0: बात गर्ने चेतावनी समेत दिएको छ। इतर पक्षीय राष्ट्रिय भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले देउवा नेपाल फर्किँदा धर पकड भए विरोधमा उत्रिने समेत जानकारी दिए। फागुन 21 गतेको निर्वाचन अघि स्वास्थ्य उपचारका लागि भन्दै विदेश गएका देउवा यही साउन 26 गते स्वदेश फर्कने तयारीमा रहेका छन्। देउवाले भेलालाई सम्बोधन गर्ने दावी पनि आयोजकले गरेका छन्। काङ्ग्रेस असन्तुष्ट अर्थात् इस्टर पक्षले साउन 29 गते 31 गतेसम्म काठमाडौँमा 31 गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्दैछ। भेला तयारीका लागि विभिन्न 32 उपसमिति पनि बनाइएको छ। नागरिक दैनिकमा खबर छापिएको छ। यस्तै प्रसङ्गमा आजको राजधानी दैनिकमा देउवा फर्किने बारे प्रहरीले भन्यो, हामी हेर्दैछौँ शीर्षकमा खबर छापिएको छ। पूर्व प्रधानमन्त्री एवं काङ्ग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा छिट्टै स्वदेश फर्कने उनी निकट नेताहरूले बताइरहेका छन्। गत भदौमा भएको जेएनजी आन्दोलनमा गम्भीर घाइते भएका देउवा यति बेला उपचारको क्रममा हङकङमा रहेका छन्। उनी यही साउन 26 गते साँझ स्वदेश फर्कने तयारी रहेको जनाइएको छ। देउवा फर्किने विषयमा नेपाल प्रहरीले पनि अध्ययन गरिरहेको बताएको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा देउवा नेपाल फर्किने बारेमा सोधिएको प्रश्नमा प्रहरी प्रवक्ता अभिनारायण काफले भन्छन्, हामी हेर्दैछौ, बुझ्ने काम हुँदैछ, राजधानी दैनिकमा छापिएको छ।
1: ₹250 को सामान खरीद गर्दा 10 लाख रुपियाँ पुरस्कार हो। सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम ल्याएपछि करदाता पनि राज्यबाट सिधै पुरस्कृत भएका हुन्। आन्तरिक राजस्व विभागले सञ्चालन अर्थात आरम्भ गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो चरणको भाग्य चिट्ठा लक्की ड्रको नतिजा अनुसार किराना पसलमा सामान खरिद गर्ने उपभोक्तालाई पुरस्कृत गरिएको हो। विभागले 2,56,08,094 विद्युतीय र 7,077 नगद कारोबार गरेका करदाता मध्येबाटै विजेता छनौट गरिएको जानकारी दिएको छ। विभागका अनुसार 250 रुपियाँको सामान खरिद गर्ने कुपन नम्बर 00731525449 उपभोक्ता कञ्चनपुरका हेमराज जोशी 10 लाख रुपियाँको बम्पर उपहार प्राप्त गर्न सफल हुनुभएको हो। विभागले पुरस्कार रकम नियमअनुसार 25% कर काटेर 7,50,000 रुपियाँ भुक्तानी गरिने जानकारी दिएको छ। सरकारको कर प्रणालीमा व्यापक सुधार, वित्तीय सुशासन र आर्थिक पारदर्शिता कायम गर्ने नीति अनुरूप करदाता प्रोत्साहन उपहार कार्यक्रम प्रारम्भ गरिएको हो। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेको उपस्थितिमा शुक्रबार आन्तरिक राजस्व विभागले साउन 1 गतेदेखि 15 गतेसम्म वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता करदाता मध्ये पारदर्शी रूपमा पहिलो चरणका विजेता छनौट गरेको छ। विभागले घोषणा गरेको नतिजा अनुसार अन्य 15 जना उपभोक्ताले प्रति व्यक्ति 1,33,334 रुपियाँ प्राप्त गरेका छन्, जसको कर काट्दा 1,00,000 रुपियाँ उपहार स्वरूप प्राप्त हुन्छ। प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रसँग श्रृङ्खलाबद्ध परामर्श गर्नुभएको छ। उहाँले अर्थतन्त्र चलायमान बनाउनकै लागि देशको कर प्रणालीमा ठूलो हिस्सा उगटेको निजी क्षेत्रको आत्मविश्वास र मनोबल उठाउने प्रयास स्वरूप निरन्तर संवाद गर्नुभएको हो। 250 को सामान किन्दा 10 लाख पुरस्कार शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
0: आजको नागरिक दैनिकमा सत्ताको प्राथमिकतामा किन पर्दैन संचार क्षेत्र शीर्षकमा मुख्य खबर छापिएको छ। चैत 1-13 गते मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका बालेन्द्र शाहले पहिलो पटक साउन 10 गते राष्ट्रका नाममा सम्बोधन गरे। मुलुकको समसामयिक विषयमा होइन, सुनसरीको दिवानगंज 3 स्थित कप्तानगंजमा भएको द्विपक्षीय विवादको आगो तराई मधेसमा पनि सल्कन थालेपछि प्रधानमन्त्रीले सम्बोधन गरेका हुन्। त्यो पनि प्रधानमन्त्री शाहले आम माध्यमलाई बोलाएर वा पत्रकार सम्मेलन गरेर होइन, आफ्नै सामाजिक सञ्जाल मार्फत पहिलो सम्बोधन सार्वजनिक गरे। सरकार नियन्त्रित सार्वजनिक सेवा प्रसारण नेपाल अर्थात् नेपाल टेलिभिजनले प्रधानमन्त्री शाहको सम्बोधन रेकर्ड गरेको थियो। तर प्रधानमन्त्रीलाई निजी सञ्चार क्षेत्रमाथि त विश्वास लागेन नै, राज्य नियन्त्रित सञ्चार संस्थामाथि पनि भरोसा भएन। त्यसैले त उनले नेपाल टेलिभिजनबाट आफ्नो सम्बोधन प्रसारण गर्नु पूर्व झण्डै 2 मिनट अगाडि नै अर्थात् 1 मिनट 57 सेकेन्ड अगाडि नै सामाजिक सञ्जाल फेसबुकमा राखे। स्थानीय तहको निर्वाचन अघि सञ्चार गृहमा गएर अन्तर्वार्ता दिएका शाहले काठमाडौँ महानगरपालिकाको मेयरको जिम्मेवारीमा पुगेपछिदेखि नेपाली सञ्चार माध्यममा कार्यरत पत्रकारलाई अन्तर्वार्ता होइन भेट्न पनि आवश्यक ठानेका छैनन्। अहिले मुलुकको प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका शाहले सरकारमा हातहतका निकायलाई पनि विश्वास नगरेको स्पष्ट हुन्छ। जबकि प्रधानमन्त्री शाहको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको करियर नै संचारकर्मीको रूपमा निर्माण हुँदै आइरहेको अवस्थामा छ। लामिछाने मात्र होइन, शाह नेतृत्वको सरकारमा सहभागी कम्तीमा 3 मन्त्रीको पृष्ठभूमि पनि संचारकर्मीकै छ। तर उनीहरू मात्र होइन, रासोपाबाट अहिले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने 2 दर्जन भन्दा बढी सदस्यले पनि यही क्षेत्रबाट आफ्नो करियर सुरु गरेका हुन्। अहिले उनीहरू नै संसदमा 2/3 बहुमत नजिक छन् भने सरकारमा पनि रासोपा नै छ। तर यस क्षेत्रलाई बुझेका मात्र होइन, भोगेकाहरूबाट पनि नेपाली संचार क्षेत्र र संचारकर्मीहरूको सुधार तथा सकारात्मक विभेदको अपेक्षा गरिएको थियो, तर त्यो भएको छैन। सत्तामा पुगेपछि संचार क्षेत्र राजनैतिक दलको प्राथमिकताबाटै बाहिरिँदै गएको छ। पत्रकारिता दिशा कथा नेपाली संचार माध्यमका चुनौती शीर्षकमा रामकृष्ण रेग्मीको टिप्पणी छापिएको छ भने विपुल पोखरेलले मीडियामा बहुआयामिक संकट शीर्षकमा बताउनु भएको टिप्पणी पनि आजको नागरिक दैनिकमा छापिएको छ भने प्रेस स्वतन्त्रतामा प्रतिबद्ध छौँ भनेर संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको अभिव्यक्ति पनि आजको नागरिक दैनिकमा छापिएको छ।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा विभिन्न पदाधिकारी नियुक्त गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिस अनुसार प्रधानमन्त्रीले तीनवटै प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य सचिव र परिषद सदस्य नियुक्त गर्नुभएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता जय नारायण आचार्यद्वारा शुक्रबार जारी विज्ञप्ति अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सिन्धुलीका कुमार नगरकोटी र उपकुलपतिमा पर्वतका अविनाश श्रेष्ठ नियुक्त हुनुभएको छ। सदस्य सचिव रूपन्देहीका रोशन शेरसन तथा परिषद सदस्यहरूमा काठमाडौँकी प्रतिसरा मानन्दर, दाङका कृष्णराज चौधरी, तेर्थुङकी सीता सुब्बा, कास्कीका तीर्थबहादुर गुरूङ, सिराहाकी रूपा कुमारी, दाङका नवीन नेपाली, काभ्रेका दीपक सापकोटा र सुर्खेतका दुर्गा बहादुर खर्ती नियुक्त हुनुभएको छ।
2: पञ्चायती व्यवस्था विरूद्ध बीपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र संघर्ष, त्यसमा सम्मेलन राजनीतिक कर्मीहरूको भूमिगत जीवन र उनले राष्ट्रिय मेलमिलापको नीति लिएर 2033 स्वदेश फर्किने निर्णय गर्दासम्मका घटनाक्रम समेटिएको पुस्तक बीपी र विद्रोहका ती दिन शीर्षकको किताब बजारमा आएको छ। कोइरालाले स्वदेश फर्कने अघि आफ्ना तीन विश्वास पात्रलाई नेपाल पठाएका थिए। तीमध्ये एक हुन् इलामका धर्म गौतम। गौतमले लेखेको पुस्तकमा कोइरालासँगको आफ्नो राजनैतिक सहकार्य र भारत निर्वासनका क्रममा देखेका भोगेका घटनाहरूलाई स्मरणात्मक शैलीमा प्रस्तुत गरेका छन्।
1: सरकारले चालू आर्थिक वर्ष 2083-84 चार शीर्ष नेता बीपी कोइराला, मदन भण्डारी, कृष्ण प्रसाद भट्टराई र गजेन्द्र नारायण सिंह स्मृति भवनको मरमत तथा सम्भार गर्न 11 करोड रुपियाँ बजेट छुट्याएको छ। उक्त बजेट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत छुट्याइएको हो। ती चार भवन पर्यटकीय केन्द्र र ऐतिहासिक महत्वपूर्ण भवन भएकाले मरमत सम्भार गर्न बजेट विनियोजन गरिएको जनाइएको छ। बीपी कोइराला, मदन भण्डारी, कृष्ण प्रसाद भट्टराई र गजेन्द्र नारायण सिंह स्मृति भवनको मरमत तथा सम्भार गर्न सरकारले 11 करोड रुपियाँ बजेट छुट्याएको छ भने कांग्रेस नेता डाक्टर शेखर कोइरालाले विराटनगर 7 स्थित ऐतिहासिक कोइराला निवासको मरमत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको 2 करोड रुपियाँ फिर्ता गर्न सरकारलाई आग्रह गरेका छन्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम व्यवस्थापन इकाईले स्थापनाको 10 वर्षमा वित्तीय प्रगति 70.25% हासिल गरेको जनाएको छ। यो अवधिमा सरकारबाट 56,35,92,32,000 रुपियाँ विनियोजन गरिएकोमा 39,58,80,90,000 रुपियाँ खर्च भएको छ।
1: नेपाल वैदेशिक रोजगार व्यवसाय संघले नीतिगत सुधार गर्न नेपाल सरकारलाई आवश्यक सहयोग गर्ने भन्दै भदौ 1 गतेदेखि श्रमिक उडाउन रोक्ने औपचारिक घोषणा गरेको छ। संघले शुक्रबारदेखि वर्तमान अवस्थालाई शून्य समय मानेर वैदेशिक रोजगारमा श्रमिक पठाउन बन्द गर्ने निर्णय गरेको हो। साउन 22 श्रम स्वीकृति लिएका श्रमिक भदौ 1 गतेसम्म गइसकेको हुनुपर्ने संघको भनाई छ।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश हो
1: डिश हो खुशी को कनेक्शन
2: यो हो नेपाली रेडियो
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: नेपाली खबरमा अब विदेशका खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सीमित गर्ने प्रयास फेरि अगाडि बढाएका छन् सर्वोच्च अदालतले केही साता अघि जन्मजित सिद्ध नागरिकता अन्त्य गर्ने उनको अघिल्लो प्रयासलाई अस्वीकार गरेपछि उनले दुई नयाँ कार्यकारी आदेश जारी गरेका हुन् बिहिबार जारी गरिएको एउटा आदेशले आफ्ना सन्तान जन्मसिद्ध नागरिकताका लागि योग्य नहुने गैर नागरिकहरूको परिभाषा विस्तार गरेको छ
4: नेपाली खबरमा अब खेल खबर बक्सिङले विश्व एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसाम स्थित गुवाहाटीमा गर्ने भएको छ त्यसका लागि सात खेलाड़ी सहित नौ सदस्य नेपाली टोली सोमबार भारत जाँदैछ जापानको आइची नागोयामा असोज तीन गतेदेखि शुरू हुने एसियाली खेलकुदमा चार पुरूष र तीन महिला बक्सरले नेपालको चुनौती पेश गर्नेछन्
3: अब विचार विश्लेषणको पालो आजको गोर्खा पत्र दैनिकमा दुःखले सिकाउने शिक्षा शीर्षकमा डाक्टर नम्रता पाण्डेले लेख्नु भएको छ सुन खारिएपछि मात्र गहना बन्छ हीरा दबावपछि मात्र चम्किन्छ र मानिस पनि संघर्षपछि मात्र परिपक्व हुन्छ जीवनमा कठिन समय आउँदा डराउनु पर्दैन त्यसलाई आत्मविश्वास धैर्यता विवेक र आध्यात्मिक चेतनाका साथ स्वागत गर्नुपर्दछ यही संघर्षले भविष्यको सफलता शान्ति र आनन्दको आधार तयार गर्दछ जीवन रहुन्जेल उतार चढाव भइरहन्छ दुःखले मानिसको धैर्यता र विवेक परिष्कृत गर्छ कठिन समयले सम्बन्धको वास्तविक पहिचान गराउँछ जीवनमा आउने कुनै पनि अवस्था स्थायी हुँदैन आत्मचिन्तनबाटै व्यक्तिगत परिवर्तनको सुरुवात हुन्छ संघर्षले मानिसलाई परिपक्व र बलियो बनाउँछ आजको गोर्खा पत्र दैनिकमा छापिएको छ
4: हौस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: So this time check. इस समय सूचक का साथमा
2: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि। सम्पर्क 0656 5369 53 98 5 50 77 0 61 र 98 5 50 77 0 53।
3: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0656 4394 4 93 5 80 र 98 5 50 26 4 40।
4: It's 6 o'clock. अहिले 6 बजेको छ।
5: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्यालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
6: आज 2083 साल साउन 23 गते शनिबार, सन 2026 अगस्त 8 तारिक साउन कृष्ण पक्षको 10 तिथि।
7: काया कैरन का साथमा
8: किसान पाइप प्रोडक्ट्स प्राली
7: राष्ट्रको शान किसान
8: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
5: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
6: सरकारको नीति र भाषणमा अनलाइन भए पनि नागरिक अझै लाइनमा, जनजीविकाको सवालमा सरकार गम्भीर नभएको भन्दै रासोपाकै सांसदहरूको प्रश्न, सही समय लाग्न केही समय लाग्ने भन्दै नआत्तिन प्रधानमन्त्रीको आग्रह।
5: सरकारी अस्पतालका फार्मेसीको नाम फेरिए पनि अवस्था फेरिएन, महँगा र बिमामा समावेश औषधि किन्न निजी फार्मेसीमा जानुपर्ने बाध्यता उस्तै।
6: प्रतिबन्धित कुवेतमा झण्डै 69,000 नेपाली महिला घरेलु श्रमिक, वैदेशिक रोजगार व्यवसायद्वारा श्रमिक विदेश नपठाउने घोषणा।
5: इरानका सर्वोच्च नेता मुज्दबा खामेनी अस्पताल भर्ना भएको इजरायली संचार माध्यमको दावी, खामेनीसँग प्रत्यक्ष अन्तर्क्रिया अहिले कठिन रहेको राष्ट्रपतिद्वारा स्वीकार।
6: र एसियाड तयारीका लागि नेपालको बक्सिङ टोली भारत जाने।
9: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
10: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
11: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
12: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
11: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
13: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556 4943 33 4993 5 55।
5: काया कैरनमा अब खबरको सिलसिला। बिहानै मिरमिरेमा झोला वा रित्तो सिलिन्डर बोकेर घरबाट निस्कनु, घामको राप र धुलोमा घण्टौं कुर्नु अनि रित्तो हात वा ढिला गरी थकित भएर फर्कनु सामान्य नागरिकको अहिलेको दैनिकी बनेको छ। देशमा राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको झण्डै दुई तिहाईको स्थिर सरकार छ। चुनावका बेला अनलाइन मार्फत नै सबै सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता भएको थियो, तर ती प्रतिबद्धता केवल नारामा सीमित भएका छन्। अरू त अरू चुलो बाल्ने एक थान ग्यास सिलिन्डरका लागि नागरिक कयौं दिनदेखि लाइन बस्न बाध्य छन्। 10,000 रुपियाँ तिर्दा पनि राज्यले सहज रूपमा पासपोर्ट दिन नसक्दा युवाहरू राहदानी विभागको लाइनमा छन्। यस्तै यातायात कार्यालयमा लाइसेन्स लिन, नवीकरण गर्न र कर तिर्न घण्टौं कुर्नुपर्ने बाध्यता उस्तै छ। अर्थात् न्यूनतम सेवा पाउन पनि नागरिक लाइनमै उभिनु परेको आजको अन्नपूर्ण पोस्टले लेखेको छ। देशभर खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएको छ। ग्यास उद्योग र डिलरहरूमा सिलिण्डरको आपूर्ति अनियमित छ, त्यसैले नयाँ सिलिण्डर नपाएर उपभोक्ता रित्तो सिलिण्डर बोकेर डिलर धाउन बाध्य छन्। नेपाल आयल निगम भने ग्यास पर्याप्त रहेको दावी गर्छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार सामान्य अवस्थाको भन्दा बढी नै ग्यास आयात भइरहेको छ। एउटै व्यक्तिले धेरै भण्डारण गर्नाले लाइन बस्नु परेको हो। विक्रेताले व्यक्ति पहिचान नगरी दिँदा यो समस्या आएको हो। उहाँले भन्नुभयो, आवश्यकता भन्दा बढी ग्यास भण्डारण नगर्न आग्रह गर्दै कृत्रिम अभाव वा कालोबजारी गरिए कड़ा कारवाही गर्ने निगमले चेतावनी दिएको छ। नयाँ आर्थिक वर्षसँगै लागू गरिएको सवारी चालक अनुमति पत्र लाइसेन्सको नयाँ प्रणाली पनि अवरुद्ध हुँदा नागरिक समस्यामा परेका खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
6: यसैबीच सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले जनजीविकाको सवालप्रति सरकार गम्भीर नबनेको भन्दै सरकार विरूद्ध संसदमै प्रश्न गरेका छन्। प्रतिनिधि सभाको हिजोको बैठकमा रासोपाका सांसदहरूले सरकारका गतिविधिप्रति तीव्र असन्तुष्टि जनाए। रासोपाका सांसद मनिष झाले सरकार सञ्चालनको शैलीमा सुधार आवश्यक भएको बताउनुभयो। उहाँले भन्नुभयो, सरकार सञ्चालन गर्न कता कता ढङ्ग पुगे को छैन जस्तो छ। यदि ढङ्ग छैन भने त्यो सिक्नु पर्छ। राज्य प्रणालीमा अझै ढङ्ग पुर्याउनु पर्छ। रासोपाका निवर्तमान प्रवक्ता समेत रहेका झाले प्रधानमन्त्री बालेन्द्र शाहप्रति तीखो कटाक्ष पनि गर्नुभयो। हाम्रो सवारीको कालो सिसाको स्टिकर त हटायौं, सम्भवतः कालो चस्मा पनि हटाउनु पर्छ, त्यो पनि आवश्यक छ, उहाँले भन्नुभएको छ। यस्तै रासोपाका अर्का सांसद रमेश प्रसाईले प्रधानमन्त्री र मन्त्रीको क्वार्टरमा ग्यास अभाव भए नभएको भन्दै कटाक्ष गर्नुभएको छ। रासोपाकै सांसदबाट सरकारलाई प्रश्न बारेको खबर आजका पत्र पत्रिकाले छापेका छन्। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले सही समय आउन केही समय लाग्ने भन्दै नआत्तिन सबैलाई आग्रह गर्नुभएको छ। गएर मध्यराती सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले ढिलो होला तर गलत नहुने बताउनु भएको हो। सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने भन्दै उहाँले कहिलेकाहीँ एक्लै लड्नु पर्ने र यो पहिलोचोटि नभएको पनि उल्लेख गर्नुभएको छ। केही समय लाग्छ, सही समय आउनलाई ढिला होला तर गलत हुँदैन, नआत्तिनुहोस्। सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ, कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोचोटि होइन, प्रधानमन्त्री शाहले लेख्नु भएको छ। हिजो दिउँसोको संसद बैठकमा रासोपाकै सांसदहरूले समसामयिक विषयमा सरकारमाथि प्रश्न उठाए लगत्तै राति प्रधानमन्त्रीको यो प्रतिक्रिया आएको हो।
5: धेरै सरकारी अस्पतालका फार्मेसीमा धेरै बिरामीले खोजेका धेरै औषधि पाइँदैन। पीर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवी शिक्षण, निजामती, कान्तिबाल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल होस् या शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, भरतपुर अस्पताल, नारायणी अस्पताल, डडेलधुरा अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगायतमा राखिएका फार्मेसीमा औषधि पाइँदैन। यी अस्पतालहरूमा स्वास्थ्य बीमा सेवा लागू भएपछि बीमामा समेटिएका 1298 किसिमका औषधि मध्ये मुस्किलले 350 थरी मात्रै पाइन्छ। सरकारी अस्पतालका फार्मेसीलाई प्रभावकारी बनाउने भन्दै एक महिना अघि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पताल फार्मेसी नाम परिवर्तन गरेर सुलभ फार्मेसी राख्न उर्दी गरेको थियो। शक्तिशाली सरकारको आदेश तत्कालै पालना भयो। सबै सरकारी अस्पतालले फार्मेसीको बोर्ड फेरे। अहिले देशभर सबैतर्फका सरकारी स्वास्थ्य संरचनाभित्र 11,605 फार्मेसी छन्। ती सबैजसो फार्मेसीको नाम सुलभ फार्मेसी बनेको छ, तर नाम बदलिएका फार्मेसीमा बिरामीले खोजेको अधिकांश औषधि पाइँदैन। सरकारी अस्पतालमा फार्मेसीको नाम फेरियो, फेरिएन अवस्था देशभरका सरकारी अस्पतालका फार्मेसीको बोर्डमा अस्पताल फार्मेसीको सट्टा सुलभ फार्मेसी लेखिए पनि महँगा र बिमामा समावेश औषधि किन्न जानुपर्छ निजी फार्मेसीमै आजको नयाँ पत्रिकामा खबर छ।
6: सरकारले प्रतिबन्ध लगाएको कुवेतमा हजारौं नेपाली महिला घरेलु कामदारको हैसियतमा काम गरिरहेका छन्। सरकारी संयन्त्रलाई थाहा नभएको विषय पनि होइन। कुवेतको परराष्ट्र मन्त्रालयले दुई हप्ता अघि कुवेतको राजधानी कुवेत सिटी स्थित नेपाली दूतावासलाई पठाएको विवरण अनुसार गएको जून 30 सम्म कुवेतमा कार्यरत नेपाली घरेलु श्रमिकको संख्या 68,900 थियो। त्यसबाहेक निजी क्षेत्रको प्रतिष्ठानमा 1,15,000 र सरकारी सेवामा 421 जना छन्। नियमन गर्ने सरकारी संस्था पब्लिक अथोरिटी फर सिभिल इन्फर्मेशनद्वारा प्रकाशित तथ्याङ्क अनुसार कुवेतमा 28,05,679 जना विदेशी श्रमिक छन्, जसमा घरेलु श्रमिकको संख्या 8,83,308 छ। कुवेतको कानूनले घरेलु श्रमिक ल्याउन रोकेको छैन। कुवेत पब्लिक अथोरिटी फर म्यान पावर पामले घरेलु श्रमिक ल्याउन र रोजगारदाता घर वा घर मालिक वा स्पोन्सरलाई दिनका लागि कानूनी रूपमा कुवेती म्यान पावर कम्पनीलाई इजाजत पत्र अर्थात लाइसेन्स दिएको छ। सन् 2025 सम्म यस्तो लाइसेन्स पाउने म्यान पावर कम्पनी 488 छन्। नेपालले घरेलु श्रमिकका रूपमा जान प्रतिबन्ध लगाए पनि कुवेतको कानूनले त्यहाँ जुनसुकै बाटोबाट पुगे पनि नेपाली महिला श्रमिकलाई वैधानिकता अर्थात लिगल मान्छ। कुवेतका लागि पूर्व राजदूत मधुवन पौडेलका अनुसार घरेलु श्रमिकमाथि प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णयसँग गन्तव्य देश कुवेत खुसी छैन। कुवेतको घरेलु श्रम बजारका लागि नेपाल प्रमुख स्रोत हो। कुवेतमा घरेलु महिला लैजाने एक म्यान पावर कम्पनीमा कार्यरत नेपाली महिलाले आफ्नो कम्पनीले हरेक महिना 35 नेपाली महिला कुवेतमा घरेलु कामदारका लागि ल्याइरहेको बताउनुहुन्छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
5: वैदेशिक रोजगार व्यवसायीले श्रमिक विदेश नपठाउने घोषणा गरेपछि रोजगारी र रेमिट्यान्समा असर पर्ने भएको छ। दिनमा करिब 2,000 युवा कामका लागि विदेश गइरहेको र उनीहरूले दिनमा औसत 5 अर्ब रुपियाँ रेमिट्यान्स पठाइरहेको अवस्थामा व्यवसायीले श्रमिक पठाउन बन्द गर्दा देशको अर्थतन्त्रमै असर पर्ने देखिएको छ। दुई तिहाई श्रमिक रोजगार व्यवसाय मार्फत विदेश जाने गरेको गएको वर्षको तथ्याङ्क छ। 771 म्यान पावर कम्पनीमाथि गरिएको कार्यवाही फिर्ता, वैज्ञानिक सेवा शुल्क निर्धारण गर्नुपर्ने लगायत 15 मुद्दे माग अघि सार्दै नेपाल वैदेशिक रोजगार व्यवसाय संघले हिजोदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेको छ। संघले युवा श्रम र रोजगार मन्त्रालयलाई दिएको 15 दिनको अल्टिमेटम सकिएपछि हिजो काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेको हो। काया कैरनमा हेलो सरकारमा आउने गुनासा र सम्बोधनको प्रक्रिया बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: अब त म तिमीसँग 1 बस्दिन, 2 बस्दिन, 4 बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन।
15: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
16: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
15: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: लाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारको नीति र भाषणमा अनलाइन भए पनि नागरिक अझै लाइनमा, जनजीविकाका सवालमा सरकार गम्भीर नभएको भन्दै राष्ट्रपाकै सांसदहरूको प्रश्न सही समय आउन केही समय लाग्ने भन्दै नआतिन प्रधानमन्त्रीको आग्रह, सरकारी अस्पतालका फार्मेसीका नाम फेरिए पनि अवस्था फेरिएन, प्रतिबन्धित कुवेतमा झण्डै 69,000 नेपाली महिला घरेलु श्रमिक लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग, नागरिकका गुनासा सुन्ने र सम्बोधन गर्ने सरकारी संयन्त्र हेलो सरकारमा उजुरीको चाप दिन प्रतिदिन बढ्दै गएको छ। कार्यालयका अनुसार फोन, वेबसाइट, फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम, इमेल लगायतका माध्यमबाट नागरिकले आफ्ना गुनासा दर्ता गरिरहेका छन्। निशुल्क टेलिफोन नम्बर 1111 मार्फत प्राप्त हुने गुनासालाई सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा सिधै पठाउने व्यवस्था गर्ने तयारी पनि भइरहेको छ। हेलो सरकारमा गएको एक वर्षमा मात्रै गुनासोको संख्या 321% बढेको छ। हेलो सरकारमा सबैभन्दा बढी कस्ता गुनासा आउँछन्, ती गुनासाको सुनवाई र समाधानको प्रक्रिया कस्तो छ भनेर साथी कृष्ण शर्माले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता हेमराज अर्यालसँग कुराकानी गर्नु भएको छ।
3: विशेषत सार्वजनिक सेवा प्रवाहमा सुशासनसँग सम्बन्धितदेखि लिएर अब आफ्नो व्यक्तिगत विषय खयासी विषयदेखि लिएर राष्ट्रिय अन्तर्राष्ट्रिय लेभलका कुराहरू सम्बन्धका गुनासाहरू आउँछन्। धेरै जसो विदेशबाट आउने गुनासोहरूमा वैदेशिक रोजगारीमा परेका ठगीहरू होइन, विदेशमै पनि त्यस्तो कहिलेकाहीँ समस्या परेका कुराहरू लगायतका नागरिकको दैनिक जीवनमा पर्ने सबै प्रकारका समस्याहरूको बारेमा गुनासाहरू आउँछन्।
4: अब गुनासोको सम्बोधन चाहिँ कसरी हुने गरेका छ, त्यसको प्रभावकारिता कस्तो छ त?
3: हामीले नागरिकबाट लिएका गुनासोहरूलाई माध्यमको हिसाबले हेर्ने हो भने फोन मार्फत, मोबाइल मार्फत, हाम्रो वाट्सएप मार्फत, इमेल मार्फत र पोर्टल मार्फत धेरै माध्यमबाट चाहिँ हामी गुनासोहरू लिन्छौँ। ती गुनासोहरूलाई सर्वप्रथम आइसकेपछि हामी त्यसको एउटा स्क्रिनिङ गर्छौँ र सम्बन्धित निकायमा पठाउँछौँ ती गुनासोहरू। सबै गुनासो त प्रधानमन्त्री कार्यालयले मात्रै सम्बोधन गर्ने भन्दा नेपाल सरकारका अरू निकायहरू अथवा प्रदेश सरकार वा स्थानीय तह त्यहाँ चाहिँ सम्बन्धित गुनासोलाई चाहिँ फरवार्ड गर्छौँ। त्यहाँ पुगिसकेपछि त्यो गुनासो सम्बोधन भयो भएन, त्यसका समाधानको पाटो चाहिँ के गरियो भनेर हामी चाहिँ रेगुलरली फोन मार्फत, इमेल मार्फत चाहिँ यसको फलोअप गर्छौँ र सम्बन्धित गुनासोकर्तालाई त्यसको बारेमा पनि रेगुलरली जानकारी दिन्छौँ।
4: गुनासो सुनवाई हुने प्रक्रिया 24 घण्टा हो कि, अर्थात् कुनै निश्चित समय पनि तोकिएको छ?
3: हेलो सरकारको टिम चाहिँ 24 घण्टा रहन्छ होइन, यसलाई हामीले यही अफिसमा पनि कर्मचारीहरू 3 शिफ्टमा गरेर 24 घण्टा नै सञ्चालन गरेका हुन्छौँ र हामीले 24 घण्टा नै यसलाई अलग पोजिसनमा राखेर सञ्चालन गरिराख्यो।
4: यो सरकार गठन भइसकेसँगै गुनासोको संख्या पनि तीव्र देखिन्छ विगतको तुलनामा, यस हिसाबले सरकारका लागि यो चेतावनी मान्ने कि उपलब्धिका रूपमा हामीले यसलाई चाहिँ विश्लेषण गर्ने, के भन्नुहुन्छ यहाँले?
3: यो त अवसर हो, किनभने नागरिकले आफ्नो गुनासो सुनवाई हुन्छ भन्ने भइसकेपछि न गुनासो गर्ने हो। सामान्यतया चाहिँ हामीले अहिले पछिल्लो चरणमा चाहिँ जुन हेलो सरकार मार्फत नागरिकका गुनासो सुन्ने र त्यही अनुसार गुनासो फर्सेटको लागि पनि अगाडि बढेको कारणले गुनासोको संख्या पनि बढेको जस्तो लाग्छ। अर्को कुरा चाहिँ हामीले अब हरेक माध्यमबाट सहज तरिकाले पनि गुनासो लिने काम भएको कारणले गर्दाखेरि र सरकारप्रतिको विश्वास अभिवृद्धि भएकै कारणले गर्दाखेरि पनि नागरिकले गुनासो गर्छ।
4: कतिपयले गुनासो राख्नका लागि समयमै सम्पर्क नहुने र अत्यन्तै व्यस्त भनेर चाहिँ सूचना आउने गर्छ, गुनासो राख्ने अवसरै मिलेन भन्ने पनि छ, यसलाई सहज बनाउने केही योजना छ कि के छ अवस्था?
3: 5-7 जति ल्यान्डलाइन फोनमा चाहिँ सँगै गुनासो लिने त्यो माध्यम पनि छ, हामी त्यही अनुसार गरिराखेकै हुन्छौँ। सँगसँगै चाहिँ अब मोबाइल मार्फत पनि गुनासो टिपेकै राखेका हुन्छौँ। अब कहिले काहीँ फोन गर्दाखेरि एकैचोटि फोन गर्दा धेरैको त्यो लाइन बिजी भएको कारणले गर्दाखेरि उहाँहरूलाई फोन मार्फत गर्दा केही समस्या चाहिँ परेको हुन सक्छ। अब हरेक शिफ्टमा कर्मचारीको संख्या बढाउने र नागरिकलाई चाहिँ सकेसम्म अब पोर्टल मार्फत गुनासो राख्नको लागि उत्प्रेरित गर्ने गरियो भने चाहिँ यो अलिकति यहाँले भने जस्तै कम हुन्छ होइन भन्ने लागिरहेको।
1: उहाँ हुनुहुन्थ्यो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता हेमराज अर्याल। काया कैरनमा फेरि पनि खबरको सिलसिला, मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ 38 दिनपछि नेपाल आइपुगेका छन्। भारतको सीतामढी जिल्लाको व्यवहार अदालतका मुख्य न्यायाधीश अखिलेश कुमार झाको एकल इजलासले धरोटीमा रिहा गर्ने आदेश दिएपछि हिजो उनीहरू नेपाल आइपुगेका हुन्। सर्लाहीको बलरा नगरपालिका 5 का 60 वर्षीय नागेन्द्र प्रसाद सिंह र 55 वर्षीय सुरेश प्रसाद सिंह दाजुभाइ 17 असारमा पक्राउ परेका थिए। उनीहरू स्थानीय बजार मल नपाएपछि सीमावर्ती भारतीय बजार सोनवर्ष गएका थिए। 2 बोरा युरिया र 6 बोरा डीएपी मल साइकलमा राखेर घर फर्कँदै गरेका दुवैलाई भारतीय सीमा सुरक्षा बल एसएसबी र भारतीय कृषि विभागको संयुक्त टोलीले पक्राउ गरेको थियो।
2: गएको चैत 13 गते देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका बालेन्द्र शाह बालेनले पहिलो पटक साउन 10 गते राष्ट्रका नाममा सम्बोधन गर्नुभयो। सरकार नियन्त्रित सार्वजनिक सेवा प्रसारण नेपाल नेपाल टेलिभिजनले प्रधानमन्त्री शाहको सम्बोधन रेकर्ड गरेको थियो, तर प्रधानमन्त्रीलाई निजी संचार क्षेत्रमाथि त विश्वास लागेन नै, राज्य नियन्त्रित संस्थामाथि पनि भरोसा भएन। त्यसैले त उहाँले नेपाल टेलिभिजनबाट आफ्नो सम्बोधन प्रसारण पूर्व झण्डै 2 मिनट अघि नै सामाजिक सञ्जाल फेसबुकमा राख्नुभयो। स्थानीय तहको चुनाव अघि संचार गृहमा गएर अन्तर्वार्ता दिएका शाहले काठमाडौँ महानगरपालिकाको मेयरको जिम्मेवारीमा पुगेपछि नेपाली संचार माध्यममा कार्यरत पत्रकारलाई अन्तर्वार्ता होइन भेट्न पनि आवश्यक ठान्नु भएन। अहिले देशको प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका शाहले सरकार मातहतका निकायलाई पनि विश्वास नगरेको प्रष्ट हुन्छ। मीडिया क्षेत्रमा सुधार ल्याउन सरकारले मुख्यत नीतिगत आर्थिक कानूनी र नियमनकारी सुधार गर्नुपर्ने देखिन्छ। यसका लागि सरकारले पारदर्शी र विभेदरहित विज्ञापन प्रणाली लागू गर्दै मदिरा कस्मेटिक औषधि जस्ता वस्तुको विज्ञापनमा निश्चित आचार संहिता सहित उदार नीति अपनाउनुपर्छ, जसले मीडियाको आर्थिक संकट हल गर्न सहयोग पुर्याओस्। सत्तामा पुगेपछि संचार क्षेत्र राजनैतिक दलको प्राथमिकताबाटै बाहिरिँदै गएको छ। सत्ताको प्राथमिकतामा किन पर्दैन संचार क्षेत्र शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
6: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
6: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
6: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
6: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
6: बाल बुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
6: गर्भमा रहेको बच्चाको बुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
6: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
6: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन, फोन 056-518-853 518-953।
8: क्यामराम्यान खसेछ, हेत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
9: दीपक
8: किन
9: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटेको।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न FM स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। नेपाली समाज धेरै लामो समयदेखि संयुक्त परिवारमा चल्यो। संयुक्त परिवारमा 3 पुस्तादेखि कतै कतै 4 पुस्तासम्म बस्थे। समय फेरियो। शहरीकरण र रोजगारीका लागि टाढा जानुपर्ने लगायत कारणले संयुक्त परिवार भत्किन थाल्यो। त्यसपछि परिवारभित्र अन्तर पुस्ताको बीचमा भेटघाट पातलियो। युवा केटाकेटी र वृद्ध वृद्धाको अलग अलग संसार निर्माण भयो। यसबारे पुस्ता बीचको आत्मीय सम्बन्ध मात्र होइन, ज्ञान अनुभव र संस्कारको पुस्तान्तरण समेत कमजोर बन्दै गएको विज्ञहरूको भनाइ छ। समाजमा पारिवारिक संरचना तीव्र परिवर्तन भइरहेको छ। संयुक्त परिवार अहिले बिस्तारै एकल परिवारमा रूपान्तरण भइरहेको छ। समाजशास्त्री प्रकाश राईका अनुसार यो परिवर्तन केवल शहरको समस्या मात्र होइन, समग्र नेपाली समाजले भोगिरहेको सामाजिक रूपान्तरणको परिणाम हो। 3 देखि 4 पुस्तासम्म सँगै बस्ने संयुक्त परिवार टुट्दै गएर अहिले एकल परिवार बनेको छ। एकल परिवार बन्दा गाउँमा वृद्ध वृद्धा एक्लिएका सन्तान खोज्दै शहर पसेका। वृद्ध वृद्धा पनि एक्लोपनका शिकार भएका छन्। छोराछोरी आफ्नै र आफ्ना छोराछोरीको भविष्यको चिन्तामा पर्दा बुढा बाबुआमा एक्लिएका हुन्, जसका कारण धेरै वृद्ध वृद्धा वृद्ध आश्रममा समेत पुगिरहेका छन्। हामी जुन मूल्यमा बाँचेका छौं त्यो मूल्य क्रमशः च्युत हुँदै गइरहेको छ। पारिवारिक संरचनामा आएको परिवर्तनको मुख्य कारण आर्थिक र राजनीतिक संरचनामा आएको बदलाव मानिन्छ। समाजशास्त्री प्रकाश रायका अनुसार मानिसहरूको जीवनशैली पनि उपभोक्तामुखी बन्दै गएको छ। शहरले चुड्दै आत्मीयता शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: अब विदेशको खबर। इरानी सर्वोच्च नेता मुज्तबा खामेनीको अवस्था गम्भीर भएपछि उहाँलाई अस्पताल लगिएको इजरायली संचार माध्यमले दावी गरेका छन्। च्यानल 14 इरानभित्रका स्रोतहरूलाई उद्धृत गर्दै खामेनीको अवस्था गम्भीर रहेको उल्लेख गरेको छ। त्यस्तै जेरुसलम पोस्टले उद्धृत गरेको एक स्रोतले पनि खामेनीको स्वास्थ्य कठिन रहेको जनाएको छ। सन् 2026 फेब्रुअरी 28 अमेरिका र इजरायलले चलाएको संयुक्त सैन्य आक्रमणकामा आफ्ना पिताको ज्यान गएपछि खामेनीले सर्वोच्च नेताको पद सम्हाल्नु भएको हो। तर पदभार गरेदेखि नै उहाँ कुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थित हुनुभएको छैन। उहाँले लिखित वक्तव्य मार्फत प्रशासनिक काम सञ्चालन गर्दै आउनुभएको छ। रिपोर्ट अनुसार खामेनी आक्रमणको शुरूमा नै घाइते हुनुभएको थियो। उहाँको स्थितिको बारेमा राष्ट्रपति मसूद पेजेस्कियानले राष्ट्रिय टेलिभिजन अन्तर्वार्तामा खानेपिनीसँगको प्रत्यक्ष अन्त्यक्रिया अहिले निकै कठिन छ भने स्वीकार्नु भएको थियो। यसले उहाँको स्वास्थ्यबारे गरिएका अड्कलबाजीमा थप मलजल मिलेको समाचार संस्था एएनआईले जनाएको छ।
2: अब खेल खबर। नेपाली बक्सिङ टोलीले विश्व एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको असम गुवाहाटीमा गर्ने भएको छ। त्यसका लागि 7 खेलाड़ी सहित 9 सदस्य नेपाली टोली पर्सि सोमबार भारत जाने भएको छ। जापानको आइची नागोयामा आउँदो असोज 3 गतेदेखि शुरू हुने एसियाली खेलकुदमा 4 पुरूष र 3 महिला मुक्केबाजले खेल्नेछन्। पुरूष 55 केजी मुनि चन्द्रबहादुर थापा, 60 केजी मुनि खगेन्द्र रोकामगर, 70 केजी मुनि दानबहादुर दरलामी र 90 केजी मुनि रविन नेपालले स्पर्धा गर्नुहुनेछ। त्यस्तै महिला 51 केजी मुनि रमिसा श्रेष्ठ, 54 केजी मुनि अस्मिता तामाङ र 65 केजी मुनि कुसुम तामाङ सहभागी हुनुहुनेछ। खेलाड़ीले स्पोर्ट्स अथोरिटी अफ इण्डिया साई अन्तर्गत नेशनल सेन्टर फर एक्सिलेन्समा 40 दिन प्रशिक्षण गर्ने नेपाली बक्सिङ टोलीका प्रशिक्षक दीपक महर्जनले बताउनुभयो। टोली त्यतैबाट जापान जानेछ। पछिल्लो समय बक्सिङमा राम्रो प्रदर्शन गर्दै आएको भारतमा नेपालले प्रशिक्षण गर्ने भएको हो। रबिन बाहेक सबैको पहिलो एसियाड सहभागिता हो। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहता, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले लगायतले हिजो एक कार्यक्रमका बीच विदाई गर्नु भएको छ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा गए राति पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका थोरै ठाउँ तथा कोशी लुम्बिनी कर्णाली प्रदेशका एक दुई ठाउँमा मध्यमसम्मको पानी परेको छ। लमजुङको भोजुङ सहित आसपासका क्षेत्रमा अहिले पनि पानी परिरहेको छ। पछिल्लो 6 भोजुङमा सबैभन्दा धेरै 80.4 पानी परेको छ। आज दिउँसो मधेस बाहेकका प्रदेशमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ। कोशी बागमतीको पहाडी का धेरै ठाउँमा तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही ठाउँ र तराई भागका थोरै ठाउँमा पनि मध्यमसम्मको पानी पर्ने सम्भावना छ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भागका एक दुई ठाउँमा भने मुसलधारे पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा विभिन्न पदाधिकारी नियुक्त गर्नु भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिश अनुसार प्रधानमन्त्रीले तीनवटै प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य सचिव र परिषद सदस्य नियुक्त गर्नुभएको हो।
1: सर्वोच्च अदालतले कांग्रेस नेतृत्वको आधिकारिकता विवादमा पुनरावलोकनको अनुमति दिएको भोलिपल्ट संस्थापन र इतर दुवै पक्षले पूर्व निर्धारित आफ्ना कार्यक्रम नरोक्ने घोषणा गरेका छन्।
2: नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा हिजो मात्रै 61,000 ग्यास सिलिण्डर वितरण गरेको जनाएको छ। बजारमा खाना पकाउने एलपी ग्यासको अभावपछि विभिन्न 23 उद्योगका 61,050 सिलिण्डर वितरण गरिएको निगमले जनाएको छ। यसैबीच खाना पकाउने एलपी ग्यासको कृत्रिमा अभाव देखाई तोकियो भन्दा बढी मूल्यमा बिक्री गर्ने विक्रेता तथा डिपोहरूलाई कड़ा कारवाही गर्ने सरकारले चेतावनी दिएको खबर गोर्खापत्र दैनिकले छापेको छ।
1: सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा 3 ज्यान जाने गरी भएको 2 समूह बीचको झडप र त्यसपछि सृजित तनावका कारण सुनसरीमा ठूलो भौतिक क्षति भएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले संकलन गरेको प्रारम्भिक विवरण अनुसार घटनामा 12 घर तथा भौतिक संरचना तथा 61 गाडीमा क्षति पुगेको खबर नयाँ पत्रिकाले लेखेको छ।
2: अब धितोपत्रको प्राथमिक निष्कासन अर्थात आईपीओमा कम्पनी छनौटदेखि सेयरको मूल्य निर्धारण र बाँडफाँड सम्बन्धको प्रणाली फेरिनी भएको छ। नेपाल धितोपत्र बोर्डले प्राथमिक पुँजी बजार सुधार सम्बन्धी श्वेत पत्र सार्वजनिक गर्दै आईपीओ प्रणालीलाई बजारमा आधारित पारदर्शी र जोखिम अनुसार नियमन गर्ने नयाँ योजना अघि सारेको हो।
1: र विद्युत नियमन आयोगले घरायसी उपभोक्ता वर्गलाई पनि समय र मौसम अनुसार फरक फरक विद्युत महसुल लगाउन निर्देशन जारी गरेको छ। आयोगले हिजो विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका जारी गर्दै मौसमी महसुल दर निर्धारण गर्न भनेको हो। काया कैरनमा अब पाल उखानको
2: बुद्धिमानलाई इशारा काफी।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: सरकारको नीति र भाषणमा अनलाइन भए पनि नागरिक अझै लाइनमा, जनजीविकाको सवालमा सरकार गम्भीर नभएको भन्दै रासोपाकै सांसदहरूको प्रश्न सही समय आउन केही समय लाग्ने भन्दै नआत्तिन प्रधानमन्त्रीको आग्रह।
1: सरकारी अस्पतालका फार्मेसीको नाम फेरिए पनि अवस्था फेरिएन। महँगा र बिमामा समावेश औषधि किन्न निजी फार्मेसीमा जानुपर्ने बाध्यता उस्तै।
2: प्रतिबन्धित कुवेतमा झण्डै 69,000 नेपाली महिला घरेलु श्रमिक, वैदेशिक रोजगार व्यवसायद्वारा श्रमिक विदेश नपठाउने घोषणा।
1: इरानका सर्वोच्च नेता खामेनी अस्पताल भर्ना भएको इजरायली संचार माध्यमको दावी। खामेनीसँग प्रत्यक्ष अन्तर्क्रिया अहिले कठिन रहेको राष्ट्रपतिद्वारा स्वीकार।
2: र एसियाड तयारीका लागि नेपालको बक्सिङ टोली भारत जाने।
1: अन्त्यमा आजको कार्टुन। आज हामीले महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। सरकारको नीति योजना र भाषण चाहिँ अनलाइनको, तर नागरिक भने लाइनमा बसिरहनु पर्ने बाध्यतामा यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना मान्छे मोबाइलमा केही हेर्दैछन्, नजिकै रहेको अर्को मान्छेले भन्दैछन्, अनलाइन सेवा भनेको लाइनमा बसेर सेवा लिने भनेको हो क्या, के मोबाइलमा चेक गरिरहने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: रगत पसिनाले बनेको पार्टी हो, यस्तो पार्टीमा यस्तो हरकतहरू गर्नु, केही व्यक्तिले पद नपाउँदैमा यो विद्रोह गर्नु वास्तवमा अत्यन्तै अशोभनीय घटनाको रूपमा विकास भइरहेको छ, त्यो शोभनीय छैन, राम्रो छैन, यो होइन। हामीले समाचारको विषय त बन्ला तर लाज लाजको समाचार हो, हरेकको मनभित्र तपाईँ हेर्नुभयो भने यस्तो केही काम गर्न परि आफैले आफैलाई प्रश्न गर्दा पनि मैले गरेको काम के उचित थियो भने इतिहासमा आफैले आत्म समीक्षा गरेँ भने पनि आत्मग्लानी हुने घटनाहरू विकास हुनु हुँदैन क्या।
1: अब तपाईँहरूको आफ्नै रोइलो छ पार्टीभित्र, सरकार आफ्नो ढङ्गले अगाडि बढिरहेछ, यता त ध्यान दिनै पाउनु भएको छैन नि होइन सरकार के गर्दैछ भनेर।
0: होइन, हामीले तपाईँको यो पार्टीको उसमा धेरै आतंकित पनि छैनौँ, धेरै रोइलोमा पनि छैनौँ, किनकि पार्टीको विधानमा पार्टीको जीवनमा यस्ता घटनाहरू आइरहन्छन् गइरहन्छन्। पार्टी आफ्नो पद्धतिबाट हिँडेकै छ, विधान सम्मत विशेष अधिवेशन भएको र हामी 15 महाधिवेशनको घटना गर्ने क्रममै हामी छौँ। यो बिचमा तपाईँको एउटा चाहिँ प्रतिपक्ष भएको दलको नाताले जनतामा उठेका समस्याहरू, सरकारका सञ्चालनका विधिहरूमा हामीले प्रष्ट रूपमा आफ्ना अभिमतहरू राखेकै छौँ। हिजो अस्ति मात्रै पत्रकार सम्मेलन गरेर राष्ट्रिय राजनीतिमा देखा परेका केही त्यस्ता समस्याहरू घटनाक्रमहरूलाई लिएर पार्टीको दृष्टिकोण पनि हामीले सार्वजनिक गरिसकेका छौँ।
1: देशको अवस्था त कहाली लाग्दो छ नि त प्रवक्ताजी, जस्तो मल लिन गएका किसान दाजुभाइहरू 38 दिनपछि भारतीय जेल बसेर फर्किए, होइन 2 बोरा युरिया र 6 बोरा डिएपी मल पनि गायब, बिचरा उनीहरू पनि फर्किए। प्रतिबन्धित कुवेतमा पनि झन्डै 69,000 नेपाली महिला घरेलु कामदार रहेछन्, उनीहरूका समस्या छन्, पीडा छन्, होइन यतातिर त कङ्ग्रेसको ध्यान गएन नि त।
0: ध्यान किन नगयो त, हिजो साडी अस्ति पत्रकार सम्मेलन देख्नु भएन तपाईँको नेटवर्क बजाउनु भएको होला नि त, किसानको कुरो, ग्यासको कुरादेखि लिएर प्रवासमा रहेका नेपालीको समस्यादेखि लिएर अर्थतन्त्रमा आएको तपाईँको विचलनदेखि लिएर निजी क्षेत्र आतंकित हुँदै अर्थतन्त्रमा आएको तपाईँको मन्दीका कुराहरू, पुँजी पलायनका कुरादेखि लिएर सरकारका सुशासन या तपाईँको भ्रष्टाचार या सरकारले गरेका कमी कमजोरीका कुराहरू 14 पोइन्टमा अस्ति प्रेस मिट गरेर हाम्रो धारणा हामीले सार्वजनिक
1: छैन, यहाँ 15 पोइन्ट छ, मैले यहाँ तपाईँले लिइसकेको छु, तपाईँको हस्ताक्षर सहितको मैले यहीँ छ, मेरो हातमै छ यो विज्ञप्ति होइन पत्रकार सम्मेलनको। अब हेर्नु न, अहिले सरकारको जुन अवस्था छ, जसरी चाहिँ 2/3 नजिकको बहुमत पाएर चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले विश्वास गरेका छन्, जनताले चाहिँ त्यो ढङ्गले चाहिँ उसलाई चाहिँ होइन त्यो महत्त्व काम चाहिँ बोकेर चाहिँ यो सरकारलाई मत दिएका छन्, तर सरकारको गति चाहिँ कस्तो लाग्दैछ यतिखेर तपाईँलाई?
0: यो सरकारको गति भन्दा पनि सरकारको मति बिग्रे जस्तो लाग्छ मलाई। ब्रेक नभएको गाडी, यो न तपाईँको ड्राइभिङ राम्रोसँग जाने छ, पुरा चसो लाएर हिरो भएर गाडीमा त स्टेरिङमा त बस्यो, न अनुभव छ, गाडी बहुमत प्रचण्ड छ, गाडीभरि प्यासेन्जर छन्, अनाडी मान्छेले गाडी चलाएको छ, कुन ठाउँमा लगेर फसाल दिने हो, कहाँ गएर ठोक्ने हो, के गर्ने, मान्छे भर्खरको लडक्क परेको केटो मात्र भएर ड्राइभर भएर भएन, एक्सपिरियन्स पनि छैन, चलाउने ढङ्ग पनि छैन, उकालो
1: ड्राइभिङ लाइसेन्स त होला नि होइन, उमेर त पुगिसकेको छ नि,
0: ड्राइभिङ लाइसेन्स त पायो पायो जनताको मतले दिए, तर माथि एकैचोटि उकालोमा हिँडेको छ गाडी, एकैचोटि 4 नम्बर गियर हानिदिएको छ, 1 नम्बर चढाउनु पर्ने 4 नम्बर हानेको छ, उकालो चढ्नु सक्दैन, अनि ब्याक गियर लासी त्यो गाडी दुर्घटना हुन्छ हुँदैन।
1: अब एक बजे स्टाटस आयो फेरि प्रधानमन्त्रीज्यूको, कहिले काहीँ एक्लै लड्नुपर्छ भन्नुहुन्छ, 2/3 बहुमतको सरकार छ, यो के भइरहेछ देशमा?
0: होइन, यही त मैले तपाईँलाई भने, राजनीतिको एउटा ज्ञानको कुरो, राजनीतिको शैलीको कुरा, एउटा डेमोक्रेटिक पार्टीमा अब यो स्वस्थ कार्यकारिणी भने के हो, व्यवस्थापिका भने के, कार्यपालिका भनेको न्यायपालिकाको के हो, यस्ता धेरै कुरा सेन्सिटिभ हुन्छ, पार्टीहरू एकाउन्टेबिलिटी जवाबदेही तब सरकार चलेको हुन्छ, सरकारहरू मतादेश लिएको, केही समयलाई लिएको, हरेक मतका मतदाताले का प्रति जवाबदेही हुनुपर्छ आफ्ना कामले। यो त विचित्र लहरमा, यो त अचम्म फिल्मी स्टाइलले चले जस्तो छ, 12 बजी प्राइम मिनिस्टरको कुनै लेटर प्याड छैन कि, निर्णय गर्ने तरिका होला नि क्याबिनेटको, यो संसदीय प्रणालीमा देशको संविधानले कार्यकारिणी गर्ने काम थियो, योभन्दा अगाडि पनि प्रधानमन्त्री भएकै होला मान्छे, भोलि पनि होला, यस्तो लहर, यस्तो किसिमको तालले उत्तलो तरिकाले चल्ला?
1: अब
0: न न निर्णय राम्रो छ, मन्त्रीहरूको निर्णय तपाईँ हेरिहाल्नु होला, या कहिले यही ग्यासको कृत्रिम अब यही ग्यास युद्धलाई देखाएर ग्यास
1: तपाईँ केपी ओलीले घर घरमा ग्यासको लाइन पुर्याइदिन्छु भन्नुहुन्थ्यो, अब यहाँ चाहिँ
0: ओलीजी र उहाँजीमा के अन्तर भयो यस्तो खालको हावादारी कामहरू गर्ने अब मन्त्रीले तपाईँको घरि आदि भएर
1: ग्यासको लाइनले घर छोइसक्यो नि त नजिक नजिकको घरसम्म त अहिले
0: स्टक हेर्नु छैन होइन अब तपाईँको सप्लाई चेन कसरी सिम्पलभन्दा सिम्पल कुराहरू ओभर स्मार्ट भएर दिने आदेशले अस्तव्यस्तता ल्याउँछ अब कहिले निर्माण निजी क्षेत्रलाई खुट्टा माछु भनेको छ हात खुट्टा माछु कुच्छु थुन्छु अब देखिहाल्नुभयो आफ्नै कर्मचारी केन्द्रलाई बोलाएर त्यही राजधानी छपाई प्रकरणमा तपाईँको कि त्यो किसिमको हरकत देखियो

0: सरकारले के गर्नु भयो 35-35-40-40 वर्षसम्म भन्छन् फेरि राजसभा कार्यकर्ताहरू अहिले
1: होइन वर्षको कुरा होइन एक दिन भए पनि 24 घन्टा हो कि एक सेकेन्डको महत्त्व कति हुन्छ भन्ने कुरो एक्सिडेन्ट हुने बेला थाहा हुन्छ कि एक सेकेन्ड तलमाथि पर्ने बित्तिकै या त एक सेकेन्डको महत्त्व कति हुन्छ भने ओलम्पिकमा थाहा हुन्छ कि सर एक सेकेन्डले 100 मिटर रेसमा कोही तल फर्स्ट हुन्छ कोही सेकेन्ड हुन्छ एक मिनटको महत्त्व कति हुन्छ भन्ने कुरो एक्सिडेन्ट पर्ने बेला थाहा हुन्छ एक मिनट अगाडि पछाडि कति फरक पर्छ एक वर्ष कुरो विद्यार्थीलाई अर्थ राख्छ सरकारलाई 100 दिन भनेको तपाईँको के हो भने उसको काम गर्ने पूर्वा अनुमान गर्ने टाइम हो यो चिजले के गर्छ भोलिको 4 वर्षको जुन म्यान्डेट हो त्यो म्यान्डेटलाई दिशानिर्देश गरेको हुन्छ उसले गर्ने काम उसले ल्याएका नीति त्यो व्यवस्थापकीय शैली उसका सोच उसको आचरण धेरै कुरो त्यसमा बिम्बित भइसकेको हुन्छ देखियो त अहिले त्यसले गर्दा छडी राजुको छडीको प्रश्न गरे होइन नियतको प्रश्न गरे हामीले नियत सफा गरिदिए हुन्थ्यो हामी विरोधलाई विरोध गर्दैनौँ 5 वर्ष म्यान्डेट उहाँहरूलाई नै हो उहाँहरूले नै चलाउने हो उहाँहरूले राम्रो गरिदिनुहोस् भन्ने मात्रै हाम्रो चाहना हो
0: हस् देव्रा चालिसीजी यहाँको महत्त्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार नेपाली कङ्ग्रेसका प्रवक्ता देवराज चालिस आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौँ विश्रामपछि पुनः उपस्थित हुनेछौँ
2: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठेघरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
3: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
4: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घन्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
5: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
6: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
7: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
8: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97-45-23-91-63
9: कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
10: 24 घन्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती

0: विशेषज्ञ सेवा ओडी भिडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देख्न सकिने
1: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहित को हार्ड जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
0: यूरोलोजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
1: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
2: मौला कालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 056-493-7383 मोबाइल 98550-88000
3: यतिखेर हामीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शम्भु प्रसाद ढकाल हुनुहुन्छ ढकालजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ शम्भु सर नमस्कार स्वागत छ तपाईँलाई नेपाली बसमा हामीसँग यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शम्भु प्रसाद ढकाल हुनुहुन्छ मानेजी नमस्कार स्वागत छ नेपाली बसमा सुन्दै हुनुहुन्छ
4: हजुर हजुर
3: नमस्कार नमस्कार सुन्दै हुनुहुन्छ
4: नमस्कार
3: अब अहिलेको अवस्थामा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाई नजिकको सरकार छ होइन त्यसको प्रतिनिधित्व यतिखेर तपाईँका पार्टीका वरिष्ठ नेता प्रधानमन्त्री बालेन्द्र शाहले गरिराख्नु भएको छ तपाईँले पक्कै पनि उहाँले लेखेको स्टाटस त हेर्नुभयो राति एक बजेको तर उहाँले के भन्नुभयो भने कहिले काहीँ एक्लै लड्नुपर्छ उहाँ एक्लै हो अहिले तपाईँहरूको साथ छैन उहाँलाई प्रधानमन्त्रीलाई
4: त्यस्तो भन्नुभएको छ र
3: केही समय लाग्छ सही समय आउनलाई ढिलो होला तर गलत हुँदैन नातिनुहोस् सुनेको र देखेको भन्दा वास्तविक कहिले काहीँ फरक हुनसक्छ

0: कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोचोटि होइन भन्नु भएको छ, स्टाटसै हेर्नु भएन छ तपाईँले, राति लेखेको हो नि त, अब तपाईँ सुत्या बेला लेखे होला होइन,
1: ठिक छ, अब त्यो कुन सन्दर्भमा लेखेको ठिकै लेखाएको छ त, जिन्दगीमा मान्छेले लड्ने त एक्लै हो होइन,
0: जन्मिने एक्लै हो, जाने एक्लै हो, लड्ने एक्लै हो होइन,
1: व्यवहारिक कुरा अब ज्ञानी कुरा खास केही पनि छैन, मैले तपाईँले सबैले लड्ने एक्लै नै हो, एक्लै भनेको देश एक्लै हो, एक्लै भनेको सरकार एक्लै हो, एक्लै भनेको चाहिँ आफ्नो पार्टी एक्लै हो भन्ने सन्दर्भमा पनि अर्थ लाग्न सक्छ।
0: तर प्राविधिक हिसाबले त 281-282 जना सांसदै हुनुहुन्छ नि होइन तपाईँहरू संसदमा अहिले,
1: हजुर,
0: अनि अब एक्लै त कसरी हुनुहुन्छ, उहाँ त निकै धेरै परिवारका सदस्यहरूको घर मूल्य हो नि त अहिले, तर चाहिँ उहाँको चाहिँ यसो बिलौनाहरू हेर्दाखेरि एक्लै भनिदिनु भयो प्रधानमन्त्रीज्यूले,
1: होइन अब त्यो कुन सन्दर्भमा लेखेको मैले आफूले नपढ्दै नपढेको कुरामा म विश्लेषण गर्न चाहन्न, एउटा व्यक्तिले कहाँ बसेर कुन सन्दर्भमा कविता लेखेको हुन्छ, अर्को कहाँको कन्दराको एकजना शिक्षकले अर्कै तरिकाले व्याख्या गरिरहेको हुन्छ, कविताको अनेक व्याख्याहरू हुनसक्छ होइन, भाषा साहित्य हो, त्यसले गर्दाखेरि अब यस सन्दर्भमा धेरै बोल्न सकिनँ मैले।
0: तर प्रधानमन्त्रीज्यूलाई अहिले अलिकति उहाँको काम कारवाहीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूको पनि आलोचना छ होइन सरकारप्रति अहिले,
1: होइन आलोचना होइन, हामी फरक ढङ्गले जान खोजेको, जस्तो चाहिँ हिजोको अभ्यास के थियो भने आफ्नो दलको सरकार बनिसकेपछि, आफ्नो गठबन्धनको सरकार बनिसकेपछि केही कमी कमजोरी भए, केही सच्याउने कुरा छ भने पनि सबै ठिकठाक छ भन्ने हिसाबले जुन तरिकाले गयो त्यो होइन, एउटा शक्ति पृथकीकरणको सिद्धान्त अनुसार तपाईँ संसद फरक हो, सरकार फरक हो, संसद र सरकारको चाहिँ जिम्मेवारी फरक हुन्छ, त्यसले गर्दा एकअर्कामा करेक्सन गर्नुपर्छ, गराउनुपर्छ भन्ने दृष्टिकोणबाट जनता आवाज यो छ, यहाँनिर कमजोरी हुन लाग्यो, यसलाई सच्याउनु राम्रो हो भन्ने कुरा त त्यो त नैसर्गिक कुरा हो नि त संसदको।
0: तर चाहिँ अहिले सरकारको कतै ढङ्ग नपुगे हो त्यसो भए काम कारबाहीहरूमा,
1: होइन दहडा काम गर्दा एक ठाउँ काहीँ न काहीँ केही अलिकति फरक भयो, ढङ्ग पुगेन, सल्लाहको आवश्यकता पऱ्यो, सुझावको आवश्यकता पऱ्यो, करेक्सनको आवश्यकता पऱ्यो, त्यो पर्न सक्छ त, हरेक काममा त्यो पर्न सक्छ, एउटा किसानले खेती गर्दा पनि त्यो आवश्यकता पर्न सक्छ, एउटा सामान्य मान्छेले ड्राइभिङ गर्दा पनि त्यो आवश्यकता पर्न सक्छ, एउटा चाहिँ कर्मचारीले चाहिँ सेवा गर्दा पनि त्यो आवश्यकता पर्न सक्छ, राष्ट्र चलाउने कुरा त्यो त पर्दै पर्दैन, म जसरी जहाँ जे गरिरहेको छु सबै ठिकठाक हुन्छ भनेर कोही एउटा व्यक्ति, कोही एउटा संस्था, कोही एउटा सङ्गठनले कहिले सोच्दैन नि, त्यो त प्राकृतिक कुरा हो।
0: उहाँको त 37 जना सल्लाहकारै छ अरे नि त प्रधानमन्त्रीको सचिवालयमा त होइन, त्यो सल्लाह नपुगे हो त्यसो भए, के विज्ञ छैन नि त्यहाँ,
1: होइन मैले त्यसरी त्यो सन्दर्भको कुरै गरिनँ, हरेक कामहरू चाहिँ सबै गर्दै जाँदा 100% सफल हुन्छ भन्ने छैन, कम सफल भएको कुरालाई फेरि प्रयत्न गर्नुपर्छ, फरक ढङ्गले काम गर्नुपर्छ, जो कोहीले मैले एउटा व्यक्ति एउटा चाहिँ पद सन्दर्भको कुरा गरिनँ।
0: ढकालजी एउटा कुरा के बताइदिनुहोस् भने नि, पार्टी अलग हो सरकार अलग हो भन्ने भाष्य सिर्जना भएको छ कहीँ कतै,
1: त्यस्तो त हामीलाई लाग्दैन,
0: तर त्यो काम कारवाही हेर्दाखेरि चाहिँ सरकारले पनि कता कता पार्टीको भनेअनुसार काम नगरेको, कतिपय गतिविधिहरू हेर्दाखेरि चाहिँ पार्टी र सरकार फरक फरक देखिएको होइन, एक ढिक्का भएर चाहिँ अगाडि बढ्न नसकेको, यो यो खालको चाहिँ चित्रहरू त देख्दैछौँ नि त हामी बाहिर बसेर, तपाईँले देख्नु भएको छैन त्यो,
1: होइन मैले अघि त्यो सन्दर्भ भनिसकेँ, सरकार र संसद फरक हो, पार्टी र सरकार अलिक फरक होइन, र हामी पटक पटक सभापति रवि लामिछानेसँग पनि संसदीय हिसाबले व्यक्तिगत हिसाबले बसेका छौँ, सरसल्लाह गरेका छौँ, त्यस्तो कुराहरू कतै काहीँ एउटा चाहिँ सङ्केतमा अभिव्यक्तिमा यो अनुहारको छनकमा काहीँ हामीले पाएका छैनौँ, त्यो हुँदा पनि हुँदैन, किनभने त्यसैबाट आक्रान्त भएर यो देश चाहिँ पछि परेको छ, यहाँ चाहिँ गुटको राजनीति, बेमेलको राजनीति, खुट्टा तान्ने राजनीति, त्यही कुरा हामीबाट भयो भने त के अर्थ हुन्छ र, त्यो हुँदैन, त्यो कस्तो छ भने अलिकति अतिरञ्जित पनि गरिएको छ बाहिर, तपाईँ र म चाहिँ दाजुभाइ नै भए पनि तपाईँ र मेरो केही कुरामा बिमती रहन सक्छ नि त, त्यसले गर्दा त्यस्तो रह्यो काहीँ कतै होइन, यसो गर्नु पाए हुन्थ्यो होइन, यो चाहिँ राम्रो हो भन्ने कुरा त जहाँ पनि हुन्छ, त्यस्तो भएको हो भने पनि त्यस्तो कुरालाई अतिरञ्जित गर्नु हुँदैन।
0: अब सरकार गठन भएको पनि 4 महिना भयो, मोर्निङ सो अफ द डे भनिन्छ होइन, जसरी चाहिँ सुशासन केन्द्रित भएर चाहिँ सरकारले काम गर्नुपर्ने कुरामा, सरकारले लिएका एक्सनहरूका कुरामा, सरकारले खोजेको मेरिटोक्रेसीका कुरामा, सरकारले व्यवस्थापन गर्न खोजेको सुकुम्बासीका विषयमा, सरकारले सुशासन ल्याउन खोजेको राजधानी प्रकरणमा जर्मनबाट झन्डै खोसिएको विषयमा, यी यावत विषयमा नेपालले नै भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्तिका विषयमा अब जनताले प्रश्न त उठाउन थाले नि त अहिले समुझी,
1: होइन प्रश्न उठाउन पाइयो, प्रश्न उठाउन पाइयो, तिमीहरू
0: त्यसलाई त खुट्टा तान्यो भन्दा त मिलेन नि त होइन, आफ्नो व्यवहार पनि सुधार्नु पर्यो होला कता कता,
1: होइन होइन, मैले त त्यो कुरा सुरुमै अघि भनिसकेँ, प्रश्न उठाउन पाइयो, करेक्सन गर्न पाइयो, दुईवटा कुरा हुन्छ कि, एउटा कुरा मैले चाहिँ नबुझेर प्रश्न गर्न सक्छु, सरले पढाइरहनु भएको हुन्छ नबुझेर प्रश्न गर्न सक्छु, कहिलेकाहीँ सरले लेख्दा पढाउँदा त्यो ब्ल्याक बोर्डमा पनि अलिकति त्रुटि मिस्टेक हुनसक्छ, सर त्यहाँ मिस्टेक भयो भनेर दुई ढङ्गबाट कुरा उठाउन सक्छु, त्यसले गर्दा मिस्टेक भएको रहेछ भने चाहिँ करेक्सन गर्ने हो, नबुझेको रहेछ भने बुझाउने हो, तर अब अन्य चाहिँ ती कुरालाई लिएर चाहिँ धेरै आलोचना गर्नुपर्ने समय पनि भएको छैन, कारण पनि भएको छैन।
0: तर अहिले तपाईँहरू सुशासनको लाइनमा हुनुहुन्छ, 5 वर्ष चाहिँ जुन जनताले म्यान्डेट दिएका छन्, महत्त्वकांक्षा धेरै छ देशमा, लामो समयदेखि राजनीतिक अस्थिरता भयो, अब चाहिँ स्थिरता चाहिन्छ देशमा भनेर चाहिँ जुन किसिमको सबैको एउटा प्रार्थना छ, कतै बिचमा धोका त पाइँदैन भन्ने खालका सिम्टमहरू पनि त देखिया छन् नि त, यसलाई कसरी चाहिँ विश्लेषण गर्नुहुन्छ?
1: देखिएको छैन, हामी केही स्पष्ट छौँ भने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने निर्विरोध हामीले निर्वाचित गरेर केन्द्रीय समिति बनिसकेको छ, पार्टी उहाँले गजबले चलाउनुहुन्छ, पार्टीले सरकार कमान गर्छ,
0: खै पार्टीमा मनोनित हुनुपर्ने पदाधिकारीहरूको लुछाचुडी छ अहिलेसम्म भएको छैन,
1: लुछाचुडी हो र भनेको सीमित मान्छेहरूमा म काम गर्न चाहन्छु भनेर खोज्नु त कसरी लुछाचुडी हो, तपाईँ चाहिँ अहिले रेडियोमा काम गर्दै हुनुहुन्छ, तपाईँको रेडियोको प्रमुख तपाईँ हुनुहुन्छ कि अर्को हुनुहुन्छ कोही छैन, म चाहिँ त्यो ठाउँमा गएर रेडियो कमान्ड गर्छु र चाहिँ यो रेडियोलाई यस्तो गजब गराउँछु आजको भन्दा भोलि राम्रो गर्छु, यो रेडियोको चाहिँ
0: निर्देशक मान्छे खोज्दा खोज्दै रेडियोको प्रसारणै रोकिन सक्छ नि त भोलि, अनि यो रेडियो त अनि त्यसको गीत मात्र बजाएर बस्नु र भने
1: होइन, त्यो कुरा
0: समयमा पत्ता लाउन सकिएन भने, समयमा काम गर्न सकेन भन्दा गीत बजाएर त बस्न मिलेन, मान्छे त चाहियो,
1: होइन त्यस्तो हुँदैन, अस्वस्थ हुनु हुँदैन, तपाईँ त्यो मात्रै देख्नुहुन्छ कि, तपाईँ चाहिँ सांसदहरू जति सबै केन्द्रीय सदस्य हुन्छन् सबै चुनाव लड्छन् अथवा चाहिँ आकाङ्क्षीहरू सबै भारेर अगाडि आउँछन्, तपाईँ महाधिवेशनमा हेर्नु भने हामी धेरैले चाहिँ साथीभाइहरूलाई तपाईँ अगाडि भनेर हामी चाहिँ निर्वाचनमा गएनौँ, अहिले पनि हामीलाई यो चाहिन्छ भनेका छैनौँ भन्दैनौँ, केही दुई चारजनाले होइन मैले चाहिँ यहाँ काम गर्न सक्छु मेरो यहाँ योग्यता दक्षता छ भनेर भन्ने कुरालाई त नकारात्मक, काम गर्न चाहने मान्छेको कमी छ नि त यो देशमा, काम गर्न खोज्नेहरूलाई त्यसरी किन लिने त, यहाँ लुछाचुडी भएर कुनै झगडा द्वन्द्व अस्वस्थ प्रतिस्पर्धा भएको कुनै उदाहरण कारणहरू त देखिएकै छैन, यो त अनुमान न हो हाम्रो।
0: तर एउटा निकै ठुलो जेन्युन प्रश्न पनि आएको थियो, पहिला बोलाउँदा नजाने अहिले बोला भन्दा जाने, कुमार बेनलाई भारत पठाएको कुरा कतिको साँचो हो, सुन्नुभयो यहाँले?
1: खोइ त्यो त थाहा छैन, अस्ति म पनि झापा पुगेर आएँ, म झापा गएको कुरा सबैलाई थाहा नहुन सक्छ होइन, झापा जाने म त दादा भेट्ने हो र झापादेखि अलिकति पारिपट्टि मेरो दिदीको घर छ, हामी चाहिँ सम्बन्ध बुझ्यो, त्यहाँ पनि पुग्न सकिन्छ तर पुगिएन अहिले, त्यसले गर्दा यी कुराहरू अब नेपाल भारत वारिपारी अब यति बेला थुप्रै सांसदहरू चाहिँ विभिन्न निमन्त्रणामा विदेश भ्रमण पनि गर्नुभयो, नेताहरू पनि जानुभयो, अब यसलाई खालि नकारात्मक रूपमा लिएर हुन्छ,
0: होइन प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार हिँड्यो भने त कुमार बेन हिँड्यो होइन, अहिले त होइन जनताले त चासो त राख्छन् नि त होइन, पार्टीमा पनि चासो
1: राख्नुपर्छ, ठिक छ त हिँड्नु पनि पर्यो नि त, एकातिर चाहिँ यिनीहरूले के अरे कुटनीतिक सम्बन्ध राम्रो गर्दैनन् कि भन्ने डाउट पनि गर्ने, अनि त्यो सम्बन्धका निमित्त चाहिँ मान्छेहरूको चाहिँ भेटघाटलाई पनि अर्को दृष्टिकोणले हेरेर त कसरी होला त।
0: सत्तामा आउनु अघि राजसभाले पुराना दललाई प्रश्न गर्थ्यो, अहिले तपाईँहरूलाई प्रश्न गर्ने ठाउँमा जनताहरू पुगेका छन्, सत्ता र प्रतिपक्षमा हुँदाको अनुभव कस्तो हुँदो रहेछ?
1: होइन ठिकै हो, किनभने हिजो तिमीहरूले चाहिँ यो गर्छौ त्यो गर्छौ सहजता पैदा गर्छौ काममा व्यवहारमा मान्छेलाई नागरिकलाई सुविधा दिन्छौ सबै कुराहरूमा भन्थ्यौ, अब लाइन बस्नु पर्दैन अनलाइनमा चाहिँ काम हुन्छ भन्थ्यौ, खोइ त भनेर प्रश्न गर्नु स्वाभाविक हो, हामीले के भनेका छौँ भने एउटा आधार शून्य तहबाट काम गर्नु परेको छ, जस्तो कृषिकै कुरा गरौँ, म कृषि समितिको मान्छे हो, आज चाहिँ हिजो हामीले पढ्दा चाहिँ 80-90% किसान भन्दा भन्दै 62% आयौँ, आज चाहिँ कृषि विधेयक छैन, नीतिहरू राम्रो छैन, अब जिरोबाट हामी काम गर्दैछौँ, जिरोबाट काम गरेर सबै चाहे त्यो पूर्वाधारका धेरै ठाउँका कुराहरू हुन्, कानुनी कुराहरू हुन्, नीतिगत कुराहरू हुन्, त्यहाँबाट काम गर्दा त समय लाग्ने रहेछ नि त, आज चाहिँ जस्तो ग्यासको अभाव छ भन्यो, ग्यास चाहिँ पुग्ने गरी छ भन्यो, मान्छेले स्ट्रक गरे भन्यो, अन्य कुरा पनि त्यही हो, समस्या आइपरेपछि यी सबै कुराहरू आज हामीले नगरेर बिगारेर भएको कुरा त होइन नि त, आधारै गतिलो बनिसकेको छैन, कुशासनले व्याप्त छ, तपाईँ चाहिँ अहिले पनि विभिन्न सरकारी अन्य कार्यालयहरूमा जाँदाखेरि चाहिँ एउटा कोही आफ्नो मान्छे खोज्नुपर्ने, नेता खोज्नुपर्ने, सांसद खोज्नुपर्ने, भन्छन् गर्नुपर्ने अवस्था अहिले पनि विद्यमान छ, यी सबै हामीले बिगारेको होइन, बिग्रेको ठाउँबाट सच्याउनलाई हामी काम गरिरहेका छौँ, आधार तय गर्दैछौँ भनिरहेछौँ नि त, त्यसले गर्दा प्रश्न गर्नुपर्छ, प्रश्न नगरी हुन्न, हामीले पनि त्यो जवाब दिइरहेको छौँ, जवाब सँगसँगै हामी नतिजा दिने गरी त्यसलाई एउटा समय त लिँदो
0: रहेछ। मल लिन गएका किसान दाजुभाइ 38 दिन भारतीय जेल बसेर घर फर्किए, 2 बोरा युरिया र 6 बोरा डिएपी मल पनि गायब भयो, होइन 38 दिनसम्म अब मल किसानले समयमा पाएनन्। अब सरकार भन्छ होइन मल त छ, मल आउँदैछ, तर चाहिँ किसानले बाली लाउने बेला मल नपाउँदाखेरिको यो विडम्बना हेर्नुहोस् त आज।
1: हो यसमा यसमा चाहिँ कस्तो प्राविधिक पक्ष के रहेछ भने, अहिले आएको सरकारले टेन्डर गरेर मल आउने समय भएको छैन, टेन्डर गरेको 825 दिन मल आइपुग्न लाग्ने रहेछ एउटा कुरा। दोस्रो कुरा, जी2जी मार्फत भारतसँग पनि मल केही ल्याइयो, भारतले पनि आफूले उत्पादन गरेको मल आफैलाई पुग्न सक्ने अवस्था होइन, उसले पनि बाहिरबाट ल्याएर दिने, यसले गर्दा हामीले जति सक्दो मल पुर्याउने कोसिस गऱ्यौँ। तपाईँलाई एउटा उदाहरण भन्छु, म झापा गएर आएँ, झापा कृषि सामग्री कम्पनीमा चाहिँ अघिल्लो साल असार महिनामा 588 मेट्रिक टन मल बाँडेको, अहिले 2000+ बाँडिसक्यो, फेरि पुग्दैन भनेको छ। वितरण प्रणालीमा समस्या छ, वितरण प्रणालीको जिम्मा स्थानीय तहको सिफारिसका आधारमा प्रदेश सरकारले गर्छ, वितरण प्रणाली नसच्याएसम्म हुन्न। एउटा सहरी क्षेत्रमा वितरण गर्ने मल, एउटा ग्रामीण र कृषि क्षेत्रमा वितरण गर्ने मल चाहिँ उस्तै प्रकारको छ। त्यसले गर्दा खेती गरिने आधारमा मल वितरण नगरेसम्म जतिसुकै आए पनि यो समस्या रहिरहन्छ, त्यसलाई सच्याउनु पर्छ।
0: तर आजको दिनमा जसरी राष्ट्रपतिले सुशासनलाई आफ्नो मुख्य एजेन्डा बनाएको छ, सरकारका निर्णय, नियुक्ति, ठेक्कापट्टा, पारदर्शिता सुनिश्चित गर्न चालिएका कदमहरूमा सन्तुष्टै हुनुहुन्छ तपाईँ ढकालजी?
1: होइन, सन्तुष्ट त अब धेरै ठाउँमा नतिजा देखिने बेला भएको छैन, काहीँ कतै कसैले, कर्मचारीले, सरकारका मान्छेहरूले, सांसदहरूले, मन्त्री प्रधानमन्त्रीहरूले र उनीहरूको नाम बेचेर कसैले काहीँ एउटा मात्रै त्यस्तो गरेको, गर्न खोजेको बिचौलियाहरू हावी भएको उदाहरण दिनुहोस्, प्रमाण आदि दिनुहोस्, त्यसको त सिधा हामी विरोध मात्रै गर्दैनौँ, के गर्ने गर्छौँ। त्यसले गर्दा नदेखिनु भनेको पनि त भित्रभित्र हुनु हो नि, गलत नदेखिनु भनेको, तर नतिजा आउन समय लाग्ने रहेछ। र काहीँ पनि संसारको कुनै पनि मुलुकमा अपराधै हुँदैन, भ्रष्टाचारै हुँदैन भन्ने छैन, जतिसुकै टाइट गरे पनि काहीँ न काहीँ लुकीचोरी गरेका हुन सक्छन्, त्यसलाई समय लाग्ला, तर सामान्यतया देखिने गरी, सतहमा आउने गरी, जनताले दुःख पाउने गरीको त भएको छैन नि त, यसलाई पनि त अलिकति समय लिने होला। तर यो समय लिने भन्दा पनि जब भएको छैन, जब देखिएको छैन, काहीँ प्रमाण आएको छैन, भेटिएको छैन भनेपछि त्यो कुरामा काम भइरहेको छ, मान्छे नियन्त्रणमा छ भन्ने त बुझिन्छ नि त।
0: जस्तै अब अस्ति भर्खरै जर्मनबाट राजधानीको ठेक्का खोसेर फ्रान्सिसलाई दिन खोजेको कुरा त सुन्नुभयो नि त यहाँले पनि, होइन, त्यसमा चाहिँ पार्टीको हस्तक्षेप नभएको भए त 40 करोड रुपियाँ चाहिँ तिर्नु पर्दै थियो नि त।
1: होइन, कतिपय कुरा हस्तक्षेप भन्दा पनि अब जसरी जुन भाषा प्रयोग गरे पनि भयो, त्यहाँ यो ठिक कि त्यो ठिक, यो गलत कि त्यो गलत भन्ने कुराको विश्लेषणबाट जे छ यो त्यो गर्ने हो, कहिलेकाहीँ एउटैले गरिरहेछ जे गरिरहेछ त्यो ठिक छ भन्ने पनि हुँदैन, र गरिरहेकोले गलतै गरेको छ अर्को राम्रो छ भन्ने पनि हुँदैन। सरकारले उहाँहरूले जो जसले यो विषयमा काम गर्नुभयो एक खालको चाहिँ विश्लेषण गरेर सही गलत छुट्याएर गरेको होला। अब यसमा केही गलत छन् भने तपाईँहरू पनि चौथो अङ्ग हो यो देशको दायित्व,
0: हामीले त उठायौँ यो कुरा चाहिँ, किनभने अब जर्मन जस्तो देशसँग हाम्रो कूटनीतिक राम्रो सम्बन्ध छ, जर्मनै रिसाउनु पर्ने स्थिति आयो, होइन, यस्तो काम चाहिँ किन गर्नु पर्यो होला, र बिगु पनि तिर्नुपर्छ, हामीले धरौटी रकम तिर्नुपर्छ यो अवस्थामा, किन फ्रान्सेली कम्पनीका पेरिसबाट केही मान्छेहरू नेपाल आए, नेपालका लागि सिद्धार्थ के नामका एकजना चाहिँ उनका प्रतिनिधि चाहिँ व्यापक रूपमा बालुवाटार र सिंहदरबार घुम्दै गए, पछि चाहिँ परराष्ट्र मन्त्रीले हस्तक्षेप गरे यसमा भन्ने कुरा त हामीले व्यापक रूपमा चाहिँ विश्लेषण गऱ्यौँ नि त, त्यो राम्रो थिएन नि त देशका लागि त।
1: होइन, अब त्यसको चाहिँ परिवर्तन खोज्नु अथवा त्यसको थप अध्ययन गरिनु त अब आफैमा नराम्रो कुरा होइन, तर त्यसले नतिजा के ल्यायो, अन्त्य त के गरियो भन्ने कुराले अर्थ राख्छ नि त।
0: अब यो जस्तो यहाँलाई राम्रोसँग थाहा छ, जुन किसिमले राष्ट्रिय स्वतन्त्र पार्टीकै सभापति रवि लामिछानेजीले अलिकति प्रधानमन्त्रीलाई नथिलाउन खोज्नु भएको, यो विधान संशोधन गरेर संसद दलको नेतालाई फिर्ता बोलाउन सक्ने प्रावधानमा पनि के असन्तुष्टि आयो, होइन, कतिपय सांसदले केन्द्रीय समिति बैठकमा पनि उठायो कुरा,
1: विधान संशोधनको कुरा चाहिँ अब भर्खरै महाधिवेशन भएको छ, महाधिवेशनले गरेको छ, अब त्यसमा त्यो कुरा हामीले पनि अब खास यसमा चाहिँ विश्लेषण गर्न पाएको छैन, म केन्द्रीय समितिको मानिस होइन, बाहिर आएका अथवा साथीभाइका कुराहरू नै सुन्ने हो। त्यसले गर्दा विधान संशोधन गर्दा, विधान बनाउँदा, परिवर्तन फेरबदल गर्दाखेरि एकले जे भन्यो सबैले ताली बजाएर मान्छन् भन्ने छैन, यसो होइन यसो भन्ने कुरा जहाँ पनि हुनसक्छ, छलफल हुनसक्छ, बहस हुनसक्छ, असहमति हुनसक्छ, त्यसले गर्दा पार्टीलाई अनुशासित गर्नुपर्छ भन्ने कुरा स्वाभाविक हुनसक्छ, होइन यो आवश्यक छैन भन्ने कुरा पनि स्वाभाविक हुनसक्छ, त्यसलाई त अस्वाभाविक ढङ्गबाट लिनै हुन्न भन्छु म चाहिँ।
0: तपाईँ त झापा चार नम्बर क्षेत्रको सांसद होइन, प्रधानमन्त्रीज्यू पाँच नम्बर, के भन्नुहुन्छ पाँच नम्बरका जनता? प्रधानमन्त्रीज्यू त जानु भएको छैन रे नि त झापा, होइन
1: होइन, प्रधानमन्त्रीले भ्याउनु भएको छैन, हामी छौँ नि, हामी गएको छौँ, हामी समन्वय गरेका छौँ, उहाँहरूसँग सम्वाद हुन्छ, हामी जान्छौँ निस्किन्छौँ, हामी चाहिँ हाम्रो झापा मेरो चार नम्बर क्षेत्र मात्रै भनेर बसेका छैनौँ, आवश्यकता अनुसार हामी वरपर जान्छौँ, हेर्छौँ, राम्रो भएका कुराहरू, केही गलत भएका कुराहरू, केही गुनासो सुझावहरू हामी लिन्छौँ, त्यहाँ सचिवालय छ प्रधानमन्त्रीको, उहाँहरूसँग हामी समन्वय गर्छौँ, उहाँहरूले हामीसँग समन्वय गर्नु भएको छ,
0: यसमा त प्रधानमन्त्रीसँग राम्रै छ कोर्डिनेसन, भेटघाट छ, धेरैलाई त भेट्नै हुन्न उहाँ भन्ने छ नि त,
1: होइन आवश्यकता अनुसार भेट्ने हो, अब त्यहाँ पनि विभिन्न लेयरहरू छन्, अघि तपाईँले भन्नुभयो नि सचिवालय कुरा, एउटा देशको प्रधानमन्त्री जसले चाहिँ विभिन्न जिम्मेवारीमा विभिन्न मान्छेहरूलाई लगाएको अवस्था छ, हामीले धेरै त्यस्तो भेटघाट गर्नु परेको पनि छैन, आवश्यकताले उहाँलाई नै खोज्नुहुन्छ, र समस्या पर्दा उताबाट चाहिँ एउटा पब्लिकहरूले केही न केही समस्या लिएर आउँदा हामीले समन्वय गर्छौँ, प्रधानमन्त्रीको तहमा गर्ने हो कि अब सचिवालयको तहमा हो त्यस्तो छैन।
0: अहिले सुकुम्बासीहरू त राजसभा भनेपछि डराउँछ रे नि त, किन मान्नेजु?
1: एकताका त्यस्तै जस्तो भयो, हामीले धेरै बोल्नु पर्यो, धेरै सम्झाउनु पर्यो, धेरै लेख्नु पर्यो, त्यो अनावश्यक कुरा पनि लगाइयो, अब सुकुम्बासी समस्या, सुकुम्बासी मात्रै नभनौँ, सुकुम्बासी भूमिहीन अथवा तपाईँको अव्यवस्थित बसोबासी को कुरा छ, अब विशेष गरी केही अन्य जग्गा पनि र ऐलानी जग्गाहरू कमाएको अवस्था, सबैलाई धनी बुझा दिने कुरा, यो चाहिँ व्यवस्थापन भए पुग्ने कुरा हो, यसलाई चाहिँ ठुलो खर्च पनि लाग्दैन भनेर हामीले चुनाव अघि नै भनेका थियौँ, दिन्छौँ भनेका थियौँ र त्यसकै तयारी गऱ्यौँ। अब यो काठमाडौँको चाहिँ यो खोला किनारको बस्ती हटाएको कुराले यसलाई चाहिँ अलिकति मान्छेहरूले चाहिँ हो भनेर डराएको अवस्था अहिले धनी बुझा दिइरहेको छ, र यसमा बढी हात चाहिँ वडा पालिका र जिल्ला समिति गठन गरिएको छ, त्यहाँबाट हुने हो, त्यसले गर्दा केन्द्रीय समितिले केन्द्रीय सरकारले चाहिँ निर्णय गर्यो, त्यसको कार्यान्वयनको तह तलै हुन्छ, त्यसले गर्दा उहाँहरूको चाहिँ प्रत्यक्ष नजिकको सरकारले गर्ने कुरा हो, उहाँहरू अहिले आत्मविश्वासी बन्नुभएको छ।
0: जाँदा जाँदै समग्र रूपमा चाहिँ जनताहरूले नागरिकहरूले सुशासनको क्षेत्रमा, भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा, मेरिटोक्रेसीको क्षेत्रमा चाहिँ तपाईँहरूप्रति दिएको विश्वास जगाएको, तपाईँहरूले जगाउन खोजेको विश्वास, र मेरिटोक्रेसीमा पनि कतिपय कुराहरू के आयो भने अब यो नियुक्ति प्रक्रियामा होइन कतिपय रूपमा ढिलाइ भइरहेको छ, आज 60,000 चिकित्सक पढ्ने विद्यार्थीहरू, डक्टर नर्स बन्ने विद्यार्थीहरूको भविष्य के हुने भन्ने अन्यलता एकापट्टि छ, हटाउँदाखेरि बर्खास्तै गरिहालियो, तर चाहिँ नियुक्ति चाहिँ समयमा नहुँदाखेरिको समस्या एकातिर छ भने नियुक्ति भएकैहरू पनि जति पनि छन् उहाँहरू पनि कहीँ न कतैबाट चाहिँ राजसभासँग वा राजसभाका व्यक्तिहरूसँग वा चाहिँ मेरिटोक्रेसी भन्या चाहिँ राजसभा चाहिँ कतै न कतैबाट हुनुपर्छ भन्ने खालको चाहिँ भाषा निर्माण भएको छ नि त ढकालजी।
1: कतै न कतैबाट हुनुपर्छ भन्ने चाहिँ छैन, किनभने राजसभामा त्यति धेरै मान्छे विश्वास गरेर सबै क्षेत्रका जोडिएनन् पनि, हिजो विश्वास गरेका थिएनन् पनि, र कोही कतै हिजो चाहिँ एउटा विभागमा विज्ञको रूपमा काम गरेका छन् भने अब तिनले अब कहीँ कतै पाउँदै नपाउने भन्ने होइन, मेरिटोक्रेसी भनेको ती पनि सहभागी हुन पाउने, प्रतिस्पर्धामा आउन पाउने, सबैले पाउने भन्ने कुरा हो, र अर्को चाहिँ एउटा सुशासनको कुरामा कहीँ कतै त्यसरी देखिने गरी मैले अघि पनि भने अब यो चौथो अङ्गले धेरै अध्ययन अनुसन्धान गरेर पनि लिएर आएको हुन्छ, कति अतिरञ्जना पनि हुन्छ, त्यतातिर नजाउँ, र यिनै नियुक्ति प्रक्रियामा पनि कहीँ कतै कसैले चाहिँ ल यो कारणले यो प्रमाण भयो, यो चाहिँ एउटा स्वार्थ बाजियो भन्ने कुरा लिएर आयो भने त हामी आफैले पनि चाहिँ यो चाहिँ किन गलत भयो, यो चाहिँ किन यस्तो हुन्छ भनेर आफ्नो सरकारसँग, संसदीय दलमा मन्त्रीहरूसँग, र त्यति पनि गर्दा भएन, सार्वजनिक रूपमा जनताले थाहा पाउने गरी यहाँ करेक्सन गर्नुपर्छ है भनेर संसदबाट सरकारलाई त्यो कुरा खबरदारी गरिरहेको अवस्था देखिरहनु भएको छ, त्यसले गर्दा त्यो त कुनै पनि हालतले यो सुशासनको मामिलामा कहीँ कतै सम्झौता हुँदैन, हाम्रा निमित्त हाम्रा नेता, हाम्रा मन्त्री, हाम्रा प्रधानमन्त्री भन्दा माथि जनता हुन्, त्योभन्दा माथि देशको सुशासन हो, त्योभन्दा माथि देशको चाहिँ व्यवस्था हो, त्यसले गर्दा हामी यसमा सम्झौता गर्नेवाला छैनौँ, तर हामीलाई तथ्य कुरा आउनु पर्यो, सत्य कुरा आउनु पर्यो, आधार र प्रमाण सहितको कुराहरू आउनु पर्यो, त्यो तपाईँ हामी सबैको साझा दायित्व हो, देशलाई सुशासनमा लैजाने, विकास र समृद्धिमा लैजाने, मैले यही सन्दर्भमा आह्वान गर्छु समग्र मिडियालाई कि अब हामी धेरै यो त्यो भन्ने भन्दा पनि कसरी चाहिँ काम गर्न सकिन्छ, साझेदारीमा काम गर्न सकिन्छ, खबरदारीमा काम गर्न सकिन्छ, तथ्यगत रूपमा काम गर्न सकिन्छ, सबैले भूमिका निर्वाह गर्नुपर्छ।
0: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शम्भु प्रसाद ढकाल, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53, 98-550-77-061 र 98-550-77-053।
1: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 056-493-440-493-580 र 98-550-26-440।
2: It's 7 o'clock. अहिले 7 बजे को छ।
3: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
4: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
5: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। माडीमा लागू औषध दुर्व्यसन नियन्त्रण तथा मानसिक स्वास्थ्य संरक्षण सम्बन्धी जनचेतनामूलक र्याली निकालिएको छ। लायन्स क्लब अफ गीतानगर, लियो क्लब अफ गीतानगर लगायत विभिन्न संघ संस्थाको आयोजनामा भएको र्यालीमा नेपाल प्रहरी, विद्यार्थी तथा स्थानीयवासीको सहभागिता रहेको थियो। र्यालीमा सहभागीहरूले लागू औषध दुर्व्यसन नियन्त्रण, मानसिक स्वास्थ्य संरक्षण तथा स्वास्थ्य समाज निर्माण सम्बन्धी सन्देश लेखिएका प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका थिए। कार्यक्रम मार्फत विशेष गरी युवा पुस्तालाई लागू औषधको परिघबाट टाढा रहन, मानसिक स्वास्थ्यप्रति सचेत बन्न तथा समाजमा सकारात्मक वातावरण निर्माण गर्न प्रेरित गरिएको आयोजकले जनाएको छ। र्यालीमा समुदाय प्रहरी साझेदारीको अवधारणा समेत समेटिएको थियो। चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले माडीमा तेस्रो चितवन जिल्ला स्तरीय वृहत खुल्ला तीज प्रतियोगिता आयोजना गर्ने भएको छ। समाजले नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा आगामी भदौ 20 गते शनिबार माडी नगरपालिका 5 बसन्तपुर स्थित होटल प्याराडाइजको सभा हलमा प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगितामा प्रथम हुने समूहलाई नगद 25,000 रुपियाँ र प्रमाणपत्र, द्वितीयलाई 15,000, तृतीयलाई 10,000 तथा सान्त्वना हुने समूहलाई 5,000 रुपियाँ सहित प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक लीला पौडेलले जानकारी दिनुभयो। कार्यक्रममा सहभागी महिला तथा दिदी बहिनीहरूका लागि निशुल्क तेजको दर खाने व्यवस्था गरिएको समाजका अध्यक्ष लाल बहादुर भट्टले बताउनुभयो। समाजले प्रतियोगिता मार्फत नेपाली कला, संस्कृति, रीतिरिवाज तथा परम्पराको संरक्षण र प्रवर्धनमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै माडीका सम्पूर्ण महिला तथा दिदी बहिनीहरूलाई प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मानव वन्यजन्तु बीचको सहअस्तित्व जोगाउनका लागि हात्ती सेन्चुरी कार्यक्रम सञ्चालन गर्न लागि बताउनु भएको छ। पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले मानवको बाँच्ने अधिकार जस्तै वन्यजन्तुको पनि हुने बताउनुभयो। उहाँले भन्नुभयो, जति मानवलाई बाँच्ने अधिकार छ त्यति वन्यजन्तुलाई पनि स्वतन्त्रता र बाँच्ने अधिकार छ। उनीहरूलाई सुरक्षित स्थानमा रही बाँच्न पाउने अधिकार रक्षाका लागि हात्ती सेन्चुरी मनाउन लागि छ। हात्ती सेन्चुरी जस्तै टाइगर सेन्चुरी पनि मनाउ सोचमा सरकार रहेको बताउँदै मन्त्री चौधरीले यस्ता कार्यक्रमले पर्यटन प्रबन्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। डिभिजन वन कार्यालय चितवनले मानव बस्ती र आसपासका क्षेत्रमा बाघ र चितुवाको गतिविधि बढेपछि क्यामेरा र खोरको व्यवस्थापन गरी अनुगमन थालेको छ। मानव बस्तीमा प्रवेश गर्ने बाघ र चितुवाको अनुगमन गर्न क्यामेरा जडान तथा नियन्त्रणमा लिन खोरको व्यवस्था गरिएको वन अधिकृत सुदीप हमालले जानकारी दिनुभयो। उहाँका अनुसार भरतपुर महानगरपालिका 15 अविनाश पोल्ट्री परिसरमा ट्र्यापिङका लागि क्यामेरा सहित खोर राखिएको छ। त्यस नजिकै बाँस्याङमा अर्को क्यामेरा जडान गरिएको छ। उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वको निर्वाचन समीक्षा सहित पार्टी पुनर्गठनका लागि सुझाव दिन गठित एमाले कार्यदल बैठक अनिश्चित बनेको छ। कार्यदलको बैठक नै बस्न नसकेपछि कार्यदलले तयार गरेको प्रतिवेदन मस्यौदा अलपत्र हुन पुगेको हो। कार्यदलले जेठ 23 गते काठमाडौँबाट शुरू गरेको सुझाव संकलनको काम असार 23 गते सकेको थियो। त्यसपछि असार 25 गते बसेको कार्यदल बैठकले प्रतिवेदन तयार गर्ने जिम्मा संयोजक थापा र सदस्य सचिव शंकर पोखरेललाई। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदहरूले आफ्नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैली जनअपेक्षा विपरीत भएको भन्दै संसदमा आलोचना गरेका छन्। शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरू टीका ज्वाला संग्रौला, रमेश प्रसाई र मनिष शाहले सरकारको नियत सफा देखिए पनि काम गर्ने ढंग नपुग्दा नागरिकले शास्ति भोग्नु परेको टिप्पणी गरेका हुन्। कार्यालयहरूमा पछिल्लो एक वर्षमा 61,016 कसुर दर्ता भएको छ। आर्थिक वर्ष 2082-83 61,016 अपराधका घटना दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीआईजी अभि नारायण काफ्रेले सबैभन्दा धेरै मुद्दा बैंकिङ कसुरसँग सम्बन्धित रहेको बताउनुभयो। सबैभन्दा धेरै कसुर काठमाडौँको उपत्यकामा दर्ता हुने गरेको छ। काठमाडौँ उपत्यकामा 15,297 अपराधका घटना दर्ता भएका छन्। कोशी प्रदेशमा पनि नयाँ सरकार गठन र सत्ता साझेदारीका लागि नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच औपचारिक छलफल शुरू भएको छ। शुक्रबार विराटनगर स्थित मुख्यमन्त्री निवासमा दुई दलका
शीर्ष नेताहरूबीच भएको बैठकमा मन्त्रालय बाँडफाँड सरकारको साझा न्यूनतम कार्यक्रम र बजेट पुनरावलोकनका विषयमा प्रारम्भिक संवाद भएको हो। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेकपाका संसदीय दलका नेता इन्द्र बहादुर आङ्बोले केन्द्रको नयाँ समीकरण अनुसार प्रदेशमा कसरी अगाडि बढ्ने भन्ने बारे सकारात्मक छलफल भएको बताउनुभयो। संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राईले देशमा भइरहेका प्राकृतिक विपत्ति र विभिन्न दुर्घटनाका पीड़ितहरूलाई सहयोग गर्न सबै सांसदहरूले आफ्नो पारिश्रमिकबाट 50,000 रुपियाँ योगदान गर्नुपर्ने विशेष प्रस्ताव अगाडि सार्नु भएको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले जननिर्वाचित प्रतिनिधिहरू नागरिकको दुःखमा सारथी बन्नुपर्ने भन्दै यस्तो प्रस्ताव अगाडि सार्नु भएको हो। प्रहरीले गुण्डा नायकीको सूचीमा राखेर 2070 सालमा सम्पत्ति शुद्धिकरणको मुद्दा चलाएका 500 मध्ये 4 अदालतबाट सफाई पाएका छन्। एक दशकभन्दा लामो कानूनी प्रक्रियापछि सर्वोच्च अदालतले पछिल्लो पटक सम्पत्ति शुद्धिकरण मुद्दामा मिलन गुरुङ, सक्रिय मिलन र गणेश लामालाई समेत सफाई दिएसँगै यो प्रकरण करिब किनारा लागेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 2070 जेठ 5 गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिवेदनका आधारमा दिपङ मनाङ्गे, गणेश लामा, परशुराम बस्नेत, अभिषेक गिरी र सक्रिय मिलन विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतले सम्पत्ति शुद्धिकरणमा सबैलाई सफाई दिएपछि सम्पत्ति शुद्धिकरण विभागले सर्वोच्च अदालतमा पुनरावेदन दिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आगामी स्थानीय तह निर्वाचन छनौट प्रक्रियामा पैसाको प्रभाव र पहुँचको दुरुपयोग गरे त्यस्ता व्यक्तिलाई तत्काल पार्टीबाट निष्कासन गर्ने भएको छ। रासपाले सार्वजनिक गरेको स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनौट रूपरेखा 2083-5 बुधी आचार संहिता अन्तर्गत पैसा, पावर, पहुँच तथा कुनै किसिमको सौदाबाजीमा प्रतिबन्ध लगाएको हो। उम्मेद्वारी प्राप्त गर्ने वा गराउने उद्देश्यले मूल्याङ्कनलाई प्रभावित पार्ने गरी कुनै पनि प्रकारको आर्थिक लेनदेन, चन्दा, सहयोग, उपहार, सुविधा, प्रत्यक्ष र परोक्ष लोभन वा अन्य भौतिक लाभ दिन लिन पूर्ण रूपमा निषेध गरेको उल्लेख गरिएको छ। प्रदेशहरूमा एमाले र नेकपाको नयाँ सत्ता समीकरण बनेसँगै राजावादी पार्टी राप्रपा तानातानमा परेको छ। विशेष गरी बागमती प्रदेशमा नयाँ सरकार निर्माणका लागि राप्रपाको भूमिका महत्वपूर्ण हुने भए पनि तानातानका साथै उक्त पार्टीभित्र समेत तरङ्ग उत्पन्न भएको छ। राप्रपा आगामी मङ्सिर 26, 27 र 28 गते हुने आफ्नो महाधिवेशनको संघारमा उभिएको छ। यसका लागि पार्टीभित्र नेतृत्वको रस्साकसी र आगामी कार्यदिशाबारे बहस भइरहँदा प्रदेश सरकारको विशेष समेत थपिएपछि अध्यक्ष राजेन्द्र दिन राजनीतिक दबावमा पर्छ। परिवारका कुनै पनि सदस्यहरूलाई स्वकीयका रूपमा राख्न नपाउने भएका छन्। एमाले संसदीय दलको बैठकले शुक्रबार पारित गरेको स्वकीय सुविधा सम्बन्धी मापदण्ड र कार्यविधिमा सांसदहरूले राख्ने स्वकीय परिवारका सदस्य बाहेकको व्यक्ति हुनुपर्ने उल्लेख छ। यसअघि सांसदहरूले परिवारका सदस्यलाई स्वकीय राखेको भन्दै जनस्तरबाट आलोचना हुँदै आएको थियो। एमाले स्वकीयको योग्यता पनि निर्धारण गरेको छ। सरकारले विदेश स्थित 5 नेपाली कूटनीतिक नियोगहरू बन्द गर्ने प्रक्रिया अगाडि बढाएको छ। परराष्ट्र मन्त्रालयले ती नियोगहरूबाट प्रवाह हुँदै आएको सेवाको भरपर्दो वैकल्पिक व्यवस्था सुनिश्चित गरेपछि मात्रै कार्यालयहरू पूर्ण रूपमा बन्द गरिने स्पष्ट पारेको हो। केही दिनदेखि देखिएको खाना पकाउने एलपी ग्यासको अभाव र त्यसबाट उपभोक्ताले भोग्नु परेको शास्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै बजारमा देखिएको ग्यासको अभावलाई तत्काल समाधान गरी आपूर्ति व्यवस्था सहज बनाउन नेपाल सरकारलाई निर्देशन दिएको हो। काभ्रेपाल्चोकको भुम्लु गाउँपालिकाट स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोसी नदीमा हामफालेर बेपत्ता भएका पराजुली दम्पतिको खोजी कार्य तेस्रो दिन पनि जारी रहेको छ। बेपत्ता दम्पतिको खोजीका लागि प्रमुख जिल्लाधिकारी गोपाल कुमार अधिकारी सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायका प्रमुखहरू घटनास्थलमै खटिएका छन्। बुधबार साँझ करिब 36 बजे मण्डन देउ नपुर नगरपालिका 7 68 वर्षीय केदारनाथ पराजुली र उहाँकी 67 वर्षीय श्रीमती तिलकुमारी पराजुलीको सुनकोसी नदीमा हाम फालेपछि उनीहरू बेपत्ता भएका थिए। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: एक्सप्रेस एफएम 93.2 मेगाहर्ज।
1: देशमा नेपाली कंग्रेसका प्रवक्ता देवराज चालिसे हुनुहुन्छ। चालिसे जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। नमस्कार, गुड मर्निङ चालिसे जी, नेपाली बहसमा यहाँलाई हार्दिक स्वागत छ। अब नेपाली कंग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चको पूर्ण इजलासमा जाने भएछ, यसमा तपाईँको भन्नु के छ?
2: अब यो आधिकारिकताको विवाद चाहिँ वास्तवमा यो राजनीतिक दलले आफ्नो विषय, आफ्नो पार्टीको विधान, विधानमा व्यवस्था भएको पद्धति अनुसार यसलाई समाधान गर्नुपर्ने विषय हो यो। यो विषय वास्तवमा तपाईँको हरेक समस्याको, हरेक विवादको समाधानको लागि यसरी तपाईँको न्यायिक क्षेत्रमा लानु भनेको अर्थ पार्टीले आफ्नो निर्णय गर्न सक्ने क्षमता चाहिँ बिस्तारै पार्टीभित्र कमजोर हुँदै जान्छ। त्यो लाने साथीहरू त्यो पनि विचार गर्नुपर्ने कुरा थियो। अब गयो, जो भयो भइगयो,
1: तत्कालको
2: लागि स्वाभाविक कुरो भयो। त्यसपछि तपाईँको एउटा अदालतले निर्णय गरिसकेपछि फेरि अर्को पूर्ण इजलास
1: गइसक्यो।
2: एउटा सबभन्दा मुख्य कुरा के चाहिँ छ भने यो प्रश्न धेरै छ। यो कांग्रेस पार्टीको एउटा प्रक्रिया जुन विशेष महाधिवेशनबाट स्थापित नेतृत्व जुन किसिमको परिवर्तन भयो त्यसको प्रक्रियालाई पुष्टि गर्ने एउटा आधार हो, एउटा पक्ष। अर्को पक्ष भनेको यो चाहिँ अदालतले पनि हिजो आफू योभन्दा अगाडिको पूर्ण इजलासले निर्णय गरिसकेको कुराहरूमा जुन किसिमको पोइन्ट तर्क दिएर, जुन आधार दिएर यसलाई रिभ्यू गर्नु उसले फेरि दिएको छ, त्यो आधारले एउटा सामान्य एउटा पार्टीसँग एउटा घटनासँग मात्रै जोड्दैन। यो आदेशले समग्र मलाई लाग्दो छ भोलि आउने दिनमा न्याय प्रशासन ऐन, भोलि आउने धेरै चिजमा यसले चाहिँ दीर्घकालीन महत्त्व राख्ने खालको त्यो आदेश छ। त्यो आदेशमा उल्लेख गरिएको दफाले त्यो मुद्दाका घटनाक्रमलाई आकर्षित गर्छ गर्दैन भन्ने कुरा पनि प्रश्नको घेरामा छ, डेफिनेटली छ। जस्तो अहिले प्रश्न कस्तो छ भने सुनवाईको, पर्याप्त सुनवाईको मौका नदिएको भन्ने निर्वाचन आयोगले भन्ने कुरा त्यहाँ उल्लेख गरिएको छ। अब त्यो निर्वाचन आयोगले सुनवाई गर्ने दुवै पक्षलाई, जस्तो तपाईँको विशेष अधिवेशनको कागजात मागेकी हो, पक्ष विपक्ष वाद प्रतिवाद, त्यसमा तपाईँको अर्को पक्ष सबै चिज आफ्नो कागजहरू डकुमेन्टहरू पेस गरेकै हो। हियरिङ भन्ने बित्तिकै तपाईँको बहस गराउने मात्रै होइन कि उसले माग्ने डकुमेन्टहरू आफ्नो जस्टिफाई गर्ने, आफ्नो पक्षको वैध हो भन्ने कुराको कागजात जुन माग्ने कारणहरू कुराहरू छ सबै चिज उसले माग्छ। त्यहाँ तपाईँको दाबी माग्छ, प्रतिदावी माग्छ, सबै चिज भएको हुन्छ। त्यो निर्वाचन आयोगले डेफिनेटली नै गरेको होला। त्योभन्दा बाहेक निर्वाचन आएको कुरो चित्र नबुझेपछि त्योभन्दा अगाडि पनि त इजलासमा गएकै हो, त्यो इजलासले पनि तपाईँको ती सबै कुराहरू परीक्षण गरिसकेकै हुन्छ। मैले हियरिङ भन्ने बित्तिकै पर्याप्त सुनवाईको मौका नभएको भन्ने अर्थ चाहिँ त्यो अलिकति अस्पष्ट भयो यो प्रश्नमा आयो। हियरिङ भन्दा अलिक के भन्न खोजेको नम्बर एक, हियरिङ योभन्दा यस पूर्व भयो कि भएन, जुन कुरो यसपालिको कोर्ट गरेको छ फेरि सुन्नु, यो भएन कि मुद्दा कुनै परिवर्तन भएको होइन, त्यो जसले अचित्त नबुझ्ने पर्छ त्यसको कुरा सुन्नु भएन कि एकचोटि सुनिदिनुहोस् न त फेरि सुनिदिनुहोस् भन्ने आदेश त हो।
1: संवैधानिक अधिकारको प्रयोग भइरहेको छ, यसमा त अधिकारको विषय छ नि त, चित्त नबुझेकाहरू जान पाउने, पुनरावलोकन हुन पाउने अधिकारको कुरा पनि त छ नि होइन यो चाहिँ। अब अहिले फेरि तपाईँहरू के सशङ्कित हो त्यसो भए?
2: हजुर,
1: सशङ्कित हुनुहुन्छ त्यसो भए? सशङ्कित हुनुहुन्छ फेरि यो मुद्दा अदालतमा पुनः इजलासमा गइसकेपछि?
2: होइन, यसमा हामी सशङ्कितको प्रश्न होइन, यसले प्रश्न त डेफिनेटली उठाउँछ त। अब तपाईँको जुन किसिमको नजिर अदालतले आदेश दिएको छ, जुन नजिरलाई उसले कोर गरेको छ प्राकृतिक न्यायको सिद्धान्तमा, त्यो नजिर एउटा व्यक्ति कुनै एउटा कर्मचारी प्रहरी सेवामा रहेको मान्छेलाई कारवाही गरिएको विषयमा बर्खास्त गरिएको नसोध्नु, उसलाई स्पष्टीकरण उसलाई पक्ष राख्नु, व्यक्तिगत प्रमाणले कारवाही गर्नु भन्ने जुन नजिर रहेछ त्यो एउटा व्यक्तिको जागिर जोडिएको नजिर र राजनीतिक दलका तपाईँको जस्तो संवेदनशील विषयमा लिने दुईटै अलग अलग प्रकृतिको व्यवस्था चाहिँ नजिर चाहिँ यसमा जोडिन्छ जोडिँदैन। राजनीतिक दलसँग जोडिएकै यस्तै खालको बाध्यकारी नजिर छ भने त्यो उचित हो। राजनीतिक दल र एउटा तपाईँको जागिरको अवकाश जस्तो अहिले हामी नेताहरूलाई तपाईँको बर्खास्त गरेर त होइन नि त, नेताहरूको जागिर गएको त होइन नि त, यो त राजनीतिक दलको आवधिक हुन्छ, चार पाँच यो पार्टीको विधानले पो पार्टी चल्या हुन्छ त, पार्टीको पद्धतिले पो पार्टी चलेको हुन्छ, पार्टी त एउटा विचारधारा त्यसको कस्तो भन्ने त्यसको संगठनको स्वरूप कस्तो हुने भन्ने कुरो त त्यो पार्टीको विचारधाराले पनि निर्माण गरे हुन्छ त, भने तपाईँको जुन नजिरको कोड गरिएको छ त्यो नजिर यसमा लागू हुन्छ कि हुँदैन, हेयरिङ जुन भनिएको छ हेयरिङ भयो कि भएन, यी दुईवटा क्वेसन त आयो नि त, सशङ्कितको प्रश्न होइन कि, प्रश्न त आयो त, सार्वजनिक बहसको विषय त बन्यो नि, आपत्ति छैन, हामीले पार्टीको विशेष अधिवेशन पार्टीको विधानको सम्मत प्रक्रियाबाट गरेका छौँ, हामी बकाइस बहुमतका साथ सबै औपचारिक विधि पार्टीको विधान उपस्थिति सम्पूर्ण कुराहरू हामीले पुरा गरेका छौँ, कुनै आपत्ति छैन, त्यो हजारचोटि तपाईँको परीक्षण गरे पनि त्यसको कुनै त समस्या छैन, एकचोटि होइन दुईचोटि होइन तेस्रोचोटि इजलास गठन गरे पनि पाँचचोटि गरे पनि हामीलाई कुनै आपत्ति छैन, तर यो अनावश्यक इङ्गेज गरेको जस्तो कता कता तपाईँको यो के हो अदालतले गर्दा पनि त्यसको न्यायिक निरूपण भनेको न्याय गरी मात्रै न्याय भएको जस्तो सबैले फिल हुनुपर्छ नि त, न्यायको प्रति विश्वास जागृति गर्दै भएको कतिपय आधारहरू त अर्थपूर्ण हुन्छ,
1: अब अहिलेको अवस्थामा चाहिँ इतर समूह त खुसी छ नि त, फेरि हर्ष मनाइ गरिरहेको छ अहिले,
2: होइन अब त्यो तपाईँको भन्नाले हार र जित त कसैको नि होइन, न हामीको अर्को पक्ष दुःख मान्नुपर्छ न तपाईँको इतर पक्ष खुसी हुने विषय हो, यो वास्तवमा यो तपाईँको लाजको विषय हो, यो यसमा हार जितको प्रश्न छ, आफ्नो पार्टीको तपाईँको आन्तरिक विषयहरू मात्र सम्वादको माध्यमबाट बसेर विधानलाई मानेर पार्टीको अनुशासनलाई महत्त्व दिएर पार्टीको जीवन प्रणालीलाई महत्त्व दिएर पार्टीको साख वृद्धिको लागि मनोबल उकास्ने र देशभरि कार्यकर्ताको एकता प्रदर्शन गर्न छोडेर लगातार नेतृत्व बस्ने नेताहरू दुई महिना तिन महिना चार महिना नेतृत्वभन्दा बाहिर हुने बित्तिकै अलिकति चार महिना कुलिङ पिरियडमा बस्न नसक्ने स्वभाव राखेर यस्तो पनि केही तरिका हो, यो के खुसी हुनु
1: होइन, सर्वोच्चको पूर्ण इजलासले यसअघि भएको निर्णय उल्ट्यायो भने तपाईँहरूको राजनैतिक र संगठनात्मक अवस्था के हुन्छ भन्ने पनि त प्रश्न छ नि त, होइन जे पनि हुन सक्छ नि त निर्णय त
2: होइन, तपाईँ एउटा कुरो के गर्नुहोस् भने नेपाली काङ्ग्रेसको नेता अदालत चयन गरिदिए होइन कि, नेपाली काङ्ग्रेसको नेता नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधिले चयन गरिदियो, आज होस् कि भोलि होस् कि पर्सि हुने अधिवेशन किन नहोस्, यो छिर्के लगाएर त अदालतमा गएर धाएर तपाईँको राजनीति कति दिन चल्छ, नेपाली काङ्ग्रेस कार्यकर्ताहरूको मन जित्नु पर्यो नि त, दिल जित्नु पर्यो नि त, आफ्नो कार्यको लोकप्रिय कार्यक्रम लिएर जानु पर्यो, एकता प्रदर्शित गर्नु पर्यो, र परिपक्वतर तपाईँ व्यवहारिक जिम्मेदार नेताको शैली यस्तो हुन्छ,
1: पार्टीको आधिकारिकता अदालतबाट प्रमाणित गराउनु पर्ने दिन पनि आयो होइन कङ्ग्रेसमा,
2: दिन आयो भने जसले गरा दुःख त पाइयो नि त तपाईँको, यही भएर त पार्टी अहिले यसपालि समस्यामा पर्यो, नगरिदिएको भए हुन्थ्यो भने हाम्रो चाहना सबै मान्छेको नियति एउटै हुँदैन नि त, अब अदालतमा पनि जाने तपाईँको त्यो नभए पार्टी हो देखिहाल्नु भएको छ, पार्टीको अनुशासन दिएपछि तपाईँको भेलाहरू गर्ने नयाँ पार्टी गठन गर्न प्रयासहरू गर्ने देखिएकै छ त, सबै मान्छे तपाईँको एउटै चरित्र एउटै स्वभावका त हुँदैन नि त,
1: होइन कङ्ग्रेसको यो विवाद चाहिँ अदालतसम्म पुग्नुको मुख्य जिम्मेवार एउटै पक्ष त हुँदैन नि त, होइन दोहोरै पक्ष हुन्छ, दोहोरो समझदारी हुन सकेन, मिल्न सकेन,
2: एउटा कुरो के हुन्छ भने एउटा पक्ष दोहोरो पक्ष भने कसरी भयो त, विशेष अधिवेशन भयो, विशेष अधिवेशन भनेको सर्व सार्वभौम अधिकार त महाधिवेशन प्रतिनिधि हो, महाधिवेशन प्रतिनिधि भन्दा ठुलो कोही हुन्छ पार्टीमा, जसले पार्टीको नेतृत्व चयन गर्छ त्यो व्यक्तिले त्यो निकायले भने कि तपाईँ जसले बनायो त्यही निकायले प्रश्न गर्यो, त्यही निकायले नयाँ निर्णय गर्यो, पार्टीमा विधान किन मान्ने, विधान किन चाहियो, नेपाली नागरिकले संविधान मान्दिन भन्नु, नागरिकले कानुन मान्दिन भन्नु, पार्टीका सदस्यले विधान मानिदिनु भन्नु भनेको राम्रो कुरा हो र हरेक विवादको तपाईँको पार्टीका पद्धतिभित्र बसेर समाधान गर्ने हो कि त्यहाँ पार्टीमा व्यवस्था गरिएको प्रणालीबाट त्यसलाई निरूपण गर्ने हो कि हमेसा न्यायिक क्षेत्रमा जाने हो, पार्टी न्यायालयले चलाउने हो कि पार्टीको विधानले चलाउने हो, सधैँभरि
1: कङ्ग्रेसको विवाद त्यसो भए अदालतमा पुग्नुको मुख्य जिम्मेवारको
3: जिम्मेदार तपाईँको जसको पद गएको जस्तो फिल हो, खुसी जस्तो फिल हो, सधैँभरि खाइपिई आएको 45-40 सालदेखि तपाईँको 30-35-40-45 वर्षदेखि पार्टीको सत्तामा लगातार रज रज गरेका मान्छेहरू 3 महिना 4 महिना तपाईँको त्यो जिम्मेदारीबाट हट्ने बित्तिकै तपाईँको त्यो आतङ्कित आत्म एकदमै भएर आत्तिएर राम्रो गइहाल्नुपर्छ सानसानोको हरेक पेटीको विवादहरू। यो अहिले विशेष महाधिवेशनमा जुन उहाँले असहमति हुनुभयो, भोलि हुने महाधिवेशनमा पनि चुनाव हार्नु भयो फेरि अदालत जानुहुन्छ होला उहाँहरू। अन्तहीन समस्या कहिले समाधान हुन्छ यो?
1: अनि उहाँहरू त कसरी अबको महाधिवेशनमा सहभागी हुनुहोला? क्रियाशील सदस्यता ऋण नै गराउनु भएको छैन, अनि त्यहाँ सहभागी हुन दिनुहुन्छ तपाईँहरू?
3: भने उहाँहरूले भने अनुसार सबै चिज हुँदै जाने भने पनि उहाँहरू चुनावमा पराजित हुने बित्तिकै उहाँ त अदालत गइहाल्नु हुँदैछ त सधैँभरि।
1: 15 महाधिवेशनपछि पनि, 15 महाधिवेशनपछि पनि पराजित भयो भने अदालत? त्यसो भए पूर्णबहादुर खड्गाजीहरू, देउबाजीहरू,
3: त्यही त देखियो त जित हात पार्टी त ठुलो कुरो होइन नि। एउटा कुरो के विचार गरिदिनु होला भने यो नेपाली कङ्ग्रेस भनेको कृष्ण प्रसाद कोइराला, बिपी कोइराला जस्ता नेताहरूले बनाएको यो पार्टी, जसले तपाईँको जहिले पनि सत्तासँग सिद्धान्त जहिले साथेनन्। बिपी कोइरालालाई धेरैचोटि प्रधानमन्त्रीको अफर गएको थियो तर उहाँले पार्टी जेल रोज्नुभयो, पद रोज्नु भएन। तर यो पदको लागि यो मरिहत्ते, यो पदको लागि यो पार्टीलाई यो दुर्दशा, पार्टी पदको लागि यो तपाईँको अदालत छ नि त पार्टीलाई घिसारेर लाने, यसले कसैको मनमा शान्ति दिएको होला? जहाँ कि तपाईँ कसले अध्यक्ष बनाउने, कसले नबनाउने भनेको त काङ्ग्रेसको मतदाताको अधिकारको कुरा हो नि। काङ्ग्रेसको मतदाताले चयन गर्ने कुरालाई स्वीकार गर्नु पर्यो नि। अनि महाधिवेशन प्रतिनिधिले विशेष गर्छ कि नियमित गर्छ कि यसलाई नेता बनाउने हो कि बिलाई नेता बनाउने भनेको त सार्वभौम र सर्वाधिकार शक्तिशाली अङ्ग हो नि त काङ्ग्रेस पार्टीको। त्यो पार्टीले गरेका निर्णयलाई, त्यो अङ्गले गरेका निर्णयलाई चुनौती दिँदै हमेसा अदालत अदालत अदालत गर्दाखेरि त पार्टीलाई न्याय त गरेन नि त
1: होइन? कङ्ग्रेसको इतर पक्षले
3: त्याग र बलिदानको परम्परालाई पनि त आक्षेप लाग्यो नि त।
1: कङ्ग्रेसको इतर पक्षले त अब राष्ट्रिय भेला पनि नरोक्ने भएछ नि त प्रवक्ताज्यू, राष्ट्रिय भेला त निरन्तर रूपमा अगाडि बढ्ने भयो नि त। देउबाजी आउँदै हुनुहुन्छ हङकङबाट ठुलै सन्देश लिएर भन्ने छ।
3: उहाँहरू आउनुहोस्, उहाँहरू नेता हो, उहाँहरू भेला गर्नुहोस्, चियापान गर्नुहोस्, जलपान गर्नुहोस्, के गर्ने उहाँ गर्नु चाहिँ ठुलो कुरा। तर हरेक म के गर्दैछु भन्ने कुराले, म के गर्दैछु भन्ने कुरा अर्काले पनि हेरिरहेको हुन्छ, उचित हो कि अनुचित हो, मलाई ठिक लागेको कुरो सबैलाई ठिक लाग्छ भन्ने छैन के। हरेकले निरपेक्ष आँखाबाट पनि हेरेको हुन्छ नि त्यो घटनाहरूलाई, यो ठिक हो कि बेठिक हो भनेर अर्कोले जजमेन्ट गरिराखेको हुन्छ नि त।
1: होइन तपाईँलाई त यो यस्तो आरोप लाग्यो नि,
3: गर्नु ठुलो कुरो होइन कि ती गरेका कुराहरू कति रेसनल छन् इतिहासले मूल्याङ्कन गर्छ नि त।
1: होइन इतर पक्षका संयोजक शशाङ्क कोइरालाले के भन्नुभएको छ भने देउबा नेपाल फर्कदा धरपकड भए विरोधमा उत्रिन्छौँ हामी भन्नुभएको छ, कि उहाँलाई धरपकड गर्ने तयारी पनि छ सरकार पक्षबाट भन्नु खोजे आऊ कि कङ्ग्रेसकै पक्षबाट भन्नु खोजे आऊ उहाँले?
3: होइन त्यो उहाँले के आधार कसले प्रश्न गरे, उहाँले के उत्तर दिनुभयो, त्यो उहाँको कुरा हो। देशको कानुन तपाईँकोलाई दुरुपयोग कसैले गर्न मिल्दैन, कानुन अनुसारको तपाईँको कानुनले प्रश्न उठाएको कुरा कोही भाग्न पनि मिल्दैन। कानुनको दुरुपयोग गर्ने, राजनीति प्रतिशोध लिने, अनावश्यक हरकत गर्ने,
1: अब सम्पत्ति शुद्धिकरणमा त मुद्दा चलेकै छ नि, सम्पत्ति शुद्धिकरणमा त समात्न सक्छ नि त सरकारले, त्यो त सामान्य कुरा भने
3: होइन। तपाईँकोले चाहेको जसलाई पनि शुद्धिकरण लगाउने, त्यो तपाईँ देख्नु भयो व्यापारिकमा तपाईँको बिना कागज बिना आधार तपाईँको छापा हान्ने थुनेमा छुटिया छ। यो किसिमको तपाईँको अराजक शैलीबाट त केही राजनीतिक रूपमा केही अर्थ त छैन नि त यो। त्यसले गर्दा कसैले गल्ती गरेको छ भने कारवाहीको भागीदार हुनुपर्छ, कसैले राजनीतिक आधारमा कसैलाई पनि कारवाही गर्ने भन्ने कुरो त सर्वसत्तावादी चरित्र त राम्रो होइन नि त। चाहे यो बाजीलाई होस्, चाहे तपाईँको रामप्रसादजीलाई होस्, जसरी भए पनि तपाईँको राजनीतिक आस्थाको आधारमा प्रतिशोधको आधारमा कसैलाई कारवाही गर्नु पनि भएन, र कसैले गल्ती गरेको छ भने नेता भएको कारणले छुट पाउनु पनि भएन।
1: अब एउटा कुरा, जस्तो अब यो पूर्ण इजलासमा गइसके पछाडि नेपाली कङ्ग्रेसलाई फेरि एक ढिक्का हुनका निम्ति यसले सकारात्मक सोचले सोच्ने हो भने, सकारात्मक हिसाबले चाहिँ यसलाई लिने हो भने त पार्टीलाई गोलबन्द बनाउने एउटा अवसर पनि त हो नि, होइन र?
3: तपाईँले भनेको कुरो यो महत्त्वपूर्ण कुरा हो, धेरै राम्रो कुरा हो। यसले के गर्यो भने हामीलाई पूर्व अनुमान के थियो जस्तो तपाईँलाई उठाउनु भयो, यो जुन किसिमको भेलाको रूपमा भनिहाल्छ, अब जस्तो
1: राष्ट्रिय भेला हो, यो भेलाको रूपमा मात्रै होइन चालिसेजी, राष्ट्रिय भेला धेरै कङ्ग्रेसीहरू यहाँ आउँछन् भन्ने उहाँहरूको दावी छ। अस्ति डाक्टर प्रकाश शरण मतले भन्नुभएको थियो चार चारै चार तारे झन्डा र रुख चाहिँ कसैले पनि दावी गर्न मिल्दैन, यो हाम्रो भन्नुभएको छ यही कार्यक्रममा।
2: होइन, उहाँले मेरो भनेर यो पार्टीको यो औँसो भन्दा होइन कि यो पार्टीको विधान र पद्धतिमा दावी गर्नुपर्छ, यो औँसो भन्दा गरे जस्तो होइन नि। त्यही हो, बाउको सम्पत्ति हकदार हुनु पाइएला के, तर राजनीतिक दलको नेता हुन त कार्यकर्ताको विश्वास जित्नुपर्छ के। यो बोलेर हक दाबी गरेर मेरो भनेर हुने चिज हो र पार्टीको कार्यकर्ताले दिएको मतले निर्धारण गर्ने कुरो, अनि को नेता हो को होइन भन्ने कुरो, को अधिकारी हो को अधिकारी होइन भन्ने कुरो त पार्टीको विधान छ, पद्धति छ, र कार्यकर्ताको निर्णय गर्ने आफ्नो निर्णय गर्ने अधिकार छ उनीहरूको संसदीयभित्र। अब जहाँसम्म मलाई लाग्छ तपाईँको भेलाले तपाईँको सम्भाव्य सम्भवतः यो अदालत यो निर्णय पछिल्लो निर्णय नगरेको भए साथी भेला पार्टीमा रूपान्तरण हुन सक्थ्यो भने पूर्वानुमान छ, धेरै कुराहरू आएका पनि थिए होइन, सायद रोकियो
1: रोकियो वैधता विवादको फैसला आउन त समय लाग्छ, अहिलेका लागि त रोकियो नयाँ पार्टी त
2: नयाँ पार्टी रोकियो त पोजिटिभ साइड हो। र यो बिचमा यो खाली रहेको समयमा अलिकति आफूलाई रियलाइज गरेर आफ्नो समीक्षा गरेर आफ्नो निरीक्षण गरेर देशको परिस्थितिको आफ्नो बोध गरेर अब पद होइन कि पार्टी ठुलो हो म होइन कि हामी ठुलो हो, हाम्रो विचारधारा ठुला हो, हाम्रो इज्जत पार्टीको इज्जत ठुला हो, हाम्रो पार्टीको कार्यकर्ताको मनोबल उकास्नको लागि पार्टीको बृहत एकताको जरुरत छ, हाम्रो लागि पार्टीहरूको पद मेरो पद ठुलो होइन भन्दै पार्टीको जुन बाहुली पद महाधिवेशनमा यसलाई निष्पक्ष कसरी बनाउने यसलाई सुनिश्चित कसरी गर्ने भन्ने कुरो एउटै टेबलमा बसेर जुन वार्ता मिलिसकेको अवस्था थियो, अब त्यहाँ पनि दुई थरी साथीहरू छन्, एक थरी मिलेर जानुपर्छ भन्ने साथीहरू छन्, एक थरी कुनै हालतमा होइन कि पार्टी बनाउनै पर्छ भन्ने साथीहरू पनि छन् त्यहाँ, ती दुइटै परस्पर तपाईँको धेरै सोच भएको साथीहरूको त्यो एकै ठाउँ भएको हुनाले साहित्य नेताहरूलाई त्यो कन्भिन्स गर्न गाह्रो भएको होला। हामी सहमति नजिक पुगिसकेका छौँ, धेरै नजिक गइसकेका थियौँ स्थिति, तर केही साथीहरूले मान्नु भएन, त्यो परिस्थिति बिग्रियो। मलाई लाग्छ यो फेरि नयाँ घटना आएको छ, यो घटनाले पार्टीलाई तपाईँको सबै नेगेटिभ प्रति नहेरौँ, यसले पोजिटिभ रिजल्ट पनि ल्याउला, किनकि हरेक समस्या भित्रै समाधान पनि हुन्छ, समाधान त समस्या भित्रै हुन्छ, त्यसले गर्दा वार्ता टेबल नै यसको माध्यम हो, संवाद नै यसको माध्यम हो। तर आधार के हो भने पार्टीको विधान विधि र यसको परिधि, यसको चाहिँ आधार हो, भित्र बसेर हामीले आफ्नो विवादका बहसहरू गऱ्यौँ भने असहमतिका कुराहरूलाई बहसमा ल्यायौँ भने सायद विधानका भित्र संरचनाभित्र बसेर हामीले आफ्नो एकताको बिन्दु पनि पहिल्याउन सक्छौँ। त्यसका लागि मानसिक रूपमा तयार हुनु पर्यो, पार्टी फोड्छु फोड्छु भन्ने भयो भने त कसै के लागेन, केही साथीहरू टुक्रिन्छ, फुट्न त के फुट्ने पार्टी जान्छ,
1: अहिलेका लागि त रोकिनै सक्यो। अब पार्टी फुट्नलाई पनि 40% चाहिएला, हुन त उहाँहरूले दाबी नै गर्नु भएको छ 40% त पुर्याउँछौँ हामी भनेर होइन।
2: अब मलाई लाग्छ तपाईँको केही शर्त जस्तो 111 जनालाई समावेश गर्नु पर्यो पार्टीको औपचारिक संरचना विधानले निश्चित सदस्य संख्या तोकेको छ, र त्यो सदस्य संख्या परिवर्तन गर्नु पर्यो भने विधान चाहिन्छ, विधान संशोधन हुनुपर्छ, विधान संशोधन गर्ने अधिकार यो केन्द्र समितिलाई छैन, त्यसको लागि महाधिवेशन बोलाउनु पर्छ। अनि त्यस्तो त्यस्तो मागहरू कहिलेकाहीँ आउनु भनेको अर्थ त्यो चाहिँ हलहडका जस्तो अहिले पुरा गर्न सक्दैन, पुरा गर्न नसकेपछि पुरा गर्यो भने 40% पुर्याउने दाउ हुन्छ, नगर्दा चाहिँ तपाईँको गरेन भने, यस्तो खालको कुराहरू पनि कहिलेकाहीँ आउँछ, त्यो 30% कुराहरू होइन, त्यस्तो खालको इमोसनमा उत्तेजनामा आएर संयमित नभएर पार्टीको जीवन प्रणाली जसमा हजारौँ मान्छेहरूको रगत पसिनाले बनेको पार्टी हो, यस्तो पार्टीमा यस्तो हरकतहरू गर्नु, केही व्यक्तिले पद नपाउँदैमा यो विग्रह गर्नु वास्तवमा अत्यन्तै अशोभनीय घटनाको रूपमा विकास भइरहेका छ, त्यो शोभनीय छैन, राम्रो छैन, यो होइन। हामीले समाचारको विषय त बन्ला तर लाज लाजको समाचार हो, हरेकको मनभित्र तपाईँ हेर्नुभयो भने यस्तो केही काम गर्न परि आफैले आफैलाई प्रश्न गर्दा पनि मैले गरेको काम के उचित थियो भने इतिहासमा आफैले आत्मसमीक्षा गरेँ भने पनि आत्मग्लानी हुने घटनाहरू विकास हुन हुँदैन कि।
1: अब तपाईँहरूको आफ्नै रोइलो छ पार्टीभित्र, सरकार आफ्नो ढङ्गले अगाडि बढिरहेछ, यता त ध्यान दिनै पाउनु भएको छैन नि होइन, सरकार के गर्दैछ भनेर।
2: होइन, हामीले तपाईँको यो पार्टीको उसमा धेरै आतंकित पनि छैनौँ, धेरै रोइलोमा पनि छैनौँ, किनकि पार्टीको विधानमा पार्टीको जीवनमा यस्ता घटनाहरू आइरहन्छन् गइरहन्छन्, पार्टी आफ्नो पद्धति
3: पार्टीबाट हिँडेकै छ, विधानसम्म विशेष अधिवेशन भएको र अघि 15 महाधिवेशनको गर्ने क्रममै हामी छौँ. यो बिचमा तपाईँको एउटा चाहिँ प्रतिपक्षी भएको दलको नाताले जनतामा उठेका समस्याहरू, सरकारका सञ्चालनका विधिहरूमा हामीले प्रष्ट रूपमा आफ्नो अभिमतहरू राखेकै छौँ. हिजो अस्ति मात्रै पत्रकार सम्मेलन गरेर राष्ट्रिय राजनीतिमा देखा परेका केही त्यस्ता समस्याहरू, घटनाक्रमहरूलाई लिएर पार्टीको दृष्टिकोण पनि हामीले सार्वजनिक गरिसकेका छौँ.
1: होइन, देशको अवस्था त कहाली लाग्दो छ नि त प्रवक्ताजी. जस्तो मल लिन गएका किसान दाजुभाइहरू 38 दिनपछि भारतीय जेल बसेर फर्किए, होइन, 2 बोरा युरिया र 6 बोरा डिएपी मल पनि गायब, बिचरा उनीहरू पनि फर्किए. प्रतिबन्धित कुवेतमा पनि झन्डै 69,000 नेपाली महिला घरेलु कामदार रहेछन्, उनीहरूका समस्या छन्, पीडा छन्, होइन. यतातिर त कङ्ग्रेसको ध्यान गएन नि त.
3: प्रवासमा रहेका नेपालीहरूको समस्यादेखि लिएर अर्थतन्त्रमा आएको तपाईँको विचलनदेखि लिएर निजी क्षेत्र आतङ्कित हुँदै अर्थतन्त्रमा आएको तपाईँको मन्दीका कुराहरू, पुँजी पलायनका कुरादेखि लिएर सरकारका सुशासन या तपाईँको भ्रष्टाचार या सरकारले गरेका कमी कमजोरीका कुराहरू 14 पोइन्टमा अस्ति प्रेस मिट गरेर हाम्रो धारणा हामीले सार्वजनिक
1: 15 पोइन्ट छ. मैले यहाँ तपाईँले लिइसकेका छु, तपाईँको हस्ताक्षर सहितको मैले यहीँ छ, मेरो हातमै छ यो विज्ञप्ति, होइन, पत्रकार सम्मेलनको. अब हेर्नु न, अहिले सरकारको जुन अवस्था छ, जसरी चाहिँ 2/3 नजिकको बहुमत पाएर चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले विश्वास गरेका छन्, जनताले चाहिँ त्यो ढङ्गले चाहिँ उसलाई चाहिँ होइन त्यो महत्त्वकाम चाहिँ बोकेर चाहिँ यो सरकारलाई मत दिएका छन्, तर सरकारको गति चाहिँ कस्तो लाग्दैछ यतिखेर तपाईँलाई?
3: यो सरकारको गति भन्दा पनि सरकारको मति बिग्रे जस्तो लाग्छ मलाई. ब्रेक नभएको गाडी, यो न तपाईँको ड्राइभिङ राम्रोसँग जाने छ, पुरा चसो लाएर हिरो भएर गाडीमा त स्टेयरिङमा त बस्यो, न अनुभव छ. गाडी बहुमत प्रचण्ड छ, गाडीभरि प्यासेन्जर छन्, अनाडी मान्छेले गाडी चलाएको छ, कुन ठाउँमा लगेर फसाल दिने हो, कहाँ गएर ठोक्ने हो, के गर्ने? मान्छे भर्खरको लडक्क परेको केटो मात्र भएर ड्राइभर भएर भएन, एक्सपिरियन्स पनि छैन, चलाउने ढङ्ग पनि छैन. उकालो
1: ड्राइभिङ लाइसेन्स त होला नि, होइन, उमेर त पुगिसकेको छ नि.
3: ड्राइभिङ लाइसेन्स त पायो, जनताको मतले दिए, तर माथि एकैचोटि उकालोमा हिँडेको छ गाडी, एकैचोटि 4 नम्बर गियर हानिदिया छ, 1 नम्बर चढाउनु पर्ने, 4 नम्बर हानेको छ, उकालो चढ्नु सक्दैन, अनि ब्याक गियर लासी त्यो गाडी दुर्घटना हुन्छ हुँदैन.
1: अब एक बजे स्टाटस आयो फेरि प्रधानमन्त्रीज्यूको, कहिले काहीँ एक्लै लड्नुपर्छ भन्नुहुन्छ, 2/3 बहुमतको सरकार छ, यो के भइरहेछ देशमा?
3: होइन, यही त मैले तपाईँलाई भने, राजनीतिको एउटा ज्ञानको कुरो, राजनीतिको शैलीको कुरा, एउटा डेमोक्रेटिक पार्टीमा अब यो सशस्त्र कार्यकारिणी भनेको के हो, व्यवस्थापिका भनेको के, कार्यपालिका भनेको न्यायपालिकाको के हो, यस्ता धेरै कुरा सेन्सिटिभ हुन्छ. पार्टी एकाउन्टेबिलिटी, जवाबदेही तब सरकार चलेको हुन्छ, सरकारहरू मतादेश लिएको, केही समयलाई लिएको, हरेक मतका मतदाताले प्रति जवाब दिए हुनुपर्छ आफ्ना कामले. यो त विचित्र लहरमा, यो त अचम्मै फिल्मी स्टाइलले चले जस्तो छ. 12 बजी प्राइम मिनिस्टरको कुनै लेटर प्यार छैन कि, निर्णय गर्ने तरिका होला नि क्याबिनेटको. यो संसदीय प्रणालीमा देशको संविधानले कार्यकारिणी गर्ने काम थियो, योभन्दा अगाडि पनि प्रधानमन्त्री भएकै होला मान्छे, भोलि पनि होला. यस्तो लहर, यस्तो किसिमको तालले उत्तलो तरिकाले चल्ला?
1: अब
3: न निर्णय राम्रो छ, मन्त्रीहरूको निर्णय तपाईँ हेरिहाल्नु होला. या कहिले यही ग्यासको कृतिमा, अब यही ग्यास युद्धलाई देखाएर ग्यास
1: तपाईँ केपी ओलीले घर घरमा ग्यासको लाइन पुर्याइदिन्छु भन्नुहुन्थ्यो, अब यहाँ चाहिँ
3: ओलीजी र उहाँजीमा के अन्तर भयो? यस्तो खालको हावादारी कामहरू गर्ने, अब मन्त्रीले तपाईँको घरि आधी भएर

0: तर रातारात जादुको छडी चल्दैन है प्रवक्ताज्यू, फेरि
1: त्यो होइन नि, तपाईँको छडी चलाउनु भने होइन, आफ्नो नैतिक तपाईँको आचरणबाट त चलाउन सकिन्छ नि त, जवाबदेहिताबाट चलाउन सकिन्छ नि त. मेरो भनाइ त्यो, जस्तो तपाईँले सम्पत्ति विवरण पेस गर्नुभयो, सम्पत्तिको स्रोत पनि त विवरण पेस गर्दै भयो, यो प्रश्न उठ्दैन थियो नि त. यस्ता खालको सामान्य कुराहरू मैले भने हो, छडीको कुरा गरे होइन मैले. नेट अफ मर्निङ सो द डे तपाईँको बिगेन विथ द इन्डिङ माइन्ड भन्छ नि अङ्ग्रेजीमा, तपाईँको यसको परिणाम के आउँछ भन्ने कुरो त अझै थाहा भइसक्यो नि.
0: तपाईँहरूले के गर्नुभयो 35-35, 40-40 वर्षसम्म भन्छन् फेरि राजसभा कार्यकर्ताहरू अहिले.
1: होइन, वर्षको कुरा होइन, एक दिन भए पनि 24 घन्टा हो कि, एक सेकेन्डको महत्व कति हुन्छ भन्ने कुरो एक्सिडेन्ट हुने बेला थाहा हुन्छ कि, एक सेकेन्ड तलमाथि पर्ने बित्तिकै या त एक सेकेन्डको महत्व कति हुन्छ भने ओलम्पिकमा थाहा हुन्छ कि, एक सेकेन्डले 100 मिटर रेसमा कोही तल फर्स्ट हुन्छ कोही सेकेन्ड हुन्छ, एक मिनटको महत्व कति हुन्छ भन्ने कुरो एक्सिडेन्ट पर्ने बेला थाहा हुन्छ, एक मिनट अगाडि पछाडि कति फरक पर्छ, एक वर्ष कुरोबाट विद्यार्थीलाई अर्थ राख्छ. सरकारलाई 100 दिन भनेको तपाईँको के हो भने उसको काम गर्ने पूर्वा अनुमान गर्ने टाइम हो. यो चिजले के गर्छ, भोलिको 4 वर्षको जुन म्यान्डेट हो त्यो म्यान्डेटलाई दिशानिर्देश गरेको हुन्छ, उसले गर्ने काम, उसले ल्याएका नीति, त्यो व्यवस्थापकीय शैली, उसका सोच, उसको आचरण, धेरै कुरो त्यसमा बिम्बित भइसकेको हुन्छ, देखियो त अहिले. त्यसले गर्दा छडीहरू, जादुको छडीको प्रश्न गरे होइन, नियतको प्रश्न गरे हामीले, नियत सफा गरिदिए हुन्थ्यो. हामी विरोधलाई विरोध गर्दैनौँ, 5 वर्ष म्यान्डेट उहाँहरूलाई नै हो, उहाँहरूले नै चलाउने हो, उहाँहरूले राम्रो गरिदिनुहोस् भन्ने मात्रै हाम्रो चाहना हो.
0: हस्, देवराज चालिसजी, यहाँको महत्त्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार. नेपाली कङ्ग्रेसका प्रवक्ता देवराज चालिसजी आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम हुन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ.
2: स्वदेश FM 93.2 MHz.
3: समसामयिक राजनीति बारे कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ नेकपा एमालेका नेता एवं पूर्व सांसद सूर्य थापा. आउनुहोस् सुरु गरौं सूर्य थापासँग, जनता जान्न चाहन्छन्. सूर्य थापाजी, जनता जान्न चाहन्छन् मा स्वागत छ यहाँलाई.
4: धन्यवाद, नमस्कार.
3: एकछिन आँखा चिम्म गर्नुहोस् त,
4: म यहाँ ध्यान गर्न आएको हो र भने.
3: गर्नुहोस् न सूर्य थापाजी.
4: यो आँखा हेरेर देखेर बोलेर आफ्नो दृष्टिकोण भन्न पो आएको त, सोध्नु न प्रश्न सोध्नु.
3: आँखा चिम्म गरिसकेपछि चाहिँ तपाईँहरूले सपनामा पनि सरकार ढलेको देख्नुहुन्छ क्या, त्यही भएर
4: अहिले सरकारसँग हामीलाई के मतलब छ भने.
3: कमसेकम एकछिन भने आनन्द लिनुहोस् न, तपाईँहरूले त आजै अहिल्यै तुरुन्तै सरकार ढलेर देख्नुहुन्छ नि त.
4: होइन नि, यो जरुरी छैन. यो सरकार आफ्ना कर्मले, आफ्ना मतिहीनताले, आफ्ना जनविरोधी रवैयाले यो आफै ढल्छ. हामीलाई यो ढल्नु र यो बन्नुसँग मतलब, यो बन्नुसँग मतलब नभएकालाई यो ढल्नुसँग के मतलब भन्नु. यो आफै जान्छ, जसरी आएको यो यत्तिकै सित्तैमा आएको पैसा सित्तैमा जान्छ भने जस्तो हो कि यो सरकारको. त
3: सपनामा चाहिँ देख्नुहुन्छ होइन, बालेन सरकार गर्ल्याम गुर्लुम्मै ढलेर ओली सरकार बनेको.
4: अहिले अहिले सरकार बनेको र घटेको ढलेको चाहिँ विषय अहिले सपना न विपनाको विषय होइन नि त. अहिले त चलाउन जान्दा जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँड जस्तो, बाल्नेलाई खुर्पाको बिँड भएको छ यो सरकार. तर उसले चलाउन जानेको भए अब जुनसुकै तरिकाले होस्, सेटिङले होस्, जेसुकै तरिकाले होस्, जनमतले नै होस्, अल्गोरिदमले नै होस्, सङ्ख्याको हिसाबले आज ढल्ला भरे ढल्ला भोलि ढल्ला. एक समय धमलाजी भन्नुहुन्थ्यो नि, बिहान उठेदेखि नसुतेसम्म सरकार ढाल्ने कुरा गर्नुहुन्थ्यो नि. अहिले त उहाँ पनि आफै पनि बोल्न छोड्नुभयो, तपाईँहरू पनि त त्यस्तो बोलिरहनु भएको छैन. त्यसो भएर यो
3: तपाईँहरूले चाहिँ बोल्न छोड्नुभयो क्या,
4: होइन, त्रिशङ्कु संसद भएको बेलाको सरकार होइन. बेसी थपलियाजी यो कुरा बुझ्नु पर्यो नि, पार्लियामेन्टको कम्पोजिसनले सरकार बन्ने ढल्ने अवस्था सिर्जना गर्छ.
3: त्यसो भए सरकार ढाल्छौँ चाहिँ किन भने, त तपाईँका पार्टीका नेताहरूले पदाधिकारीहरूले पटक पटक दिनगन्ती सुरु भयो.
4: यता सुन्नुहोस्, म तपाईँलाई भन्छु, तपाईँसित यो सरकार बनेपछि आजका मितिसम्म यो सरकार ढल्ने विषयमा मैले कुनै धुप हाल्न जरुरी ठानेको छैन. हाम्रो कोही पदाधिकारी पण्डित भएर धुप हाल्नु भएको छ भने उहाँलाई सोध्नुहोस्.
3: महेश बस्नेतले भन्नुभएको छ पटक पटक,
4: होइन, उहाँलाई सोध्नुहोस् न. महेश बस्नेत
3: तपाईँको पार्टीको सचिव हुनुहुन्छ.
4: महेश बस्नेतजीका सबै कुराको जवाफ म दिएर हिँड्छु त हिँड्दैन नि त. मैले त मलाई सोधेका प्रश्नको जवाब दिन्छु.
3: तपाईँहरूले पनि भन्नुहुन्छ त सरकार

0: आफ्नै अकर्मण्यताको कारणले डल्छ।
1: होइन, अकर्मण्यता त काम नगर्ने एउटा निकम्मा सरकार त चल्दैन त। संसारभरिको नियम भनेको न हो, हामीले त सैद्धान्तिक कुरो गरेको। संसारभरि काम गर्न नसक्ने निकम्मा सरकार चल्दैनन्। अहिलेको सरकार चाहिँ नम्बरले सुरक्षित छ, कामले भन्नुहुन्छ भने त अहिले सरकार कहाँ छ देखिरहनु भएको छ? बडो नयाँ भनेर चाहिँ यो एक थरी मान्छे थिए, नयाँ भनेपछि राम्रो भन्ने, त्यो मार्केटिङ गर्ने थिए नि, तिनीहरू चाहिँ स्यालको सिङ हराए जस्तो हराएर अहिले बिजोग छ। भ्यालेन्स सिटी भन्थे, अहिले कसैले भने सुन्नुहुन्छ?
0: अहिले त नेपालै उहाँहरूको सिटी हो, देशै नेपाल
1: होइन होइन,
0: राष्ट्रमय मुलुक।
1: त्यो तपाईँहरूले सोध्ने प्रश्न हो, मलाई उत्तेजित पार्न खोज्दै हुनुहुन्छ। कुरा के हो भने, हिजो भ्यालेन्स सिटी आइयो, भ्यालेन्स सिटी गइयो भने मान्छेहरू अहिले मुख बन्द गरेर आँखा चिम्लेर बेहाल्छ, अनि पछाडिपट्टि चाहिँ टेम्पोमा अरू सवारी साधनमा के लेखिन्थ्यो, भ्यालेन्सको दारीवाला फोटो राखिन्थ्यो, अहिले मेटेर हेरिरहन्छ। बसहरूमा भ्यालेन् के नामाकरण गरिएको हुन्थ्यो, ती अहिले नाम बदल, नत्र सुरक्षित हुने खतरा चाहिँ सुरक्षित नहुने खतरा भयो के, ती बसहरू सुरक्षित नहुने, भ्यालेन्सको तस्विर भएका तिमी अटोहरू टेम्पोहरू सुरक्षित नहुने, धमाधम नाम पोतिरहेछन् त, तपाईँले देख्नु भएको छैन? यसो एकचोटि देशाटन गरेर आउनुहोस् न एकचोटि,
0: देशभर उहाँहरूको जनमत हेर्नुहोस् न, महालेन्द्र शाहको समर्थन
1: अन्त होइन
0: भुला स्वागत
1: सुन्नु न अन्त
0: प्रशंसा
1: अन्त तपाईँहरूलाई दुःख हुन्छ। हुलाकी राजमार्गको निर्मित खण्ड र पूर्व पश्चिम राजमार्ग महेन्द्र राजमार्गको पुरै खण्ड एकचोटि, धेरै दिन लाग्दैन कि, यसो हिँड्नुहोस् न। यो दारी पालेको ऋषि थपलिया चिन्लान अलिअलि चाहिँ अलिअलि जनसाधारण जस्तो भएर बसमा सार्वजनिक यातायातमा यसो घुमेर देश घुमेर आउनु न, हालत के छ, अभिगत के छ? तिन चार महिनामै यति चाहिँ यो टायर पङ्चर भएको सरकार मैले देखेको थिइनँ।
0: हामी त देशभर घुमेका छौँ, हेरेका छौँ,
1: चुनाव अगाडि जाँदा अस्ति चुनाव अगाडि जाँदा तपाईँ मकवानपुरतिर गाडी एक्सिडेन्टमा पर्नुभयो, यहाँ घाइते हुनुभयो, त्यो चोट निको भएछ, अहिले कहीँ जानुभएको छैन, यो ढाँट्ने काम जनतालाई नगर्नुहोस्। मलाई के लाग्छ भने अहिले तपाईँहरू जानुभएको छैन, मिडियावाला
0: जनतासँग सम्पर्कमा छौँ हामी,
1: होला
0: प्रत्यक्ष रूपमा भूगोलमा गएर रिपोर्टिङ गरिरहेछौँ।
1: तपाईँहरूको कार्यक्रम
0: प्राइम टेलिभिजनको टिम हेर्नुहुन्न,
1: तपाईँहरूको कार्यक्रममा म देखिरहेको छु, तर के हो भन्नुहुन्छ भने,
0: तर हामीले निष्पक्ष पत्रकारिता गरेका छौँ,
1: छैन के
0: देश रासोपाले चलाइरहेछ, सत्य त स्वीकार्नुहोस् न सूर्य थापाजी,
1: सरकारमा रासोपा छ यो सत्यमा स्वीकार्छु, तर देश चलाइरहेछ, शासन गरिरहेछ, सुशासन गरिरहेछ भन्ने कुरो तपाईँले यस्तो नचाहिने कुरा गर्नुहुन्न कि, यत्तिको यङ इनर्जेटिक चाहिँ जर्नालिस्टले, यो यति चलेको कार्यक्रमको सञ्चालकले, ऋषि थपलियाले, नामै ऋषि, तपस्या गरेर चाहिँ ऋषि मुनि बने जस्तो मान्छेले फन्टु सरकारका पनि कुरा गर्छन् भने,
0: सूर्य थापाजी आज मात्रै उहाँहरूले प्रस्तुत गर्नुभएको रिपोर्ट कार्ड हेर्नुभयो होइन, चार महिनाको उपलब्धि सार्वजनिक गर्नुभएको छ, कहाँ कहाँ के भयो भनेर, अनि तपाईँ चाहिँ उहाँहरू आफ्नो ट्र्याकमा हिँड्नु भएको छ, राम्रो काम गरिरहनु भएको छ, जनता सन्तुष्ट छन्,
1: प्राइम टेलिभिजन क्यामेरा पर्सन सुन्नु न
0: गाली,
1: प्राइम टेलिभिजनको क्यामेरा पर्सनहरू वर्क डिभिजन गरेर राजधानी विभागमा त्रिपुरेश्वर पठाउनुहोस्, टाढा जानु पर्दैन, अन्डरग्राउन्ड लाइन चलिराखेकै छ, उहाँ त अनलाइनवाला फुर्ती गर्नुहुन्थ्यो नि त,
0: लाइन होइन अनलाइन पनि पाइ, घर घरमा पासपोर्ट नागरिकता डेलिभरी
1: सुन्नुहोस्, अनि अर्को चाहिँ यातायात कार्यालय बागमतीको तपाईँ एकान्त कुना पठाउनुहोस्, 21 दिनदेखि चाहिँ लाइसेन्स वितरण बन्द छ, उहाँहरूको अनलाइनको हावा फुस्किसके त, लाइसेन्स वितरण नै चाहिँ रोकिएको छ त, हिजो केपी ओलीको सरकारले ल्याएका, त्योभन्दा अगाडिका उहाँहरूले 35 वर्ष भनेर गाली गरेका सरकारहरूले ल्याएका सिस्टमहरूले काम गर्दासम्म चल्यो, अब सिस्टम फेर्ने भनेर उहाँहरू लाग्नु भएको छ, अनि त्यो चाहिँ काम नगरेर 21 दिनदेखि
0: अनलाइनमा फोकस हुन थालिसकेपछि लाइनको के अर्थ भने, सूर्य थापाजी
1: मान्छेलाई लाइसेन्स चाहियो के, मान्छेले यो कालो बिरालोले मुसा मर्छ कि सेता बिरालोले भन्ने होइन, देङ्स्यापिङको चर्चित भनाइ छ। मुसा मारिनु पर्यो, लाइसेन्स पाउनु पर्यो, अनलाइनमा त छँदै छैन यो हावादारी, यो चाहिँ झुठ कुरा गर्न भएन, छँदै छैन। छापेर तयार पार्ने पूर्वाधार केपिएलको सरकारले बनाइदिएको थियो, त्यो चाहिँ छापेर वितरण चाहिँ गर्ने काम भयो। तर अहिले त लाइसेन्सको ट्रायल बन्द छ, लाइसेन्स वितरण बन्द छ, लाइसेन्सका सबै प्रक्रिया अवरुद्ध छन्, सिस्टमले काम गरेन भन्दै कर्मचारीहरूलाई दपेट्ने बाहेक उहाँहरूले के काम गर्नुभएको छ? केही पनि गर्नुभएको छैन। सिस्टम पनि कहिले कसरी ती चाहिँ सुरु गरिएका सिस्टम थिए, यो राज्य सत्ताको बारेमा थाहा नभएका मान्छेहरूलाई ढाँट्न सकिन्छ। थाहा भएका मान्छेहरूसँग उही अब बालेन शाह चाहिँ कि बालेन्द्र शाह कि बालेन शाह अरे तपाईँहरू के भन्नुहुन्छ?
0: बालेन्द्र शाह बालेन,
1: बालेन्द्र शाह बालेन होइन। नागढुङ्गा सिस्ने खोला चाहिँ सुरुङ मार्ग उद्घाटन गर्न जानेसम्म हिम्मत गर्नु भएन, किनभने ट्रोल बन्नुहुन्थ्यो, काम गर्ने कालु मकै खाने भालु भनेर उहाँले भोगिरहनुहुन्थ्यो। त्यही विभागीय मन्त्री पठाएर
0: विगतमा पो एउटा सानो कैचीले रिबन काट्न जानु पर्यो भने पनि प्रधानमन्त्री कार्यकारी प्रमुख जानुहुन्थ्यो त, अहिले त विभागीय मन्त्री गएपछि सकियो काम तमाम, कसैले जस लिनु परेको छैन, उहाँहरूले काम देखाउनु परेको छ। बालेन सरकारको रफ्तार हेर्नुहोस्, एक्सन हेर्नुहोस्, अनि एक्सन ओरिएन्टेड प्राइम मिनिस्टर अनि मिनिस्टर।
1: अनि सुन्नु न, नेपालको यातायात प्रणालीको युग परिवर्तन गर्ने कुरा चाहिँ यसो रिबन काटे जस्तो बनाएको भए पो हुन्छ त, बनाउन कुनै योगदान छ? म एकदम स्पष्ट भन्छु, झलनाथ खनाल प्रधानमन्त्री हुँदा त्यो पहिलो निर्णय त्यो सुरुङ मार्ग बनाउने जापानको सहयोगमा उहाँले चाहिँ त्यो पहिलो निर्णय गर्नुभयो। त्यसपछि केपी शर्मा ओलीसम्म आइपुग्दा 72 सालमा उहाँले शिलान्यास गर्ने ठाउँमा त्यो सुरुङ मार्ग पुग्यो, अनि चाहिँ पुष्पकमल दाहाल प्रचण्डको पालामा ब्रेक थ्रु भयो। बालेनको कहाँ छ, वेयर इज बालेन? उहाँ त चाहिँ कन्सल्टेन्सीमा काम गर्नुहुन्थ्यो त्यतिखेर, त भर्खर इन्जिनियरिङ पढेर आएर कन्सल्टेन्सीमा
0: काम, इन्जिनियर मेयर केपी शर्मा ओलीलाई चुनाव हराएर प्रधानमन्त्री भइसक्नु भयो, सांसद बनेर
1: र्यापर झ्यापर
0: तपाईँहरू कहाँ हुनुहुन्छ?
1: र्यापर झ्यापर सबै हुनुभयो, तर नागढुङ्गा सिस्ने खोलाको सुरुङ मार्ग, बुटवल सिद्ध बाबा खण्डको सुरुङ मार्ग, कुनै सुरुङ मार्ग बनाउन न नीतिगत न प्रबन्धकीय न चाहिँ व्यवस्थापकीय कुनै काममा पनि उहाँको जिरो योगदान छ। थाल्नु भएको छ भने कुनै एउटा ल्याउनु,
0: तपाईँ यसो भन्नुहुन्छ तर शिलालेखबाट केपी शर्मा ओलीको नाम हट्यो, पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको नाम छ।
1: सुन्नुहोस् न, त्यो त अहिले उहाँहरू एक ढङ्गले सत्ता कब्जा गर्नुभएको छ, जे गरे पनि हुन्छ। ती शिलालेख फाल्ने दिन फालिने दिन उहाँहरू चाहिँ भाग्ने दिन आउँछन् के, धेरै टाढा नजानुस् न। जनताको तहमा बढ्दो असन्तुष्टिले उहाँहरू धेरै दिन टिप्नुहुन्न।
0: सुरुङ मार्ग सञ्चालन त उहाँहरूले गर्नुभएको नि त,
1: भएको छैन त सुरुङ मार्ग, शिलान्यास गर्नुभयो त्यसपछि अहिले सञ्चालन भइरहेको छ, त्यसको सिस्टममा चलाउनु भएको छ उहाँहरूले, त्यो क्षमता ल्याकत छ, त्यो हैसियत छ,
0: सिस्टममा एकैचोटि चल्छ त
1: होइन होइन। उद्घाटन गर्ने भनेको त सञ्चालन भयो, आजबाट चाहिँ यो सुरुङ मार्ग भएर चाहिँ आउने जाने गाडीहरू,
0: त्यसको लागि मापदण्ड तयार गरिएको छ, मापदण्ड अनुसार चलाइन्छ।
1: तपाईँ कहिलेदेखि नियुक्त हुनुभयो सुनिल लम्साल बालेन शाहको प्रतिनिधि जस्तो? किनभने शिलान्यास गर्ने भनेको त त्यो सञ्चालन गर्ने
0: जे देख्यो त्यही बोल्ने मान्छे हो क्या? म न अन्धभक्त हुँ, न अरिङ्गाल हुँ,
1: उहाँहरूले
0: न म झोले हुँ, उहाँहरूले न म हनुमान हुँ।
1: 12 गते उहाँहरूले चाहिँ त्यो उद्घाटन गर्नुभयो हतार हतार, त्यसको कुनै कार्यविधि बनाउनु भएको छैन, कुनै सिस्टम बनाउनु भएको छैन, केही बनाउनु भएको छैन, अनि त्यो किन उद्घाटन गर्नु पर्थ्यो, किन बनाउनु पर्थ्यो, त्यो सोध्न सक्नुहुन्न तपाईँले सरकारका प्रतिनिधिहरूलाई?
0: हामीले सोधिरहेका छौँ, किन उहाँहरूको जवाफ पनि आइरहेछ त
1: होइन? तपाईँले जवाफ त उहाँहरूका लिनुभयो लिनु भएन थाहा छैन, तर एउटा लिभिङ ट्रुथ के हो भने त्यो सुरुङ मार्ग उद्घाटन भएपछि पनि सञ्चालनमा छैन, त्यसपछि पनि म काठमाडौँ आउने जाने क्रम बाई रोडै गरिराखेको छु त, चलिरहेको छैन, मैले देखिरहेको छु त। त्यसो भएर यो झुट कुराको धेरै ग्लोरिफाई गर्ने काम नगर्नुहोस् मिडियाका मान्छेले, जे हो उद्घाटन भएपछि त्यो सञ्चालन हुन पर्यो सँगसँगै, नत्र एक हप्ता ढिलो भएर के बिग्रन्थ्यो, 15 दिन ढिलो भएर के बिग्रन्थ्यो?
0: उहाँले ब्रेक थ्रु गरिसक्नुभयो, आइस ब्रेक गरिसक्नुभयो।
1: ब्रेक थ्रु उहाँले होइन कि, प्रचण्डका पालामा भए हो त्यसको ब्रेक थ्रु। ब्रेक थ्रुको त अर्थ हुन्छ नि बुझ्नु,
0: सञ्चालनमा ल्याउनु भयो नि,
1: छैन के सञ्चालन, अहिले जानु न रिपोर्टिङमा पठाउनु, उद्घाटन गर्नुभयो, सञ्चालन गर्न सक्नु भएको छैन के। सुरुङ मार्ग सञ्चालनबाट देखिन्छ नि उहाँहरूको हालचाल, क्षमता देखिन्छ कि। यसो सोसल मिडियामा अरूलाई गाली गरे जस्तो, राति गाली गरे जस्तो, झुम्म भएर गाली गरे जस्तो होइन राज्य सञ्चालन। मैले भने नि राजधानीमा गएर सरकार हेर्नुहोस्, ग्यासका लाइनमा सरकार हेर्नुहोस्, गिरिडीहरूलाई सोध्नुहोस् न सरकार, भालेन शासन घन्टी टिनिनि भन्नेहरूले। मलाई आज एकजना भूमि अधिकार क्षेत्रको साथीले भन्दै हुनुहुन्थ्यो, बालनलाई भोट नदिने नि घरमै आउनौँ हामी भनेर छोराछोरीले बालनलाई भोट माग्दै बाबुआमालाई धम्काए। अब यो बालनले घरै भत्काइदिइसक्यो त अनि कहाँ आउँछन् तिनीहरू, विदेशमा रोजगारीमा गएका
0: उहाँहरू देश बनाउने टोली हो,
1: सुकसित हो, सुकुम्बासी 183
0: सिट सहित सरकार चलाइरहनु भएको छ,
1: यो कुनै नजानेका वैकुण्ठ होइन।
0: देश बनाउने टोलीलाई भत्काउने टोली, बिगार्ने टोली भन्दैमा जनता पत्याउने वाला छैनन्।
1: 183 को भर्सेस म तपाईँलाई सोध्छु, 121 र 53 जोड्नुहोस् त कति हुन्छ। यस्ता सरकार सञ्चालनका अनुभव हामी गरेर देखेर, सरकारका लिमिटेसन, सरकारको आम्दानीका लिमिटेसन, सर्भिस डेलिभरीका लिमिटेसन, हाम्रो ब्युरोक्रेसीको क्षमताका लिमिटेसन, यी सबै बालेन जस्ता धेरै इन्जिनियरहरूको लिमिटेसन, तिनका डिजाइनहरूको लिमिटेसन, प्रोजेक्टहरूको कार्यान्वयनको लिमिटेसन, ती सबै देखेरै आएका मान्छे हौँ क्या हामी, कुनै चाहिँ एकदम केही थाहा नभएका मान्छेहरू चाहिँ तपाईँ र मैले यसरी कुरा गरिरहेका छौँ, राज्य सञ्चालनका स्टेट फङ्सनिङलाई नजिकबाट देखेका।
0: त्यसो भए बालेन सरकारले पार लगाउँदैन, फेरि पनि हाम्रै पालो हो भनेर मनको लड्डु घिउसँग खाइरहनु भएको छ।
1: बालेन सरकारले पार लाउँछ कि लाउन्न उसको कुरा उसले आफै भन्ने हो,
0: आत्मरतिमा त रमाइरहनु भएको छ त अहिले।
1: बालेन भाइको सरकार चल्छ कि चल्दैन उसले आफै भन्ने हो, उसको सरकार हामीले बनाइदिएको पनि होइन, उसको सरकार हामीले टिकाउ दिने पनि होइन, हाम्रा बुताले भ्याएसम्म जनतालाई साथ लिएर भूत लखेटे जस्तो लखेट्ने नै हो क्या, फेरि कुनै लुकाएको कुरो होइन ऋषिजी, हो बालेनको सरकार हाम्रा कृपाले चल्न दिने होइन, जनता विरुद्ध अपराध गरेर सिंहदरबारमा आगजनी गरेर डढेलो लगाएर जनता मारेर चाहिँ नयाँ बानेश्वरमा रक्तपात मचाएर अपराध गरेर देशद्रोह गरेर आएका मान्छेहरू हामीले नसक्दा टिक्लान्, सकेका दिन टिक्दैनन् के।
0: त्यसमा तपाईँहरूले कार्यकर्ता लगाएर उचालेर विषयलाई उछालेर उहाँहरूलाई लखेट्दै हुनुहुन्छ,
1: फलाम काट्न फलामकै प्रयोग गर्नुपर्छ। उहाँहरू कुन कुन बाटो आउनु भएको थियो यो बिर्स्या छ र
0: निर्वाचनबाट फागुन 21 कति चाँडै बिर्सिनु भएको तपाईँले,
1: सत्ता कब्जाको हो डढेलो उहाँहरूले कसरी सिर्जना गर्नुभएको थियो तपाईँलाई भन्नु। 5 सुकुम्बासीले आत्महत्या गरे, 4 मान्छेले कप्तानगञ्ज र सिरामा ज्यान गुमाए, बालेन र सुदन गुरुङको आदेशका गोलीले। उनीहरू त सरकारबाट केपी ओली र रमेश लेखकलाई गरेको दुर्व्यवहारका आधारमा त उनीहरू एक हप्ता अगाडि नै सरकार छोडिसक्नुपर्ने
0: हो। तपाईँ बल्ल ठाउँमा आउनुभयो,
1: उनीहरूले
0: गोली चलाउने आदेश प्रधानमन्त्री र गृहमन्त्रीले दिँदो रहेछ, है त
1: दिँदो रहेछ भन्ने थाहा पाए होला नि त फटा।
0: बालेन्द्र शाह सुदन गुरुङले चाहिँ जिम्मा लिनुपर्ने, केपी शर्मा ओली र रमेश लेखक चाहिँ पानी माथिको हो भने,
1: यिनी फटा हुन्, यी फटाले गोली कसरी चल्छ भन्ने थाहा पाउन्न, थाहा पाउन् भनेर भन्ने तपाईँसँग बहस गरिरहने मान्छे हुँ म। गोली चल्ने चलाउने प्रक्रियासँग प्रधानमन्त्री गृहमन्त्रीको भेट हुन्न, कानुन कार्यविधिहरूले त्यसको चाहिँ एउटा दायरा निर्धारण गरेका हुन्छ भनेर हामीले भन्दाखेरि केपी ओलीले बालक मारे भन्दै चाहिँ जनतामा भ्रम छरेर चुनाव जितेर आएका चाहिँ भोट डकैती गरेर आएको टोली हो कै हो, आज के भन्दैछन्?
0: त्यसो भए उहाँहरूको राजीनामा चाहिँ किन मागेको त तपाईँहरूले?
1: अनि राजीनामा त यी फटाहरूले दिनु पर्यो नि त, हिजो फटाइ गरेर चाहिँ जे बोलेर आएका थिए आज त्यसको नैतिक, केपी ओली चाहिँ त्यही बापत यिनीहरूले गिरफ्तार गरेर चाहिँ छानबिन गर्नुपर्ने, यी डकैतहरू चाहिँ सरकारमा बसिरहनु पर्ने हुन्छ र भनेको, यिनीहरूले आफैले भनेको, यिनीहरूले आफैले एप्लाइड गरेको अभ्यासका आधारमा यिनीहरू एक मिनट पनि सरकारमा बस्न योग्य छैनन्, नालायक हुन्, डकैत हुन्, रक्त पिपासु हुन्। कप्तानगञ्ज र सिरामा चाहिँ प्रहरीको गोली लाएर ज्यान गुमाएका र आत्महत्या गरेर ज्यान गुमाएका बालेन शाहको क्याबिनेटको डिसिजनका कारणले ज्यान गुमाएका मान्छेहरूको चाहिँ यिनीहरूले जिम्मेवारी लिनु पर्दैन, रमेश लेखक र केपी ओलीले जिम्मेवारी लिनुपर्छ भनेर उज्यालो नहुँदै पक्रिने डाँकाहरू हुन् कि, यो डाँका शासन हो। यो
0: संसदीय गणित मार्फत जनता मार्फत सरकार ढाल्न सकिँदैन, प्रधानमन्त्रीको विकल्प खोज्न सकिँदैन भनेर यस्ता घटना परिघटनालाई आधार बनाएर राजनीतिकरण गरिरहनु भएको छ होइन।
1: यो राजनीति
0: सरकार ढाल्ने सपना है, मैले ठिक भनेर रहेछु नि त।
1: भदौ 23 र 24 गते यिनले गरेका के हुन्? बालेन शाहले गरेको के हो? मेयर भइकन उसले स्थिति भड्काउनलाई चाहिँ जनतामा त्यो उत्तेजना सिर्जनाका गर्नका निम्ति राति राति लेखेका स्ट्याटस के थिए? केपी ओलीलाई म मान्छे भन्न सक्दिनँ भन्थ्यो, मान्छे बन्न नसकेको मान्छे प्रधानमन्त्री भएको अहिले देखियो। भदौ 24 गते उसले लेखेको कुरा हेर्नुहोस् त, त्यस आधारमा यो मान्छे हो भन्नुहुन्छ तपाईँले? बालेन शाह
0: देशको प्रधानमन्त्री लोकप्रिय व्यक्ति,
1: उसले
0: जनताले रुचाएको,
1: उसले केपी ओलीलाई लेख्दाखेरि पनि प्रधानमन्त्री उहाँ हुनुहुन्थ्यो र ऊ एउटा मेयर थियो, उसले लेखेको भाषा हेर्नुहोस् न, मैले त्यही आधारमा भनिरहेको छु त। अहिले ऊ प्रधानमन्त्री रहेको स्थिति छ, उसले केपी ओलीलाई प्रयोग गरेको शब्द, यो पाँचजना मान्छे कप्तानगञ्ज र सिराहामा मार्ने हत्यारा, यो दारी पालिरहेको, कालो चस्मा लाउने, कालो लुगा लाइरहेको यही मान्छे हो भनेर भन्न मिल्छ कि मिल्दैन? उसैले जे एप्लाई गरेका थियो त्यस हिसाबले भन्दाखेरि
0: त्यही घटनालाई पनि राजनीतिकरण गरेर सरकार आफैले गरेको हो भनेर लेख्दै हुनुहुन्थ्यो तपाईँको महासचिव कमरेड शंकर पोखरेलले।
1: अहिले त जुलुस पनि आफै निकाल्छन्, सम्झौता पनि आफै गर्छन्, यो त ड्रामा नै चलिरहेछ राष्ट्रपा नामको, त्यो यत्तिकै भनिएको छैन नि त, तथ्य सही।
0: साम्प्रदायिक विषयमा, सामाजिक विषयमा पनि राजनीतिकरण गर्नलाई चाहिँ एमाले खप्पिस छ होइन।
1: अनि संसदमा आगो लाउँदाखेरि के गरेको त? सिंहदरबारमा आगो लाउँदाखेरि के गरेर आएका हुन् त अपराधीहरू? लाला बाला विद्यार्थीहरूलाई स्कुल कलेजका ड्रेस सहित लगेर चाहिँ भिडभाडमा झोक्ने अपराधी को थिए? यिनै थिएनन्।
0: बालेन्द्र शाह प्रधानमन्त्री र सुदन गुरुङ गृहमन्त्री भएको चाहिँ तपाईँहरूले देखिसक्नु भएको छैन नि त,
1: हामीलाई केही
0: सहनै सक्नु भएको छैन। कहिले सरकार ढाल्छौँ भन्नुहुन्छ, कहिले कहिले गृहमन्त्रीको राजीनामा माग्नुहुन्छ,
1: जुन राजीनामा
0: बच्चा हुँदाखेरि
1: राजीनामा मागेर
0: रुख मुनि बसेर
1: सुन्नु न,
0: आँप झर्ला र खाउला भनेर थापेर बस्थ्यौँ कि
1: राजीनामा
0: पाइन्थ्यो। तपाईँहरूको पनि हालत त्यस्तै हो,
1: योभन्दा अगाडि राजीनामा मागेर राजीनामा दिएर अनि फेरि चाहिँ जालसाजी गरेर आएको मान्छे हो कि सुदन गुरुङ। तपाईँ बिर्सिनु भयो आफ्नै प्रश्न,
0: उहाँहरूको नैतिकता बिर्सिनु भयो तपाईँले पनि। गृहमन्त्री सुदन गुरुङले राजीनामा दिनुपर्छ भनेर सूर्य थापाले घोषणा गर्नुभएको थियो
1: अनि उसलाई
0: राजीनामा माग गर्नुभएको थियो, त्यही दिन बेलुका नैतिकता प्रदर्शन गरेर राजीनामा दिनुभयो अनि चोखिएर आउनुभयो, क्लिन चिट पाउनुभयो, प्रतिवेदन ग्रहण गर्यो सरकारले अनि पुनः गृह मन्त्रालयमा कमब्याक हुनुभयो। त्यो पारदर्शी सरकार,
1: त्यो प्रतिवेदन कहीँ सार्वजनिक भएको छैन, कुनै जवाफदेही त छैन, सेटिङमा के गरिए? यो डाँका शासन भने नि त मैले अघि नै देखि, जनतालाई केही भन्नु नपर्ने त झिझाका डाँकाहरूको शासन जस्तो भयो के हो? झिझाका डाँका थाहा छ, जनताका कुराको केही मतलबै छैन, जनताको दुहाइ दिएर आएको झिझाका डाँकाको शासन जस्तो बालेनको नेतृत्वको यो सरकार छ। त्यो आफै छानबिन गर्यो, प्रतिवेदन सार्वजनिक गर्न परेन, आफ्नो एकदम एकदम निकटस्थलाई छानबिन आएको जाँचबुझ आयोग तथा कथित अध्यक्ष बनायो, त्यो प्रतिवेदन कहीँ सार्वजनिक गर्नु पर्दैन, त्यसमा बहस गर्नु पर्दैन। अनि मेरो पोष्य पात्र सुदन गुरुङ चाहिँ निर्दोष रहेछ भन्यो, फेरि मन्त्री नियुक्त गर्यो, यो कुनै जवाफदेही शासन हो भनेको? झिझाका डाँकाको शासन, झिझाका डाँकाको पनि नैतिकता हुन्थ्यो, उनीहरूले कहिले लुट्ने?
0: जवाफदेही नभएको भए एक महिनासम्म चुपचाप बसेर अनि छानबिन सफाई
1: कसले दियो?
0: अनि गृह मन्त्रालय आउनु परेन,
1: सफाई कसले दियो? बालेनले सफाई दिने,
0: आयोगले दियो, समितिले दियो।
1: प्रतिवेदन सार्वजनिक गर्नुहोस् न, छानबिन गर्नुहोस् न, के छानबिन गरेको? तपाईँहरूलाई त आरटिआईको पनि अधिकार छ त प्रतिवेदन मागेर पढ्ने, प्रयोग गर्नुभएको छ, प्रतिवेदन पढ्नु भएको छ आजका मितिसम्म।
0: प्रतिवेदन आइसकेपछि तपाईँहरूको मुख बन्द हुन्छ फेरि?
1: होइन, बन्द होस् के हामीलाई मुख बन्द गर्ने नै बनाउनुस् न
0: तपाईहरुले अलिअलि भने पनि राजनीति गर्ने ठाउँ त दिनु पर्यो नि त उहाँहरुले
1: पेशागत कर्तव्य
0: उहाँहरु जान्नेलाई छान्ने त्यही भएर
1: सुन्नु न आरटीआई प्रयोग गर्नुस् र त्यो प्रतिवेदन पढ्नुस् र बहस चलाउनुस् न ऋषिजी तपाई एकदम यस्तो यङ इनर्जेटिक प्रोफेसनल मान्छे हो भने प्रतिवेदन हेर्नु छैन हावामा चाहिँ रे र रुका कुरा गरेर चाहिँ छलफल गर्ने हामीले
0: तपाईहरुको जस्तो पूर्वाग्रही प्रतिवेदन लेख्ने उहाँहरुको बानी छैन फेरि जे हो त्यही
1: तपाई त्यसको पुरै जिम्मा लिनुहुन्छ
0: सुरे थापाजी
1: पुरै जिम्मा लिएर बस्नु भएको छ जिम्मा लिएर बहस गरिरहनु भएको छ अहिले टेलिभिजन तपाईँको यसैका निम्ति बजिराखेको छ
0: रवि लामिछानेको सन्दर्भ सम्झिनुहोस् न एकचोटि
1: रवि लामिछानेको सन्दर्भ
0: कति प्रतिशत चाल्नु भएको थियो तर उहाँ शक्तिशाली पार्टीको सभापति बनेर अहिले सबैतिर इनिसिएसन ल्याएर यस्तो घटनाक्रमलाई पनि सेफ ल्यान्डिङ गराउनुको सर्वदलीय बैठक बोलाएर
1: विजय गरे पनि रवि लामिछानेको सहकारी ठगीको 65 करोड 54 लाख रकम ती चाहिँ बचतकर्ताले फिर्ता पाएका छैनन् क्या यो यथार्थ तपाईँले तपाईँको काइन्डली नोटिसका निम्ति
0: फिर्ता दिइसक्नु भएको छ त
1: कुन फिर्ता गर्नुभएको छ
0: गएर दिइ पनि रहनु भएको
1: छ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा गएर रिपोर्टिङ गर्नु न के को फिर्ता
0: रिपोर्टिङ गरेका छौँ टेलिभिजनमा बजाएका
1: छौँ गोर्खा मिडिया नेटवर्कका 7 वटा सेटेलाइट सहकारीको 1 रुपियाँ कहाँ फिर्ता भएको छ मलाई जानकारी गराउनुहोस् न समस्याग्रस्त सहकारी भित्र गोर्खा मिडिया नेटवर्कका तिमी सेटेलाइट ठगी सहकारीहरू छैनन् त्यो त्यहाँ चाहिँ ऋण गएका समस्याग्रस्त सहकारीमा कुन कुन सहकारी छन् र कुन कुन पैसा फिर्ता गरिएको चक्रिय कोष बनाएर फिर्ता गरिएको भनिएको छ तथ्यमा तपाईँहरू चाहिँ बेखबर हुनुहुन्छ
0: तथ्य आवश्यकता भन्दा बढी अचाक्ली गरेर मुद्दामाथि मुद्दा थोपारेर के गर्नुभएको थियो उहाँहरूले पछि मुद्दा पनि फिर्ता पाउनु
1: कसले मुद्दा थोपारेको
0: सरकारले तपाईँहरूको सरकारले
1: सुन्नु न सरकारले
0: समितिले तपाईँहरूले पनि
1: रवि लामिछानेका मुद्दा फिर्ता लिएर त को ठगको पक्षमा छ को ठगको विपक्षमा छ भन्ने त साबितै गर्नुभएको छ
0: संगठित अपराध र सम्पत्ति शुद्धिकरणको विषय
1: रवि लामिछानेको नेतृत्वमा बालेन शाहले अब जीवी राईलाई एयरपोर्टबाट एकदम रथारोहण गराएर चाहिँ 9 अर्ब बचत दुरुपयोग गरेको ठगी गरेर विदेश पलायन भएको चाहिँ मलेसियामा लुकेर बसेको जीवी राईलाई रथारोहण गरेर रातो कार्पेट बिछ्याएर स्वागत गरे भयो त ठगलाई गर्ने त्यही हो अनि गरे
0: उहाँहरू मलेसियामा लुकेर बस्नु भएको छ
1: न्याय भयो
0: भन्ने थाहा पाएको भए तपाईँले किन ल्याउन सक्नु भएन त
1: मलेसियामा किन भएन अर्को ठाउँ किन भएन त्यो मैले ल्याउने हो मेरो नेतृत्वको समितिले त 29 जनालाई ल्याऊ फल्नु फल्नु फल्नु ठाउँमा बसेका छन् उनीहरू अहिलेसम्मका उपलब्ध जानकारी अनुसार भनेर सरकारलाई हामीले लिखित रूपमा निर्देशन 1 पटक होइन 3 पटक दिएका छौँ त्यो सरकारको काम हो अहिले त एकदम निरन्तरको चाहिँ इन्स्टिट्युसन मानिन्छ नि सरकार रवि लामिछानेको पार्टीको बालेन शाहको नेतृत्वको यो सुदन गुरुङको चाहिँ म पछि जन्मे त्यसो भएर म दरबार हत्याकाण्ड हुँदाखेरि म चाहिँ हाफ प्यान्ट पनि लाएर हिँड्ने भएको थिइनँ खाली खुट्टा हिँड्थेँ के गर्थेँ थाहा भएन अहिले छानबिन गर्ने भनेर अहिले सुते जस्तो कुरा नगर्नु न ल्याउनु न जीवी राईलाई ल्याउनुहोस् भरत महर्जनलाई ल्याउनुहोस् खुसचन्द्र श्रेष्ठलाई ल्याउनुहोस् अर्कोलाई ल्याउनुहोस् को को ठगी गएर बाहिर बसेका छन् हामीले त निर्देशन दिएका छौँ त
0: कोहीलाई पनि छोडिँदैन भन्नुभएको छ त
1: कोहीलाई
0: दरबार हत्याकाण्डको त उत्खनन गरिसक्नु भयो फाइल पल्टाउने भइसक्नु भयो
1: गरिसक्नु
0: अनि सहकारी ठगी प्रकरण उहाँहरूले छोड्नुहुन्छ त
1: गरिसक्नु भयो दरबार हत्याकाण्डको म त्यतिखेर जन्मेको हाफ प्यान्ट लाएर हिँड्ने पनि सकेका थिइनँ त्यही भएर अहिले सुने अहिले म खोल्छु भन्नुभयो अन गरिसक्नु भयो पछिल्लो चोटि मन्त्री भइसकेपछि पनि उहाँ कति दिन भयो मन्त्री भएको
0: तपाईँहरूलाई हिजो मात्रै उहाँले च्यालेन्ज दिनुभयो राष्ट्रिय सभामा निर्मला पन्तको बलात्कार पछिको हत्या प्रकरण
1: निर्मला पन्त
0: एक एक काण्ड छानबिन गर्नेदेखि लिएर अनुसन्धान गर्नेदेखि लिएर दोषीलाई कारवाही गर्ने
1: सुन्नु न निर्मला पन्तको
0: परिणाम निकाल्ने सरकारलाई त्यति होच्याएर नभन्नुहोस् क्या उनी के को न्यानोमा नरमाउनुहोस् क्या
1: सुदन गुरुङ भन्ने भाइ गृहमन्त्रीले निर्मला पन्तको हत्यारालाई बलात्कारीलाई पक्रिएर जनताको अगाडि सार्वजनिक गरोस् म तपाईँको कार्यक्रम मार्फत यही भन्छु ऊ कहाँ माफी माग्छ कहाँ रुँदै हिँड्छ कहाँ के गर्छ गृहमन्त्रीको हैसियतमा बसोस् कुकुर समाउँदै नहिँडोस् अनुभव छैन ज्ञान छैन भने चाहिँ सिकोस् जान्ने मान्छे थुप्रो छन् सुरक्षा मामिलाका जान्ने छन् प्राज्ञिक हिसाबले सिकाउने छन् शासकीय प्रबन्धका हिसाबले अभ्यासका हिसाबले सिकाउने छन् सबै छन् के नजानेको केटौले पारा प्रदर्शन गर्न भएन चाहिँ दरबार हत्याकाण्डको वीरेन्द्रको परिवार वंशनाश गर्ने मान्छेलाई सुदन गुरुङको नेतृत्वमा ल छानबिन गरेर ल्याए तपाईँको र मेरो पिँडालु बारी फाँडिन्छ र ल्याए हुन्छ नि त सके ल्याए हुन्छ
0: भन्ने बित्तिकै
1: त्यो पनि छानबिन गरे भयो त उसले
0: राजदरबार हत्याकाण्डसम्म हेर्नुहोस् न
1: होइन उसले छानबिन गरोस् दोषीहरू सार्वजनिक गरोस् ल्याओस् के उसले दोषी ल्यायो र दुनियाँले पत्यायो भने हामीले विरोध गर्नुपर्ने के जरुरी छ तर त्यसको खुट्टी देखिसके के दुईचोटि चाहिँ एक महिनाको ग्यापमा गृहमन्त्री हुँदा पाइन धेरै घटिसके कस्ता कस्ता कागजमा सही गर्दै हिँडेको छ संविधानले के भन्छ कानुनले के भन्छ गृहमन्त्री कस्तो पद हो यो त ट्यापेहरूको शासन जस्तो चाहिँ त गर्न भएन नि त त्यसको मर्यादा हुन्छ नि शासकीय मर्यादा संविधानले के भन्छ नेपाललाई कस्तो राज्य भन्छ संविधानले यो कस्तो राज्य हो संविधानले यसलाई कस्तो राज्यका रूपमा संहिताबद्ध गरेका छ संविधानभन्दा बाहिर गएर शासन गर्नु भनेको ट्यापे शासन हो त्यो गर्न पाइन्न संविधान विपरीतका कुनै सम्झौता सरकारको प्रतिनिधिले प्रधानमन्त्रीले गृहमन्त्रीले गर्दैन तर
0: उहाँहरूले अब संविधान हेरेर मात्रै संविधान पढेर मात्रै बस्नुहुन्न क्या काम गर्नुहुन्छ उहाँहरूले
1: धोबी चुटाई
0: समस्या भएको ठाउँमा गएर समस्या समाधान गर्नुहुन्छ
1: धोबी चुटाई पाउनुहुन्छ संविधान उल्लङ्घन गरेपछि अहिले जनताले हेरिराखेका छन् कुनै पनि सरकारी पदाधिकारीले प्रधानमन्त्रीले मन्त्रीले अधिकारीहरूले संविधानको फ्रेमवर्क भन्दा बाहिर गएर शासन गर्न खोज्दा पाउने धोबी चुटाइयो सद्दाम हुसेनको शासनमा बिन लादेनको शासनमा कस कसको शासनमा त्यो हुन्छ तर रुल अफ लमा यो चाहिँ हुन्न यति कुरो हेक्का राखे हुन्छ केटाहरूलाई थाहा छैन भने थाहा पाउन् के यति कुरो त भन्नु पर्यो नि
0: ब्रोहरूले अब संविधान संशोधन गर्दै हुनुहुन्छ
1: ब्रोहरूले ब्रोहरूले ब्रो शासन चाहिँ गर्दैछौँ भनेर पाउँदैन संविधान त पढ्नु पर्यो नि त
0: असीम शाहको नेतृत्वमा
1: अहिले
0: संविधान संशोधन सम्बन्धी कार्यदल बनेर कार्यदलले रिपोर्ट पनि दिइसकेका छ क्या
1: रिपोर्ट ल्याएर चाहिँ कहीँ सन्दुकमा लुकाएर राख्नु भएको छ कि कहाँ राख्नु भएको छ त्यो उहाँहरूको कुरो हो उहाँहरूको कार्यदललाई हामीले दलहरूले सबैले डिस्कार्ड गरेर अस्वीकार गरेर अर्थहीन भनेर त्यो प्रयोजनहीन अब म तपाईँलाई भन्छु बालेन शाहको नेपालमा यो प्रणाली स्थापना गर्न के योगदान छ सुदन गुरुङको के योगदान छ रवि लामिछानेको के योगदान छ उहाँहरू त उपभोक्ता हो हामीले लडेर ल्याइदिएको शासन प्रणालीको उहाँहरू मस्ती मार्न उपभोक्ता भएर आउनु भएको छ उपभोक्ता हुने पनि अधिकार छ कि
0: उहाँहरूको आगमनलाई चाहिँ अहिलेसम्म पनि स्वीकार्न सक्नु भएको छैन
1: होइन गर्नुभएकै केही छैन
0: जेएनजी आन्दोलनपछि बागमतीमा कति धेरै पानी बगिसक्यो
1: उहाँहरूले यो मुलुक
0: कर्णालीमा कति पानी बगिसक्यो
1: सुन्नु न बालेन शाहको बाउ चाहिँ दरबारका नवसन्तानहरूका तेल मालिसवाला मान्छे भन्नु सुन्नु न खोज्नु न तथ्य खोज्नु यो प्रणाली ल्याउन नेपालमा सामन्तवादको अन्त्य गर्न वंशानुगत शासनको अन्त्य गर्न जानिया तन्त्रदेखि वंशानुगत राजतन्त्रसम्मको अन्त्य गर्ने कुरामा अहिलेका सरकारका मान्छेहरू अहिलेको सरकारका मान्छेहरूको कहीँ रौँ बराबरको योगदान छ तिनीहरूले चाहिँ आँखा जुगाएर बहस गर्न सक्छन् कहीँ तिनीहरूले चाहिँ यो समाज परिवर्तनका लागि योगदान गरेका छन् अहिले त उपभोक्ता भएर लुटमारमा नै संलग्न छन् पुरानो त्यो सङ्घर्षशील नेतृत्वलाई बदनाम गर्ने गाली गलौज गर्ने अनि त्यसपछि दस थरी विवादमा चाहिँ फसेका अमेरिकामा मुद्दा खेपिरहेका यहीँ विभिन्न खालका मुद्दा खेपिरहेका र कुनै जवाफदेही त नभएका कुनै जवाफदेही त नभएका संविधान पढ्नु नपर्ने कानुन नपढ्नु नपर्ने जनताको जीविकाप्रति मतलब नहुने के छ त आफू हुँदा र अरू हुँदाखेरिको चाहिँ यति ठुलो ग्यापमा शासन गर्ने कुराको चाहिँ यो कुनै टिकाउ कुरा हो तिन महिनासम्म यो सरकार राष्ट्रपाको सरकारका बारेमा केही बोल्दिनँ संसदीय मर्यादाका हिसाबले उनीहरूले त्यो अवसर पाउन् काम गरेर देखाउन् भनेरै शुभेच्छा राखेका थिए मैले सार्वजनिक रूपमा पनि भनेको रवि लामिछानेजी जानुभयो संसदमा हामी दलितसँग क्षमायाचना गऱ्यौँ भन्नुभयो दिन दहाडै चाहिँ त्रिपुरेश्वरमा गणेश नेपालीको हत्या गर्ने उहाँहरू नै हत्यारा हुनुहुन्छ।
0: प्रेमाचार्यले
1: आत्मदाह गर्दा रवि लामी छानेर बालेन शाह के लेखेर समाज भड्काउन लागिराखेका थिए, कति हरामी कुरा गरेका थिए।
0: गृहमन्त्री त संसदमा गएर गुवा गुवा रुनु भयो क्या,
1: रुनुहुन्छ।
0: त्यति करुणा छ क्या राज्यमा, अहिलेको राज्यमा विगतमा जस्तो होइन, निरङ्कुश शैली छैन। सूर्य थापाजी,
1: नाटकी फटाह मान्छे मैले पृथ्वीमा देखेको छैन। त्यति नाटकी र फटाह, रुन पनि जाने छ, हाँस्न पनि जाने छ, ऊ कानुन पढ्नु पनि मतलब छैन, माफी पनि मागिहाल्छ, कुनै संविधान कानुनको ब्याकअप छैन, के कुरा बोल्नु।
0: जनताले खोजेको त त्यस्तो नेता हो नि त, ठालु पल्टेर चुप लाएर बस्ने नेता त खोजे होइन,
1: जान्न पनि पर्यो नि शासन, जान्न पनि
0: समस्यालाई तपाईले सहजै सेभलाइन गराउनुहुन्छ। त्यही देवानगंज कप्तानगंज घटनादेखि गोलबजारसम्म पुग्दाखेरि हेर्नुहोस् न, उहाँले फिल्डमा गएर अन द स्पोर्ट समस्या समाधान गर्नको लागि, त्यहाँको वातावरण बनाउनको लागि
1: नेपालमा त्यही
0: भूमिका खेल्नुभयो।
1: नेपालमा त्यही सुदन गुरुङ मात्रै गृहमन्त्री भएको थियो, विगतमा कुनै गृहमन्त्रीले चाहिँ ठुल्ठुला समस्याहरूको सामना गरेका थिएनन्। तपाईँहरू यो नेपालीहरू नौ दिन नौलो बिस दिनपछि बिर्सियो जस्तो गर्छन् नि, त्यसो नगर्नुहोस्। यो सुदन गुरुङले शासनका सबै मर्यादाहरू मिचेर अहिले त प्रहरीले अनुसन्धानका निम्ति अरूले छुन पनि नहुने चाहिँ तालिम प्राप्त कुकुर हुन्छ नि, त्यो डराउँदै हुन्छ, त्यो उसको कामै होइन।
0: त्यो त कुकुर प्रेम सरलता,
1: कुकुर पालेर बसे भयो त, केनल क्लब खोलेर बसे हुन्न भने, त्यस्तो
0: सिम्प्लिसिटी क्या,
1: त्यस्तो सरलता,
0: सिम्पल लिभिङ, हाई थिंकिंग।
1: नेपालमा केनल क्लब छन्, उसले केनल क्लब खोलेर बसे हुन्छ, नत्र त्यो प्रहरीको चाहिँ डक शाखा छ, उनीहरूको चाहिँ दर्जा, प्रहरीको पनि दर्जा अनुसारको, त्यहाँ पनि दर्जा, कुकुरको पनि दर्जा तोकिएको हुन्छ, त्यो खालको चाहिँ सिस्टम छ के, सिस्टममा चल्या छ। सुदन गुरुङका बाजे नजन्मिनुभन्दा अगाडिदेखि नै छ त त्यो, त्यहाँ एउटा कुकुर मात्रै होइन, त्यो कुकुर दर्जा अनुसार डिआइजी हुनसक्छ, त्यो कुकुर दर्जा अनुसार एसपी हुनसक्छ, एसएसपी हुनसक्छ, त्यो त्यो दर्जा अनुसारको मर्यादा गर्नुपर्ने हुन्छ, त्यो तालिम उनीहरूलाई दिएको हुन्छ, त्यो मर्यादा दिएको हुन्छ। माया ला भनेर मैले डोराएँ भन्न पाइन्छ र केनल क्लब खोलेर बसे हुन्छ कि, काठमाडौँमा थुप्रो छन् त निजी क्षेत्रबाट केनल क्लब खोल्न, कुकुर पाल्न, व्यापार गर्न पाइन्छ त, तालिम दिन पनि पाइन्छ, मन लाग्यो भने तालिम दिने प्रशिक्षक हुन पनि पाइन्छ। तर गृहमन्त्री भएपछि गृहमन्त्रीको हैसियतमा बस्नुपर्छ, कहिले अख्तियार पुगेको छ, कहिले प्रधानी प्रहरी प्रधान कार्यालय पुगेको छ, कार्यक्रममा जानु बेग्लै हो, अनि कहिले चाहिँ कुकुर डोराउँदै हिँडेको छ, कहिले रुँदै हिँडेको छ, कहिले के गरेको छ, न न कानुन बनाएको छ, नयाँ के न केही कुरा गरेको छ, ती एकदम आकाश खसे जस्तो गरेर ल्याएका अध्यादेशको हालत के भयो, अहिले बाटो बाटै बेपत्ता छन् नि त, देख्नु भएको छैन कतिवटा अध्यादेश जारी भएको थियो, ती कहाँ पुगे अहिले,
0: ती फास्ट्र्याकबाट कानुन ल्याउनु भयो त,
1: फास्ट्र्याकमा ल्याएर भयो त, प्रतिस्थापन विधेयक नभएपछि त ती त सकियो त, कहाँ छ तिनको काम, 60 दिनभित्र पारित नगरेका अध्यादेशको के काम छ, यति कुरो पनि थाहा नपाउनु।
0: उहाँहरूको काम चाहिँ कोही पनि केही पनि अड्क्या छैन क्या,
1: जिरो,
0: अघि बढिरहनु भएको छ,
1: बढ्नुहोस् कि, अब खाल्डोतिर जाने काममा अगाडि बढिरहनु भएको छ, शिखरतिर जाने बाटो छोडेर खाल्डोतिर जाने, खाल्डोतिर गइरहनु भएको छ, शुभकामना छ खाल्डोतिर जाने कामलाई।
0: ए सुकुम्बासीहरूको समस्या समाधान गरेको, होल्डिङ सेन्टरदेखि अपार्टमेन्टसम्म लगेको,
1: होल्डिङ सेन्टर
0: जनतालाई लाइन होइन अनलाइन सेवा सुरु गरेको, डेलिभरी दिएको, विकास र समृद्धि गरेको,
1: तपाईँहरू पत्रकार
0: पूर्वाधार विकास गरेको, देश बनाउने टोली घोषणा गर्नुभएको,
1: ऋषि थपलिया सहितका तपाईँ
0: संविधानलाई पुनर्विचार गर्ने गर्नुभएको,
1: ऋषि धमला सहितका पत्रकारहरू पनि कस्ता हुनुभयो भने, त्यो शासन हुँदा बिहान नेतृत्वमा सरकार हुँदा बिहान 6 बजेदेखि राति 12 बजेसम्म तपाईँहरू सरकारलाई दुत्कारेर जीविका चलाए जस्तो गर्नुहुन्थ्यो। मैले पटक पटक तपाईँहरूलाई यही कार्यक्रममै आलोचना गरे हौँ। अहिले चाहिँ बालेन शाहको एकदम यस्तो प्रशंसक भएर सुदन गुरुङको अझ सुदन गुरुङ र बालेन शाहको यस्तो आरती उतारिरहनु भएको छ, वास्तवमा जनस्तरमा त्यो छैन, शासन त्यस्तो छैन। अब तपाईँहरूलाई
0: हामी आँखामा पट्टी बाँध्दैनौ क्या,
1: बेसरम प्रश्न के गर्नुहुन्छ भने बुलडोजर लगेर सुकुम्बासीका झुपडी भत्काउने कुरालाई तपाईँहरूले काम गरेको ट्याग दिनुहुन्छ, जानुस् न
0: वर्षायाममा
1: बुलडोजर
0: अघिल्लो वर्ष हेर्नुस् न
1: बुलडोजर लाएर
0: अमेरिकामा हुनुहुन्थ्यो यहाँ सरकार के गरिराथ्यो भिजिबिलिटी थिएन त्यति बेला
1: भिजिबिलिटी नहुनु त त्यतिखेरको
0: सुकुम्बासीहरूको अवस्था कस्तो थियो
1: त्यतिखेर सुकुम्बासीको
0: वर्षायाममा
1: त्यसरी यो
0: बस्तीमा बाढी पस्दाखेरि कस्तो भएको थियो
1: क्रिटिकल मिडियाको चाहिँ धर्म निर्वाह गर्नुहोस् मिडिया त्यो हो मिडिया
0: तपाईँहरूले जस्तो राजनीतिकरण गर्न हामीले जाने छैनौँ नि त
1: हामीले राजनीतिकरण किन गर्छ
0: साम्प्रदायिक द्वन्द फैलिने अवस्थामा समेत राजनीतिकरण गर्नु त्यसलाई उहाँहरूले सहज हिसाबले अवतरण गरिदिनु भयो क्या
1: सुन्नु न हामीले
0: यो मौका अब चाहिँ अन्तिम मौका भनेर लागिरहनु भएको थियो
1: सुन्नु न
0: तर पत्तै नपाइकन उहाँहरूले सामसुम पार्दिनु
1: हाम्रो पार्टीको अफिसियल मतका आधारमा भन्दैछु अध्यक्षले पार्टीका नेताहरूले सबैले यो साम्प्रदायिकता फैलाउने काम यो खालको हिंसा फैलाउने काम यो कुनै काममा चाहिँ संलग्न हुनहुन्न नेपाल सह अस्तित्वमा अघि बढ्नुपर्ने चाहिँ यो यो युगौँदेखिको त्यो सम्बन्धमा अगाडि बढेको देश हो भनेर आह्वान गरेको तपाईँले आँखा छोपेर बस्नु भएको छ तपाईँले त्यो कुरालाई हामीले साम्प्रदायिकता भड्काउन खोजेको देख्नु भएको छ तपाईँको नालायक चाहिँ सरकारले त्यो सम्हाल्न सकेन सम्हालोस् भन्ने कुरा चाहिँ साम्प्रदायिक त फैलाउने हुन्छ बालेन शाह त एक दिन चाहिँ त्यो फेसबुकबाट लाइभमा आएको थियो सरकारको प्रधानमन्त्री चाहिँ प्रधानमन्त्री सरकारी संयन्त्रहरूबाट आउनुपर्छ ऊ व्यक्तिगत चाहिँ एउटा त्यो चाहिँ मोनिटाइज गरिएको फेसबुकबाट सम्बोधन गरिराखेको थियो मैले त्यसलाई प्रधानमन्त्रीको सम्बोधनको दर्जा पनि दिन्न त्यो राष्ट्रको डेकोरम मेन्टेन पनि नगरेको ऊ निजी लाभका निम्ति त्यसबाट मोनिटाइज गरेको रकम आर्जनका लागि आफ्नो चाहिँ व्यक्तिगत संयन्त्र प्रयोग गरेको सुदन गुरुङ त शान्त भइसकेपछि गएको हो कि तलतिर लाज छोप्नका निम्ति शान्त भइसकेका थियो कप्तानगञ्ज सिरा सबै शान्त भइसकेपछि सुदन गुरुङ अब शान्त भयो भन्ने रिपोर्टको आधारमा गएको हो सुदन गुरुङले शान्त गरेर कुनै ठाउँ शान्त भएका होइनन् यो कुरा म तपाईँलाई भन्छु र नेपालमा हिन्दू मुस्लिम जैन क्रिस्चियन बौद्ध सबै दस धर्म दस थरी धर्मका प्रकृति पूजकदेखि सब जुन धार्मिक समुदायहरू छन् यो लडाइँमा उत्तेजनामा एकअर्काप्रतिको आवेगमा चाहिँ असहिष्णुतामा होइन के सहिष्णुतामा सअस्तित्वमा साम्प्रदायिक सद्भावमा नेपालीपनको साझापनमा चाहिँ सदियौँदेखि युगौँ युगदेखि उनीहरू चाहिँ मिलेर बसेका छन् अहिले त आगो पनि आफै लगाउने अनि निभाउन पनि म गएँ भन्ने नाटकीयहरू चाहिँ भएको ठाउँमा तपाईँले यो विषयवस्तुलाई यति संवेदनशील विषयवस्तुलाई सुदन गुरुङले शान्त पार्यो पार्टीहरूले राजनीतिकरण गरे यस्तो
0: रवि लामिछाने बालेन्द्र शाह सुदन गुरुङको कम्बिनेसन
1: प्रधानमन्त्री बालेन शाहले एउटा सर्वदलीय बैठक आयोजना गर्यो तपाईँले त्यो देख्नुभयो जान्नेलाई छान्ने भनेर भोट हाल्नेहरूले त्यो देखेन पाए रवि लामिछानेजीले सबैतिरबाट दबाब महसुस गरेपछि म त लाज छोप्न भन्छु त्यो सत्तारूढ दलको सभापतिको काम होइन प्रधानमन्त्रीको काम हो अब प्रधानमन्त्री चाहिँ अब कुनामा बसेर हेर्ने हैसियतमा चाहिँ रवि लामिछानेजी हुनुहुन्छ प्रधानमन्त्रीले टेर्नुहुन्न उहाँले भेट्ने चाहिँ सुदन गुरुङ र सुनिल लम्साल त्यही कुमार बेन तिनजना भेट्नुहुन्छ अरू कसैलाई भेट्नुहुन्न भन्ने पनि कुरा आएको छ अस्ति नेपाली सेनाको प्रधान सेनापतिले यो राजु पाण्डे भन्ने एउटा काठमाडौँमा स्वरोजगार मजदुरहरूको जीविका लुटेर बालेनको चाहिँ सिपाही हुँ भन्दै चाहिँ रासोपा जोइन गरेको कर्तव्य भुलेर रासोपा जोइन गरेको मान्छे सांसद भएर सेनाको ब्यारेकमाथि कहाँ कहाँ धावा बोल्ने र सेनाको अधिकारीलाई सैनिक अफिसरलाई दुर्व्यवहार गर्ने काम गरेपछि आपत्ति जनाउन प्रधान सेनापति प्रधानमन्त्री कहाँ पुगेको चाहिँ तस्विर सार्वजनिक हो नत्र यो बितेको चार महिनामा बालेन शाहले प्रधान सेनापतिसँग भेटेको तपाईँले भेट्नु भएको छ देख्नु भएको छ कप्तानगञ्जमा सेना परिचालन भएको सुरक्षा परिषदको बैठकबाट भएको छ अनि सैनिकहरू चाहिँ ट्याङ्कर लिएर सुकुम्बासी बस्तीमा ब्याकअपमा चाहिँ पछाडि त्यो बुलडोजरका पछि चाहिँ ब्याकअपमा गएको सरकारको निर्णयले गएको छ हिजो मन्त्री परिषदको निर्णयले सुरक्षा प्रबन्धका निम्ति तपाईँहरू बस्तीमा निस्किनु पर्यो भन्दा भदौ 23 गते राति सुरक्षा परिषदको बैठक भएन भनेर बहानाबाजी गर्ने सैनिक नेतृत्व अहिलेकै होइन, अहिले चाहिँ सेना परिचालन गर्ने निर्णय मन्त्री परिषदले कहिले गर्यो म तपाईँलाई सोध्न चाहन्छु। थाहा छ तपाईँको जानकारीमा छ
0: उहाँहरूको सुरक्षा परिषदको बैठक बसेको छ,
1: बैठक गुपचुप हुन्छ, त्यसको पारदर्शी जनतालाई जानकारी गराउनु पर्दैन, सेना परिचालनको निर्णय गर्यो भन्ने कुरा जनतालाई भन्नु पर्दैन, सुरक्षा परिषदको बैठक बस्नुभयो होला, त्यो चाहिँ जनतालाई दुनियाँलाई अन्तर्राष्ट्रिय समुदायलाई पिस किपिङ फोर्समा गएको नेपाली सेनाको अन्तर्राष्ट्रिय मर्यादाका लागि दुनियाँलाई यो भन्नु पर्दैन, यो न्यूनतम कुरा गर्नु पर्दैन कि
0: शान्ति सुरक्षा ऐन 2028 अनुसार चल्छ त सेना,
1: शान्ति सुरक्षा ऐन 2028 अनुसार सेना भदौ 23 गते किन चलेन त?
0: तपाईँहरूले चलाउनु भएन नि त, बेलैमा निर्णय गर्नु भएन,
1: होइन त्यो के निर्णय गर्नुपर्छ ऐन अनुसार? हिजो चाहिँ निर्वाचित सरकारलाई अपदस्थ गर्न यो सबै खालको षड्यन्त्रमा सत्ता कब्जामा सैनिक नेतृत्व संलग्न थियो, सिंहदरबार जोगाउन, सर्वोच्च अदालत जोगाउन, सैनिक जङ्गी अड्डादेखि बाहेक अरू सबै डढेलो लाग्दाखेरि पनि रमिते बन्यो भन्ने आलोचना त खेपिराखेको छ त, उसको बरव्यवहार त चाहे सुकुम्बासी बस्तीमा बुलडोजर लाउँदा चाहिँ सैनिक ट्याङ्क लिएर जाने बेलादेखि होस् चाहे अहिले भन्नुहोस्, यो बालेनको सेना हो र यो
0: जनता मारा सेना होइन नि त,
1: होइन यो
0: अनि अहिलेको सरकार जनता मारा होइन नि त,
1: के मारा हो त? सिंहदरबार जोगाउनका निम्ति के मारा हुनु पर्थ्यो? आगो मारा भइदिए भए भइहाल्थ्यो त, डडेलो मारा भइदिए भए भइहाल्थ्यो त,
0: माहौल आफूहरूले बिगार्ने
1: होइन होइन, अनि जस्तो अहिलेको सेना माओवादीको इन्सर्जेन्सीलाई बहाना बनाएर करिब डबल सङ्ख्यामा पुगेको हो, हामीले यसको भरण पोषण गर्न चाहिँ ट्रेजरीबाट ठुलो मूल्य चुकाउनु परेको छ, चाहिएका बेलामा जस्तो म्याडागास्कर भन्नुहोस्, बङ्गलादेश भन्नुहोस्, श्रीलङ्का भन्नुहोस्, इन्डोनेसिया भन्नुहोस्, नेपाल भन्नुहोस्, तथा कथित भन्छु मैले त्यो जेन्जी आन्दोलन भएका सत्ता कब्जा गरेका सेनाले चाहिँ साथ दिएका ठाउँहरू त हामीले देखेका छौँ, भारतमै पनि त जेन्जी चाहिँ अभिजित दिपकेको नेतृत्वमा जन्तर मन्तरदेखि संसद भवनसम्म पुगेनन् र त्यहाँको सुरक्षा प्रणालीले चाहिँ
0: त्यहाँको प्रधानमन्त्रीको तदारुकता
1: सुन्नु न,
0: प्रधानमन्त्रीको सम्बोधन हेर्नुहोस्, नरेन्द्र मोदीको भूमिका
1: हेर्नुहोस्,
0: अग्रो जनता पार्टी सीजेपीलाई कसरी चाहिँ साथमा लिनुभयो, आन्दोलनलाई कसरी छिन्न भिन्न बनाउनु भयो,
1: मेरो कुरा सुन्नु न, सुरक्षा प्रणालीले काम गर्यो भन्दैछु मैले भारतमा, नेपालमा सुरक्षा प्रणालीले काम गरेन संविधान कानुन बमोजिम,
0: अनि नेतृत्वमा तपाईँहरू हुनुहुन्थ्यो भने
1: नेतृत्वमा
0: त तपाईँहरूले लिनु पर्यो नि त,
1: अनि
0: देश चलाउनेहरूले जिम्मा लिनु परेन,
1: के गर्नु पर्यो,
0: सुरक्षा संयन्त्र कसको मातहत चल्छ,
1: के गर्नु पर्यो, सुरक्षा संयन्त्र कानुन बमोजिम चल्ने होइन, संविधान बमोजिम चल्ने होइन, त्यो नचल्ने सिंहदरबारमा चाहिँ हजारौँको संख्यामा सैनिक टुकडी बस्ने, आगो मारा नहुने, के आगो मारा भइदिए भए हुन्थ्यो नि त, अहिले आफैलाई बस्न सजिलो हुन्थ्यो नि त, केपिओलीको नेतृत्वको बेला पुनर्निर्माण प्राधिकरण
0: विद्यार्थीहरूलाई ड्याङ ड्याङ गोली ठोकेर मार्ने, अनि तपाईँहरूको सत्ता चाहिँ सेनाले जोगाइदिनु पर्ने,
1: मार्न लगिएका अपराधीहरू को को अपराधीले ती लगेका थिए, ती चाहिँ नाबालक विद्यार्थीहरूलाई कलेजको ड्रेसमा कुन कलेजले पठाएको थिए र को को अपराधीले त्यहाँ लगेर चाहिँ मृत्युको मुखमा झोकेका थिए, त्यो लुकेर लुक्छ, लुकिया छ, अनि म तपाईँलाई आज पनि भन्छु, म आज पनि भन्छु, संसारभरिका राज्य प्रणालीमा संसद भवनमा आगो लाउँदाखेरि गोली चल्छ, चल त्यो सुरक्षा गर्नु सरकारको कर्तव्य हुन्छ, सिंहदरबार
0: आत्मालोचना गर्नुहुन्न,
1: यो आत्मालोचनाको विषय नै होइन, राज्य विघटन हुनु पर्यो सरकार चाहिँ भन्ने चिज नै स्वीकार गर्न भएन, नत्र भने कहीँ पनि हतियारमा ड्युटीमा बसेको सेनाले आदेश पर्खाउँदैन, उसलाई हतियार सहित त्यो ठाउँको सुरक्षाका लागि खटाइएको हुन्छ, बुझ्नुहुँदैन, संसद भवनमा आगजनी गर्न पठाउने अनि आलोचना चाहिँ हामीले गरिदिनु पर्ने, आलोचना त ती अपराधीले जसले संसद भवनमा सिंहदरबारमा विदेशीको टट्टु बनेर आगजनी गर्न गए, विदेशीको चाहिँ जुठो कुरो खाएर आगजनी गर्न गए, मान्छेलाई चाहिँ त्यो ढङ्गले दुरुपयोग गरे, संविधान कानुन विपरीत काम गरे, अपराधिक काम गरे, तिनीहरूले माफी माग्नुपर्छ, आत्मालोचना गर्नुपर्छ। हामीले माफी माग्नुपर्ने, आत्मालोचना गर्नुपर्ने। त्यो सरकारले चाहिँ ती विद्यार्थीहरूलाई माइतीघर मण्डलमा प्रदर्शन गर्नका निम्ति विद्यार्थीहरूलाई पनि होइन, एउटा त प्रतिनिधि सभामै सांसद भएको देख्छु मैले, त्यो पुरुषोत्तम यादव कहाँबाट जितेर आएको थाहा छैन। त्यस्तै दुईजना मान्छे गएर, मिराज ढुङ्गाना र पुरुषोत्तम यादव होला, गएर अनुमति लिएको त संसद भवनमा धावा बोल्नलाई ल्याएको अनुमति। ऊ माइतीघर मण्डलामा प्रदर्शन गर्ने, शान्तिपूर्ण गर्ने, दुबो पनि नमिच्ने, फुलका कोपिला पनि नचुन्ने, कुनै हिंसा हुन्न भनेर सरकारलाई आश्वस्त पारेर त्यो प्रदर्शनको अनुमति लिएको होइन। त्यो कागजात चाहिँ जिल्ला
0: प्रशासन गोली चलेपछि भएको होइन,
1: अनि विस्फोट गोली चल्न, संसद भवनमा आगो लाउन चाहिँ आएपछि गोली चल्छ कि चल्दैन, तपाईँ कार्की आयोगकै, हामीले नस्वीकारेको कार्की आयोगकै प्रतिवेदन हेर्नुहोस्, मानवाधिकार आयोगकै प्रतिवेदन हेर्नुहोस्। तिमीले चाहिँ ती संसद भवन, सीमा दरबार, सर्वोच्च अदालत जलाउने कुरा सही हो भन्न सकेका छन् त। अनि आत्मालोचना चाहिँ त्यतिखेर सरकारमा बस्ने सरकारको पार्टीका मान्छेले आत्मालोचना गर्नुपर्ने। जो अपराधीले ती चाहिँ रक्तपातमा मच्चाउनका निम्ति नियतवश रूपमा विदेशी योजनामा यो सबै चाहिँ कर्म कुकर्म अपराध गरे, तिनीहरूले हो नि जनताका सामु माफी माग्ने, पानी बाँड्दै हिँडेका
0: तपाईहरूलाई जनताले दण्डित गरिसके,
1: ठिक छ ठिक छ। उनीहरूले दुष्प्रचार अल्गोरिदमको प्रयोग गरे, त्यसको भ्रममा जनता परे, अहिले त सिक्दैछन् त, बाबा आमालाई चाहिँ हामी घरमा आउनौँ भन्नेहरूका घर भत्किसकेका छन् त, उनीहरूले जान्नेलाई छान्ने भनेर ल्याएको बालेनको नेतृत्वमै बुलडोजर लागेका छन् त। को जनविरोधी थियो र को जनपक्षीय थियो भन्ने कुरो त हिजो सुकुमवासीको पक्षमा, अव्यवस्थित बसोबासीको पक्षमा, सबैको पक्षमा लड्ने पार्टीहरू आज तिनीहरूको चाहिँ जीविका र बसोबास, सुरक्षित आवासको अधिकारसम्म खोज्ने मान्छे को जनपक्ष हो, को जनविरोधी हो भन्ने कुरो त स्पष्ट हुँदै गएको छ त, यो तथ्य स्पष्ट हुँदै जान्छ। कहिलेकाहीँ दुई चार दिन मान्छेलाई भ्रम पार्न सकिन्छ, ठग्न सकिन्छ, ढाँट्न सकिन्छ, सधैँका लागि सक्दैनन्। यिनका दिन खाल्डोतिर सुरु भइसक्यो के
0: सूर्य थापाजी, सरकारले त्यसमा अहिलेसम्म केही पनि राम्रो काम गरेको छैन,
1: जिरो। यिनीहरूलाई शासकीय अनुभव पनि छैन, जवाफदेता पनि छैन। म तपाईँलाई अब बालेन शाह, मिस्टर बालेन र बालेन शाहको बारे भन्छु, ऊ संसदमा बोल्दैन, प्रधानमन्त्री, सम्मान्य प्रधानमन्त्री बालेन्द्र शाह संसदमा बोली बक्सिन्न। सांसदको प्रश्नको फेस गर्न सक्ने ल्याकत, ताकत, नलेज हुन पर्यो नि त, सक्नुहुन्न उहाँले बोल्नुहुन्न। एक दिन बोलेको अभिगत हेर्नु भएको छैन? नेपालले भारतको चाहिँ धेरै भूभाग मिचिया छ भनेर भारतको दलाली चागडी गरेर सत्ता टिकाउने कोसिस निकै गर्नुभयो जानी जानी, उहाँ बोल्न जान्नुहुन्न, बोल्ने ढङ्ग छैन। कसले लेख,
0: सांसदहरूले प्रश्न सोध्न त सकेनन् त्यति बेला, प्रतिपक्ष सांसदहरू कहाँ थिए?
1: बालेन्द्र शाह बोल्न जानेको भए यो हालत हुन्थेन। अब अन्तर्राष्ट्रिय मञ्चमा यसो एक दुईचोटि ग्रुपमा चाहिँ यसो नाइस टु मिट यु भनेर हात मिलाउन मिटिङ डिप्लोमेटिक सेक्टरसँग गरेको देख्छु, नत्र भने युएन कन्भेन्सनमा नजाने बालेन्द्र शाह। बोल्नु पर्यो नि, त्यहाँ जान्न पर्यो नि, नलेज हुन पर्यो नि। गुपचुप षड्यन्त्रकारी
0: 6 बजेसम्म प्रधानमन्त्री कार्यालयमै व्यस्त,
1: कहाँ
0: सिंहदरबारमा,
1: कहाँ
0: काम गर्ने,
1: कहाँ
0: परिणाम निकाल्ने,
1: प्रधानमन्त्री चाहिँ
0: देश विदेश नघुम्ने,
1: अब देश विदेश न
0: कमिसन नखाने,
1: डिप्लोमेसीको मतलब नगर्ने, अन्तर्राष्ट्रिय सम्बन्धको मतलब नगर्ने, देशका छिमेकी र मित्र राष्ट्रहरूसँगको सम्बन्धको मतलब नगर्ने, संयुक्त राष्ट्र सङ्घ सहितका अन्तर्राष्ट्रिय चाहिँ संस्थाहरूको सँगको सम्बन्धको मतलब नगर्ने, अनि सिंहदरबार आउने, त्यही भात खाने, बेलुका चाहिँ
0: विदेशबाट सामान्य कर्मचारी आउँदाखेरि पनि बालुवा टारमा रेड कार्पेट बिछ्याउने विगतको परम्परालाई तोड्नु भयो नि त।
1: प्रधानमन्त्रीले पठाएका मान्छेलाई राति 12 बजे पनि भेट्नुपर्छ, उज्यालो भएपछि पनि भेट्नुपर्छ, त्यो अर्जेन्सीका आधारमा संसारभरि डिप्लोमेसीमा त्यो हुन्छ। त्यो
0: सरकारले निरन्तरतामा क्रम भङ्गता गर्यो, कति व्यक्तिहरूले भनिरहेछन्,
1: सुन्नु न, युएन मिसनमा चाहिँ त्यो कन्भेन्सनमा जान नसक्ने, अयोग्य, बोल्न नजान्ने, बोली नै नभएको मान्छे गएर चाहिँ सिङ्गो संसारलाई अपिल गर्न सकेका भए हुन्थ्यो नि त, क्षमता भए छैन, क्षमता छैन, दम छैन, बोली छैन, नलेज छैन। अनि राति राति राति उहाँ सिमरा भएर अनि विदेशी गुप्तचर संस्थाको प्रायोजनमा, प्रबन्धमा आफ्नो मुख्य सल्लाहकारलाई परराष्ट्रसँग समन्वय नगरिकन कता कता उहाँले चाहिँ यात्रा गराउनु भयो भन्ने कुरा पनि मिडियामा आइराखेका छन् नि। यही हुन्छ डिप्लोमेसी। पहिले त प्रधानमन्त्रीले विदेशीहरूलाई भेट्दाखेरि परराष्ट्र मन्त्रालयको प्रतिनिधि राजदूतसँग भेट्दाखेरि पनि इन्स्टिट्युसनल मेमोरीका लागि प्रधानमन्त्रीले परराष्ट्र मन्त्रीले मन्त्रीहरूले भेट्दाखेरि राख्नै पर्ने अनिवार्यता गरिएको थियो। बिपी कोइरालाले त अझ 15 सालमा राजासँग भेट्न पनि आफ्नो क्याबिनेटका मन्त्रीहरूलाई प्रधानमन्त्रीलाई जानकारी गराएर अनुमति दिएर लिएर मात्रै भेट्न जाने अभ्यास गर्नुभएको थियो।
0: सूर्य थापाजी, बालुवाटारमा मध्यरातको 12 बजे र प्रमुख भेटेको
1: अनि
0: प्रमुख भेटेको बिर्सिनुभयो।
1: पब्लिकली नोटिस गरेर यो भेटघाट भयो भनेर तपाईँलाई जानकारी गराउने मान्छे, पब्लिक प्रेस नोट जारी गर्ने मान्छे मै हुँ, कुनै गुपचुप होइन। त्यो भारतीय प्रधानमन्त्रीको चाहिँ प्रतिनिधिका रूपमा उहाँ आउनुभयो, उहाँले सेना प्रमुख पठाउनु भयो कि र प्रमुख पठाउनु भयो कि विदेश सचिव पठाउनु भयो कि मुख्य सल्लाहकार पठाउनु भयो कि को पठाउनु भयो, तपाईँले फल्नोलाई पठाउनुहोस् भनेर प्रधानमन्त्रीले यहाँबाट माग्ने कुरा हुन्छ। र भारतीय प्रधानमन्त्रीको स्पेसल चाहिँ रिप्रेजेन्टेटिभका रूपमा, प्रतिनिधिका रूपमा उहाँ आउनुभयो, यो भेटघाट भयो भनेर कुनै गोप्य राखिए होइन। चाहियो भने म त्यो प्रेस नोट तपाईँलाई म पठाइदिन सक्छु, मै हुँ प्रधानमन्त्रीको सल्लाहकारका रूपमा।
0: सूर्य थापाजी,
1: त्यो प्रेस
0: अहिले जनता कोही असन्तुष्ट छन् र
1: सुन्नु न, अहिले जनताले ग्यास पाएका छैनन् स्वर्णिम युग हो, जनताले राहदानी लिन पाएका छैनन् अन्डरग्राउन्ड लाइन चलिरहेको छ त्यो स्वर्णिम युग हो, जनताले ट्रायल दिन पाएका छैनन् जनताले लाइसेन्स पाएका छैनन् स्वर्णिम युग हो, मूल्य वृद्धि कति हो कति बढ्या छ चाहिँ घट्दा इन्टरनेसनल टेररका कारणले बढ्दा चाहिँ बढ्यो त्यो घट्दैन त्यो घट्दैन र 20 रुपियाँ घटाउँदाखेरि आइजीलाई भनेर आफ्नो क्याबिनेटको मन्त्री गिरफ्तार गर्न प्रधानमन्त्रीले आदेश दियो भन्ने पनि तपाईँले सुन्नुभएको छ। यो स्वर्णिम युग हो, स्वर्णिम युगमा
0: अनि मध्यरातमा मुख्यमन्त्री बन्ने व्यक्तिलाई गुन्डुमै ढालेको बिर्सिनु भयो।
1: कुरा के हुन्छ भने
0: बागमती प्रदेशको मुख्यमन्त्री जगन्नाथ थपलिया बन्ने दौडमा हुनुहुन्थ्यो, उहाँलाई सहनै नसक्ने गरी
1: तपाईहरुले
0: यति धेरै हुर्मत लिनुभयो, यति झपार्नु भयो अनि उहाँलाई गुन्डुमा ढाल्नु भयो।
1: केपी ओलीसँग मध्यरातमा पनि भेट्छन् मान्छेले, किनभने उहाँ प्रधानमन्त्री हुँदा नहुँदा उहाँ 18 घन्टा 20 घन्टै काम गर्नुहुन्छ। जगन्नाथ थपलिया केपी ओलीले सम्झाउँदा सम्झिन नसक्ने मान्छे होइन। तपाईँले जगन्नाथ थपलियालाई चिन्नु भएको छैन, भेट्नु भएको छैन, थर त तपाईँहरूको मिल्छ, एउटै थपलिया हो कि दुइटै थपलिया हो थाहा छैन,
0: अनि किन ढाल्नु
1: तर सुन्नुहोस् त्यहाँ छलफल गर्न जे प्रयोजनका लागि बोलाइएको, अहिले त पार्टीमा
0: अहिले पनि हस्पिटलाइज भएर बसिरहनु भएको छ,
1: हस्पिटलाइज त बिरामी भएपछि त
0: बागमती प्रदेश सरकार
1: सुन्नु न
0: गठन अनिश्चित छ,
1: सुन्नु न
0: कोशीमा कति कलह मचाउनु भएको छ,
1: अनि भित्र
0: आफैले प्रदेश सरकार त राम्रोसँग चलाउनु भएको छैन, अहिले
1: कुनै पनि
0: त्यो पनि प्रचण्डसँग सहकार्य गर्न पुग्दाखेरि
1: छलफल भएका विषयहरूमा तपाईँहरूको टाउको दुखाइ किन,
0: खेल भइसकेको
1: नेपालको दुखाइ किन,
0: केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीचको सहकार्य,
1: पार्टीहरूले केपी ओलीले गुन्डुमा छलफल नगरेर तपाईँले छलफल गरेर सरकार बन्छ, पुष्पकमल दाहालले मात्रै केपी शर्मा ओलीले मात्रै सहमति गरेर त्यो सहमति भयो, अरू कसैले गरेर त्यो हुन्छ, अहिले बालेन शाहले गरेर प्रदेश सरकार बन्छ बालुवाटारमा,
0: प्रदेश सरकार बनाउन सक्नु भएको छैन के,
1: बन्छ त
0: तपाईहरुको हालत
1: सुन्नु न, प्रदेश सरकार
0: अनि बालेन सरकारलाई दोष दिने
1: क्रियामा बन्छन् ती त्रिशंकु संसद छन् भन्ने थाहा पाउनु भएको छैन, नम्बर हेर्नु भएको छैन तपाईँले, त्यहाँ पार्टीहरू मिलेर दुईटा पार्टी होइन 3 पार्टी मिलेर मात्रै सरकार बन्ने,
0: त्यो त 74 पछिको नेकपा पनि देख्या हो,
1: होइन
0: एउटै पार्टी पनि देख्या हो,
1: तपाईँले देख्नुभयो होला, तर कुरा के हो भने केपी ओली कहाँ चाहिँ एमालेको अध्यक्षकामा छलफल भयो अनि त्यहाँबाट चाहिँ एकदम हात ढोगेर यसरी दुइटै हात ढोगेर उहाँ निस्किनु भएको छ जेएन थपलिया, तपाईँले रिपोर्टिङ गर्नुभयो के भएको भनेर, अनि चाहिँ एउटा मिडियाले एउटा स्टन्ट गरे हुन्छ अनि अर्कोले अर्को गरे हुन्छ,
0: दुईटा
1: ढुङ्गाको कुरा नगर्नु, अहिले गरेको प्रदेश सरकारमा सहकार्य मात्रै हो, त्यो सहकार्य ठिक ढङ्गले अगाडि बढ्यो भने कार्यगत एकता हुन सक्छ, कुनै पार्टी एकताको कुरा अहिले हुन्न,
0: पुनर्गठन बहसलाई तितर बितर पार्नको लागि, बन्छाउनको लागि यस्तो प्रपञ्च गर्नुभयो हैन?
1: कहाँको पुनर्गठन बहस? तपाईले पुनर्गठन गरिरहेको, हामीले तितर बतर पारिरहेको हो र एमाले भित्रको संस्थागत प्रक्रियाले समीक्षा पुनर्गठनको छलफल चलिराखेका छ।

0: एमालेका नेताहरू केपी ओलीको विरोधमा भएर
1: बाचुन्जेल केपी शर्मा ओली एमालेको अध्यक्ष हो सीधा घोषणा गर्नुस् न
0: पुष्पकमल दाहाल प्रचण्डको पक्षमा अहिले एमालेका नेताहरू उभिन्छन्
1: केपी शर्मा ओलीको पक्षमा उभिन्छन्
0: बालेन शाहको पक्षमा सेनाको पक्षमा विदेशी शक्तिको पक्षमा एमालेका नेताहरू उभिन्छन्
1: केपी ओली पछि को हो एमाले अध्यक्ष ठ्याक्कै भन्नुस् न
0: केपी ओली पछि
1: विद्यादेवी भण्डारी हो कि प्रचण्डसँग एकता गरेर प्रचण्डलाई बनाउनुहुन्छ कि
0: केपी ओली पछि को नेतृत्वमा आउँछ भन्ने कुरो त एमालेको कुनै व्यक्तिले टिका लगाइदिने पार्टी हो र यो दुईवटा व्यक्ति राति बसेर चाहिँ निर्णय गरेर हुने पार्टी हो र यो हाम्रो त महाधिवेशन हुन्छ विधान छ महाधिवेशनका फैसला हुन्छन् अस्ति भर्खर पाँच महिना अगाडि चाहिँ महाधिवेशन भएको छ पाँच वर्षसम्म यो नेतृत्व रहन्छ पाँच वर्षपछि चाहिँ
1: बालुवाटारबाट भाग्नु पर्दा अहिले आलोचना खेप्नु पर्दा पार्टीमा यो अल्पमतमा पर्नु पर्दा अध्यक्ष छोड्नुहुन्न
0: केपी ओलीले अध्यक्ष तपाईँहरूको इच्छाले हुन्न के साथी हो केपी ओलीले अध्यक्ष छोड्ने कि बस्ने भनेर उहाँले महाधिवेशनमा भन्नुभयो तपाईँ उठ्नुहोस् भनियो शिरदेखि तिरसम्म दुईजना पदाधिकारी बाहेक सबै केपी ओलीको प्यानलबाटै निर्वाचित हुनुभएका नेताहरूको पङ्क्ति छ अहिले पनि कसका चित्त दुख्या होलान् कसका मन दुख्या होलान् कसका कुँडिया होलान् कसले गरे होलान् तर एमालेको आजको निर्णय प्रक्रिया केपी ओलीको एक्लै होइन कहीँ चाहिँ दुईवटा प्रसङ्गमा बाहेक कसैले नोट अफ डिसिसन पनि लेख्नु भएको छैन सबै जवाफदेही हुनुहुन्छ केपी ओली जत्तिकै
1: हस् समय संवाद र विचारको लागि यहाँलाई हार्दिक धन्यवाद हस् नमस्कार
2: 93.2 स्वदेश एफएम
3: आजको संवादमा हामी संचार माध्यममाथि घट्दो जनविश्वासको संकेत र अहिले सरकार र मीडिया अथवा आम संचार अथवा भनौँ पत्रकारहरू बीच बढ्दो दूरी यसले लोकतन्त्रमाथि पनि प्रश्न उठाइरहेको छ नेपालको पत्रकारिता अथवा संचार माध्यममाथिको भविष्यको माथि पनि एउटा प्रश्न उब्जिरहेको छ यो लगायतको प्रश्नहरूमा नेपाल पत्रकार महासंघको दृष्टिकोण के छ यो जवाफ आज हामी खोज्ने प्रयास गर्नेछौँ र जवाफको निम्ति मेरो पाहुना हुनुहुन्छ नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा निर्मलाजी स्वागत छ
4: धन्यवाद धेरै धेरै तपाईँलाई
3: आराम हुनुहुन्छ
4: हजुर एकदम ठिक नेपाल
3: सभा चार महिना भइसक्यो देशको प्रधानमन्त्रीलाई नेपाल पत्रकार महासंघले
4: छैन मैले धेरै चोटि प्रयास गरे छैन त्यो
3: भनेको जवाफ आउँछ
4: भनेको त्यो एक्सेसै छैन क्या त्यो त्यहाँको सल्लाहकारहरूलाई पनि हामीलाई पनि एक्सेस छैन भन्नु
3: नेपाल पत्रकार महासंघको
4: हजुर भनेको उहाँ हामीलाई भेट्ने समय मिलाउनु भन्दाखेरि उहाँसँग समय चाहिँ प्रधानमन्त्रीको समय चाहिँ बारेमा उहाँहरू अनभिज्ञ हुनुहुन्छ क्या उहाँहरू त्यो नाम मात्रै
3: उहाँको सचिवालय नै अनभिज्ञ
4: अनभिज्ञ छ भेट्न मिलाउने कुरामा चाहिँ हाम्रो पनि एक्सेस छैन भन्नुहुन्छ उहाँहरूले
3: सचिवालयले
4: हजुर अब त्यो खालको अवस्था छ
3: सत्ताइसजनाको सचिवालय
4: सचिवालयमा त्यो खालको जुन जुन मिडियाले गर्नुपर्ने सम्पर्क छ नि त्यहाँ चाहिँ उहाँहरूले हामीलाई हामीसँग एक्सेस छैन भन्नुभयो उहाँहरूले होइन अब त्यसपछि हामीले आन्दोलन गऱ्यौँ हामीले दुई तिन महिना त आन्दोलन नै गऱ्यौँ तर हामीले आन्दोलन गऱ्यौँ र त्यसको अदालतले चाहिँ न्याय दियो किनभने अभिव्यक्ति स्वतन्त्रतामाथि संकुचन गर्ने राज्यका ती परिपत्र छन् जुन चाहिँ सरकारी सञ्चार माध्यमलाई मात्रै दिइने सूचना र विज्ञापनको विरुद्धमा त अदालतमा परेको मुद्दामा चाहिँ अदालत त्यसलाई खारिज गरिदियो र पत्रकार महासंघ आन्दोलनमै थियो र त्यो आन्दोलनलाई चाहिँ एउटा उच्च सम्मान गर्दै अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि अदालतले बोलेको त्यो एउटा केस चाहिँ एकदम सराहनीय छ त्यसले गर्दा हामीले मिडियाले हाम्रो के पनि छैन सरकार त एकदम एकदम लामो समयपछि स्थिर सरकार आएको छ हामीले वेलकमै गरे हो यो सरकारलाई तर सरकारका गतिविधि चाहिँ पछिल्लो समय चाहिँ मिडियामाथि असहिष्णु व्यवहार संकुचन गर्ने प्रयास अनि हेपा प्रवृत्ति अर्को पत्रकारलाई चाहिँ एउटा समाचार लेखकै कारण फौजदारी अपराधिक को रूपमा चाहिँ एउटा साइबर ब्युरोमा लगेर चाहिँ पत्रकारले समाचारका कन्टेन्टमाथि चाहिँ प्रश्न उठाइएर स्रोत खोल्नुपर्ने खालको दबाब त्यो दिइरहेछन् र अहिले धेरै हामीले हेऱ्यौँ भने अब यो अभिव्यक्ति स्वतन्त्रता संकुचन भएकै कारणले पत्रकारमाथि भएका घटनाहरू चाहिँ एकदमै बढ्दो क्रममा छन् जिल्ला जिल्लामा हेऱ्यो भने त्यो अवस्था चाहिँ छ अहिले
3: अब यत्रो भयावह अवस्था छ नेपाल पत्रकार महासंघको अध्यक्षले यो बताइरहँदा यसलाई त आधिकारिक रूपमै हामीले बुझ्नु पर्यो
4: हजुर
3: अब
4: आधिकारिक के हो नि अब
3: यसलाई कसरी चिर्ने क्या चिर्न चाहिँ के गर्ने यो त समस्या भयो
4: हजुर हजुर
3: नेपाल पत्रकार महासंघले के गर्दैछ के गर्ने सोच राखेको छ
4: अब अहिले चाहिँ हामीले पछिल्लो समय सरकारलाई हामीले के भनिरहेछौँ भन्दा अभिव्यक्ति स्वतन्त्रतामा चाहिँ संकुचन गर्ने प्रयास चाहिँ संविधानले दिएका कुनै पनि अधिकारलाई चाहिँ यो वा ऊ नाममा कानुनको छिद्र प्रयोग गरेर त्यसलाई नियन्त्रण गर्ने प्रयास चाहिँ बन्द गर्नुपर्छ त्यति मात्र हाम्रो केही पनि छैन यो कुनै हामीले मागेको अधिकार होइन हामीले संविधान तपाईँ हामीले बनाएको

0: संविधान हो, नागरिकले बनाएको संविधान हो यो। यो संविधानले दिएका अधिकार चाहिँ अक्षरशः नागरिकले पनि पालना गर्न पाउनु पर्यो, मिडियाले पनि त्यही पालना गर्न पाउनु पर्यो भन्ने मात्रै
1: हो। त माग्न रह्यो
0: हजुर,
1: तर उहाँहरू त कानमा तेल हाले जस्तो खालको व्यवहार देखाउनुहुन्छ।
0: अब अहिले चाहिँ
1: पत्रकार महासंघकै स्थापना दिवसमा आएर डाक्टर विक्रम त्रिवेन सिन्हाले एउटा कुरा भन्नुभयो, तर उहाँलाई भेट्न जानलाई फेरि सकिँदै सकिँदैन, उहाँलाई भेट्न गाह्रो छ।
0: होइन, संसारमा त भेटिरहेछौँ होइन, हामीले कस्तो भने एउटा लाइन मिनिस्ट्री पनि भएको हुनाले हामीले हाम्रा कुरा चाहिँ भनिरहेछौँ, तर उहाँसँग पनि कति एक्सेस छ भन्ने कुरा, यो सबै प्रधानमन्त्री कार्यालयबाट हुने निर्णयहरू छन्, उहाँलाई पनि धेरै जानकारी छ जस्तो मलाई लाग्दैन होइन। त्यस कारणले प्रधानमन्त्री कार्यालयबाट निर्देशित अहिले अहिले उहाँले कानुनको ड्राफ्ट गर्दै हुनुहुन्छ, मिडिया काउन्सिल विधेयकको बारेमा, त्यसै गरी यो आम सञ्चार विधेयकको बारेमा छलफल गर्दै हुनुहुन्छ। उहाँले आफ्नै खालको विज्ञ बोलाउनु भएको छ, तर हामीलाई बोलाउनु भएको छैन। हिजो मात्रै संचार मन्त्रीसँग मेरो एउटा प्रोग्राममा भेट भएको थियो, तपाईँले स्टेक होल्डर पनि पत्रकार महासङ्घलाई मान्नु भएको छैन। यति बेला चाहिँ जुन जसका लागि बनाउने कानुन चाहिँ उसलाई स्टेक होल्डर मान्नु भएन भने त्यो कानुन कसरी कार्यान्वयन हुन्छ? होइन, एउटा मिडिया काउन्सिल भनेको पत्रकारलाई जिम्मेवार बनाउने कुरा चाहिँ पत्रकार महासङ्घ नभइकन त्यो छलफल भएको छैन। त्यति भनिसकेपछि उहाँहरूले आज छलफल रहेछ, मेरो भेट भयो हिजो
1: भन्नु भएपछि,
0: अनि आज चाहिँ मैले त्यो ड्राफ्ट पनि पाएको छैन, आज चाहिँ बोलाउनु भएको छ 11 बजी छलफल छ भनेर, तर मैले ड्राफ्ट नहेरिकन कसरी म छलफलमा भाग लिने भनेर भनेको थिएँ। त्यसले गर्दा स्केप गर्ने उहाँहरू चाहिँ के गरिराख्नु भएको छ भने, अब यो मिडिया काउन्सिल भनेको यो अहिलेको प्रेस काउन्सिल चाहिँ पुरानो कानुन छ, 2048 सालको कानुन अनुसारै प्रेस काउन्सिल चलिरहेको छ, जस जति बेला चाहिँ प्रिन्ट मिडिया मात्रैको नियमन गर्ने निकायको रूपमा लिएको थियो। अब अहिले त हामीसँग चाहिँ प्रिन्ट मिडिया भयो, अनलाइन भयो, टेलिभिजन भयो, रेडियोहरू छन् होइन, त्यसले गर्दा इभन डिजिटल कन्टेन्ट क्रिएटरहरू पनि आउनु भएको छ, जुन चाहिँ पत्रकारिताको त्यो एउटा नियमनकारी निकायको ऊभित्र आउनु भएको छ, भनेको दर्ता नहुने कन्टेन्ट क्रिएटरहरूले पनि कन्टेन्टहरू क्रिएट गरिराख्नु भएको छ। उहाँहरूलाई कसरी जिम्मेवार बनाउने र उहाँहरूलाई चाहिँ सरकारले बनाएका यी नीति नियम कानुनमा चाहिँ आबद्धता कसरी गराउने अथवा दर्ता गर्ने प्रोसेसमा लैजानुपर्छ र हरेक सञ्चारकर्मीलाई चाहिँ जिम्मेवार बनाउनु पर्छ, हामी पनि जिम्मेवार बनाउनु पर्छ भन्नेमै हो। अराजकता त निम्त्याउनु हुँदैन होइन, मिडियाले चाहिँ जिम्मेवार भएर सत्य तथ्य कन्टेन्ट मात्रै पस्किने हो नि त। त्यसले गर्दा हामी कहाँ चाहिँ सबै सूचनाको बाढी छ, ती सूचना चाहिँ समाचार होइनन्। तपाईँ हामी सब अहिले तपाईँले जुन एकदम जिम्मेवार पत्रकारिता र पत्रकारितामाथि प्रश्न उठेको भन्ने कुरा के हो भन्दा, धेरै मान्छेहरूले कहाँबाट सूचना लिन्छन् भन्दा सामाजिक सञ्जालबाट चाहिँ उहाँहरू सूचना लिनुहुन्छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले चाहिँ मिसइन्फर्मेसन, डिसइन्फर्मेसन, डिपफेक कन्टेन्टहरू त्यहाँबाट प्रसारण, प्रकाशन अथवा फैलाए भने त्यसको आम नागरिकले के बुझ्छ भने उसले मिडिया बुझ्छ क्या।
1: सोसल मिडिया कन्टेन्ट क्रिएटरहरूले मात्रै यो गरिरहेको छ कि आम मूलधारका सञ्चार माध्यम पनि अब यही बाटो पछ्याउन थालेका छन्?
0: होइन, मूलधारका सबैलाई चाहिँ भन्न मिल्दैन, केही मिडियाहरूले चाहिँ जिम्मेवारिता भनेको अकाउन्टेबल नभएको चाहिँ हामीले पनि फिल गरेका छौँ, जुन चाहिँ अहिले नयाँ नयाँ अनलाइनहरू दर्ता गर्नु भएको छ होइन। अब हामीले अहिले यो व्यावसायिक र हामीले परम्परागत मिडिया भन्छौँ नि, जुन अब यहाँहरूकै टेलिभिजन
1: व्यावसायिक मिडिया त अब के भन्ने र तलबै नपाउने ठाउँमा अब व्यावसायिक मिडिया भन्ने त जमाना गयो जस्तो लाग्छ मलाई त।
0: हजुर, अब भन्नु त पर्यो होइन, मिडिया व्यावसायिकै हुनुपर्छ होइन,
1: हुनुपर्छ।
0: तपाईँ हामी यो पेसामा काम गरेपछि यही पेसाबाट बाँच्न सक्ने अवस्था नभएसम्म तपाईँ हामीले पनि समाचारमा न्याय गर्न सक्दैनौँ।
1: पहिला टेलिभिजनमा मात्रै भन्ने सुनिन्थ्यो, अब अहिले त अनलाइनमा पनि तलबहरू नपाएको 3 महिना 4 महिना भन्न थालिसक्यो, अब त व्यावसायिक पत्रकारिताको त कुरै नगरौँ जस्तो लाग्न थालिसक्यो।
0: अहिले पत्रकार महासङ्घलाई एउटा च्यालेन्ज भनेको अभिव्यक्ति स्वतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउने प्रयास चाहिँ राज्यबाट पनि भएको छ, गैर राज्यबाट पनि भएको छ, त्यसका विरुद्ध लड्नु एउटा हाम्रो एकदमै ठुलो चुनौती छ। अर्को चाहिँ श्रम, जो यहाँले भनेको जस्तो व्यावसायिक मिडियाहरूको आर्थिक रूपमा धाराशायी बन्दै गएका छन्, त्यस्तै गरी त्यसको प्रभाव चाहिँ कसलाई परेको छ भन्दा श्रमजीवी पत्रकारलाई परेको छ, जसले वर्षौँसम्म त्यो मिडियामा काम गर्नुभयो उहाँहरू तलब पाउनुहुन्न, उहाँले तैपनि यो पेसा छोड्न सक्नुहुन्न। त्यस्तै गरी सरकारी सञ्चार माध्यममा लामो समय 20-22 वर्षदेखि काम गर्नुभएका सञ्चार माध्यम सञ्चारकर्मीहरूलाई चाहिँ यो अहिले सरकारले उहाँहरूलाई हटाउने गरी चाहिँ उहाँहरूले नीति ल्याउनु भएको छ। हामीले के भन्दा छौँ भने यो श्रमजीवी पत्रकार ऐन अनुसार चाहिँ तपाईँले 6 महिनाभन्दा बढी कसैलाई पनि अस्थायी करारमा राख्न पाउनुहुन्न, यदि अस्थायी करारमा राख्नु भएको छ भने उसलाई स्थायी सरले सेवा सुविधा दिनुपर्छ र उहाँहरूलाई निकाल्ने बेलामा पनि उहाँहरूले पाउने सेवा सुविधा दिएर मात्रै निकाल्नुपर्छ। यदि होइन भने चाहिँ उहाँहरूले त्यहाँ चाहिँ काम गर्ने वातावरण पाउनुपर्छ भन्ने श्रमजीवी पत्रकार ऐनले भनेको छ। तर छ महिनाभन्दा बढी चाहिँ काम गरेका संचार कर्मीहरूलाई इभन प्राइभेट सेक्टरमा पनि इभन सरकारी सञ्चार माध्यममा पनि जुन हटाउने प्रयास गरिरहेको छ त्यसको विरुद्धमा पत्रकार महासङ्घ अहिले आन्दोलित छ। प्राइभेट मिडियामा पनि तलब नदिएका एक महिना त
1: 90 दिनको तितो लाग्ला।
0: हजुर हजुर,
1: त्यो कोठाभित्र बसेर गरेको आन्दोलनले के काम लाग्छ भने
0: कोठाभित्र तपाईँले हामी आन्दोलन गरेको
1: तपाईँले नेपालको संचार माध्यमहरूलाई नियमन गर्नुभएको छ। छ महिनाभन्दा बढीको जुन यो प्रावधान छ
0: हजुर,
1: यो मयु भन्ने ठुलो संचार माध्यममा पनि त्यो लागू भएको छैन। त्यो तपाईँहरूले आँखाले देख्नु भएको छ, त्यो प्रत्याभूतै गर्नुभएको छ, अनुभूतै गर्नुभएको छ। तलबको कुरामा त यहाँ त कुरै नगरौँ भने साध्य छैन।
0: यस्तो छ कि के अरे बिबुजी, कस्तो भन्दा एउटा चाहिँ जसलाई अन्याय परिरहेको छ उसले त मलाई अन्याय भयो भनेर कहीँ त उजुरी चाहिँ गर्नु पर्यो नि होइन। अब एकछिन मानौ न, हामीले कुनै कुनै मिडियामा तालाबन्दी नै गर्यौँ, तपाईँले थाहा पाउनु भयो होला। मैले अब यहाँबाट एउटा तपाईँको संचार माध्यममा अर्को संचार माध्यमको नाममा किन लिउँ होइन। हामीले छापा माध्यमको अफिसमा हामीले ताला लगायौँ, इभन टेलिभिजनहरूको अफिसमा पनि हामीले आन्दोलन गरे। दसैँको बेलामा चाहिँ उहाँहरूले तलब नपाएपछि हामीले आन्दोलन गरेपछि उहाँहरूलाई दिनुभएको र अहिले छिटपुट रूपमा कस्तो भने एकजना दुईजना गरेर आउनुहुन्छ उजुरी गर्न। जस्तै हामीलाई पनि थाहा छ कतिपय टेलिभिजनमा, कतिपय अनलाइनमा, कतिपय बिग मिडिया भनेको प्रिन्ट मिडियाको उसमा चाहिँ भने नेसनल डेली पेपरहरूमा पनि तलब नदिएको कुरा हामीलाई थाहा छ। तर उहाँहरू चाहिँ सामूहिक रूपमा आउनुहुन्न, किन भन्दा दिन्छ कि भन्ने आशले उहाँ आफैले
1: सामूहिक रूपमा आउनु पर्यो। नेपाल पत्रकार महासङ्घलाई थाहा छ
0: होइन, एकजना आउनु
1: अगाडि बढाए हुँदैन,
0: आउनेको त प्रक्रिया अगाडि बढिरहेको छ,
1: नआउनेको पनि,
0: नआउनेको कसरी थाहा हुन्छ त तपाईँ हामीलाई,
1: मलाई थाहा छ त तपाईँलाई, नेपाल पत्रकार महासङ्घलाई सबै थाहा छ।
0: तपाईँले कहिलेदेखि नियुक्ति पत्र लिनुभयो, कति भयो काम गर्नुभएको, कहिलेदेखि तलब पाउनु भएको छैन भन्ने कुरो थाहा पाउनु पर्यो परेन। मैले म कानुनी प्रक्रियामा जानका लागि होस् अथवा हामी त्यो व्यवस्थापनसँग छलफल गर्नका लागि त सूचना त हुनु पर्यो नि।
1: केही महिना अगाडि मात्रै तपाईँहरू सर्वेक्षण गर्दै यहाँ पनि आइपुग्नु भएको छ, सबले फर्म भरेको थियो त।
0: हामीले के गरिरहेछौँ भन्दा हामीले के गरिरहेछौँ भने हामी कहाँ आएका उजुरीमा चाहिँ पहिलो पटक चाहिँ हामी व्यवस्थापनसँग वार्ता गर्छौँ होइन। व्यवस्थापनसँग चाहिँ त्यो सञ्चार कर्मी साथी र व्यवस्थापन बिच चाहिँ हामी छलफल गर्छौँ। छलफल गर्दा पनि कुरा मिलेन भने चाहिँ हामी कानुनी प्रक्रियाका लागि जानका लागि सुझाव दिन्छौँ र पत्रकार महासङ्घले निशुल्क कानुनी सेवा पनि उपलब्ध गराउँछ, अहिले गराइराखेको छ। र कतिपय मुद्दा अहिले पनि मुद्दा अदालतमा, श्रम अदालतमा पनि विचाराधीन छन्। कतिपय अवस्थामा चाहिँ हामी वार्ता गरिरहेछौँ र उहाँहरूको समाधानका लागि चाहिँ व्यवस्थापनसँग धेरै मिडियाहरूसँग कसैले के भन्नुहुन्छ मलाई यो मुद्दा लडेर 10% पैसा लाउँदैन, मलाई अहिले पैसा चाहियो भन्नुहुन्छ, त्यसका लागि त वार्ता पनि त गरिदिनु पर्यो होइन। त्यो गरिरहेछौँ, हेर्दाखेरि तपाईँहरूलाई के लाग्छ केही पनि गरिरहेको छैन, होइन। श्रमजीवको मुद्दा सबैभन्दा ठुलो मुद्दा हो अहिले पत्रकार महासङ्घको। कस्तो छ भने एउटा त ठुला बिग मिडिया हाउसहरूमा तलब नदिने समस्या एउटा, अर्को चाहिँ स्वरोजगारमूलक मिडियाहरूले चाहिँ सस्टेन हुन नसक्ने कुरा। अहिले धेरै पत्रकारहरूले के गर्नु भएको छ भने त्यहाँ छोड्नु भएपछि उहाँहरूले आफै अनलाइन चलाउनुहुन्छ अथवा आफैले पोडकास्ट चलाउनुहुन्छ, तर उहाँ काहीँ न काहीँ चाहिँ यो अहिलेको कानुन अनुसार चाहिँ आबद्ध भएर त्यो संचार कर्म गर्नुपर्छ भनेर हामीले भनिरहेछौँ भने उहाँहरूलाई चाहिँ आर्थिक अवस्था चाहिँ एकदमै अवस्था दयनीय छ भने त्यसलाई कसरी सस्टेन गराउने त राज्यले चाहिँ कुन दायित्व हो नि त। अहिले ठुला मिडिया हाउसहरूमा पनि आर्थिक नाकाबन्दी भइरहेछ भने त्यसलाई पनि त मिडियालाई त सस्टेन गराउन पर्यो नि। मिडिया किन चाहिन्छ लोकतन्त्रमा भन्दा जनताको आवाज कम हुन्छ क्या। यदि हामी अहिले संचार मन्त्री अथवा सरकारका प्रतिनिधि के भन्नुहुन्छ भने यतिका धेरै मिडिया किन चाहियो भन्नुहुन्छ। मिडिया त तपाईँ हामी यो हाम्रो कम्पिटिसनमा चाहिँ मिडिया हुन्छन्, तर जो जिम्मेवार भएर उहाँहरू चलाउनुहुन्छ त्यो मिडिया चल्छन् नि त होइन। हामीले यो चाहिन्छ यो चाहिँदैन भन्ने होइन नि त।
1: मिडिया पनि हो कि होइन भनेर पनि छुट्याउनु पर्छ कि पर्दैन। राज्य त्यति कमजोर भएर अगाडि बढिरहेको छ,
0: मिडिया त हुनै पर्छ। मिडियाले त कोड अफ
1: एथिक्स पालन गर्छ। अब सिंहदरबारभित्र कस्ता कस्ता व्यक्तिहरू, कस्ता कस्ता पत्रकार हुँ भन्नेहरू छिरिरहेका छन्।
0: अहिले मैले यो कुरा तपाईँले उठाउनुभयो,
1: अहिले कुरा गरे पनि यहाँ गाली आउँछ
0: फेरि। मैले तपाईँले भन्नुभयो, हामीले सभामुखलाई भेटेका थियौँ अनि हामीले पत्रकार महासङ्घले यो जिम्मेवार पत्रकारिता संसदमा गर्ने जुन क्वेसन छ नि, जुन माइक दर्शाउने कुरा छ नि त, ती कुरालाई लिएर चाहिँ हामीले सभामुखलाई भेटेका थियौँ। उहाँले के भन्नु, हामीले भने तपाईँ हामी चाहिँ त्यहाँ जानु पाउँदैनौँ हामीलाई कार्ड दिइँदैन किनभने स्पेस छैन भनेर. तर हरेक सांसदसँग एउटा युट्युबर जो चाहिँ यो संचार माध्यममा काहीँ पनि उहाँ आबद्धता हुनुहुन्न,
1: त्यति मात्रै मन्त्रीहरूले अहिले त प्रेस सल्लाहकारै युट्युबरलाई राख्न थाले त झन्.
0: अनि उहाँहरू चाहिँ जिम्मेवार पत्रकारिताको कुनै पनि नर्म्स भित्रमा छिर्नु भएको छैन. उहाँले न दर्ता गर्नु भएको छ, न उहाँ चाहिँ के अरे काउन्सिलमा उजुरी गर्यो भने उहाँ कहाँबाट चलाउनुहुन्छ भने थाहा छैन. तर उहाँले चाहिँ माइक बोकेर जानु भएको छ र उहाँले आफ्नो फेसबुकमा लेख्नु भएको छ, हामीले त्यो मोनिटर गरेका छौँ. अनि हामीले सभामुखलाई भन्यौँ एउटा संसदीय रिपोर्टिङ गर्नु भनेको चाहिँ कम्तीमा द उसले 5-6 वर्ष चाहिँ संसदीय रिपोर्टिङ गरेको प्र्याक्टिस अनुभव उसँग हुनुपर्छ. भनेको नेपालको पोलिटिकल पार्टी कसरी चल्छन्, पार्लियामेन्ट कसरी चल्छन्, प्रतिपक्ष कहाँ बस्छ, सत्तापक्ष कहाँ बस्छ, अनि सत्तापक्षको दायित्व चाहिँ के हो भन्ने कुरा थाहा पाएको मान्छे मात्रै संसदमा रिपोर्टिङ गर्न
1: सक्छ.
0: संसारको नियम छ. म आफैले पनि 5 वर्ष मैले अरू पोलिटिकल पार्टीको रिपोर्टिङ गरिसकेपछि मात्रै म 5 वर्ष पछि संसद रिपोर्टिङ गर्न गएको. तर पनि त्यति बेला मलाई चाहिँ यो भनेको त्यति धेरै कुरा थाहा हुँदैन थियो. भनेको संसदीय रिपोर्टिङ प्र्याक्टिस हुनुपर्छ कि. तर अहिले त के छ भन्दा तपाईँ हामीले तपाईँको यहाँ टेलिभिजनमा कुनै पनि सांसदको चाहिँ तपाईँले त्यो भोइस लिन पाउनुहुन्न. तर त्यो सांसद बोल्न नपाउँदै उहाँको सोसियल मिडिया मार्फत र उहाँको युट्युबर मार्फत चाहिँ ती भोइसहरू बाहिर आउँछन्, जुन चाहिँ एउटा संसदीय मर्यादा हुन्छ नि. त हामी तपाईँ हामीले चाहेर पनि कहिलेकाहीँ मर्यादा कन्टेन्टहरू अथवा त्यो भिडियो तपाईँ मैले चाहिँ म एडिटै गरेर हाल्छु. यदि मैले पाएँ भने पनि म एडिटै गरिहाल्छु किनभने मसँग त्यो नम सके. तर त्यो कुरा चाहिँ अहिले पालना भएको छैन. त्यसले के गर्यो भने संसदीय मर्यादा माथि मान्छेको विश्वास भएन भने अनि राज के अरे जनताले कसरी विश्वास गर्छन् त. जनतालाई जस्ताको होइन लाइभ गर्नुपर्छ भनिन्छ, तर त्यति हुँदा पनि अमर्यादित लाइभहरू जान मिल्दैन क्या, त्यस्ता शब्दहरू जान मिल्दैन. अब अहिले युट्युबरहरू र त्यो एउटा सांसदलाई दिएको अहिले चाहिँ झन् चोकिए दिने भनेको छ नि, उहाँले त युट्युबरै राख्नु भएको छ. अब फेरि युट्युबरले मलाई पनि गाली गर्नु होला. अस्ति इन्टरभ्यू लिनुभएको थियो, उहाँले के भन्नुभएको थियो भने पत्रकार महासङ्घले चाहिँ हामीलाई किन गाली गरे, हामीले जिम्मेवार भएर तपाईँ उहाँलाई पत्रकार महासङ्घ प्रेस काउन्सिल छ भन्ने पनि थाहा छैन रहेछ. उहाँले मैले भने तपाईँले ल्याउने कन्टेन्ट चाहिँ माइक लिएर जाँदाखेरि पहिला मलाई स्वीकृति लिनुपर्छ, म बोल्छु कि बोल्दिनँ, कि म के विषयमा बोल्ने भन्ने कुरा तपाईँहरूले चाहिँ पहिला सोध्नुपर्छ. बाटोमा हिँडिरहेको सांसदहरूलाई तपाईँहरू एकदमै धकेला धकेल गरेर तपाईँले चाहिँ त्यो बुम तेर्साउन मिल्दैन, यो आचार संहिताले भन्छ भनेर भन्दाखेरि ए यस्तो पनि आचार संहिता छ भनेर उहाँले भन्नुभयो. उहाँले भनिदिनु भयो. अनि अब हामीले चाहिँ के भन्यौँ भने त्यसले के गर्यो भन्दा तपाईँ हामी जस्तो पत्रकारहरूमाथि जनविश्वास घट्यो, सबै यस्तै हुन् भन्ने भयो. व्यावसायिक मिडियाको जनविश्वास घट्यो, जसले गर्दा के हुन्छ भने लोकतन्त्रलाई र जब लोकतन्त्रमा चाहिँ सही सूचना जनताका सही सूचना बाहिर आउन सक्दैन नि, त्यति बेला कहिले पनि बलियो हुँदैन के, सरकार बलियो हुँदैन, राज्य बलियो हुँदैन, लोकतन्त्र बलियो हुँदैन. त्यसले गर्दा खतरा चाहिँ के भने मिडियाले जति सही सूचनाहरू ल्याउन सक्यो त्यति तपाईँ हामीलाई जिम्मेवार बनाउँछ नि त. अब यो गलत इन्फर्मेसन अहिले के छ भने हाम्रो प्रधानमन्त्रीका अस्ति एउटा सम्बोधन आयो नि सुनसरीको घटना, कहाँबाट आयो, सोसल मिडियाबाट आयो, भनेको एउटा सोसल प्लेटफर्मबाट आयो, उहाँको सोसल प्लेटफर्म
1: $700 पनि कमाएर
0: अब राज्य नियन्त्रित सञ्चार माध्यम छन् जसलाई चाहिँ अरू विज्ञापनहरू त्यहाँ अरू सञ्चार माध्यमलाई दिन पर्दैन भने चलेका एउटा एनटिभीले समेत चाहिँ प्रधानमन्त्रीको त्यो बाइट चाहिँ उहाँको फेसबुकबाट तानेर हालेको छ के अरे ऊ चाहिँ त्यस्तो हुन्छ र भनेको
1: तिनको फेसबुकबाट तानेर यतापट्टि
0: प्रसारण गरेको हजुर होइन मैले अब यसलाई चाहिँ म भेरिफाई गर्नुपर्छ. तर उहाँले चाहिँ टेलिभिजन मार्फत होइन पहिलो भएको सम्बोधन चाहिँ उहाँको सोसल प्लेटफर्मबाटै आएको छ.
1: बालेन भन्ने फेसबुक अकाउन्टबाट सुरुमा आयो अनि त्यसपछि
0: उहाँले कसरी लिनुभयो उहाँहरूले होइन त्यो चाहिँ, तर पहिलो लाइभ चाहिँ उहाँ त्यहीँबाट आएको छ.
1: ल हेर्नुहोस् त
0: भनेपछि अब प्रधानमन्त्रीसँग हामीले दोहोरो कुरै गर्न नपाउने, उहाँले सोसल प्लेटफर्ममा जे दिनुभयो त्यो नै तपाईँ हामीले मान्नु पर्यो क्या. होइन मिडिया भनेको त के हो भन्दा प्रधानमन्त्रीसँग कहिलेकाहीँ चाहिँ दोहोरो संवाद पनि गर्न पाउनु पर्यो नि त, त्यो हो नि त मिडिया भनेको क्रस क्वेसनहरू गर्न पाउनु पर्यो नि त. उहाँले अहिलेसम्म चाहिँ प्रधानमन्त्री भएपछि त कुनै पनि मिडियाले इन्टरभ्यू दिनुभएको छैन.
1: अब 5 वर्ष सम्भावना पनि छैन आउनुभयो आफ्नो विचार राख्नु. धेरै धन्यवाद, समय सकियो.
0: धेरै धेरै धन्यवाद, समय एकदम कम पनि भयो. र यो यहाँहरू जस्तो मिडियाले पनि यो जिम्मेवार पत्रकारिता विषयमा चाहिँ एकदम हामी जिम्मेवार हुनुपर्छ, तर अरू सोसल कन्टेन्ट क्रिएटरहरूले जिम्मेवार भएनन् भनेर हामीलाई चाहिँ त्यो फलो गर्ने छुट छैन है। एकदम हाम्रो व्यवसायिक पत्रकारिता चाहिँ जिम्मेवार हुनैपर्छ। यो ढिलो चाँडो सचिन्छ पनि, किनभने यो सधैँभरि यस्तै अवस्था रहन्छ भन्ने मलाई लाग्दैन। हामीले आम नागरिकलाई पनि अहिले कस्तो भने साक्षरता छैन क्या मिडियाको बारेमा, हाम्रो देश मात्रै भनेको साउथ एसियामा यस्तो प्रभाव बढी होला, तर विकसित देशहरूमा त सोसल कन्टेन्टले प्रभाव पार्न सक्दैन कि, त्यहाँ चाहिँ मिनिस्ट्री मिडिया नै बलियो भएर आउँछ। हस् धेरै धेरै धन्यवाद,
1: थ्याङ्क यू,
0: हस्
1: नमस्कार।
2: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
3: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउ, न्यायको लागि एकजुट हौ।
2: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
4: स्वदेश FM 93.2 MHz। दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 98 5570761 र 98 5570 5573।
5: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656 493 440, 493 580 र 98 5570 2640।
6: It's 9 o'clock, अहिले 9 बजेको छ।
7: प्रालीको हो
8: राष्ट्रको शान किसान।
7: A complete piping solutions।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन मानवाधिकार आयोगको निर्देशन। काठमाडौँ उपत्यकामा एकै दिन 61,000 सिलिन्डर वितरण भएको निगमको तथ्याङ्क। अन्नको भण्डार मानिने मधेस, प्रदेशमा 95% धान रोपाई सकियो। मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका दाजुभाइ नागेन्द्र र सुरेश रिहा। आज केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना, 1-2 ठाउँमा मुसलधारी पानी पर्ने अनुमान। बन्दुक नियन्त्रणका लागि थप कडा कानून बनाउने थाइल्यान्डका प्रधानमन्त्रीको घोषणा। सार्वजनिक ठाउँमा बन्दुक बोक्न प्रतिबन्ध लगाउने तयारी। र इङ्ल्यान्डका फुटबलर इभान टोनीमाथि कुटपिटको आरोप। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय मानवाधिकार आयोगले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन तथा वितरण प्रक्रियामा पारदर्शिता, जवाबदेहिता तथा उपभोक्ताको पहुँच सहज सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै ग्यास वितरण प्रक्रियामा पारदर्शिता, जवाबदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न आयोगले सरकारलाई हिजो निर्देशन दिएको हो। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले विज्ञप्ति मार्फत कृत्रिम अभाव सिर्जना गर्नेलाई कानुनी दायरामा ल्याउन, अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यक वस्तुको आपूर्तिको व्यवस्था मिलाई उपभोक्ताको अधिकार संरक्षण गर्न सरकारलाई निर्देशन दिनुभएको हो। काठमाडौँ उपत्यका सहित देशभर ग्यासको अभाव छ। आयोगले खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड, नेपाल आयल निगम, वाणिज्य विभाग, उपभोक्ता संरक्षण विभाग तथा उपभोक्तासँग सोधपुछ गरी अभावबारे जानकारी लिएको जनाएको छ। दैनिक ज्याला मजदुरी गर्नेहरू, विद्यार्थी र एउटा मात्र सिलिन्डर भएका निम्न वर्ग निकै समस्यामा परेको आयोगको भनाइ छ। यसैबीच काठमाडौँ उपत्यकामा हिजो शुक्रबार एकै दिन 61,000 ग्यास सिलिन्डर वितरण भएको नेपाल आयल निगमले जनाएको छ। बजारमा खाना पकाउने ग्यासको अभाव भएपछि विभिन्न 23 उद्योगका 61,049 सिलिन्डर वितरण गरिएको निगमको तथ्याङ्कमा उल्लेख छ। नेपाल ग्यास 5,000, बाबा 2,240, चण्डेश्वरी 1,580, एभरेस्ट 2,401, हिमाल 2,435, जनक 4,456, श्रीमाया 2,192, कोशी ग्यास 10,780, लुम्बिनी ग्यास 2,040 वितरण गरिएको छ। यसबाहेक ओम, साई बाबा, एचटीसी, श्री श्रीराम, सिद्धार्थ, सीताश्री, सुगम लगायत सिलिन्डर पनि वितरण भएको निगमले सूचना मार्फत जनाएको छ। तर ग्यासका लागि लाइन लाग्नुपर्ने बाध्यता रहेको उपभोक्ताको गुनासो छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सही समय आउन केही समय लाग्ने भन्दै नआत्तिन सबैलाई आग्रह गर्नुभएको छ। मध्यराति सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले ढिलो होला तर गलत नहुने बताउनु भएको हो। सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने भन्दै उहाँले कहिलेकाहीँ एक्लै लड्नुपर्ने र यो पहिलोचोटि नभएको पनि उल्लेख गर्नुभएको छ। हिजो दिउँसोको संसद बैठकमा रासोपाकै सांसदहरूले समसामयिक विषयमा सरकारमाथि प्रश्न उठाए लगत्तै राति प्रधानमन्त्रीको प्रतिक्रिया आएको हो। सांसदहरू मनिष शाह, इन्दिरा राणा, रमेश परसाई, टीका संग्रौला, कमल सुवेदी लगायतले खाना पकाउने ग्यासको अभाव, रासायनिक मलको संकट, विपन्न नागरिकको दाह संस्कार खर्च, किसानलाई बाँदरले दिएका दुःख हैरानीदेखि स्वास्थ्य उपचारसम्मका विषय उठाउँदै सरकारलाई नागरिकका दुःखमा देखिन आग्रह गरेका थिए। रासपा सांसद झाले समग्रतामा राज्य सञ्चालनमा सोच परिवर्तन आवश्यक रहेको भन्दै सरकारलाई व्यङ्ग्यात्मक शैलीमा अब सम्भवतः कालो चस्मा पनि हटाउनुपर्छ भन्नुभएको थियो। अन्नको भण्डार मानिने मधेस, प्रदेशमा 95.51% रोपाई भएको छ। साथै रोपाईको काम अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालय धनुषाका अनुसार हिजो शुक्रबारसम्म प्रदेशभर 3,65,291 हेक्टर क्षेत्रफलमा रोपाई भएको हो। मधेसका 8 जिल्ला मध्ये सिराहा र बारामा 100% रोपाई सम्पन्न भएको छ। सिराहामा 54,000 तथा बारामा 46,000 हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्छ। प्रदेश कृषि विकास निर्देशनालयका बागवानी अधिकृत किरण विश्वकर्मा का अनुसार बाह्रमा लक्ष्यभन्दा धेरै रोपाई भएको हो। यस वर्ष बाह्रमा 45,100 हेक्टर क्षेत्रफलमा रोपाई गर्ने लक्ष्य लिएकोमा 46,000 हेक्टर क्षेत्रफलमा रोपाई भएको छ। यस्तै सप्तरीमा 91%, धनुषामा 90% रोपाई भएको छ। धनुषामा 43,900 हेक्टर क्षेत्रफलमा रोपाई हुने लक्ष्य रहेकोमा अहिलेसम्म 39,330 हेक्टरमा रोपाई सकिएको कृषि विकास निर्देशनालयले जनाएको छ। सर्लाहीमा 99, रौतहटमा 98, पर्सामा 91, महोत्तरीमा 81% भन्दा धेरै रोपाई भएको कृषि विकास निर्देशनालयको विवरण छ। मधेस प्रदेशमा कुल 3,82,433 हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान छ। किसानले मलको अभाव भोगे पनि यस वर्ष मधेस प्रदेशमा समग्र रोपाई भने पोहोरको भन्दा सन्तोषजनक देखिएको तथ्याङ्क छ। रासायनिक मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ 38 दिनपछि घर आइपुग्नु भएको छ। भारत सीतामढी जिल्लाको व्यवहार अदालतका मुख्य न्यायाधीश अखिलेश कुमार झाको एकल इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएपछि उहाँहरू हिजो नेपाल आइपुग्नु भएको हो। बलरा नगरपालिका 5 का 60 वर्षीय नागेन्द्र प्रसाद सिंह र 55 वर्षीय सुरेश प्रसाद सिंह गएको असार 17 पक्राउ पर्नु भएको थियो। 2 बोरा युरिया र 6 बोरा डिएपी मल साइकलमा राखेर घर फर्किने क्रममा दुवैजनालाई भारतीय सीमा सुरक्षा बल एसएसबी र भारतीय कृषि विभागको संयुक्त टोलीले पक्राउ गरेको थियो। मल तस्करीको आरोपमा सिंह दाजुभाइलाई सीतामढीको डुमरा कारागार चलान गरिएको थियो। पक्राउको खबर सार्वजनिक भएपछि परराष्ट्र मन्त्री शिशिर खनालले चासो राखेर नयाँ दिल्लीमा रहेको नेपाली दूतावास मार्फत भारत सरकारसँग कूटनैतिक समन्वय सुरु गर्नुभएको थियो। उहाँहरूलाई लिन परिवार भारत पुगेको थियो। 10,000 भारतीय रुपियाँ धरोटीमा छुटेका सिंह दाजुभाइले तारिकका लागि अदालत थाउनुपर्ने हुन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
1: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। आज मधेश बाहेकको प्रदेशमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमतीको पहाडी भागका धेरै ठाउँ तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ भने तराई भागका थोरै ठाउँमा पनि मध्यमसम्मको पानी पर्ने सम्भावना छ। त्यस्तै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भागका एक दुई ठाउँमा भने मुसलधारे पानी पर्ने अनुमान गरिएको छ। आज राति भने मधेस सहित हिमाली तथा पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। कर्णाली प्रदेशको पहाडी एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकोले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। अर्थ मन्त्रालयले करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत 10 लाख रुपियाँको बम्पर उपहार पाउने एकजना र 1 लाख रुपियाँको उपहार पाउने एकजनाको नाम सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार बम्पर उपहार स्वरूप 10 लाख रुपियाँ जित्ने कञ्चनपुर पुनर्वास नगरपालिकाका हेमराज जोशी हुनुहुन्छ। उहाँलाई अर्थमन्त्री सोनिम वाग्लेले फोन गरेर बधाई समेत दिनुभएको छ। विजेता जोशीले कञ्चनपुरकै शिवकृष्ण जेनरल स्टोर्सबाट सामान किन्नुभएको थियो। जोशीले गएको साउन 7 गते 250 रुपियाँ पर्ने सामान अनलाइन ब्याङ्किङ मार्फत QR स्क्यान गरी खरिद गर्दा 10 लाख रुपियाँ जित्नु भएको हो। यस्तै अर्थमन्त्री वाग्लेले 1 लाख रुपियाँका विजेता मध्ये रूपन्देहीकी सपना खरेललाई पनि बधाई दिनुभएको छ। हिजो अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री वाग्लेले 15 जना 1-1 लाख रुपियाँका विजेता र 1 जना 10 लाख रुपियाँका विजेता उपभोक्ता छनौट गर्नुभएको थियो। अब विदेशको खबर। थाइल्यान्डका प्रधानमन्त्री अनुत्तीर्ण चणवीराकुलले बन्दुक नियन्त्रणका लागि थप कडा कानून बनाउने घोषणा गर्नुभएको छ। हिजो राजधानी बैङ्ककको बाहिरी क्षेत्रमा भएको गोलीकाण्डमा गोली चलाउने किशोरसहित 8 जनाको ज्यान गएपछि प्रधानमन्त्रीले बन्दुक नियन्त्रण सम्बन्धी कानूनलाई थप कडा बनाउने घोषणा गर्नुभएको हो। गोलीकाण्डपछि त्यहाँका प्रतिपक्षी नेताले देशको बन्दुक नियन्त्रण बारेमा उपायमा पुनरावलोकन गर्न आह्वान समेत गरेका थिए। प्रधानमन्त्री अनुत्तीर्णले सार्वजनिक ठाउँमा बन्दुक बोक्न प्रतिबन्ध लगाउने र ड्युटीमा रहेका सरकारी अधिकारीलाई मात्र हतियार बोक्न अनुमति दिने गरी नयाँ कानून ल्याउने बताएको BBCले जनाएको छ। हिजो भएको घटनामा 14 वर्षीय किशोरले आफू बस्दै आएको घरमा आफ्ना हजुरबुवा र हजुरआमाको हत्या गरेपछि नोन्थाबुरीको देवी श्रीन स्कुल पुगेका थिए। त्यहाँ पुगेर उनले 5 शिक्षक सहित अन्य व्यक्तिमाथि गोली चलाएका थिए। यो आक्रमणपछि ती किशोरले आफैलाई पनि गोली हानेका थिए। थाई प्रधानमन्त्रीले यस्ता घटना हुनै नहुने भन्दै पीडित परिवारमा दुःख व्यक्त गर्नुभएको छ। थाइल्यान्ड दक्षिण पूर्वी एसियामा नागरिकका हातमा ठूलो संख्यामा बन्दुक रहेका देशमध्ये एक हो। त्यहाँ झन्डै 1.3 करोड बन्दुक नागरिकको स्वामित्वमा रहेको अनुमान छ। अब खेल खबर। इङ्ल्यान्डका फुटबलर इभान टोनीमाथि मध्य लन्डनको एक रात्री क्लबमा कुटपिट गरेको आरोप लागेको छ। 30 वर्षीय खेलाडीमाथिको यो आरोप गएको वर्षको डिसेम्बर 6 वार्डोर स्ट्रिटमा रहेको एउटा रात्री क्लबमा भएको भनिएको कुटपिटको घटनासँग सम्बन्धित छ। नर्थह्याम्प्टनका इभान टोनीमाथि गएको जुलाई 31 शारीरिक चोट पुर्याउने गरी कुटपिट गरेको अभियोग लागेको प्रहरीले विज्ञप्तिमा भनेको छ। अब उनी आउँदो सेप्टेम्बर 24 वेस्टमिन्स्टर मजिस्ट्रेट्स अदालतमा उपस्थित हुनेछन्। टोनी अहिले साउदी प्रो लिग क्लब अल अहलीबाट खेल्छन्। उनी सन् 2024 7.23 करोड अमेरिकी डलरमा इङ्ग्लिस प्रिमियर लिग क्लब ब्रेन्टफोर्डबाट त्यहाँ आबद्ध भएका थिए। टोनीले गएको सिजन साउदी प्रो लिगमा 42 गोल गरेका छन्। चार भन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन राष्ट्रिय मानवाधिकार आयोगको निर्देशन। काठमाडौँ उपत्यकामा हिजो एकै दिन 61,000 सिलिन्डर वितरण भएको निगमको तथ्याङ्क। अन्नको भण्डार मानिने मधेस प्रदेशमा 95% धान रोपाई सकियो। मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका दाजुभाइ नागेन्द्र र सुरेश रिहा। आज केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना, एक दुई ठाउँमा मुसलधारे पानी पर्ने अनुमान। बन्दुक नियन्त्रणका लागि थप कडा कानून ल्याउने थाइल्यान्डका प्रधानमन्त्रीको घोषणा। सार्वजनिक ठाउँमा बन्दुक बोक्न प्रतिबन्ध लगाउने तयारी। र इङ्ल्यान्डका फुटबलर इभान टोनीमाथि कुटपिटको आरोप।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909059, 98550-60359 र 98550-67359।
4: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
0: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
4: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल।
5: प्रसारण भइरहेको चारबन्जेङभित्रका खबरमा तपाईँलाई स्वागत छ। सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, ललित कला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त गरेको छ। प्रतिष्ठानका रिक्त पदाधिकारीमा नियुक्तिका लागि गठित बेग्लै बेग्लै सिफारिस समितिको सिफारिसको आधारमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले पदाधिकारी नियुक्त गर्नुभएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निकालेको विज्ञप्तिका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा सिन्धुलीका कुमार नगरकोटी तथा उपकुलपतिमा पर्वतका अविनाश श्रेष्ठ नियुक्त हुनुभएको छ। त्यसै गरी ललित कला प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा ललितपुरका एरिणा ताम्राकार तथा उपकुलपतिमा ललितपुरकै चन्द्रश्याम डङ्गोल नियुक्त हुनुभएको हो। यस्तै नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा काठमाडौँका ब्रजेश खनाल र उपकुलपतिमा ताप्लेजुङका झुमा बनेम नियुक्त हुनुभएको छ। यी तीनवटै प्रतिष्ठानमा सदस्य सचिव र सदस्यहरू पनि नियुक्त गरिएको छ। भूमि समस्या समाधान समितिले काठमाडौँ उपत्यकाको होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारका सदस्यका नाममा जग्गा जमिन छ कि छैन भनी खोजी सुरु गरेको छ। अहिलेसम्म 160 परिवारको विवरण हेर्दा त्यसमध्ये 109 परिवारको नाममा नेपालभित्र कहीँ पनि जग्गा जमिन नभेटिएको समितिका प्रवक्ता अमीर प्रसाद नेउपानेले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकाको नदी किनारबाट विस्थापित परिवारको प्रमाणीकरण गर्दा अहिलेसम्मको खोज पडतालको क्रममा 70% वास्तविक सुकुम्बासी रहेका फेला परेको छ। बाँकी 51 परिवारको नाममा भेटिएको जग्गा पनि खेती योग्य वा बसोबास योग्य छ कि छैन भन्ने पहिचान हुन बाँकी रहेको समितिले जनाएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले विभिन्न होल्डिङ सेन्टरमा रहेका 388 परिवारका सदस्यको नाममा घर जग्गा छ कि छैन भनेर हेर्न पठाएको थियो। त्यसमध्ये अहिलेसम्म 160 परिवारको विवरण हेर्न सकिएको भूमि समस्या समाधान समितिले जनाएको छ। काठमाडौँ महानगरपालिकाले 12 सामुदायिक विद्यालयको पूर्वाधार विकास तथा सुधारका लागि छुट्टा छुट्टै बोलपत्र मार्फत झन्डै 62,28,00,000 रुपियाँ लागतको खरिद प्रक्रिया अघि बढाएको छ। विद्यालयहरूको भौतिक अवस्थालाई प्रचलित मापदण्ड अनुकूल बनाउन विद्यार्थी संख्या, जग्गाको स्वामित्व, भौगोलिक जोखिम र पूर्वाधारको आवश्यकताको आधारमा लगानी बढाएको हो। यसका लागि सहरी योजना आयोगबाट अध्ययन गरिएको थियो। अध्ययनमा प्राप्त तथ्यको आधारमा खरिद प्रक्रिया अगाडि बढाएको हो। कार्यवाहक मेयर सुनिता डङ्गोलले बालमैत्री सिकाइ र प्रविधिको सुविधालाई समान वितरण गर्ने बताउनु भएको छ। काठमाडौँ महानगरपालिकाभित्र 2 कारागारमा भएका विद्यालय सहित 83 सामुदायिक विद्यालय छन्। बिहान 9 राष्ट्रिय र चारभन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन मानवाधिकार आयोगको निर्देशन। काठमाडौँ उपत्यकामा हिजो एकै दिन 61,000 सिलिन्डर वितरण भएको निगमको तथ्याङ्क। होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारका सदस्यको नाममा जग्गा जमिनको खोजी, अहिलेसम्मको विवरणमा झन्डै 70% वास्तविक सुकुम्बासी। र काठमाडौँ महानगरमा 12 सामुदायिक विद्यालयको भौतिक पूर्वाधारका लागि खरिद प्रक्रिया सुरु। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
4: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
0: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
4: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 0556-493-580, मोबाइल 98550-26440।
5: हेलो आयन, के छ?
6: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
5: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
6: भिडियो अन गर न यार।
5: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
6: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
7: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556-1040 र 98452-0028-40, साथै 24 घण्टा हटलाइन नम्बर 0157-0086।
8: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। पछिल्ला केही दिन यता बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै सरकारमाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्री बालेन शाहले भने राष्ट्रिय उद्योग तथा संस्थानमा सुधारका प्रयास भइरहेको दावी गर्नुभएको छ। प्रतिनिधि सभामा सरकारको काम कारवाही र बजारमा देखिएको ग्यास अभावबारे संसदले प्रश्न गरेपछि प्रधानमन्त्री शाहले आज बिहान लामो फेसबुक स्टाटस लेख्दै बन्द तथा घाटामा रहेका सरकारी उद्योग र संस्थान सुधारको दिशामा अघि बढ़ेको दावी गर्नुभएको हो। सत्तारूढ़ दलकै सांसदहरूले समेत बजारमा देखिएको समस्या र सरकारको कार्य उत्पादन बारे प्रश्न उठाइरहेका बेला प्रधानमन्त्रीले आफ्नो सरकार गठनपछि राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनर्जीवित र प्रतिस्पर्धी बनाउने कामलाई प्राथमिकता दिएको बताउनुभयो। तर नियत सफा राखेर जिम्मेवारीप्रति इमान्दार हुने हो भने चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खोल्न सकिने उहाँको दावी थियो। प्रधानमन्त्रीका अनुसार सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानलाई कसरी पुनर्जीवित र प्रतिस्पर्धी बनाउन सकिन्छ भन्ने विषयमा सहजीकरण उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको पनि जनाउनुभयो। त्यसैको परिणामस्वरूप केही उद्योगमा आशालाग्दो परिणाम देखिन थालेको उहाँको भनाइ थियो। प्रधानमन्त्रीले लामो समय घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो 4 महिनामा 2,38,00,000 रुपियाँको औषधि बिक्री गरेको समेत बताउनु भएको छ। विश्व स्वास्थ्य संगठनको गुड म्यानुफ्याक्चरिङ प्र्याक्टिस मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा वृद्धि भएको र गत आर्थिक वर्षमा लिमिटेडले 3 करोड़ रुपियाँ नाफा आर्जन गरेको उहाँको दावी छ। चालू आर्थिक वर्षमा 30 करोड़ रुपियाँको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ। सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत आगामी 3 वर्षमा 98 प्रकारका निशुल्क औषधि उत्पादन गर्ने लक्ष्य राखिएको पनि प्रधानमन्त्री शाहले बताउनु भएको छ। यस वर्ष 37 प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेकोमा 25 प्रकारको उत्पादन तयारी अन्तिम चरणमा पुगेको र हाल 11 प्रकारका औषधि उत्पादन भइरहेको उल्लेख गरिएको छ।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। कञ्चनपुरका पत्रकार खेम भण्डारी जेलमुक्त भएका छन्। एक महिनापछि भण्डारी जेलमुक्त भएका हुन्। भीमदत्त नगरपालिका 18 कठानबाट पत्रकार भण्डारीलाई गत असार 18 गते प्रहरीले अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरेको थियो। निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका विषयमा गाली बेइज्जतीको मुद्दामा पत्रकार भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले 1 जेठ 2082 दोषी ठहर गरेको थियो। जिल्ला अदालतका न्यायाधीश राजेन्द्र सिंह भण्डारीको इजलासले उनलाई गाली बेइज्जतीको कसुरमा एक महिना कैदको फैसला गरेको थियो। निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक एसपी दिल्लीराज विष्ट हाल एसएसपीबाट अवकाशका छोरा किरण विष्टले उनी विरूद्ध मुद्दा दायर गरेका थिए भने मुद्दा दायर गरेका किरण पनि पत्रकार हुन्। उनी राष्ट्रिय समाचार समितिमा कार्यरत रहेका छन्। 10 साउन 2075 साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटेकी थिइन्। यो प्रकरणका आरोपी अहिलेसम्म पहिचान हुन सकेका छैनन्। शुक्रबार दिउँसो डाक्टर नर्समाथि कुटपिट भएको कालीकोटको पालात अस्पतालमा राति फेरि आक्रमण भएको छ। राति सभा 9 बजेतिर स्थानीय तपेन्द्र बम अस्पताल प्रवेश गरी कर्मचारीमाथि आक्रमण गरेका हुन्। बमले एसी अस्पतालका कार्यरत अहेवा विष्णु रोकाया र सुरक्षा गार्ड दनलाई कुटपिट गरेको जनाइएको छ। बमली अस्पतालमा तोडफोड गरेका छन् भने पताला गाउँपालिको वडा नम्बर 9 थिर्पुमा रहेको पलाता अस्पतालमा मेडिकल अफिसर डाक्टर अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि दिउँसो आक्रमण भएको थियो। यसै विषयमा छलफल गर्न साँझ डाक्टर अली अस्पतालका अन्य कर्मचारी प्रहरी चौकी पुगेका थिए। छलफलमा आक्रमण गर्ने व्यक्ति स्थानीय जनप्रतिनिधि समेतको सहभागिता रहेको थियो। स्थानीय जनप्रतिनिधि र प्रहरी समेतले अब यस्ता घटना नहुने भन्दै मिल्न दबाव दिएको डाक्टर अलीले बताएका छन्। नमिल्ने र दोषीलाई कारवाही हुनुपर्ने माग गरेको समेत उनले जानकारी दिएका छन् भने नमिल्ने भनेर राति पौने 9 बजेतिर आफूहरू अस्पताल फर्केको र त्यस लगतै अस्पताल प्रवेश गरी आक्रमण भएको बताइएको छ। थाइल्याण्डको राजधानी बैंकङमा 14 वर्षीय एक किशोरले गोली चलाउँदा 8 जनाको मृत्यु भएको छ। गोली लागेर 22 जना घाइते भएका छन्। सुरुमा आफू बस्दै आएको घरमा हजुरबुवा र हजुरआमाको हत्या गरेका उनी पछि देवश्रीन नामको विद्यालयमा पुगेर गोली चलाएका थिए। विद्यालयमा उनले चलाएको गोली लागेर 5 शिक्षकको ज्यान गएको थियो। गोली लागेर घाइते भएका एक विद्यार्थीको पनि उपचारका क्रममा मृत्यु भएको स्थानीय संचार माध्यमले जनाएका छन्। अन्तमा किशोरले आफैलाई गोली हानेका थिए। प्रहरीका अनुसार किशोरले शुक्रबार स्थानीय समय अनुसार बिहान करिब 5 बजे 73 वर्षीय हजुरबुवा र 74 वर्षीय हजुरआमालाई गोली हानेका थिए। त्यसपछि उनी बन्दुक र दर्जनौ गोली बोकेर विद्यालय जाने बसमा चढेको रोइटर्सले जनाएको छ। उनी बिहान 8:30 बजे पहिलो कक्षामा सहभागी भएका थिए भने 9:20 बजे दोस्रो कक्षा शुरू भएको थियो। दोस्रो कक्षा शुरू भएको करिब आधा घण्टापछि उनले बन्दुक निकालेर गोली चलाउन थालेका थिए। प्रहरीका अनुसार उनी विद्यालयको 6 तलामा रहेका शिक्षकहरूमाथि गोली चलाएका थिए, जहाँ 3 शिक्षकको मृत्यु भएको थियो। यो घटनापछि प्रधानमन्त्री अनुतित चार्न इराकुलले हतियार नियन्त्रण सम्बन्धी नयाँ कानून ल्याउने घोषणा गरेका छन्। प्रधानमन्त्री अनुतिनले सार्वजनिक स्थानमा बन्दुक बोकेर हिँड्न प्रतिबन्ध लगाउने गरी नयाँ कानून ल्याउने बताएको जनाइएको छ। प्रस्तावित व्यवस्था अनुसार ड्युटीमा रहेका सरकारी अधिकारीले मात्र सार्वजनिक स्थानमा हतियार बोक्न पाउनेछन्। थाइल्याण्डका राष्ट्रिय प्रहरी प्रमुख जनरल कित्तारात फानपेतले घटनास्थलमा गरिएको फोरेन्सिक परीक्षणबाट किशोरले चलाएको गोली निकै सटीक रहेको र केही गोली शरीरका संवेदनशील अङ्गमा लागेको बताइएको छ। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: अम्मा करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
4: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउ, न्यायको लागि एकजुट हौ।
3: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
5: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर्स, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
7: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
8: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त उजाउनु त होला नि।
9: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।

0: तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाई हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 9802421343 र 9814829230
2: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
3: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
2: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
4: पदम हार्डवेयर बसन्तपुर बजार माडी
5: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
0: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 9855563938 र 9855565542
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
6: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
6: 24 घन्टा इमर्जेन्सी सेवा
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
6: एडभान्स पेडियाट्रिक जनरल वार्ड
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
6: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
6: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
6: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
1: भेन्टिलेटर सेवा
6: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
6: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656 18853 518953
7: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आत्मा र आदर्श नमर्ने गरी कांग्रेसलाई एकताबद्ध बनाउने बताउनु भएको छ। सर्वोच्च अदालतको पछिल्लो आदेशपछि कांग्रेस एकताका लागि संस्थापनमाथि दबाव बढ़िरहेको बेला थापाले आत्मा मारेर एकता नहुने बताउनुभयो। भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले विशेष महाधिवेशनबाट पारित पार्टीको विचार र आत्मा नमारिकन एकताबद्ध बनाउने बताउनु भएको छ। उहाँले त्यसका लागि आज पदाधिकारी बैठक बस्ने र भोलिबाट चल्ने केन्द्रीय कार्य समिति बैठकले आवश्यक निर्णय गर्ने पनि प्रश्न पार्नु भएको छ। थापाले सबैलाई गौरव लाग्ने कांग्रेस बनाउने भन्दै कसैले कांग्रेसको झोले होस् भन्दा छाती पिटेर म कांग्रेसको झोले हु भन्न सक्ने गर्विलो पार्टी बनाउने समेत दावी गर्नुभयो। सत्तारूढ दलकी सांसदहरूले समेत बजारमा देखिएको समस्या र सरकारको कार्य सम्पादन बारे प्रश्न उठाइरहेका बेला प्रधानमन्त्रीले आफ्नो सरकार गठन पछि राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनर्जीवित र प्रतिस्पर्धा बनाउने कामलाई प्राथमिकता दिइरहेको बताउनु भएको छ। नियत सफा राखेर जिम्मेवारीप्रति इमान्दार हुने हो भने चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खोल्न सकिने उहाँको दावी रहेको छ। प्रधानमन्त्रीका अनुसार सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानलाई कसरी पुनर्जीवन्त र प्रतिस्पर्धी बनाउन सकिन्छ भन्ने विषयमा सहजीकरण उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको छ। त्यसैको परिणाम स्वरूप केही उद्योगमा आशालाग्दो परिणाम देखिन थालेको उहाँको भनाइ छ। प्रधानमन्त्रीले लामो समय घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो 4 महिनामा 2,38,00,000 रुपियाँको औषधि बिक्री गरेको बताउनु भएको छ। त्यस्तै लामो समयदेखि बन्द रहेको हेटौडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिएको प्रधानमन्त्रीले बताउनु भएको छ। प्रधानमन्त्रीले नेपाल वायु सेवा निगमको आर्थिक अवस्थामा समेत सुधार आएको दावी गर्नुभएको गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले 6,27,63,00,000 रुपियाँ आमदानी गरेको र यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 1,10,21,00,000 रुपियाँ बढी भएको उहाँले बताउनु भएको छ। दुग्ध विकास संस्थान डिडिसीमा किसानको रोकिएको बक्यौता भुक्तानीलाई प्राथमिकता दिएको प्रधानमन्त्रीको भनाइ छ। उहाँका अनुसार किसानलाई भुक्तानी गर्ने चक्र 8 महिनाबाट घटाएर 2-3 महिनामा जारिएको छ। यसअघि 72 करोड रुपियाँसम्म रहेको भुक्तानी दायित्व अहिले 35 करोड रुपियाँमा झरेको उहाँको दावी छ। त्यस्तै सिंहदरबार खाना विकास समितिबाट सरकार गठनपछि 11,16,00,000 रुपियाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन तथा बजारीकरण गरिएको प्रधानमन्त्रीले बताउनु भएको छ। गत आर्थिक वर्षमा वैद्यखानाको औषधि कारोबार करिब 13 करोड रुपियाँ पुगेको र यो अघिल्लो आर्थिक वर्षको तुलनामा 4 गुणा बढी भएको उहाँको दावी रहेको छ। प्रधानमन्त्री शाहले शुक्रबार मध्यराति छोटो स्टाटस मार्फत जवाब दिनुभएको थियो। राति उहाँले ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस् भन्नु भएको थियो। पोखराको लेक साइड स्थित खहरेका साइकल यात्री साइमन आफ्ना 10 वर्षीय छोरा ग्राभी यल सहित मेची महाकाली साइकल यात्राको लक्ष्य सहित हेटौडा पुग्नु भएको छ। अगस्त 1 तारिकदेखि काकरभिट्टा बाट साइकल यात्रा शुरू गर्नुभएका उहाँहरू यात्राको सातौं दिन हेटौडा आइपुग्नु भएको हो। आफूहरू आज चितवनतर्फको यात्रा गर्ने साइमनले जानकारी दिनुभएको छ। हेटौडा आइपुगेका उहाँहरूलाई हिमालयन राइडर्स सोसाइटी हेटौडाका अध्यक्ष राजु थापा मगर सहित सोसाइटीका पदाधिकारी तथा सदस्यले स्वागत गरेका थिए। आफू पनि बाल्य अवस्थादेखि साइकल यात्रा गर्ने गरेको अनुभव सुनाउँदै 37 वर्षीय साइमनले 10 वर्षीय छोरा ग्राबियोलको मेची महाकाली साइकल यात्रा गर्ने इच्छा अनुसार यात्रामा निस्केको जानकारी दिएका छन्। छोरा ग्राबियोल पोखरा स्थित शुभकामना विद्यालयमा कक्षा 4 पढ्दैछन्। साइकल यात्रा यति नै दिनमा पूरा गर्ने भन्ने नभए पनि करिब 15-20 दिनमा यात्रा पूरा गर्ने उनले बताएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। कञ्चनपुरका पत्रकार खेम भण्डारी जेल मुक्त भएका छन्। एक महिनापछि भण्डारी जेल मुक्त भएका हुन्। भीमदत्त नगरपालिका 18 कटानबाट पत्रकार भण्डारीलाई गत असार 18 गते प्रहरी अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरेको थियो। निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका विषयमा गाली बेइज्जतीको मुद्दामा पत्रकार भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले 1 जेठ 2082 दोषी ठहर गरेको थियो। जिल्ला अदालतका न्यायाधीश राजेन्द्र सिंह भण्डारीको इजलासले उनलाई गाली बेइज्जतीको कसुरमा एक महिना कैदको फैसला गरेको थियो। निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक दिल्लीराज विष्टका छोरा किरण विष्टले उनी विरूद्ध मुद्दा दायर गरेका थिए। मुद्दा दायर गरेका किरण पनि पत्रकार रहेका छन्। उनी राष्ट्रिय समाचार समितिमा कार्यरत रहेका छन्। 10 साउन 2075 साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बु खेडा खोला किनारको खुबारीमा मृत भेटिएकी थिइन्। यो प्रकरणका आरोपी अहिलेसम्म पहिचान हुन सकेको छैन। थाइल्याण्डको राजधानी बैंककमा 14 वर्षीय एक किशोरले गोली चलाउँदा 8 जनाको मृत्यु भएको छ। गोली लागेर 22 जना घाइते भएका छन्। शुरूमा आफू बस्दै आएको घरमा हजुरबुवा र हजुरआमाको हत्या गरेका उनी पछि दोपश्रीन नामको विद्यालयमा पुगेर गोली चलाएका थिए। विद्यालयमा उनले चलाएको गोली लागेर 5 शिक्षकको समेत ज्यान गएको छ। गोली लागेर घाइते भएका एक विद्यार्थीको पनि उपचारका क्रममा मृत्यु भएको स्थानीय संचार माध्यमहरूले जनाएका छन्। अन्तमा किशोरले आफैलाई गोली हानेका थिए। प्रहरीका अनुसार किशोरले शुक्रबार स्थानीय समय अनुसार बिहान करिब 5 बजे 73 वर्षीय हजुरबुवा र 74 वर्षीय हजुरआमालाई गोली हानेका थिए। त्यसपछि उनी बन्दुक र दर्जनौ गोली बोकेर विद्यालय जाने बसमा चढेको रोइटर्सले जनाएको छ। उनी बिहान 8:30 बजे पहिलो कक्षामा सहभागी भएका थिए भने 9:20 बजे दोस्रो कक्षा शुरू भएको थियो। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
1: 24 घन्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
1: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच फेटल इको कार्डियोग्राफी सेवा,
1: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: सेवा,
1: होल बॉडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोनहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घन्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको ICU सेवा,
1: NICU, PICU सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, EEG, ECT सहितको मनोरोग सेवा,
1: युरोलोजीमा MCS गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
1: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 056-493-7383, मोबाइल 98550-88002।

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
2: कहाँ गएर के सिप सिकौ भन त अब।
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangad Phone 056-490-374-98510-61-356
2: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
5: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
7: यो मैलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
8: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
9: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
4: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रुग्ण उद्योग र संस्थान सुधारको बाटोमा फर्किएको प्रधानमन्त्रीको दावी, सामाजिक सञ्जाल मार्फत 5 बुधे प्रगति विवरण सार्वजनिक। ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी, नयाँ बजार तथा व्यापारिक सञ्जाल विस्तार गरिने। अन्नको भण्डार मानिने मधेश प्रदेशमा 95% धान रोपाई सकियो, 8 जिल्ला मध्ये सिराहा र बारामा 100%। सेउटामा आप्रवासी छिरेको विषयलाई लिएर स्पेन र इटली बीच विवाद, स्पेनद्वारा इटली विरुद्ध सीमा नियन्त्रण लागू। र हरमितले एनपिएलमा जनकपुर बोल्सको कप्तानी गर्ने। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले लामो समयदेखि घाटामा रहेको र बन्द अवस्थामा पुगेका सरकारी उद्योग तथा संस्थानहरू सुधारको बाटोमा फर्किएको दावी गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आज बिहान 5 बुधे प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नियत सफा र टिमवर्कमा इमान्दार भए चुनौतीपूर्ण परिस्थितिमा पनि सुधार सम्भव रहेको बताउनु भएको छ। नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा प्रारम्भ भएका सुधारले रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव रहेको उल्लेख छ। प्रधानमन्त्री शाहले यी रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः सञ्चालनमा ल्याएर प्रतिस्पर्धी बनाउन सकिने उल्लेख पनि गर्नुभएको छ। वर्षौंसम्म घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो 4 महिनामा 2,38,00,000 रुपियाँको औषधि बिक्री गरेको छ। यसैगरी हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिएको छ। नेपाल वायुसेवा निगमले गएको आर्थिक वर्षको चैतदेखि असारसम्म 6,27,63,00,000 आमदानी गरेको छ। यसै गरी सिंहदरबार वैद्यखाना विकास समितिले सरकार गठन भएपछि 11,16,00,000 बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारीकरण गरेको उल्लेख छ। प्रधानमन्त्री शाहले यसअघि गए राति पनि छोटो स्ट्याटस मार्फत ढिलो होला तर गलत हुँदैन, नातिनुहोस् भन्नुभएको थियो। नेपाली उत्पादन तथा सेवालाई खाडी देश ओमानमा विस्तार गर्ने उद्देश्यले निर्यात व्यवसायी महासंघ र ओमानको गैरावासीय नेपाली सोशल क्लब बीच समझदारी भएको छ। मस्कटमा नेपाली दूतावासका कार्यवाहक राजदूत विशेष कुमार शाहको उपस्थितिमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरे र क्लबका अध्यक्ष सुरेश खड्काले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो। महासंघका अनुसार ओमानमा नेपाली निर्यातकर्तालाई स्थानीय साना तथा मझौला व्यवसायी, व्यापारी तथा सम्भावित खरिदकर्तासँग जोड्न दुवै संस्थाले संस्थागत मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नेछन्। अन्नको भण्डार मानिने मधेस प्रदेशमा 95.51% रोपाई भएको छ। साथै रोपाईको काम अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालय धनुषाका अनुसार हिजो शुक्रबारसम्म प्रदेशभर 3,65,291.15 हेक्टर क्षेत्रफलमा रोपाई भएको हो। मधेसका 8 जिल्ला मध्ये सिराहा र बारामा 100% रोपाई सम्पन्न भएको छ। सिराहामा 54,000 तथा बारामा 46,000 हेक्टर क्षेत्रफल धान खेती हुने गरेको छ। प्रदेश कृषि विकास निर्देशनालयका बागवानी अधिकृत किरण विश्वकर्माका अनुसार बारामा लक्ष्यभन्दा धेरै रोपाई भएको हो। यस वर्ष बारामा 45,100 हेक्टर क्षेत्रफलमा रोपाई गर्ने लक्ष्य लिएकोमा 46,000 हेक्टर क्षेत्रफलमा रोपाई भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज काठमाडौँ उपत्यका सहित 22 जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम, ब्रोड पिकमा ज्यान गुमाएका आरोहीको सम्झनामा काठमाडौँमा म्याराथन लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रवेश परीक्षा साउन 24 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
1: फोन नम्बर 082562601 98578 35990 98578 31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

दुईटा कुरा प्रष्ट विचारियो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz यतिन्जेल हामीले रुग्ण उद्योग र संस्थान सुधारको बाटोमा फर्किएको प्रधानमन्त्रीको दावी सामाजिक सञ्जाल मार्फत 5 बुँदे प्रगति विवरण सार्वजनिक ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज काठमाडौँ उपत्यका सहित 22 जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम छ। बाढी पूर्वानुमान महाशाखाले आज बिहान निकालेको बाढी पूर्वानुमान बुलेटिन अनुसार काठमाडौँ भक्तपुर र ललितपुर सहित ताप्लेजुङ सङ्खुवासभा सोलुखुम्बु ओखलढुङ्गा दोलखा रामेछाप सिन्धुपाल्चोक काभ्रे गोर्खा लमजुङ बागलुङ तनहुँ म्याग्दी कास्की सल्यान रुकुम पूर्व रुकुम पश्चिम जाजरकोट र बझाङका आसपासका साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम छ। यी ठाउँको नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र बागमतीको पहाडी भागका धेरै ठाउँमा तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भागका 1-2 ठाउँमा भने मुसलधारे पानी पर्ने अनुमान छ। पाकिस्तानको ब्रोड पिकमा गएको हिम पहिरोका कारण गुमाएका आरोहीलाई श्रद्धाञ्जली दिन तथा उनीहरूको सम्झनामा ट्रिब्युट रन 5K आयोजना गरिएको छ। काठमाडौँ कपनको बालुवा खानीबाट सुरु भएको म्याराथन बौद्ध स्तूपा पुगेर सम्पन्न भएको छ। बौद्धमा सबै सहभागीले ब्रोड पिकमा ज्यान गुमाएका निर्मल पूर्जा नेतृत्वको नेपाली टोलीको फोटोमा श्रद्धाञ्जली दिएका छन्। साथै उनीहरूको सम्झनामा दीप प्रज्वलन समेत गरिएको छ। यसअघि हिजो ठमेलमा पनि दीप प्रज्वलन गरिएको थियो। अब विदेशको खबर। मोरक्कोबाट सेउटामा आप्रवासी छिरेको विषयलाई लिएर विवाद चर्किएसँगै स्पेनले इटली विरुद्ध सीमा नियन्त्रण लागू गरेको छ। युरोपेली सङ्घ युका यी दुई देशबीचको विवाद चर्किएसँगै स्पेनले इटलीबाट हुने सम्पूर्ण हवाई तथा समुद्री यात्रामा सीमा नियन्त्रण लागू गरेको हो। इटलीले यसअघि नै स्पेनबाट आउने यात्रुमाथि अतिरिक्त सीमा नियन्त्रण लागू गरिसकेको थियो। स्पेनको नयाँ व्यवस्था मध्यरातदेखि लागू भएको हो। यो सेप्टेम्बर 7 कायम रहने स्पेन सरकारले जनाएको छ। परिस्थिति परिवर्तन आएमा यो अवधि संशोधन गर्न सकिने पनि उसले जनाएको बीबीसीले उल्लेख गरेको छ। इटलीले कम्तीमा अगस्त 15 यस्तो जाँच कायम राख्ने जनाएको छ। इटली र स्पेन बीच कुनै पनि स्थलगत सीमा जोडिएको छैन। अब खेल खबर। अमेरिकी अलराउन्डर हरमित सिंहले नेपाल प्रिमियर लिग एनपिएलको तेस्रो संस्करणमा जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन्। जनकपुर बोल्ट्सले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्मबाट हरमितलाई अनुबन्ध गरेको जनाएको छ। जनकपुरले एसोसिएट क्रिकेटका प्रभावशाली खेलाडी हरमितलाई कप्तानीको जिम्मेवारी पनि दिएको छ। उनले पहिलो 2 सिजन सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए। यसैगरी पोखरा एभेन्जर्सले तेस्रो संस्करणको एनपिएलका लागि श्रीलङ्काका अनुभवी अलराउन्डर पोथुतुवा अरक्षिगे धनञ्जय लक्षणलाई टोलीमा अनुबन्ध गरेको छ। लक्षणले दोस्रो संस्करण पोखराबाट खेलेका थिए। उनी पोखरामा भित्रिने दोस्रो विदेशी खेलाडी हुन्। यसअघि पोखराले बङ्गलादेशी अलराउन्डर सकिब अल हसनलाई टोलीमा अनुबन्ध गरिसकेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रुग्ण उद्योग र संस्थान सुधारको बाटोमा फर्किएको प्रधानमन्त्रीको दावी सामाजिक सञ्जाल मार्फत 5 बुँदे प्रगति विवरण सार्वजनिक ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी नयाँ बजार तथा व्यापारिक सञ्जाल विस्तार गरिने अन्नको भण्डार मानिने मधेस प्रदेशमा 95% धान रोपाई सकियो 8 जिल्लामध्ये सिराहा र 12 100% सेउटामा आप्रवासी छिरेको विषयलाई लिएर स्पेन र इटली बीच विवाद स्पेनद्वारा इटली विरुद्ध सीमा नियन्त्रण लागू र हरमितले एनपिएलमा जनकपुर बोल्सको कप्तानी गर्ने।
दिउँसो 12 बजेको नेपाल खबर सकियो दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालोonline.com पढ्दै र सुन्दै गर्नु होला यात्रा गर्नु अघि सडक र मौसम

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
3: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो, ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
4: हैन, बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
5: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
6: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
5: सम्पर्क 98119328111 र 98653773787।
7: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
6: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98550-63172 र 98452-12206।
7: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
8: माडीवासीहरूका लागि खुसीको खबर।
9: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
10: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
6: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 98459-64977 र 98020-35212।

झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

0: मुसाफिरी टिकट सहित दुबईमा रोजगारीका लागि सुवर्ण अवसर।
1: दुबईको प्रतिष्ठित कम्पनी इसादाहा कम्पनीबाट हाउसकिपिङ क्लिनर महिला पुरुष 50 जना सैलरी 40,800 भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही असार 28 गते बिहिबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
0: देवान मेन पावर नारायणगढ लाइन सोक सम्पर्क 98550 58369 98426 43211 र 98142076 04।
2: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
3: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
2: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
3: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
4: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 056553 6953 98550 77061 र 98550 77053।
3: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
3: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका 6 स्याउनिवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध।
5: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
6: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौं।
5: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। पछिल्ला केही दिन यता बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै सरकारमाथि प्रश्न उठिरहेको अवस्थामा प्रधानमन्त्री बालेन शाहले भने राष्ट्रिय उद्योग तथा संस्थानमा सुधारका प्रयास भइरहेको दावी गर्नुभएको छ। प्रतिनिधि सभामा सरकारको काम कारवाही र बजारमा देखिएको ग्यास अभावबारे सांसदले प्रश्न गरेपछि प्रधानमन्त्री शाहले आज बिहान लामो फेसबुक स्टाटस लेख्दै बन्द तथा घाटामा रहेका सरकारी उद्योग र संस्थान सुधारको दिशामा अघि बढ़ेको दावी गर्नुभएको हो। सत्तारूढ़ दलकै सांसदहरूले समेत बजारमा देखिएको समस्या र सरकारको कार्य सम्पादनबारे प्रश्न उठाइरहेको अवस्थामा प्रधानमन्त्रीले आफ्नो सरकार गठनपछि राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनर्जीवन्त र प्रतिस्पर्धी बनाउने कामलाई प्राथमिकता दिएको बताउनुभयो। तर नियत सफा राखेर जिम्मेवारीप्रति इमान्दार हुने हो भने चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खोल्न सकिने उहाँको दावी छ। प्रधानमन्त्रीका अनुसार सरकारले शुरूदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानलाई कसरी पुनर्जीवन्त र प्रतिस्पर्धी बनाउन सकिन्छ भन्ने विषयमा सहजीकरण उत्प्रेरणा र समन्वयलाई प्राथमिकता राखेको जनाइएको छ। त्यसैको परिणाम स्वरूप केही उद्योगमा आशा लाग्दा परिणाम देखिन थालेको प्रधानमन्त्रीको दावी छ। उद्योग मन्त्री गौरी कुमारी यादवले नेपाल ग्यास उद्योगको अनुगमन गर्नुभएको छ। शनिबार आज उहाँले बालाजुस्थित नेपाल ग्यास उद्योगको अनुगमन गर्नुभएको हो। मन्त्री यादवको सचिवालयले भनेको छ, उपभोक्तालाई खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध नभएको अत्यधिक गुनासोपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले आज नेपाल ग्यास उद्योगको अनुगमन गर्नुभएको हो। जनता समाजवादी पार्टी जसपा नेपाल सहित सात राजनैतिक दलले संयुक्त रूपमा अग्रगामी मोर्चाको घोषणा गर्ने भएका छन्। जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपालले संयुक्त रूपमा मोर्चा घोषणा कार्यक्रम आयोजना गर्न लागेका हुन्। प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रसार विभाग प्रमुख रजमान तामाङका अनुसार मोर्चा घोषणा कार्यक्रम आज दिउँसो एक बजे काठमाडौँ ब्याङ्कोट थापा गाउँमा आयोजना हुनेछ। सात दलले गठन गर्न लागेको अग्रगामी मोर्चाको उद्देश्य, संरचना तथा भावी कार्यदिशाबारे सोही कार्यक्रममा जानकारी गराइनेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: तपाईको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। काठमाडौँका विभिन्न स्थानमा आज र भोलि विद्युत सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले रत्न पार्क वितरण केन्द्र अन्तर्गत पर्ने काठमाडौँका विभिन्न क्षेत्रमा आज र भोलि भूमिगत केबल जडान तथा फिडर मर्मतका लागि पालो पालो बत्ती काट्ने भएको हो। प्राधिकरणका अनुसार आज भीमसेन स्थान फिडर अन्तर्गतका टेकु 12 नम्बर वडा कार्यालय सरस्वती स्कूल हिउमात जयसी देवलदेखि काष्ठमण्डप 21 नम्बर ओडा कार्यालय 12 वर्षीय इनार पलानचोक भगवती तथा आसपासका क्षेत्रमा बिहान 8 देखि दिउँसो 2 बजेसम्म विद्युत सेवा अवरुद्ध भएको छ। दिल्ली बजार फिडर अन्तर्गतका कालिका स्थान दिल्ली बजार न्यू प्लाजा चारखाल पुतली सड़क ट्रिनिटी कलेज तथा आसपासका क्षेत्रमा दिउँसो 12 बजेदेखि साँझ 5 बजेसम्म विद्युत आपूर्ति बन्द रहनेछ। यस्तै गरी भोलि लाजिमपाट फिडर अन्तर्गतका लैनचोर खुर्सानीटार रेडिसन होटल लाजिमपाट मूल सड़क तथा आसपासका क्षेत्रमा बिहान 9 देखि दिउँसो 1 बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ। राष्ट्रिय मानवाधिकार आयोगले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन तथा वितरण प्रक्रियामा पारदर्शिता जवाबदेता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै ग्यास वितरण प्रक्रियामा पारदर्शिता जवाबदेता र उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न आयोगले सरकारलाई निर्देशन दिएको हो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले 3 समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार गोर्खा पशुपति र कान्तिपुर सहकारीका साना बचतकर्ताको बचत फिर्ता भएको हो। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। अवस्त नेपाली खबर अहिलेलाई यति नै। अहिले 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: रे भोलि घटा कथा जाने हो
1: अबुई को जान्छ चिट टाढा तलाई थाहा छैन नयाँ मिल खोलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो

0: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर। साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 जना स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ। निशुल्क परामर्शका लागि 98550 58369 98426 43211 र 98142076404।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959 98550 63359 र 98550 67359।
3: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
4: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
3: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
4: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
3: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
5: हेलो
6: हेलो बुढी, के छ खबर?
5: ठिकै छ, चलेकै छ।
6: ल भिडियो अन गर् त, तलाई हेरौँ।
5: भिडियो अनै छ त, देख्नु भएन र?
6: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
5: माडीको नेट यस्तै त हो नि।
6: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल त।
4: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
3: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-02-28-40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
7: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई।

0: अहिले त कर्लाउँदै नगाउने के हो गठे
1: यहाँ बियाली छ क्या
2: हे के भनौँ खै

0: Paris Hill.
1: Ah, încă găsti.
0: Da, murdar.
2: Dumnezeu!

0: शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: अनुहार भरि कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: मुख ती फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर
2: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ एलएलसी कम्पनीमा अफिस बोय 150 जना स्यालेरी 100 ओआरएम प्लस खाना बस्न फ्री हाउसकिपिङ क्लिनर 150 जना स्यालेरी 90 ओआरएम प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला कम्पनीबाट उपलब्ध गरिने सेवाहरू कर्मचारीको छोराको विवाहमा 100 ओआरएम कर्मचारीको छोरीको विवाहमा 150 ओआरएम बाल बच्चा छात्रवृत्ति कर्मचारीको बच्चाले कक्षा 10-12 वा डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ओआरएम उत्कृष्ट कर्मचारी पुरस्कार 5 ओआरएम र प्रमाण पत्र करियर वृद्धि र पदोन्नति गर्ने अवसर प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ
3: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
4: 056-4949-0034
3: माडी सम्पर्क 98426-43211 98142-0674 र 98550-58369
5: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
6: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
5: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
6: सम्पर्क 98457-31034 र 97443-43915

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषाकिरणको नमस्कार। विगत दुई दशकदेखि बन्द रहेको हेटौँडा कपड़ा उद्योगमा आज शनिबारदेखि कपड़ाको सफल परीक्षण उत्पादन शुरू भएको छ। नेपाली सेनाको प्राविधिक नेतृत्वमा पुराना मेसिन, विद्युत प्रणाली र संरचना मरमत गरेर लामो समयपछि उद्योग परिसरमा कपड़ा बुन्ने तान पुनः सञ्चालनमा ल्याइएको हो। प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले सामाजिक सञ्जालमा तान चलेको भिडियो सार्वजनिक गर्दै लामो समयको प्रयासपछि परीक्षण उत्पादन सफल भएको बताउनुभयो। अध्ययन कार्यदलको सुझाव र गत असार 18 गतेको सरकारी निर्णय अनुसार सेनाको टोलीले मेसिन चलाएर कपड़ा उत्पादन थालेको हो। यस परीक्षणको नतिजा हेरेपछि सरकार आफैले उद्योगलाई पूर्ण क्षमतामा चलाउने योजना बनाएको छ। उद्योग मन्त्री गौरी कुमारी यादवले हेटौँडा कपड़ा उद्योगसँगै बुटोल धागो कारखाना र कपास खेतीलाई समेत एकसाथ अघि बढाउने जानकारी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष शाहले परिवर्तनका लागि जनादेश पाएको सरकारलाई साथ दिँदै यहाँ कोही पनि एक्लो नरहेको बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा कहिलेकाहीँ एक्लै लड्नु परेको भन्दै गरेको पोस्टलाई लक्षित गर्दै सांसद शाहले आफूहरू सरकारको साथमै रहेको स्पष्ट पार्नुभएको हो। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उहाँले सरकारको नेत्र आशयमा शंका नरहे पनि सुधार गर्नुपर्ने केही पक्ष अझै बाँकी रहेको बताउनु भएको छ। हिजो संसदमा प्रस्तुत भएको विषयलाई दोहोऱ्याउँदै सांसद झाले यो ऐतिहासिक अवसर खेर जान नदिन सरकारलाई निरन्तर सजग र सचेत गराउने काम भने जारी रहने बताउनु भएको हो। कालीकोटको पलाता अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि कुटपिट र अभद्र व्यवहार गर्ने तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार शुक्रबार अस्पतालभित्रै बसेर डाक्टर तथा नर्समाथि दुर्व्यवहार गर्ने र भौतिक संरचना क्षति पुर्याउनेलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरू गरिएको छ। यसैबीच नेपाल चिकित्सक संघले विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई

0: वालेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिकको अधिकारका लागि गरिने राजनीति गर्न सत्ता शक्ति नचाहिने बताउनु भएको छ। आज भक्तपुरमा आयोजित एक कार्यक्रममा उहाँले सत्ता र शक्तिभन्दा बाहिर बसेर पनि नागरिकको अधिकारका लागि राजनीति गर्न सकिने बताउनु भएको हो। सेवा भावमा गरिने राजनीति, नागरिकको अधिकारका लागि गरिने राजनीतिका निम्ति सधैँभरि सत्ता शक्ति चाहिँदैन। उहाँको भनाइ छ, सत्ता र शक्ति लक्ष्य नभएर केवल साधन मात्रै भएको सभापति थापाको भनाइ छ। र भरतपुर महानगरपालिकाका विभिन्न घना बस्तीमा विगत दुई महिनादेखि बच्चा सहितको चितुवा देखिन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। डिभिजन वन कार्यालय चितवनका अनुसार भरतपुरका 5, 15 र 16 नम्बर वडाका मोहनपुर, गोपालचोक तथा रामपुर क्षेत्र वरपरमा चितुवा र अर्को बच्चा ढुल्ने गरेका छन्। यसअघि साउन 13 गते एउटा बच्चालाई खोरमा पारेर नियन्त्रणमा लिए पनि माउ र अर्को बच्चा अझै नियन्त्रण बाहिर रहेकाले मोहनपुरका झाडी र उखुबारी आपसका बासिन्दा त्रासमा दिन बिताउन बाध्य छन्। बाँकी चितुवा समात्न वन कार्यालयले राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको समन्वयमा विभिन्न स्थानमा खोर र पास थापेको छ। अवस्था नेपाली खबर अहिलेलाई यति नै। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: 92.2 मेगाहर्ट्ज।
1: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
1: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
3: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356-356
1: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घन्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियू र नवजात शिशु उपचार कक्ष एनआइसियू सेवा।

0: एडवांस पेडियाट्रिक जनरल वार्ड
1: नवजात शिशु का लागि इंटरमीडिएट केयर नर्सरी सेवा
0: जनरल डिलक्स सुपर डिलक्स तथा स्वीट क्याबिन
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
0: बच्चाहरुको इको कार्डियोग्राफी ईसीजी सेवा
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच फेटल इको कार्डियोग्राफी सेवा
0: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
1: भेन्टिलेटर सेवा
0: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
0: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656 18 853 5 18 953
2: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजे लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
3: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
4: तत् के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
5: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91

0: कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
1: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
2: हेलो
3: हेलो बुढी, के छ खबर?
2: ठिकै छ, चलेकै छ।
3: ल भिडियो अन गर्दा तलाई हेरम।
2: भिडियो अनै छ त, देख्नु भएन र?
3: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
2: माडीको नेट यस्तै त हो नि।
3: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
4: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
5: सेवाका लागि माडी सम्पर्क 0556-1040 र 98-5252-0280 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
6: सम्बन्ध सधैँ भरिलाई साथमै राखौ टेकमाइललाई। टेकमाइललाई
7: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्ट को लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर।
7: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर।
7: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर।
7: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 0556-50-10-60।
9: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
10: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
11: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
6: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4993 580 र 98 550 26 440
3: It's 3 o'clock. अहिले 3 बजेको छ।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 8 राजनीतिक दलद्वारा अग्रगामी मोर्चा घोषणा, संविधान संशोधन, संहिता सुदृढीकरण र सामाजिक न्याय मुख्य एजेन्डा। प्रधानमन्त्री बालेन्द्र शाहलाई राष्ट्रपति सांसद मनिष झाको जवाफ, महान जनादेश पाएको सरकार एक्लो नभएको भनाई। हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी। रुग्ण उद्योग र संस्थान सुधारको बाटोमा फर्किएको प्रधानमन्त्रीको दावी। पूर्वी चीनमा समुद्री आँधी डल्फिनको जोखिमपछि विद्यालय र पर्यटकीय गतिविधि बन्द। 162 किलोमिटर प्रति घण्टासम्म गति भएको हावासहित भीषण वर्षाको सम्भावना। र स्पेनिस मिडफिल्डर रोड्रीलाई भित्राउन रियल मड्रिड असफल। नेपाल खबरमा अब पूरा खबर। संविधान संशोधन, संहिता सुदृढीकरण र सामाजिक न्यायलाई मुख्य एजेन्डा बनाउँदै 8 राजनीतिक दलले संयुक्त रूपमा अग्रगामी मोर्चा गठन गरेका छन्। आज काठमाडौँमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र खुम्बुवान राष्ट्रिय मोर्चाले अवधारणा पत्र जारी गर्दै मोर्चाको घोषणा गरेका हुन्। सार्वभौम सत्ता, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्दै राजकीय सत्ताको केन्द्रीकरण अन्त्य गर्ने मोर्चाको मूल लक्ष्य छ। मधेसी, आदिवासी, जनजाति, थारू, दलित, महिला र मुस्लिम लगायत सीमान्तकृत समुदायको राज्यका सबै तहमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न सङ्घर्ष गर्ने अवधारणा पत्रमा उल्लेख छ। वर्तमान संविधानका त्रुटिहरू सच्याउन संविधान संशोधन वा पुनर्लेखन गर्नुपर्ने निष्कर्ष निकाल्दै मोर्चाले समान जनसङ्ख्याका आधारमा प्रतिनिधित्व तथा महिला र दलितका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्रको माग गरेको छ। यसै गरी प्रदेशलाई स्वायत्त शासन र संघमा साझा शासनको सिद्धान्त लागू गर्ने, कृषि आधुनिकीकरण र जलविद्युत मार्फत आर्थिक वृद्धि हासिल गर्ने तथा भूमिहीन र सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्ने रणनीति लिएको छ। मोर्चाको नेतृत्व सहमतिका आधारमा वा आलोपालो प्रणालीबाट सञ्चालन हुने दलहरूले बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई सरकारमा कोही एक्लै नभएको जवाफ दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गएराति कहिलेकाहीँ एक्लै हिँड्नुपर्छ भनेर सामाजिक सञ्जालमा स्टाटस लेखेपछि प्रतिनिधि सभा सदस्य समेत रहेका सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका नेता मनिष झाले पनि सामाजिक सञ्जालबाटै जवाफ दिनुभएको हो। झाले आफ्नो पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहलाई महान जनादेश पाएको सरकारमा कोही एक्लो नभएको जवाफ दिनुभएको छ। सांसद झाले आफूले हिजो प्रतिनिधि सभा बैठकमा बोलेको कुरालाई इङ्गित गर्दै सरकारले सुधार गर्नै पर्ने केही पक्ष रहेको बताउनु भएको छ। हिजो संसदमा राष्ट्रपाका सांसदहरू मनिष झा, रमेश प्रसाई, पारसमणि गेलाल, अमरेश सिंह लगायतका नेताहरूले सरकारको कामको आलोचना गरेका थिए। दिउँसो आफ्नै पार्टीका सांसदहरूबाट सरकारको तीव्र आलोचना र खबरदारी गरेपछि राति प्रधानमन्त्री शाहले फेसबुकमा लेख्दै सही समय आउन केही समय लाग्ने र सुनेको र देखेको भन्दा वास्तविकता फरक हुने बताउनु भएको थियो। आम नागरिकलाई नआत्तिन आग्रह गर्दै प्रधानमन्त्री शाहले कहिलेकाहीँ एक्लै हिँड्नुपर्ने अवस्था आउने गुनासो गर्नुभएको छ। वर्षौंदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ। नेपाली सेनाको नेतृत्वमा उद्योगभित्र रहेका पुराना मेसिन, विद्युत प्रणाली र कपडा बुन्ने तारहरूको मर्मसम्भार गरी परीक्षण उत्पादन सुरु गरेको हो। लामो समयपछि मेसिन सञ्चालनमा आएसँगै उद्योग परिसरमा फेरि कपडा बुन्ने तानको आवाज सुन्न थालेको छ। चिनिया सरकारको सहयोगमा 2032 सालमा स्थापना भई 2035 व्यावसायिक उत्पादन सुरु गरेको यो उद्योग 2057 सालदेखि पूर्ण रूपमा बन्द अवस्थामा थियो। सरकारले गएको असार 18 गते उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि नेपाली सेना मार्फत मर्मत तथा सरसफाइको काम अघि बढाइएको थियो। परीक्षण उत्पादनको नतिजाका आधारमा उद्योगलाई दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने सरकारको तयारी छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले लामो समयदेखि घाटामा रहेका र बन्द अवस्थामा पुगेका सरकारी उद्योग तथा संस्थानहरू सुधारको बाटोमा फर्किएको दावी गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आज बिहान 5 बजे प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नियत सफा र टिमवर्कका इमानदार भए चुनौतीपूर्ण परिस्थितिमा पनि सुधार सम्भव रहेको बताउनु भएको छ। नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायु सेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा प्रारम्भ भएका सुधारले रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव रहेको उहाँले उल्लेख गर्नुभएको छ। मेची राजमार्ग अन्तर्गत इलाम राज दुवाली सडक खण्ड एक महिनादेखि अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको छ। गएको असार 23 गते इलाम नगरपालिका 9 रहेको राज दुवाली क्षेत्रमा पहिरो खस्नुका साथै सडक भाँसिएपछि झापासँगको सिधा सडक सम्पर्क विच्छेद भएको थियो। लगातारको वर्षाका कारण सडक मर्मतमा कठिनाई भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ। सडक अवरुद्ध भएपछि यात्रुहरू माईखोला क्षेत्रमा झण्डै 1.5 किलोमिटर पैदल आवाज जावत गर्न बाध्य छन्। बिरामी अशक्त र ज्येष्ठ नागरिकलाई भने सुरक्षा कर्मीको संयुक्त टोलीले स्टेसनमा बोकेर वार पार गराइरहेको छ। यसैबीच लामो समय सडक बन्द हुँदा इलाम सहित पाँच थर र ताप्लेजुङमा उपभोग्य सामग्रीको मूल्य वृद्धि भएको छ भने खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ। वैकल्पिक सडकहरूमा पनि खोलामा पुल नहुँदा आवाज जावतमा थप शास्ति भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बिएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
3: सुन त मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। बागलुङको ढोरपाटन शिकार आरक्षमा पछिल्लो समय पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ। गएको आर्थिक वर्ष 2082-83 37,520 पर्यटकले ढोरपाटनको भ्रमण गरेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै 13,000 बढी हो। भ्रमण गर्ने मध्ये धेरै जसो अर्थात् 37,270 आन्तरिक पर्यटक रहेका छन्। पर्यटकको आगमन बढेसँगै राजस्व संकलन पनि वृद्धि भएको छ। गएको आर्थिक वर्षमा पर्यटक शुल्कबाट मात्र 47,68,000 रुपियाँ भन्दा बढी राशि सङ्कलन भएको ढोरपाटन शिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीले जानकारी दिनुभयो। पर्यटकीय पूर्वाधारको विकास, प्रचार प्रसार, व्यवस्थित होटल तथा होमस्टेको सुविधाका साथै बुकीपाटन र जलजला जस्ता आकर्षक स्थलका कारण ढोरपाटनमा आन्तरिक पर्यटकको आकर्षण बढेको हो। अब विदेशको खबर। समुद्री आँधी टाइफुन डल्फिन चिनको पूर्वी तटमा अघि बढेपछि त्यहाँको प्रशासनले विद्यालय तथा पर्यटकीय स्थलहरू बन्द गरेको छ। समाचार संस्था एपीका अनुसार आँधीको अधिकतम निरन्तर हावाको गति झण्डै 162 किलोमिटर प्रति घण्टा पुग्ने अनुमान छ। आँधीसँगै अत्यधिक वर्षा हुने र त्यसबाट बाढी तथा पहिरोको जोखिम बढ्ने चिनको मौसम विभागले जनाएको छ। टाइफुन भोलि राति भेजियाङ प्रान्त तथा छिमेकी फुजियान प्रान्तको उत्तरी क्षेत्रमा पुग्ने अनुमान छ। चिनको प्रमुख आर्थिक सहर साङ्घाई पनि आँधीको प्रभाव सम्भावित मार्गमा रहेको छ। टाइफुनको जोखिमलाई ध्यानमा राख्दै भोजियाङ प्रान्त प्रशासनले तेस्रो तहको आपतकालीन प्रतिक्रिया घोषणा गरेको छ। चिनको 4 तहको आपतकालीन प्रणालीमा यो दोस्रो न्यून स्तर हो। भोजियाङ प्रान्तका सबैजसो पर्यटकीय स्थल शनिबार र आइतबार बन्द गरिएको छ। फेरि तथा क्रुज लगायतका पानीमा सञ्चालन हुने सबै गतिविधि पनि रोकिएको छ। निङ्मो सहरमा विद्यालय तथा अन्य शैक्षिक संस्था बन्द गर्न आदेश दिएको छ। अब खेल खबर. स्पेनिस मिडफिल्डर रोड्रीलाई भित्राउन रियल मड्रिड असफल भएको छ. रियल र बार्सा बीच लामो समयदेखि रोड्रीलाई भित्राउन प्रतिस्पर्धा देखिएको थियो, तर रोड्री स्वयंले बार्सिलोना जाने इच्छा देखाएपछि समीकरण फेरिएको हो. अहिले रियलले उनको विकल्प खोज्न थालेको छ. स्पेनिस सञ्चार माध्यमका अनुसार रियलले बर्नार्डो सिल्भालाई रोड्रीको महत्त्वपूर्ण जिम्मेवारी दिने योजना बनाएको छ. रियलका प्रशिक्षक जोस मेरिनहोले सिल्भालाई मिडफिल्डरको पछिल्लो भागमा खेलाउने योजना बनाएका हुन्. त्यस्तै रियल मड्रिडले अन्य युवा फिल्डर मिडफिल्डर माथि पनि नजर राखिरहेको छ. समाचार संस्था क्रिस्टल प्यालेसका समाचार अनुसार क्रिस्टल प्यालेसका एडम हवार्डन, एजे अल्कमार र किस स्टिम तथा लिकल यु बुवादे रियलको नजरमा रहेका खेलाडी हुन्. तर अहिले उनीहरूलाई भित्राउने रियलको योजनामा छैन. अहिलेका लागि भने रोड्रीको स्थानमा मिड फिल्ड सम्हाल्ने मुख्य जिम्मेवारी सिल्भालाई दिने रियलको तयारी छ. रोड्रीले यसअघि स्पेनलाई विश्वकप उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए. उत्कृष्ट प्रदर्शनका कारण उनले गोल्डन बल समेत जितेका थिए. चार बन्ज्याङ भित्रको खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक. आठ राजनीतिक दलद्वारा अग्रगामी मोर्चा घोषणा. संविधान संशोधन, संघीयता सुदृढीकरण र सामाजिक न्याय मुख्य एजेन्डा. प्रधानमन्त्री बालेन्द्र शाहलाई रासोपा सांसद मनिष झाको जवाफ. महान जनादेश पाएको सरकार एक्लो नभएको भनाई. हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल. दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी. रुग्ण उद्योग र संस्थान सुधारको बाटोमा फर्किएको प्रधानमन्त्रीको दावी. पूर्वी चीनमा समुद्री आँधी डल्फिनको जोखिमपछि विद्यालय र पर्यटकीय गतिविधि बन्द. 162 किलोमिटर प्रति घण्टासम्म गति भएको हावासहित भीषण वर्षाको सम्भावना. र स्पेनिस मिडफिल्डर रोड्रीलाई भित्राउन रियल मड्रिड असफल.
6: मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोड
7: चौबिसै घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
8: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
7: एनआईसीयू, पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
8: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
7: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
8: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा.
9: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड. फोन 056-493-7338. मोबाइल 98550-88002.
10: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार. होइन, भोक लागेको छैन तिमीहरूलाई?
11: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन. अब चाउमिनमा चित्त बुझाउनु त होला नि.
12: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ. यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ. लहिर जाऊ त्यतैतिर.
13: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी. प्रोप्राइटर धनप्रसाद ढुङ्गाना. सम्पर्क 97-45-23-91-63.
14: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो.
15: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन. नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ. लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौं.
14: जनहितका लागि आफन्त नेपाल.
0: प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ. काठमाडौँ महानगरपालिकाभित्र रहेका ऐतिहासिक तथा पुरातात्विक सम्पदाको पुनर्स्थापना र संरक्षणलाई अघि बढाउन सरकारवाला बीच साझेदार बैठक बसेको छ. काठमाडौँ महानगरपालिका वडा नम्बर 1 रहेको सेतो ढोका, वडा नम्बर 5 हाँडी गाउँ क्षेत्रमा रहेको लिच्छविकालीन सत्यनारायण मन्दिर, कैलाशकोट भवनको अवशेष रहेको स्थान, मानेश्वरी मन्दिर र कृष्ण मन्दिर परिसरको पुनर्स्थापना अघि बढाउने विषयमा छलफल भएको महानगरपालिकाले जनाएको छ. महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गलको अध्यक्षतामा आज बसेको बैठकमा प्राचीन स्मारकको संरक्षण, मर्मत तथा सम्भारका लागि आवश्यक स्वामित्व, कानुनी व्यवस्था र प्रशासनिक प्रक्रिया बारेमा छलफल भएको छ. महानगरपालिकाले काठमाडौँका विभिन्न ठाउँमा रहेका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण र पुनर्स्थापनाका लागि सम्बन्धित निकाय तथा स्थानीय समुदायसँग सहकार्यलाई अघि बढाउने जनाएको छ. बागमती सफाई महाअभियानको 691 हप्तामा अभियन्ताहरूले गुहेश्वरी फाँटमा रहेको बागमती नदी किनार क्षेत्र सरसफाई गरेका छन्। राष्ट्रका लागि हप्ताको 2 घण्टा स्वयंसेवा भन्ने नारासहित गरेको सफाई अभियानबाट आज झण्डै 4 मेट्रिक टन नकुहिने फोहोर संकलन गरी व्यवस्थापन गरेको अभियान कर्मी किशोर सिंह साईले जानकारी दिनुभयो। कार्यक्रममा बागमती नदी किनारमा विभिन्न जातका 150 बिरुवा रोप्नका साथै गएको वर्ष रोपेका बिरुवाको गोडमेल समेत गरिएको छ। बागमती सफाई महाअभियानले 2070 सालको जेठ 5 गतेदेखि निरन्तरता पाइरहेको छ। काठमाडौँका विभिन्न ठाउँमा आज र भोलि 2 दिन बिजुली सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले रत्नपार्क वितरण केन्द्र अन्तर्गत पर्ने काठमाडौँका विभिन्न क्षेत्रमा आज र भोलि भूमिगत केबल जडान तथा फिडर मर्मतका लागि पालेपालो बिजुली काट्ने भएको हो। प्राधिकरणको अनुसार आज भीमसेन स्थान फिडर अन्तर्गत टेकु 12 नम्बर वडा कार्यालय, सरस्वती स्कुल जैसी देवलदेखि काष्ठमण्डप, 21 नम्बर वडा कार्यालय, 12 वर्षे इनार, प्लाञ्चुक भगवती तथा आसपासका क्षेत्रमा बिहान 8 बजेदेखि दिउँसो 2 बजेसम्म बिजुली अवरुद्ध भएको थियो। यसै डेली बजार फिडर अन्तर्गत कालिका स्थान, डेली बजार, न्यू प्लाजा, 4 खाल, पुतली सडक, ट्रिनिटी कलेज तथा आसपासका क्षेत्रमा दिउँसो 12 बजेदेखि बेलुका 5 बजेसम्म बिजुली आपूर्ति बन्द रहनेछ। भोलि लाजिमपाट फिडर अन्तर्गत लैनचोर, खुर्सानीटार, रेडिसन होटल, लाजिमपाट मूल सडक तथा आसपासका क्षेत्रमा बिहान 9 बजेदेखि दिउँसो 1 बजेसम्म बिजुली जाने प्राधिकरणले जनाएको छ। र पाकिस्तानको ब्रोड पिकमा गएको हिम पहिरोमा ज्यान गुमाएका आरोहीलाई श्रद्धाञ्जली दिन तथा उनीहरूको सम्झनामा ट्रिब्युट रन 5K आयोजना गरिएको छ। काठमाडौँको कपनको बालुवाखानीबाट सुरु भएको म्याराथन बौद्ध स्तूपा पुगेर सम्पन्न भएको छ। बौद्धमा सबै सहभागीले ब्रोड पिकमा ज्यान गुमाएका निर्मल पूजा नेतृत्वको नेपाली टोलीको फोटोमा श्रद्धाञ्जली दिएका थिए। साथै सम्झना स्वरूप दीप प्रज्वलन समेत गरिएको छ। यसअघि हिजो ठमेलमा पनि दीप प्रज्वलन गरिएको थियो। ठमेल पर्यटन विकास परिषदको आयोजनामा पाकिस्तानको हिम पहिरोमा ज्यान गुमाएका 6 जना नेपाली सहित 10 जना आरोहीको सम्झनामा मृत आत्माको चिर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो। यो हिम पहिरोमा परेर नेपालका चर्चित आरोही निर्मल पूर्जा निम्स दाई, पूर्वबहादुर गुरुङ, किली शेर्पेम्बा शेर्पा, निमास शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाको ज्यान गएको थियो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी, रुग्ण उद्योग र संस्थान सुधारको बाटोमा फर्किएको प्रधानमन्त्रीको दावी। काठमाडौँ महानगरपालिकाभित्र रहेका सम्पदा पुनर्स्थापनाका लागि साझेदार बैठकमा छलफल, स्वामित्व र कानुनी व्यवस्थाबारे सहजीकरण गर्ने र ब्रोड पिकमा ज्यान गुमाएका आरोहीको सम्झनामा काठमाडौँमा म्याराथन। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन

0: Sådaj ni spotcha.
1: Sådaj ni spotcha. Sådaj SFM, Tirana Petit.

0: भारतमा पुस्तकालय केवल किताब राख्ने ठाउँ मात्र रहँदैन, एआईको जमानामा पुस्तकालयलाई एआई सेन्टरकै रूपमा विकास गर्न सकिन्छ। नेपालमै पनि बच्चाहरूका लागि मेकर प्लेस, वृद्ध वृद्धका लागि भेटघाट र कथा वाचनको थलो, महिलाहरूका लागि छुट्टै वुमन कर्नर र स्तनपान कक्ष, बिहानै योगा र साँझ भजन कार्यक्रम, यी सबै अहिले रिड नेपालले सञ्चालन गरेका पुस्तकालयहरूमा व्यवहारमै लागू भइरहेका छन्। नेपाल पुस्तकालय संघका पूर्व अध्यक्ष तथा काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयका संस्थापक भोला कुमार श्रेष्ठ:
1: हप्ताको एउटा नयाँ किताबहरू पढौँ, तपाईँलाई जे मनपर्छ, साइन्सको मनपर्छ भने साइन्सको पढौँ, कृषि सम्बन्धी मनपर्छ भने त्यो पढौँ, बायोग्राफी मनपर्छ भने बायोग्राफी पढौँ, र अनि घरमा यदि कसैको बच्चाहरू छ भने किताब किनेर त्यो बच्चाहरूलाई हामीले त्यो पुस्तक उपलब्ध गराइदिउँ, र त्यो पुस्तकले त्यो बच्चाको फ्युचर बनाउनलाई एकदमै एकदमै मद्दत गर्छ।
2: रङ्ग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक:
0: हेटौडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी, रुगुडा उद्योग र संस्थान सुधारको बाटोमा फर्किएको प्रधानमन्त्री शाहको दावी।
2: 8 राजनीतिक दलद्वारा अग्रगामी मोर्चा घोषणा, संविधान संशोधन, संघीयता सुदृढीकरण र सामाजिक न्याय लगायत 28 मुद्दे लक्ष्य सार्वजनिक।
0: पठन संस्कृति किताबका पानाबाट मोबाइल र कम्प्युटरमा सर्दै हप्ताको एउटा नयाँ किताब पढ्न र बालबालिकालाई पनि किताब उपहार दिने विज्ञको सुझाव।
2: भारत र चीन सहित रुसी तेल खरिदकर्ता देशमाथि 100% कर लगाउने अमेरिकी विधेयक पारित, माथिल्लो सदनमा पनि पारित भएमा राष्ट्रपति ट्रम्पले निर्णय गर्ने तजबिजी अधिकार पाउने।
0: र एसिसी पुरुष प्रिमियम कपको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल भदौ 16 गते साउदी अरेबियासँग खेल्ने।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

माडी युवा भजन समितिको भजन कीर्तन अभियान शनिबार साँझ बसन्तपुरमा सञ्चालन हुने माडीको बनकट्टादेखि कसरासम्मको सुविधा प्राप्त बाटोको दुवैतर्फ झाडी फाड्न सुरु। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा माडीमा नगरस्तरीय वक्तित्व कला प्रतियोगिता आयोजित। माडी एक गर्देश चन्द्रपुरी तटबन्धन मर्मत तथा सुरक्षाका लागि स्थानीय वासीले श्रमदान। चितवनमा विद्यार्थी संगठनहरूले ग्यास आपूर्ति सहज नभएको भन्दै विरोध प्रदर्शन। 7,000 ग्यास बेचेको आरोपमा भक्तपुरबाट एकजना पक्राउ। र पुनर्स्थापना र क्षतिपूर्तिको माग गर्दै मनहराका विस्थापित सुकुम्बासी आन्दोलित। दुर्घटनापछि चालकमाथि हुने कुटपिट रोक्न कडा कानून बनाउन सिटौलाको माग। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म श्रीजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। धार्मिक तथा सांस्कृतिक जागरणको उद्देश्यसहित बरुवा बुद्धचोकबाट शुरूआत भएको माडी युवा भजन समितिको भजन कीर्तन अभियान शनिबार साँझ बसन्तपुरमा सञ्चालन हुने भएको छ। भजन कीर्तन समितिको आयोजनामा साँझ 8 बजेदेखि राति 10 बजेसम्म बसन्तपुर स्थित शहीद चोकमा सामूहिक भजन कीर्तन कार्यक्रम सञ्चालन हुने समितिले जनाएको हो। बरुवाबाट शुरू भएको अभियानमा स्थानीय धर्मावलम्बी तथा भक्तजनको उत्साहजनक साथ प्राप्त भएपछि अभियानलाई पाणीका विभिन्न स्थानमा विस्तार गर्दै हरेक शनिबार नियमित भजन कीर्तन सञ्चालन गर्ने तयारी गरिएको हो। समितिका अनुसार अभियान केवल भजन कीर्तन गर्ने कार्यक्रम मात्र नभई धर्म, संस्कृति, संस्कार र आध्यात्मिक चेतनाको संरक्षण गर्दै एक बाट अर्को पुस्तामा हस्तान्तरण गर्ने साझा अभियान रहेको छ। दिउ नदीको बाढीले कटान गर्दा क्षति पुगेको माडी नगरपालिका वडा नम्बर 1 गर्दी स्थित चन्द्रपुरी तटबन्धन मर्मत तथा सुरक्षाका लागि स्थानीयवासीले श्रमदान गरेका छन्। माडी नगरपालिकाले सहयोग स्वरूप उपलब्ध गराएको बाँस गाड्ने तथा बोरामा बालुवा भरेर तटबन्धन गर्ने काममा माडी 1 गर्दी र सेरुवा गाउँटोलका स्थानीयवासी जुटेका हुन्। बाढीका कारण कमजोर बनेको तटबन्धनलाई तत्काल संरक्षण गर्दै थप क्षति हुन नदिन स्थानीयले सामूहिक रूपमा काम गरेका छन्। यसअघि गत साउन 18 गते लगातारको वर्षासँगै रिउ नदीमा आएको बाढीले माडी 1 गर्दी गाउँको सिरानमा रहेको चन्द्रपुरी तटबन्धनमा कटान भएको थियो। करिब 1 दशक अघि निर्माण गरिएको उक्त तटबन्धन लगातारको पानी र बाढीका कारण कमजोर हुँदै गएको थियो। चन्द्रपुरी तटबन्धनले रिउ नदीको बाढीलाई माडी 1 गर्दी सेरुवा र बनकट्टा क्षेत्रमा प्रवेश गर्नबाट रोक्दै आएको छ। तटबन्धनमा क्षति पुगेपछि स्थानीय बस्ती तथा आसपासका क्षेत्रमा बाढीको जोखिम बढेको थियो। तटबन्धनको मर्मत तथा सुरक्षाका लागि स्थानीयवासीको उत्साहजनक सहभागिता र श्रमदान रहेको माडी नगर प्रमुख तारा कुमारी काजी महत्तोले बताउनुभयो। राष्ट्रिय निकुञ्ज अन्तर्गत माडीको बनकटादेखि कसारासम्मको सुविधा प्राप्त बाटोको दुवैतर्फ झाडी फाड्न सुरु भएको छ। सडक डिभिजन कार्यालयको आर्थिक सहयोग तथा माडी नगरपालिकाको समन्वयमा शनिबारदेखि झाडी फाड्न सुरु भएको हो। अग्ला अग्ला झाडीका कारण सडक छेउमा जङ्गली जनावरहरू आवजावत गर्ने तथा सर्वसाधारणलाई हिँडुलमा समेत बाधा हुने भएकाले मानव र वन जनावर दुवैको सुरक्षालाई ध्यानमा राखी अभियान सुरु गरिएको माडी नगर प्रमुख तारा कुमारी काजी महत्तोले बताउनुभयो। सडक डिभिजनकै सहयोगमा तत्कालीन निकुञ्जभित्रको सडक मर्मत कार्य पनि सुरु हुने नगर प्रमुख महत्तोले जनाउनुभयो। डिभिजनले ग्रेडर र रोलर प्रयोग गरी हुलाकी सडक मर्मत गर्ने गरेको छ। माडी नगरपालिका सहस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा कार्यरत करार कर्मचारीहरूले आफ्ना रोजगारी सुनिश्चितता तथा सेवा सुविधाको माग गर्दै सम्बन्धित निकायको ध्यानकर्षण गराएका छन्। शिक्षालयमा करारमा कार्यरत कर्मचारीहरूले श्रावण 6 गते शिक्षालय प्रमुख मार्फत केन्द्रीय कार्यालय, प्रदेश कार्यालय तथा सम्बन्धित निकायलाई ध्यानकर्षण पत्र बुझाएका हुन्। करार सङ्घर्ष समितिको संयोजनमा बुझाइएको पत्रमा विगतदेखि जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्दै आए पनि आर्थिक वर्ष 2083-84 करार नियुक्ति 2 महिनाका लागि मात्र गर्न लागेको भन्दै असन्तुष्टि जनाइएको छ। करार कर्मचारीहरूले आफूहरूमा डर, त्रास र चिन्ता उत्पन्न भएको उल्लेख गर्दै भयमुक्त वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्न माग गरेका छन्। उनीहरूले माग सम्बोधन नभए कार्यालयको कामकाज ठप्प पार्दै केन्द्रीय कार्यालय केन्द्रित शान्तिपूर्ण आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन्। ध्यानकर्षण पत्रमा रोजगारीको सुनिश्चितता, महँगी तथा प्रोत्साहन भत्ता, सामाजिक सुरक्षाको व्यवस्था कार्यक्रम नभएका शिक्षालयमा कार्यरत कर्मचारीको उचित व्यवस्थापन तथा करार कर्मचारीको दरबन्दी मिलान गर्न माग गरिएको छ। करार कर्मचारीहरूले आफ्ना मागप्रति सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने बताएका छन्। ध्यानकर्षण पत्रको पदार्थ केन्द्रीय कार्यालय सिटीभिटी, बागमती प्रदेश कार्यालय सिटीभिटी तथा जिल्ला प्रशासन कार्यालय चितवनलाई दिइएको छ।
राष्ट्रिय युवा दिवस 2026 अवसरमा माडीमा नगरस्तरीय व्यक्तित्व कला प्रतियोगिता आयोजना हुने भएको छ। आगामी श्रावण 27 गते सोमेश्वर माध्यमिक विद्यालयमा अनुशासित र नैतिक युवा समृद्ध समाजका आधार विषयमा व्यक्तित्व कला प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा नगरभित्रबाट विद्यालयबाट कक्षा 6-10 अध्ययनरत दुईजना विद्यार्थी सहभागी हुन पाउनेछन्। सहभागी मध्ये कम्तीमा एकजना छात्रा अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ। प्रतियोगिता सोमेश्वर माध्यमिक विद्यालयमा बिहान ठिक 11 बजे शुरू हुनेछ। प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिता मार्फत युवामा अनुशासन, नैतिकता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्दै समृद्ध समाज निर्माणमा युवाहरूको भूमिकाबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ। विद्यार्थी संगठनहरूले ग्यास आपूर्ति सहज नभएको भन्दै विरोध प्रदर्शन गरेका छन्। अखिल क्रान्तिकारी चितवनले शनिबार भरतपुरको 24 कोठीमा खाली सिलिण्डर गुडाउँदै विरोध प्रदर्शन गरेको हो। जनतालाई चुलो बाल्न देऊ, भात पकाएर खान देऊ लगायतका नारा लगाउँदै उनीहरूले सरकारको विरोध गरेका हुन्। उनीहरूले ग्यास मात्र नभई किसानलाई समयमै मल उपलब्ध गराउनु पर्ने, अस्पतालहरूमा सहज रूपमा उपचार पाउनु पर्ने लगायतका नारा लगाएका थिए। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम व्यवस्थापन इकाईले स्थापनाको 10 वर्षमा वित्तीय प्रगति 70.25% हासिल गरेको जनाएको छ। सो अवधिमा सरकारबाट 56,35,92,32,000 रुपियाँ विनियोजन गरिएकोमा 39,58,80,90,000 रुपियाँ खर्च भएको छ। 10 वर्ष अघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नामबाट सञ्चालित उक्त कार्यालयले कृषि क्षेत्रको आधुनिकीकरणसँगै 23,83,000 भन्दा बढीलाई प्रत्यक्ष तथा आंशिक रोजगारी सिर्जना गरेको दावी गरेको छ। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको ऐतिहासिक दोस्रो राष्ट्रिय सम्मेलन भव्यताका साथ काठमाडौँमा सम्पन्न भएको छ। महासंघका अध्यक्ष ओम बहादुर घरती मगरको नेतृत्वमा साउन 23 गते सम्पन्न सम्मेलनले 23 बुधे काठमाडौँ घोषणापत्र 2083 सर्वसम्मतले पारित गरेको छ। नेपाली काँग्रेसको भातृ संस्थाको रूपमा रहेको उक्त महासंघले पार्टीको राजनीतिक आदर्श, मूल्य र मान्यता अनुसार राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र र समाजवादलाई आत्मसात गर्दै ऐतिहासिक रूपमा पछाडि पारिएका जनजाति क्षेत्र र लिङ्गलाई राज्य सञ्चालनको मुख्य मूलधारमा समाहित गर्न जोड दिएको छ। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पछिल्लो समय विभिन्न 4 समुदाय पार्टीबाट टाढिँदै गएको र त्यसको ठाउँ पपुलिजमले लिन खोजेको विश्लेषण गर्नुभएको छ। तारकेश्वरमा आयोजित मिशन पार्टी जागरण 2083 तथा संगठन सुदृढीकरण कार्यक्रममा सम्बोधन गर्दै उहाँले पार्टीको पछिल्लो अवस्थाबारे यस्तो धारणा राख्नु भएको हो। भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापन बिना सरकारले हटाएको सुकुम्बाजी बस्तीका प्रभावितहरूले शनिबार कोर सभा आयोजना गरेका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल काठमाडौँ उपत्यका विशेष समितिको आयोजनामा बस्तीमा डोजर चलाइएको करिब 4 महिनापछि उक्त कोर सभा गरिएको हो। मोर्चाले प्रभावित परिवारको तत्काल व्यवस्थापन गर्न माग गर्दै भदौ 12 गतेसम्म माग सम्बोधन नभए अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह शुरू गर्ने घोषणा गरेको छ। वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले टेकुस्थित ग्यास वितरण डिपोको अनुगमन गर्नुभएको छ। शनिबार अनुगमनका क्रममा मन्त्री यादवले किर्तिपुर क्षेत्रमा बस्ने विद्यार्थीहरूलाई लक्षित गरी ग्यास वितरण गर्न निर्देशन दिनुभएको छ। किर्तिपुर शैक्षिक केन्द्र भएकाले त्यहाँ धेरै विद्यार्थीहरू डेरा गरी बस्ने र उनीहरूलाई ग्यासको अभाव हुन नदिन मन्त्रीले सबै ग्यास वितरकका कम्पनीहरूलाई सचेत गराउनु भएको छ। शनिबार सिन्धुलीको गोलाञ्चर गाउँपालिका 526 स्थित बिपी राजमार्गमा हाइस दुर्घटना हुँदा 4 घाइते भएका छन्। मोरङबाट काठमाडौँ आउँदै गरेको 2059-59 नम्बरको हाइस दुर्घटना हुँदा 4 घाइते भएका हुन्। दुर्घटनामा धनुषा गणेशमान नगरपालिका 7 बस्ने 22 वर्षीय रुबी शाह, मोरङ सुन्दर हरेचा नगरपालिका 12 बस्ने 19 वर्षीय समित भुजेल घाइते भएका छन्। यस्तै मोरङ सुन्दर हरैचा नगरपालिका 12 20 वर्षीय उज्जवल चौधरी तथा सुनसरी इटहरी उपमहानगरपालिका 17 बस्ने 42 वर्षीय दुर्गानन्द शर्मा सामान्य घाइते भएको प्रहरीले जनाएको हो। मधेसमा भएको दङ्गाका कारण स्थगित त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको स्थगित भएको परीक्षा आगामी भदौ 15 गते सञ्चालन हुने भएको छ। टिनको कार्यालयले जारी गरेको जरुरी सूचना अनुसार गत साउन 15 गतेका लागि निर्धारित मास्टर अफ बिजनेस स्टडिज कार्यक्रमको बजार व्यवस्थापन विषयको परीक्षा तोकिएका केही परीक्षा केन्द्रहरूमा स्थगित गरिएको थियो। सो परीक्षा भदौ 15 गते 11:30 बजे पूर्व निर्धारित सोही केन्द्रहरूमा सञ्चालन गर्न लागि जनाइएको छ।
नेपाली आदत व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले चालक तथा सहचालकहरूको सुरक्षाका लागि कडा कानून बनाउन माग गर्नुभएको छ। शनिबार काठमाडौँको तारकेश्वर यातायात प्रणालीको 7 साधारण सभा उद्घाटन गर्दै सिटौलाले प्रहरी र ट्राफिक सरहने चालक तथा सहचालकको सुरक्षा सुनिश्चित हुनुपर्ने धारणा राख्नुभयो। कालीकोटको पातला गाउँपालिका नम्बर 9 स्थित पातला अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि दुर्व्यवहार र अभद्र व्यवहार गर्नुका साथै अस्पतालभित्र अनाधिकृत रूपमा प्रवेश गरी तोडफोड गर्ने 3 प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार भएको उक्त घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरीकारले कालीकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेश खत्रीले जनाउनुभयो। पकाउने एलपी ग्यास प्रति सिलिन्डर 7,000 रुपियाँमा बिक्री गरी कालोबजारी गरेको आरोपमा भक्तपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चागुनारायण नगरपालिका नम्बर 2 दुवाकोट बारुद खाना चोकमा भाडामा बस्ने 57 तुलसीराम रहेका छन्। उनले सोही स्थानमा किराना पसल सञ्चालन गर्दै आएका थिए। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार उपभोक्ताहरूलाई प्रति सिलिन्डर 7,000 रुपियाँका दरले ग्यास बिक्री गरिरहेको भन्ने विशेष सूचना प्राप्त भएको थियो र उनलाई कारवाही गरिएको जनाइएको छ। चालू आर्थिक वर्ष 2083 वैशाख 1 साउन 23 अवधिमा देशभर कुल 4,408 विपदका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रकाशित गरेको बुलेटिन अनुसार यस अवधिमा विपदका कारण कुल 205 ज्यान गुमाएका छन्। र काठमाडौँको मानेश्वर क्षेत्रबाट अवैध अनलाइन सट्टेबाजी र भौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियानमा 3 प्रहरीले पक्राउ गरेको छ। साउन 21 राति करिब 9 जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको विशेष प्रहरी टोलीले शंकास्पद अवस्थामा भेटिएका उनीहरूलाई चेक जाँच गर्ने क्रममा उक्त गैर कानूनी कारोबार खुलेपछि नियन्त्रणमा लिएको हो। अवैधिक मुद्रा USDT लगायतको क्रिप्टो करेन्सी मार्फत 79,068.65 USDT अर्थात् नेपाली 1,20,00,000 51,881.10 बराबरको कारोबार गरेको अनुसन्धानबाट खुलेको छ। आज माडीको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर

0: डाउनलोड गर्न सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। सरकारले लामो समयदेखि बन्द रहेको हेटौडा कपड़ा उद्योग पुनः सञ्चालनमा ल्याएको छ। उद्योग सञ्चालनको जिम्मेवारी लिएको नेपाली सेनाले हाल 10 तान परीक्षणको रूपमा सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले केही उद्योग तथा संस्थानमा आशा लाग्दो परिणाम देखिन थालेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत आज नेपाल औषधि लिमिटेड, हेटौडा कपड़ा उद्योग, नेपाल वायु सेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा पछिल्लो समय शुरू गरिएको सुधारका प्रयासले रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव देखाएको उल्लेख गर्नु भएको छ। प्रधानमन्त्री शाहले नियत सफा राखेर जिम्मेवारी प्रति इमानदार हुँदै निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वय गर्न सके चुनौतीपूर्ण अवस्थामा पनि सुधारका नयाँ ढोका खुल्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले नयाँ सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई कसरी पुनः जीवन्त र प्रतिस्पर्धी बनाउने विषयलाई प्राथमिकतामा राख्दै आएकोले इमानदार प्रयास, कानूनको कार्यान्वयन र निरन्तरको टिमवर्कका कारण केही राष्ट्रिय उद्योग तथा संस्थानमा आशा लाग्दा परिणाम देखिन थालेको सामाजिक सञ्जालमा उल्लेख गर्नु भएको छ। राष्ट्रिय उद्योग तथा संस्थानमा देखिन थालेको सुधारले लामो समयदेखि रुग्ण रहेका अन्य उद्योगमा पनि नयाँ जीवन भर्न सकिने विश्वास बलियो बनाएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले इमानदारी र देशप्रतिको समर्पण कायम रहिरहेमा रुग्ण अवस्थामा रहेका अन्य राष्ट्रिय उद्योग तथा संस्थानलाई पनि पुनः सञ्चालनमा ल्याएर प्रतिस्पर्धी बनाउन सकिने बताउनु भएको छ। यस्तै प्रधानमन्त्री शाहले माटोमा उत्पादन बढाएर देशलाई आत्मनिर्भर बन्ने बाटोमा अघि बढाउने यो यात्रामा सबैको रचनात्मक साथ, भर्थेग र विश्वासको अपेक्षा गरिएको समेत सामाजिक सञ्जालमा उल्लेख गर्नु भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी सन्धिखर्क ढोरपाटन सड़क आयोजनाको निर्माणले गति लिने विश्वास व्यक्त गर्नु भएको छ। सालझण्डी सन्धिखर्क ढोरपाटन सड़क आयोजनाको स्थलगत अनुगमनका क्रममा अर्घाखाँचीको सन्धिखर्कमा संचारकर्मी संघको कुराकानीमा मन्त्री लम्सालले सड़क निर्माणलाई गति दिन सरकार गम्भीरतापूर्वक अघि बढेको बताउनुभयो। मन्त्री लम्सालले कालो पत्र गर्न बाँकी रहेका सड़क खण्डमा चालू आर्थिक वर्षभित्रै ठेक्का प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिँदै आवश्यक प्रक्रिया पूरा गरेर बाँकी सड़क खण्डको निर्माणलाई समेत अगाडि बढाइने जानकारी दिनुभयो। उहाँले ठेक्का लिएर काम अलपत्र पार्ने निर्माण व्यवसायमाथि सरकार कडाईका साथ प्रस्तुत हुने चेतावनी समेत दिनुभयो। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय दलित आयोगबाट सिफारिश भएका थरहरूको सूची सार्वजनिक गरी सरोकार भएका निकायका प्रतिनिधि तथा नागरिकसँग राय, सुझाव र प्रतिक्रिया माग गरेको छ। राष्ट्रिय दलित आयोगले प्रचलित कानून बमोजिम दलित समुदायका थरहरू सूचीकरणका लागि सिफारिश सहित मन्त्रालयमा विवरण पठाएको थियो। सिफारिशका आधारमा थरहरू सूचीकरण गर्नु अघि सम्बन्धित समुदाय, सरोकार भएका व्यक्ति तथा संघ संस्था, विज्ञ र आम नागरिकबाट सुझाव लिन मन्त्रालयले सूची सार्वजनिक गरेको हो। मन्त्री परिषदबाट सूचीकरण सम्बन्धी निर्णय हुनु अघि थप सुझाव तथा प्रतिक्रिया समेट्ने उद्देश्यले आयोगबाट सिफारिश भएका थरहरूको विवरण सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ। मुगुमा 4 अघि आएको बाढी पहिरोबाट घरबार गुमाएका सयौं परिवारको अझै पुनस्थापना हुन सकेको छैन। 2079 साल असोज 3 साता आएको बाढी पहिरोले ठूलो क्षति पुगेपछि सरकारले मुगुलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरे पनि स्थायी आवास तथा पुनस्थापनाका लागि आवश्यक बजेट उपलब्ध नहुँदा पीड़ित परिवार अझै अस्थायी बसोबास, आफन्तको आश्रय र रोजगारीका लागि भारत जान बाध्य भएको स्थानीयको भनाइ छ। सरकारले घर निर्माणका लागि अनुदान दिने आश्वासन दिए पनि कार्यान्वयन नभएको स्थानीयको गुनासो छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार बाढी पहिरोबाट जिल्लामा करिब 1,300 घरमा पूर्ण तथा आंशिक क्षति पुगेको थियो। नेपाली कंग्रेसका सभापति गगन थापाले पार्टीको आत्मा र आदर्शलाई कायम गरेर पार्टीलाई एकताबद्ध बनाउने बताउनु भएको छ। आज स्वर्गीय श्यामबहादुर कार्कीको 19 स्मृति दिवस कार्यक्रममा सभापति थापाले पार्टीमा नमिलेका कुरालाई मिलाएर एक ढिक्का बनाउने बताउनुभयो। सभापति थापाले भोलिबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठकले पार्टीको एकताका सन्दर्भमा आवश्यक निर्णय गर्ने बताउनुभयो। सेवाभाव र नागरिक अधिकारका लागि राजनीति गर्नुपर्नेमा जोड़ दिँदै सभापति थापाले कहिलेकाहीँ सत्ता बाहिर बसेर सेवा गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कंग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको 15 महाधिवेशन तोकिएकै समयमा हुने बताउनु भएको छ। कंग्रेस काठमाडौँ महानगरपालिका 26 ओडा कार्यसमितिले आज आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीले आउँदो असोज 16-19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन आयोजना गरेकाले तोकिएकै समयमा महाधिवेशन हुने बताउनुभयो। महामन्त्री पौडेलले कंग्रेस डिजिटल माध्यम मार्फत सबैभन्दा धेरै क्रियाशील सदस्य भएको पार्टी बनेको भन्दै अब क्रियाशील सदस्यबाट स्थानीय तहको उम्मेद्वार छान्ने व्यवस्था गरिने बताउनुभयो। पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमा पानीको उच्च बहावले बाँध कटान सुरु गरेपछि स्थानीयले हप्ता दिनदेखि नारायणीको पानीलाई बस्तीमा पस्न नदिन बोरामा बालुवा तारजाली माटो खरपात लगायत सामग्रीले अस्थायी बाँध निर्माण गरी रोक्ने प्रयास गरेका छन्। यसैबीच सुस्तालाई नारायणीको जोखिमबाट जोगाउन सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर चितवनले पहिलो चरणमा 11,50,00,000 रुपियाँको लागतमा करिब 1 किलोमिटर तटबन्धन निर्माण गरेको आयोजनाका इन्जिनियर वेलबहादुर विश्वकर्माले बताउनुभयो। भारतले सीमा क्षेत्रमा निर्माण गरेको तटबन्ध र सड़कका कारण बाँकेको डुडुवा गाउँपालिका एक टेपरी गाउँका स्थानीय वर्षायामका बेला सधैँ डुवानको त्रासमा रहने गरेका छन्। तटबन्ध र सड़कले राप्ती नदीको प्राकृतिक बहाव प्रभावित हुँदा बस्ती डुवानमा पर्ने गरेको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
0: भारतले सीमा क्षेत्रमा निर्माण गरेको करिब 25 किलोमिटर लामो तटबन्ध र 10 गजा क्षेत्र नजिकको अग्लो सड़कका कारण राप्ती नदीको प्राकृतिक बहाव प्रभावित हुँदै आएको छ, जसका कारण वर्षेनी नेपाली भूभागमा पानी जम्ने र बस्ती डुबानमा पर्ने समस्या दोहोरिने गरेको छ। डुडुवा नरेनापुर र राप्ती सुनारी गाउँपालिकाका विभिन्न बस्ती हरेक वर्ष बाढी र डुबानमा पर्ने स्थानीय मुनिराम अहिर बताउनुहुन्छ। लक्ष्मणपुर बाँध र यसको 22.5 किलोमिटर लामो कलकलवा एफ्लस बन्ड निर्माणका कारण बाँके जिल्लाका दक्षिणवर्ती भूभाग हरेक वर्ष डुबानमा पर्दै आइरहेका छन्। राप्ती नदीको पानी निरन्तर रूपमा लक्ष्मणपुर बाँध नहर प्रणालीद्वारा भारतीय भूभाग सिंचाइमा कुनै किसिमको अवरोध नहोस् भन्ने उद्देश्यका साथ एफ्लस बन्ड निर्माण गरिएको हो, जुन अन्तर्राष्ट्रिय कानून विपरीत छ। सीमाबाट 12 किलोमिटरको दूरीसम्ममा संरचना बनाउँदा एक देशले अर्को देशको सहमति लिनुपर्छ, तर राप्तीको बाँध निर्माणमा भारतीय पक्षबाट नेपालसँग कुनै सहमति लिएको छैन। 10 गजाबाट कलकलुवा बाँधको दूरी 0.5 किलोमिटर र लक्ष्मणपुर बाँध 4 किलोमिटर भन्दा बढी दूरीमा छैन। यसले नेपालको हक त मिचिएकै छ, नेपाली बस्ती पनि डुबानमा पर्ने गरेको छ। स्थानीय मुन्नी यादव।
3: पहाड़ 2071 सालको
0: विनाशकारी बाढीले नरेनापुर डुडुवा र राप्ती सुनारी क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। त्यति बेला करिब 1,050 घर दूरी विस्थापित भएका थिए। धेरै परिवार भारत तर्फ बसाइ सरे भने केही परिवार सामुदायिक वन क्षेत्रमा आश्रय लिन बाध्य भएका छन्। लक्ष्मणपुर बाँधमिनी संघर्ष समितिका अध्यक्ष जगदीश बहादुर सिंह। सीमावर्ती क्षेत्रमा निर्माण गरिएका संरचनाका कारण बाँकेका हजारौं नागरिक वर्षेनी बाढी र डुबानको जोखिमपूर्ण जीवन बिताउन बाध्य भएका छन्। स्थानीयले दुवै देशबीच उच्च स्तरीय कूटनीतिक संवाद, वैज्ञानिक अध्ययन, प्रभावकारी पानी निकासको व्यवस्था र दीर्घकालीन बाढी व्यवस्थापन योजना मार्फत समस्याको स्थायी समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
2: म्याग्दीको बेनीमा रहेको प्रदेश अस्पतालमा डायलिसिस सेवा विस्तार भएको छ। कर्णकी प्रदेश सरकारको सहयोगमा अस्पतालले डायलिसिस सेवा विस्तार भएपछि म्याग्दीका मृगौलाका बिरामीलाई सहज भएको छ। यसअघि डायलिसिसका लागि पोखरा, पर्वत, बागलुङ र काठमाडौँका अस्पताल जानुपर्ने बाध्यता थियो। प्रदेश सरकारले बेनी अस्पताललाई हालै तीनवटा डायलिसिस उपकरण उपलब्ध गराएपछि 9 मेसिनको सहायताले दैनिक 45 डायलिसिस सेवा उपलब्ध गराउन सकिने अस्पतालका प्रमुख डाक्टर हेमन्त बास्तोलाले बताउनुभयो। सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, ललित कला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी चयन गरेको छ। प्रतिष्ठानका रिक्त पदाधिकारीमा नियुक्तिका लागि गठित बेग्ला बेग्लै सिफारिस समितिको सिफारिसका आधारमा प्रधानमन्त्री बालेन्द्र शाहले ती प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्नुभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा कुमार नगरकोटी, उपकुलपतिमा अविनाश श्रेष्ठ तथा सदस्य सचिवमा रोशन शेरचन नियुक्त हुनुभएको छ। यस्तै ललित कला प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा एरिना ताम्राकार, उपकुलपतिमा चन्द्र श्याम डंगोल तथा सदस्य सचिवमा कैलाश कुमार श्रेष्ठ नियुक्त हुनुभएको छ। यस्तै नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा ब्रिजेश खनाल, उपकुलपतिमा झुमा बनेम तथा सदस्य सचिवमा भूपेन्द्र सिंह रायमाझी नियुक्त हुनुभएको छ। भोजपुरका जीवन थापाले अधिवक्ताको पेसा छाडेर गाउँमै व्यावसायिक रूपमा कृषिमा उदाहरणीय सफलता प्राप्त गर्नुभएको छ। आधुनिक कृषि प्रणाली अपनाएर उहाँले राम्रो आमदानी लिँदै आउनु भएको छ भने कफी लगायतका केही उत्पादन अन्तर्राष्ट्रिय बजारमा समेत पुर्याउँदै आउनु भएको छ। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
3: भोजपुरको सडानन्द नगरपालिका एकी नेपाली डाँडा थापा थालीका जीवन थापाले काठमाडौँको सुविधा सम्पन्न जीवन र अधिवक्ताको पेसा छाडेर गाउँमा नै व्यावसायिक कृषिमा भविष्य निर्माण गर्नुभएको छ। 7 अघि सुरु गर्नुभएको कृषि यात्राले अहिले व्यवस्थित, आधुनिक र बहुउद्देश्यीय कृषि फर्मको रूप लिएको छ। 65 रोपनी क्षेत्रफलमा फैलिएको उहाँको फर्ममा 7,000 बोट कफी, 2,000 बोट मेकाडेमिया नट, 250 बोट एभोकाडो, 300 बोट कागती, 50 बोट जापानी उन्चु जातको सुन्तला तथा 100 बोट टिमुर को बिरुवा खेती विस्तार गरेको थापा बताउनुहुन्छ।
4: कफीको एकदमै राम्रो सम्भावना छ, विश्व बजारमा बिक्री हुन्छ। मैले 10 चाहिँ कफीको नमुनाहरू पठाएको छु। हाल मैले जापान पठाइरहेको छु कफी, र धेरै देशमा माग भइरहेको छ।
3: उत्पादनको गुणस्तर संरक्षण र बजारीकरणलाई प्रभावकारी बनाउन उहाँले आफ्नै लगानीमा करिब 15 रुपियाँ खर्चेर चिसन केन्द्र निर्माण गर्नुभएको छ। हाल फर्ममा 3 नियमित रोजगारी पाएका छन्। उहाँले उत्पादन गरेको कफी अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ। गत वर्ष मात्र करिब 1,000 केजी कफी जापान निर्यात गरिएको उहाँको भनाइ छ। हाल फर्मबाट वार्षिक 10 रुपियाँसम्म आमदानी भइरहेको छ।
4: वार्षिक मैले मेरो आफ्नोबाट 5 खरिदछु, अरूको पनि खरिद गर्छु। यो साल चाहिँ मैले 2 जति खरिद गरेँ, त्यही 10-12 जति टोटल्ली आमदानी गरेको छु।
3: स्वदेशी बजारमा भने प्रशोधित कफी प्रति केजी 3,000 रुपियाँसम्म बिक्री भइरहेको छ। बजारमा कफीको माग निरन्तर बढ्दै गए पनि उत्पादनले अझै माग धान्न नसकेको थापाले बताउनुभयो। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
2: पलाता गाउँपालिका थिर्पु कालीकोट पलाता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि कुटपिट गर्ने 3 पक्राउ परेका छन्। पक्राउ पर्नेमा पलाता गाउँपालिका 9 कालीकोट थिर्पुका 35 सुशील बम, 32 मैना बम र 30 तपेन्द्र बम रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार सुशील र मैना बमले शुक्रबार दिउँसो मेडिकल अधिकृत डाक्टर अली हैदर रैन र नर्स शान्तागिरीमाथि कुटपिट तथा दुर्व्यवहार गरेका थिए। अस्पतालभित्र भिडियो गेम खेल्न नदिएको न्यूमा विवाद भई चिकित्सक र नर्समाथि कुटपिट भएको र त्यही घटनालाई लिएर राति उनीहरूमाथि आक्रमणको प्रयास तथा अस्पताल तोडफोड भएको जनाइएको छ। मेची राजमार्ग अन्तर्गत इलाम राजदुवाली सडक खण्ड 1 अवरुद्ध छ। गत असार 23 गते इलाम नगरपालिका 9 स्थित इलाम राजदुवाली खण्डमा पहिरो गएपछि अवरुद्ध बनेको सडक अझै सञ्चालनमा आएको छैन। माथिबाट लेडो सहितको पहिरो खस्नुका साथै सडक भाँसिएपछि 1 यता अवरुद्ध रहेको सडक खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। समुद्री आँधी डल्फिन चितवनको पूर्वी तटीय क्षेत्रतर्फ अघि बढेपछि अधिकारीहरूले उच्च सतर्कता अपनाएका छन्। आँधीको जोखिमलाई ध्यानमा राख्दै विद्यालय तथा पर्यटकीय स्थलहरू बन्द गरिएको छ। आधीको निरन्तर अधिकतम निरन्तर हावाको गति करिब 162 किलोमिटर प्रति घण्टा पुग्ने अनुमान गरिएको छ। आधीसँगै भारी वर्षा हुने र त्यसबाट बाढी तथा पहिरोको जोखिम बढ्ने अधिकारीहरूले बताएका छन्। टाइफुन भोलि जेजियाङ प्रान्त तथा छिमेकी

0: फुजियान प्रान्तको उत्तरी क्षेत्रमा पुग्ने अनुमान गरिएको छ। चीनको प्रमुख आर्थिक सहर सांघाई पनि आधीको सम्भावित मार्गमा रहेको छ। अधिकारीहरूले टाइफुनको जोखिमलाई ध्यानमा राख्दै तेस्रो तहको आपतकालीन प्रतिक्रिया घोषणा गरेका छन्। चीनको चार तहको आपतकालीन प्रणालीमा यो दोस्रो न्यून स्तर हो। अधिकारीहरूले भारी वर्षा र तीव्र हावाबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न आवश्यक सुरक्षा तथा उद्धार तयारीलाई तीव्र बनाएका छन्। भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा एउटा निजी बस सड़कबाट चिप्लिएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा 8 जनाको मृत्यु हुनुका साथै अन्य 10 जना घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटना हिमाचल प्रदेशको राजधानी शिमलाबाट करिब 393 किलोमिटर उत्तरमा चम्बा जिल्लाको पहाड़ी क्षेत्रमा भएको थियो। यात्रुवाहक बसमा 18 जना सवार थिए। यसैबीच हिमाचल प्रदेशमा भारी वर्षाका कारण 185 वटा सड़क बन्द भएको जनाइएको छ। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको बिक्री वितरणमा समस्या देखिएपछि सरकारले उद्योग तथा डिपोहरूको अनुगमनलाई तीव्र बनाएको छ। सर्वाधिक भन्दा बढी परिणाममा ग्यास आयात भइरहेको नेपाल आयल निगमको भनाइका बीच सहजै ग्यास नपाएको भन्ने सर्वसाधारणको गुनासो शीघ्र सम्बोधन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले शनिबार काठमाडौँमा रहेका ग्यास उद्योग तथा डिपोहरूको अनुगमन गर्नु भएको छ। मन्त्री यादवले बालाजी स्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात बोट र बिक्री वितरणको तथ्याङ्क बारे जानकारी लिनु भएको छ। उद्योगको निरीक्षण पछि उहाँ निगमको टेकु स्थित कार्यालय परिसरमा रहेको डिपोमा समेत पुगेर अनुगमन गर्नु भएको मन्त्री यादवको सचिवालयले जनाएको छ। ग्यास अभाव देखिएपछि निगमको निर्देशनमा यही साउन 16 गतेदेखि नेपाल ग्यास एचपी र एभरेस्ट सुगम तथा श्रीराम ग्यास उद्योगले टेकुबाट ग्यासको बिक्री वितरण गर्दै आएका छन्। उपभोक्ताको गुनासो सम्बोधन गर्न निगमले क्विक रेस्पोन्स टिम गठन गरेर ग्यासको बिक्री वितरणलाई सहज बनाएको जनाएको छ। उपत्यकामा मात्रै एक दिनमा करिब 40,000 सिलिन्डर ग्यास बिक्री वितरण भइरहेको निगमले उल्लेख गरेको छ। निगमको एलपी ग्यास विभागका निर्देशक विनित मणि उपाध्यायले ग्यासको आयात नियमित भइरहेको जनाउँदै आगामी दिनमा आयातको परिणाम वृद्धि गर्ने प्रयास भइरहेको बताउनु भयो। नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार गर्ने उद्देश्यले निर्यात व्यवसायी महासंघ र ओमान स्थित गैरावासी नेपाली सोसल क्लब बीच समझदारी भएको छ। मस्कट स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विशेष कुमार शाहको उपस्थिति शुक्रबार आयोजित कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरे र क्लबका अध्यक्ष सुरेश खड्काले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको छ। महासंघका अनुसार ओमानमा नेपाली निर्यातकर्तालाई स्थानीय साना तथा मझौला व्यवसायी व्यापार तथा सम्भावित खरिदकर्तासँग जोड्न दुवै संस्थाले संस्थागत मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने सहमति गरेका छन्। त्यसबाट नेपाली उत्पादनका लागि नयाँ बजार तथा व्यापारिक सञ्जाल विस्तार हुनेछ। सम्झौता पत्रमा मेड इन नेपाल उत्पादनको प्रवर्धन प्राथमिकता दिएको ओमानमा आयोजना हुने सांस्कृतिक तथा सामुदायिक कार्यक्रममा नेपाली चिया, कफी, अलैची तथा विभिन्न मसला, हस्तकला, सेल्ट, गार्मेन्ट, कार्पेट, जडीबुटी जन्य सामग्री तथा परम्परागत पोसाक लगायत नेपाली उत्पादनको प्रवर्धनका लागि स्टल तथा प्रदर्शनीको व्यवस्था गरिने उल्लेख छ। नेपाली कला र हस्तकलाको प्रवर्धन गरी नेपाली हस्तकलाका सामग्रीको निर्यात अभिवृद्धि गर्ने उद्देश्यले नेपाली राजदूतावासद्वारा थाइल्यान्डको राजधानी ब्याङ्ककमा 1 महिना लामो कला तथा हस्तकला प्रदर्शनी सुरु भएको छ। नेपालको बौद्ध दर्शन, कला, संस्कृति र परम्परा झल्काउने मौलिक हस्तकला, प्राकृतिक कच्चा पदार्थमा आधारित उत्पादन तथा समकालीन कलात्मक अभिव्यक्तिको संयोजनका रूपमा प्रदर्शनी आयोजना गरिएको हो। प्रदर्शनीमा अल्लो, भाङ, कपास, ढाका र ऊन लगायत नेपाली स्थानीय कच्चा पदार्थ प्रयोग गरी थाइल्यान्डका शाही कलाकार सकुन इन्ताकुनको डिजाइन अनुसार नेपालका विभिन्न घरेलु उद्योगमा आबद्ध सिद्ध हस्तशिल्प कर्मीहरूले तयार पारेका कलाकृति तथा वस्तुहरू समावेश गरिएका छन्। कार्यक्रममा नेपालको कला र संस्कृति सँगै नेपाली खानाको समेत प्रवर्धन गर्ने उद्देश्यले सहभागीहरूलाई विभिन्न नेपाली परिकारहरू उपलब्ध गराइएको थियो। प्रदर्शनी थाइल्यान्डको ब्याङ्कक स्थित रिभर सिटीमा यही अगस्त 30 तारिकसम्म सञ्चालन हुनेछ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
3: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बीसौं एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्न आग्रह गर्नुभएको छ। एसियाडमा सहभागी हुने खेलाडीहरूसँगको भेटमा मन्त्री पोखरेलले खेल क्षेत्र र खेलाडीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले दशौं राष्ट्रिय खेलकुद यसै वर्ष सम्पन्न हुने बताउनुभयो। एसियाडका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई काठमाडौँको सिनामंगल स्थित रोयल बुटिक र गौशाला स्थित पशुपति बुटिकमा राखिएको छ। बन्द प्रशिक्षण साउन 18 गतेदेखि सुरु गरिएको हो। बीसौं एसियाली खेलकुद एसियाडका लागि नेपाली बक्सिङ खेलाडीको तयारी र प्रशिक्षण भारतको गुवाहाटीमा हुने भएको छ। तयारीका लागि नेपाली बक्सिङ टोली सोमबार भारत जानेछ। टोलीमा 7 खेलाडी र 2 प्रशिक्षक रहेका छन्। जापानको आइची नागोयामा असोज 3 गतेदेखि सुरु हुने एसियाली खेलकुदमा नेपालबाट बक्सिङमा 4 पुरुष र 3 महिलाले प्रतिस्पर्धा गर्नेछन्, जसमा पुरुष 55 केजी मुनि चन्द्रबहादुर थापा, 60 केजी मुनि खगेन्द्र रोका मगर, 70 केजी मुनि दान बहादुर दर्लामी र 90 केजी मुनि रविन नेपालले प्रतिस्पर्धा गर्नेछन्। यस्तै महिला 51 केजी मुनि रमिसा श्रेष्ठ, 54 केजी मुनि अस्मिता तामाङ र 65 केजी मुनि कुसुम तामाङले भाग लिनेछन्। भारतमा खेलाडीले स्पोर्ट्स अथोरिटी अफ इन्डिया साई अन्तर्गत नेसनल सेन्टर अफ एक्सिलेन्समा 40 दिन प्रशिक्षण गर्ने नेपाल बक्सिङ महासंघका सचिव पुष्कर राज पन्तले जानकारी दिनुभयो। नेपाली टोली भारतबाटै जापान जानेछ। अमेरिकी अलराउन्डर हरमित सिंहले जनकपुर बोल्ट्सबाट यस सिजनको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट खेल्ने भएका छन्। जनकपुरले हरमितलाई कप्तानको जिम्मेवारी सहित टोलीमा अनुबन्ध गरेको हो। देब्रेहाते स्पिन अलराउन्डर हरमितले यसअघि 2 सिजन सुदूरपश्चिम रोयल्सलाई उपविजेता बनाउन ठूलो भूमिका खेलेका थिए। पहिलो सिजनको च्याम्पियन बोल्ट्स हरमितलाई भित्र्याउन पाउँदा निकै उत्साहित देखिएको छ। अनिल शाहको कप्तानीमा बोल्ट्सले पहिलो सिजनको उपाधि जितेको थियो। हरमितले अमेरिकाबाट 29 वानडे अन्तर्राष्ट्रिय खेलमा 39 विकेट र 29 टी20 अन्तर्राष्ट्रियमा 31 विकेट लिएका छन्।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम। आज राति देशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेशको साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी प्रदेशको पहाड़ी र तराई भूभाग, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 31.3 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 26.7 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 7.6 मिलिमिटर। पोखराको अधिकतम 26.5 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा 4.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.4 डिग्री सेल्सियस, न्यूनतम 24.3 डिग्री सेल्सियस, वर्षा 5 मिलिमिटर। दिपालको अधिकतम 34.6 डिग्री सेल्सियस, न्यूनतम 25.8 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। लामो समयदेखि बन्द रहेको हेटौडा कपडा उद्योग पुनः सञ्चालन। उद्योग तथा संस्थानमा आशालाग्दो परिणाम देखिन थालेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। सालझण्डी सन्धिखर्क ढोरपाटन सड़क आयोजनाको निर्माणले गति लिने पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको प्रतिबद्धता। पार्टीमा नमिलेका कुरालाई मिलाएर एक ढिक्का बनाएर लैजाने नेपाली कंग्रेसका सभापति गगन थापाको अठोट। र चीनको पूर्वी तटीय क्षेत्रतर्फ समुद्री आधी डल्फिन अघि बढेपछि उच्च सतर्कता। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज
1: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर।
2: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ एलएलसी कम्पनीमा अफिस बोय 150 जना, स्यालेरी 100, ओआरएम प्लस खाना बस्न फ्री, हाउसकिपिङ क्लिनर 150 जना, स्यालेरी 90, ओआरएम प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। कम्पनीबाट उपलब्ध गरिने सेवाहरू: कर्मचारीको छोराको विवाहमा 100 ओआरएम, कर्मचारीको छोरीको विवाहमा 150 ओआरएम, बाल बच्चा छात्रवृत्ति, कर्मचारीको बच्चाले कक्षा 10-12 वा डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ओआरएम, उत्कृष्ट कर्मचारी पुरस्कार 5 ओआरएम र प्रमाण पत्र, करियर वृद्धि र पदोन्नति गर्ने अवसर, प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता, दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
3: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
4: 056-49-0034,
3: माडी सम्पर्क 98426-43211, 98142-076-04 र 98550-58369।
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुखति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: डेंगू ज्वरो बारे सार्वजनिक जानकारी
2: डेंगु ज्वरो एडी चातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो प्राय घर वरिपरि बस्ने एडिस लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ खास गरी बर्सातको पानी प्लास्टिकका भाँडाहरू टिका डब्बा ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फुल पार्दछ यो लामखुट्टेले फुल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ
3: डेंगु ज्वरोका लक्षणहरू
2: डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछन् असाध्यै टाउको दुख्ने आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने शरीरमा बिमिरा आउने ज्वरो आइएस अघिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ वाकवाकी लाग्ने बान्ता हुने पेट दुख्ने नाक वा गिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्दछन्
3: डेंगु ज्वरोबाट बस्ने उपायहरू
2: लामखुट्टेको टोकाईबाट बस्ने घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने गमला फुलदानीमा रहेका पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको लुगा लगाउने झ्याल ढोकामा लामखुट्टेको नछिर्ने जाली लगाउने सुद्धा झुलको प्रयोग गर्ने र स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्वा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने
1: जनस्वास्थ्य कार्यालय चितवनद्वारा जारी सार्वजनिक सन्देश मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
4: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
5: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
4: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
5: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी ईसीटी सहितको मनोरोग सेवा
4: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
5: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
6: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056-493-7338 मोबाइल 98550-88002
7: न पक्ष न विपक्ष
8: सधैं निष्पक्ष
9: स्वदेश FM 93.2 MHz

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। चौबीस वर्षपछि हेटौडा कपडा उद्योगमा फेरि चल्यो लुम, पुनः सञ्चालनको आशा जाग्यो। भूमि समस्या समाधानको गति सुस्त, 12 लाख भन्दा बढी लगतमा 10,000 मात्रै लाल पूर्जा। स्थानीय सरकारले सहयोग नगरेको समितिको आरोप।
1: प्रमाणीकरणमा स्थानीय पालिकाबाट अब प्रमाणीकरणको कार्यहरू अब जसरी जसरी भयो त्यसरी त्यसरी अगाडि बढेर अनि पूजा वितरण भएको हो। के अरे वन ऐनको र हाम्रो भूमि सम्बन्धी ऐनको अब ऐनको पनि अलिकति बाजिएको कुराहरू पहिला आइरहेको थियो।
0: मधेसमा स्थगित एमबीबीएस परीक्षा भदौ 15 गते सञ्चालन हुने। मधेसका पुराना शक्ति फेरि एकै ठाउँमा, नयाँ मोर्चाको घोषणा। राजनीतिक अस्तित्व जोगाउने प्रयास मात्रै रहेको विज्ञको टिप्पणी।
2: शासनले पनि सत्ताको खेल गरियो गरियो, त्यस कारण यो मिलन विषम परिस्थितिको, तर भोलि यो मिलन कहाँसम्म गएर टुङ्गिन्छ भन्न सकिएन।
0: 7,000 ग्यास बेचेको आरोपमा भक्तपुरबाट एकजना पक्राउ। बैतडीमा 178 जनाले पाए घरमै राहदानी। माग पूरा नभए भदौ 12 गतेदेखि सत्याग्रह गर्ने मनोहराका सुकुमवासीको चेतावनी।
3: खबरदारी पनि गरेका गरेकै छौँ। अब हाम्रो हातमा अर्थ के छ र भनेपछि अब हामीले चाहिँ सत्याग्रह गर्नुदेखि बाहेक अर्को केही पनि छैन।
0: र जापानमा टाइफुन डल्फिनको प्रभाव, 5 जना घाइते, 14,000 घरधुरीमा विद्युत अवरुद्ध। भोलि र पर्सि भारी वर्षा र हुरीको चेतावनी।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: 24 वर्षदेखि थन्किएको हेटौडा कपडा उद्योगमा लुम चल्नु बन्द उद्योग पुनर्जीवनको आशा जगाउने सकारात्मक शुरूआत हो। तर पुराना मेसिन चलाएर मात्रै उद्योगलाई दिगो बनाउन सकिँदैन। आधुनिक प्रविधि, लगानी र स्पष्ट सञ्चालन योजना आवश्यक पर्छ। सरकारले परीक्षण उत्पादनको सफलतालाई अवसरका रूपमा उपयोग गर्दै उद्योगलाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन दीर्घकालीन योजना अघि बढाउनुपर्छ। लुमको खटखट आवाज क्षणिक उत्साहमा सीमित नभई रोजगारी, उत्पादन र आत्मनिर्भरताको निरन्तर आवाज बन्नुपर्छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: 2 दशकदेखि मधेस केन्द्रित राजनीति गर्दै आएका अधिकांश मधेस केन्द्रित दल अहिले संसद बाहिर छन्। कुनै समय मधेस आन्दोलनको बलमा राष्ट्रिय राजनीतिमा प्रभावशाली बनेका दलहरूलाई यसपटक मतदाताले अस्वीकार गरेपछि उनीहरू पुनः प्रभावशाली राजनीतिमा फर्किन अग्रगामी मोर्चा गठन गरेका छन्। मधेसमा जनमत गुमाएका मधेस केन्द्रित दलहरू राजनीतिक विरासत जोगाउन पुनः मोर्चाबन्दी गरेपछि आलोचनासँगै औचित्यमाथि बहस सुरु भएको छ। विक्रमसम्म 2063-64 मधेस आन्दोलनले मधेसमा राजनीतिक प्रतिनिधित्व, समानुपातिक समावेशिता, नागरिकता, संहिता र पहिचानका सवालको मुद्दालाई केन्द्रमा स्थापित गरायो। कैयौं सर्वसाधारणको बलिदानीपछि मधेसले वर्षौंसम्म भोग्दै आएको नागरिकता प्राप्तिको समस्या समाधान पनि गर्यो। तर मुद्दालाई राजनीतिक एजेन्डा बनाएर विभिन्न मधेस केन्द्रित दलहरूले पटक पटक सत्तामा पुग्ने भर्याङ बनाए। तत्कालीन मधेसी जनअधिकार फोरम लगायतका संगठन तथा दलहरू राष्ट्रिय राजनीतिमा प्रभावशाली शक्तिका रूपमा उदाए। मधेसमा राजनीतिक प्रभाव बारे जनमत पार्टीका अध्यक्ष सीके राउतले भन्नुभयो। मधेसको राजनीतिमा मधेस केन्द्रित दलहरूको मात्रै प्रभाव थिएन। पहिचान र अधिकारका मुद्दालाई अघि सार्दै नेपाली काङ्ग्रेस, एमाले र तत्कालीन माओवादी केन्द्रले पनि मधेसमा आफ्नो राजनीतिक आधार विस्तार गरे। तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 2070 सालको निर्वाचनमा सिरा 5 चुनाव जित्नु यसको एउटा उदाहरण हो। व्यवस्था फेरियो, तर मधेसका जनताको अवस्था जहाँको त्यही रहेपछि गत फागुन 21 सम्पन्न निर्वाचनमा मधेस केन्द्रित सबै दलहरूले चुनावमा पराजय भोग्नु पर्यो। लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता लक्ष्मणलाल कर्णले भन्नुभयो,
6: मधेसीले आज पनि हामी नागरिकता विहीन भयो, हामीलाई नागरिक नै मान्न स्टेट तयार भएन, दिएन, भेदभाव गरे, अधिकारबाट वञ्चित गरे, नागरिकताको लडाई लड्दै आए, त्यस कारणले अब पनि यो टुटफुटले गर्दाखेरि फेरि पार्टी भयो टुटफुट भयो र मधेसी जुन बेला मधेस एकत्रित भएर अगाडि गयो त्यो बेला धेरै कुराहरू फुलफिल भयो माग भयो माने राज्यले
5: दुई दशकमा मधेस केन्द्रीय दलहरूले सत्ता साझेदारीदेखि निर्वाचनमा गठबन्धनको अवसर समेत प्राप्त गरे सत्ता र शक्तिका लागि जुनसुकै सम्झौता गर्न पनि पछि नपर्ने भन्दै आलोचित भएका मधेस केन्द्रीय दलहरूले कतिपय समय सरकार निर्माणदेखि प्रदेशमा निर्णायक मतका रूपमा पनि उभिए मधेसको अधिकार स्थापितका लागि भन्दा पनि राजनीतिक स्वार्थमा बढी अल्झिएको आरोप खेप्दै आएका दलहरूको अग्रगामी मोर्चा गठनको औचित्यको खोजी भइरहेको छ प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा
7: यो साझा संकल्प यो साझा अभियान यो आम नेपाली जनताको आजको आवश्यकतालाई परिपूर्ति गर्नका लागि गठन गरिएको
5: संविधान संशोधन संहिता सुदृढीकरण सामाजिक न्याय समावेशिता र मधेसको पहिचान तथा अधिकारलाई मुख्य एजेन्डा बनाउँदै अग्रगामी मोर्चा गठन गरिएको छ जनता समाजवादी पार्टी नेपाल जनमत पार्टी आम जनता पार्टी नागरिक उन्मुक्ति पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी नेपाल संघीय समाजवादी पार्टी बहुजन एकता पार्टी नेपाल र खुम्बुवान राष्ट्रिय मोर्चा यस मोर्चामा सहभागी छन् तर अहिलेको चुनौती दलहरूबीच एकता गर्नु नभई मधेसका मतदातासँग टुटेको राजनीतिक सम्बन्ध पुनः स्थापित गर्नु रहेको मधेस राजनीतिका जानकार खुशीलाल मण्डलले बताउनुभयो
2: विषम परिस्थितिमा एक त मधेसवादीहरूको अस्तित्वै समाप्त दोस्रो के हो भने संहितामाथि संकट आएछ त्यो अब सामान्यहरूले मिल्न खोज्या हो अब कुरा के छ भने यो मिलन पनि खाइ हुन्छ कि अस्थायी हुन्छ भन्न सकिन्छ किनभने मधेसी दल बिग्रेको कारण के हो भने त्यो सत्ताको खेल शासनले पनि सत्ताको खेल गर्यो कहिले एकलाई कहिले अर्कोलाई कहिले अर्कोलाई उभरियो त्यस कारण यो मिलन विषम परिस्थितिको हो तर भोलि यो मिलन कहाँसम्म गएर टुङ्गिन्छ भन्न सकिन्न
5: मोर्चाले विगतका कमी कमजोरीबाट पाठ सिक्दै मधेसका वास्तविक सवाललाई साझा एजेन्डा बनाउन सक्यो भने यो अग्रगामी मोर्चा मधेस राजनीतिमा नयाँ अध्यायको सुरुवात बन्न सक्ने विज्ञहरू बताउँछन् तर यदि यसको केन्द्रमा फेरि सत्ता पद र राजनीतिक अस्तित्वको गणित मात्रै रह्यो भने मतदाताले दिएको पछिल्लो जनादेश दोहोरिन सक्नेछ भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्था बिना हटाइएका सुकुम्बासी परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै आन्दोलनको घोषणा गरेका छन् बस्तीमा डोजर चलाएर परिवारलाई विस्थापित गरेको करिब चार महिनापछि संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल काठमाडौँ उपत्यका विशेष समितिले कोन सभा गर्दै सरकारलाई माग पूरा गर्न दबाव दिएको हो मोर्चाले भदौ 12 गतेसम्म माग सम्बोधन नभए अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह सुरु गर्ने चेतावनी समेत दिएको छ मोर्चाले प्रभावित परिवारलाई भूस्वामित्व सहित स्थापित पुनर्स्थापना गर्नुपर्ने र लगायतका माग अगाडि सारेको मोर्चाका इन्चार्ज दलवर्धन कामीले सिआइएनसँग बताउनुभयो
8: निरन्तर हामीले चाहिँ राज्यलाई खबरदारी गरिराख्यौँ ध्यानकर्षण गरिरहेछौँ मन्त्रालयमा धायौँ मन्त्रालयमा ध्यानकर्षण गर्यौँ मानव अधिकार आयोगमा गएर मानव अधिकार आयोगमा चाहिँ मानव अधिकारको सुनिश्चित गरिदिनु पर्यो भनेर हामीले ध्यानकर्षण गर्यौँ पटक पटक ध्यानकर्षण गर्दा पनि यो चाहिँ उचित चाहिँ मानवीय व्यवहार नगरेको र झन पीडामाथि पीडा अब हाम्रो हातमा अर्थ के छ र भनेपछि अब हामीले चाहिँ सत्याग्रह गर्नुदेखि बाहेक अर्को केही पनि छैन
5: त्यस्तै अहिले सञ्चालनमा रहेको होल्डिङ सेन्टरलाई दीर्घकालीन समाधानको विकल्प नबनाई अल्पकालीन व्यवस्थापनमा मात्र सीमित गर्नुपर्ने मोर्चाको भनाइ छ महिला बालबालिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको विशेष संरक्षण गर्न पनि माग गरिएको छ मोर्चाले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन प्रमाणीकरण नापजाँच तथा निसा वितरणको प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग आग्रह समेत गरेको छ मोर्चाले थापाथली शान्तिनगर गैरी गाउँ मनहरा र जडीबुटी लगायतका क्षेत्रमा लामो समयदेखि बस्दै आएका भूमिहीन तथा सुकुम्बासी परिवारलाई वैकल्पिक व्यवस्था र कानुनी प्रक्रिया पूरा नगरी बलपूर्वक हटाइएको आरोप समेत लगाएको छ 24 वर्षदेखि बन्द रहेको हेटौडा कपडा उद्योगमा नेपाली सेनाले पुराना मेसिन मर्मत गरेपछि प्रारम्भिक परीक्षण उत्पादन सफल भएको छ सरकारको जिम्मेवारी अनुसार सेनाका प्राविधिकले उद्योगको सरसफाई विद्युतीय प्रणाली र मेसिन मर्मत गरी लुम सञ्चालन गरेका छन् परीक्षण सफल भएसँगै उद्योगको पुनः सञ्चालनको सम्भावना बढेको छ उद्योग मन्त्रालयका सचिव रामबन्धु सुविदीले तोकिएको दुई महिनाको समय सीमाभित्रै परीक्षण उत्पादन सुरु भएको र यसले उद्योग पूर्ण रूपमा सञ्चालन गर्न सकिने संकेत दिएको सीआईएनसँग बताउनु भयो। सरकारले गत असार 18 गते हेटौडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि परीक्षण उत्पादनको काम अघि बढेको हो। तत्कालका लागि पुराना मेसिन मर्मत गर्न सरकारले 30 लाख रुपियाँ उपलब्ध गराएको मन्त्रालयले जनाएको छ। तर दीर्घकालीन रूपमा सञ्चालन गर्न नयाँ मेसिन र थप पूर्वाधार सुधार आवश्यक रहेको समेत प्राविधिकहरूले जनाएका छन्। खाना पकाउने एलपी ग्यास सिलिन्डर 7,000 रुपियाँमा बिक्री गरी कालोबजारी गरेको आरोपमा भक्तपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चागुनारायण नगरपालिका 2 दुवाकोट बारुद खाना चोकमा बस्दै आएका 57 वर्षीय तुलसीराम ओतेना रहेका छन्। प्रहरीका अनुसार उनले उपभोक्तालाई प्रति सिलिन्डर 7,000 रुपियाँमा ग्यास बिक्री गरेको सूचना पाएपछि पसलमा अनुगमन गरिएको थियो। बजार मूल्यभन्दा निकै महँगोमा ग्यास बिक्री गरी कालो बजारी गरेको आरोपमा उहाँलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी तथा डिएसपी दीपक कुमार कार्कीले बताउनु भएको छ। भूमि समस्या समाधान समितिले हालसम्म 10,034 जग्गाधनी प्रमाण पूर्जा अर्थात् लाल पूर्जा वितरण गरेको छ। त्यस्तै 12,81,037 लगत प्रविष्टि गरिएको छ भने 751 स्थानीय तहसँग सम्झौता गरी भूमि व्यवस्थापन तथा समस्या समाधानको प्रक्रिया अघि बढाइएको छ। सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराउने कामलाई निरन्तरता दिइरहेको समेत जनाएको हो। तर हालसम्म प्रविष्टि भएका मध्ये न्यून लगतको मात्रै प्रमाणीकरण भएको छ। प्रमाणीकरण र लाल पूर्जा वितरणमा भइरहेको ढिलाइबारे सिआइएनसँग कुरा गर्दै समितिका प्रमुख नापी अधिकृत तथा सूचना अधिकारी सञ्जीव कुमार शाहले भन्नुभयो,
9: स्थानीय पालिकाको सबैभन्दा मुख्य चाहिँ प्रारम्भिक चरण स्थानीय पालिकाको हुन्छ। प्रारम्भिक चरणमा पहिला व्यक्तिको प्रमाणीकरण हुन्छ, त्यसमा चाहिँ यसको प्रमाणीकरण भएपछि नाप्नसा भएर अनि बल्ल पूर्जा बनाउने काम सुरुवात हुन्छ। त्यसमा स्थानीय पालिकाहरूसँग सुरुदेखि नै अब सहमति हुन पनि ढिलाइ भयो, क्रमशः सहमति हुँदै आएको हो 2077 सालदेखि त्यसमा हो। अनि प्रमाणीकरणमा स्थानीय पालिकाबाट अब प्रमाणीकरणको कार्यहरू अब जसरी जसरी भयो त्यसरी त्यसरी अगाडि बढेर अनि पूर्जा वितरण भएको हो। त्यही अनुसारले अब पालिकाबाट जसरी आयो त्यसरी नै काम भइरहेको छ। अब यसमा ढिलाइ भन्दाखेरि त्यसमा विभिन्न कारणहरू अब त्यही स्थानीयबाट प्रमाणीकरण हुनमा ढिलाइ भएको के अरे वन ऐनको र हाम्रो भूमि सम्बन्धी ऐनको अब ऐनको पनि अलिकति बाजेको कुराहरू पहिला आइरहेको थियो, त्यस कारणले पनि हो अलिकति समस्या भइरहेको।
5: यसैबीच डडेलधुराको परशुराम नगरपालिका 12 का 12 परिवारले 38 वर्षपछि जग्गाधनी पूर्जा प्रमाणपत्र प्राप्त गरेका छन्। साझा खबरमा अब विदेशको खबर। भारतको हिमाचल प्रदेशमा निजी बस दुर्घटना हुँदा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। चम्पा जिल्लाको पहाडी क्षेत्रमा आज यात्रुवाहक बस सडकबाट चिप्लिएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। र जापानको दक्षिण ओकिनावा क्षेत्रमा शक्तिशाली टाइफुन डल्फिन पुगेपछि 5 जना घाइते भएका छन् भने करिब 14,000 घरमा विद्युत सेवा अवरुद्ध भएको छ। जापानको ओकिनावा र कागोसिमा अन्तर्गत आगामी क्षेत्रमा टाइफुनको बढी प्रभाव परेको छ। घाइतेहरू सबै ज्येष्ठ नागरिक रहेको र उनीहरूलाई सामान्य चोट लागेको स्थानीय अधिकारीहरूले बताएका छन्।
0: सन्तोष गन्धर्व मकै पोलेर खर्च धन्दै डडेलधुराका महिला
10: किल्लाका हिसाबले अब नाफा घाटा कति आउँछ म त फर्स्ट सुरुवातमै हुँ। 200-250 त्यति आलो पुजी गाडीबाट।
0: हरियो मकैको स्वादसँगै महिलाको उद्यम पनि फस्टाउँदै रिपोर्ट मुफसलको रङ्गमञ्चमा देखिएको नयाँ सम्भावनाको कथा शनिवार्य विशेष लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
11: बालबालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफुल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
12: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
11: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
12: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्य।
13: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली चार एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र

0: तर्फ आकर्षित हुन थालेका छन्। डडेलधुराको अमरगढी नगरपालिका एक मालम गाउँका महिलाहरू अहिले बर्खायामसँगै आउने हरियो मकैको सिजनलाई आमदानीको अवसरका रूपमा उपयोग गरिरहेका छन्।
1: डडेलधुराको मालम गाउँकी सीमा दियाल अहिले सदरमुकाम रहेको तोफान डाँडामा मकै पोलेर बेच्दै आउनु भएको छ। भागेश्वर क्षेत्रबाट किलोका आधारमा हरियो मकै खरिद गरेर ल्याउने र पोलेर बेच्न सुरु गरेको धेरै समय भएको छैन। दैनिक करिब 300 रुपियाँसम्म नाफा हुन थालेको उहाँको भनाइ छ।
2: चुल्लु सिरालबाट घोगा मगाउन हाम किल्लाका हिसाबले अब नाफा घाटा कति आउँछ? म त फर्स्ट सुरुवातमै हुँ। 200-300, 200-250 त्यति आलो पुँजीगाडबाट।
1: रानीधाराको घुम्तीमा आगो बालेर मकै पोलेर बेचिरहेकी हरिना तमोलीले सिजनभर स्वादिला हरिया मकै विभिन्न ठाउँबाट खरिद गरी बेच्दै आउनु भएको छ। प्रति केजी करिब 40 रुपियाँसम्म तिरेर मकै किन्ने गर्नुभएका उहाँले खरिद मूल्य, दाउरा तथा अन्य खर्च कटाउँदा पनि दैनिक 500 रुपियाँसम्म आमदानी हुने गरेको सुनाउनु भयो।
2: घोगा चाहिँ हाम चुल्लुबाट मगाउनौ, कहिले 40 कहिले 35 रुपियाँ किलो ल्याउन, फाइदा साइदा तसो कहिले 400-500 कहिले 600 ढ्याडिया हुन्छ, आधा खराब हुन्छ बाबु घोगा पारे। इन खोडा सोडा उसाए किलोले तलवर ल्याउन तसोइ छ।
1: हरियो मकै पोलेर बिक्री गर्ने व्यवसायमा स्थानीय सरकारले रोक नलगाएको भए पनि सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिँदै आएको छ। बस पार्क क्षेत्रमा अत्याधिक भिडभाड हुने भएकाले नगर प्रहरीले त्यहाँ व्यापार नगर्न आग्रह गरेपछि हरियो मकैको व्यापार गर्नेहरू अहिले खुल्ला र कम भिडभाड हुने स्थानमा पुगेका छन्। अमरगढी एक कि बेलु तमोली
2: आएर यही पनि सफा गरिदिया ऊ गरिदिया नाना अब सफा गरेर जानु पर्छ आफ्नो रोडो ड्यालीको नास बस गरेर व्यापार गर्दा बाबु कहाँबाट दाउरा कहाँ कहाँका बटी मकै ए भनेर गाडीबाट मगाउन त्यही हो बाबु नै तसै हो। अब अरू बस पार्कको पुल लाग्थ्यो अरे उहाँ जिन पुल हो बुढ्यो आई यहाँ वहाँ भिडभाड हुन्छ बुढ्यो ठिकै हो भिडभाड हुन्छ अब हुन्छ अब यहाँ अब ड्यालीमा यहाँ बस पोल यहाँ दिया छ।
1: हिजो आज डडेलधुरा सदरमुकाम र आसपासका क्षेत्रमा 10 भन्दा धेरै महिलाहरूले हरियो मकैको व्यापार गर्दै आएका छन्। मौसम र निश्चित याममा गरिने यो व्यवसायले ठूलो आमदानी नदिए पनि दैनिक खर्च धान्न, घर परिवारको अत्यावश्यक माग पूरा गर्न सजिलो भएको उनीहरूको भनाइ छ। सागर ताम्रेकर, सिआइएन, आफ्नो एफएम डडेलधुरा।
0: बैतडीमा हुलाक मार्फत घरमै राहदानी पुर्याउने सेवा प्रभावकारी बन्दै गएको छ। पछिल्लो 3 महिनामा 178 जनाले घरमै राहदानी पाएका छन्। जिल्ला हुलाक कार्यालयका प्रमुख प्रकाश सिंह कार्कीका अनुसार 248 राहदानी वितरण गर्ने लक्ष्य रहेकामा 178 जनालाई घरमै सेवा दिइएको हो। बाँकी राहदानी पनि सम्बन्धित पालिका मार्फत सेवाग्राहीको घरसम्म पठाइसकिएको कार्यालयले जनाएको छ। जिल्लाका सबै स्थानीय तहमा यो सेवा विस्तार गरिएको छ। मधेसमा भएको दंगाका कारण स्थगित त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सत्रको परीक्षा भदौ 15 गते हुने भएको छ। गत साउन 15 गतेका लागि तोकिएको मास्टर अफ बिजनेस स्टडीज एमबीएसको बजार व्यवस्थापन विषयको परीक्षा मधेसका केही परीक्षा केन्द्रमा स्थगित गरिएको थियो। त्रिभुवन विश्वविद्यालय डिन कार्यालयका अनुसार स्थगित परीक्षा भदौ 15 गते बिहान 11:30 बजे यसअघि तोकिएकी परीक्षा केन्द्रमा सञ्चालन हुनेछ। तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रङ्गमञ्च मुफसलका कलाकारको कमाईको माध्यम बन्दै
3: नाटक गरे बापत सबभन्दा बढी पैसा दिने संस्था हाम्रो संस्था हो नेपालमा। म सगौरव भन्न चाहन्छु, यो चाहिँ
4: कर्णाली थिएटर
3: सबभन्दा बढी पैसा हो। पैसा आएको बेलामा हामी आर्टिस्टलाई सबभन्दा बढी पैसा दिन्छौँ, होइन? काम आएको बेलामा हामी सबभन्दा बढी पैसा दिन्छौँ। यसमा कुनै जालसाजी हुँदैन, यसमा कुनै केही समस्या छैन। किन भन्दाखेरि आर्टिस्ट जिउँदो रहन्जेल मात्रै नै आर्ट रहने हो।
0: मफसलमा रङ्गमञ्चको रङ्ग, युवाको उमङ्ग, शनिवार्य विशेष लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
6: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा भएका गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।

0: छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माय डिश होम एप।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब अनिवार्य विशेष। मोफसलमा थिएटर अब मनोरञ्जन मात्रै होइन, युवाको आकर्षण र आय आर्जनको नयाँ माध्यम बन्दै गएको छ। मञ्चमा कला देखाउनेदेखि त्यसैबाट आमदानी गर्ने यात्रामा कर्णालीका युवा पनि अघि बढ़िरहेका छन्। रंग कर्मको सम्भावना, चुनौती र अवसरबारे कर्णाली आर्टका संचालक तथा कलाकार हीरा नेपालीसँग साथी कृष्ण शर्माले कुराकानी गर्नुभएको छ।
4: एकदमै सङ्घर्षको बेलामा नाटकमा छिरे, नाटकमा छिरिसकेपछि मेरो मलाई लत भयो त्यो नाटक, त्यहाँबाट बाहिर निस्किने सँगै मेरो कुनै पनि प्रयासै रहेन। त्यसपछि अहिले जाँदै गर्दाखेरि त तपाईँको अनि त्यसैमा एकदमै एक्टिभली काम गरिरहेको छु। जीविकोपार्जन भनेको चाहिँ कस्तो खाले जीविकोपार्जन भन्ने कुरा पनि हुन्छ है। राम्रो ठाउँमा बस्ने कि राम्रो गाडी चढ्ने कि होइन, ठिक ठिकैको जिन्दगी चलाउने कि ठिक ठिकैको खानपिन खाने कि होइन, सुरु नखाँदाखेरि पनि कति पैसा घट्छ होइन, रक्सी नखाँदाखेरि कति पैसा घट्छ नि त जिन्दगीमा होइन। म त्यसरी लिन्छु मेरो जिन्दगीलाई होइन, मैले एकदमै मिनिमलिस्टिक एप्रोचमा मेरो जिन्दगीलाई चलाइरहेको छु, एकदमै कम पैसा खर्च गर्ने जिन्दगी बनाइरहेको छु।
5: खर्चसँग सम्झौता
4: गरेका छु, मेरो सिर्जनालाई चाहिँ बढी प्राथमिकता दिएको छु, मेरो उद्देश्यलाई सबभन्दा बढी प्राथमिकता दिएको छु मैले। एक त्यो भयो, अर्को कुरा चाहिँ जीविकोपार्जन। तपाईँ संसारमा सबै व्यवसायहरू आफ्नो व्यापारीहरू व्यवसायहरूले आफै निर्माण गर्दै आए र त्यसलाई मार्केटिङ गर्दै आएका हुन्। कसैले मलाई नाटकको व्यापार बनाइदिने छैन, यहाँ मैले आफै सङ्घर्ष गरेर त्यसलाई चाहिँ के अरे मेरो जीविकोपार्जनका लागि एभल मार्केट बनाउनु छ मैले यहाँ कर्णाली प्रदेशमा। हामी त्यही भएर सुर्खेतमा आएका छौँ। हामीले मुगुमा पनि तपाईँलाई एउटा कुरा सुनाउँछु, नेपालमा हिजोसम्ममा नाटक गरे बापत सबभन्दा बढी पैसा दिने संस्था हाम्रो संस्था हो नेपालमा। म सगौरव भन्न चाहन्छु, यो चाहिँ
5: कर्णाली थिएटर
4: सबभन्दा बढी पैसा हो। पैसा आएको बेलामा हामी आर्टिस्टलाई सबभन्दा बढी पैसा दिन्छौँ होइन, काम आएको बेलामा हामी सबभन्दा बढी पैसा दिन्छौँ। यसमा कुनै जालसाजी हुँदैन, यसमा कुनै केही समस्या छैन। किन भन्दाखेरि आर्टिस्ट जिउँदो रहन्जेल मात्रै आर्ट रहने हो, कलाकार जिउँदो रहे पनि कला रहने हो नि।
5: त्यो दिने पैसा आउँछ सर, अहिले पनि
4: हामी बनाउँछौँ, हामी त्यस्तो कन्सेप्टहरू बनाउँछौँ जो अरू मान्छेलाई दिन उत्प्रेरित होस्, उनीहरूले बाध्य पारोस् होइन। जस्तै क्लाइमेट एक्सनमाथि काम गर्ने धेरै संस्थाहरू आइएनजिओहरू छन्, त्यसमा हाम्रो काममाथि इम्प्यासेस दिएर उहाँले दिनु पर्यो, दिनुहुन्छ उहाँहरूले।
5: एउटा आइएनजिओको कुरा त भयो नि सर होइन, अब दर्शकले अर्थात् त्यो हेर्ने मान्छेहरूले पैसा तिरेर हेर्ने चलन छ कि छैन?
4: हामी बनाउँदैछौँ, त्यो कर्णालीका लागि एकदमै चुनौतीपूर्ण छ, हामी बनाउँदैछौँ, त्यो एकदमै निकै राम्रो बाटोतिर गइरहेको छ।
5: त्यो सम्भावना कतिको देख्नु
4: छ? हामी बनाउँछौँ, हामी चाँडै बनाउँदैछौँ यसलाई।
5: चुनौती के छ यसमा?
4: चुनौती धेरै छन्, तर चुनौती कर्णाली त्यसै पनि चारैतिरबाट चुनौतीको चाङमा छ, तर सम्भावना सबभन्दा बढी छन् यसका, किन धेरै सम्भावना छन्। तपाईँले यहाँ चिया पसल खोलेर मात्रै धेरै बिजनेस गर्न सक्नुहुन्छ होइन, केही पनि गरिएको छैन कर्णालीमा, केही पनि छैन, एउटा राम्रो प्रिन्ट गर्ने ठाउँ छैन कर्णालीमा होइन, सम्भावना त छन् नि। यस्तो बेलामा हामीले सम्भावना मात्रै हेर्दै गयौँ भनेपछि धेरै राम्रो बाटोतिर जान्छौँ जस्तो लाग्छ मलाई।
5: यहाँले अघि अनौपचारिक कुराकानीमा पनि झन्डै 20 वर्ष भयो मेरो कलाकारिताको यात्रा भन्नुभएको थियो होइन, अब तपाईँको यो जुन यो कलाकारिताको यात्रा छ, यो यात्राको बिचमा अहिलेसम्म गरेको नाटकमा सबैभन्दा बढी तपाईँलाई नै रुचाइएको, तपाईँले नै रुचाउनु भएको होइन, सबभन्दा बढी मन परेको क्यारेक्टर त्यो हेर्न मिल्छ, तपाईँले भन्न मिल्छ त्यो कुन छ?
4: त्यो अहिले म एउटा भनिदिन्छु, मलाई चाहिँ यो तपाईँले यो प्रश्नमा चाहिँ 2065 सालमा हामीले एउटा नाटक गऱ्यौँ, त्यो नाटक कर्णाली दक्षिण बग्दो छ भन्ने नाटक हो। त्यसमा मैले लिड क्यारेक्टर गरेका थिएँ, सुनिल पोखरेलले निर्देशन गर्नुभएको थियो र गुरुकुलमा 2065 सालमा नाटक भएको थियो। यो नाटकले विशेष गरी कर्णाली द्वन्द्वबाट, लामो द्वन्द्वबाट ग्रसित कर्णाली, जहाँ पुल पुलेसा काटिएका छन्, जहाँ भवनहरू भत्काइएका छन्, त्यो पछिको ट्रान्जिसनमा हामीले नाटक गरेका थियौँ 65 सालमा चाहिँ। 64 सालमा संविधान सभाको चुनाव भयो, त्यसबाट संविधान बन्ने एउटा पूर्व तयारीमा छ। त्यतिखेर हामीले नाटक गरेका छौँ, हाम्रा विकासका सम्भावनाहरू भर्खर खोलिँदै थिए र हामी कस्तो थियो भने चुइएको चुइने टिनको टहरोभित्र स्कुल पढिरहेको विद्यार्थीहरू, झोलुङ्गे पुल तर त्यहाँ तुइन तरेर पोल्लो डाँडामा स्कुल पढ्ने विद्यार्थीहरूको कथा लिएर हामी नाटक काठमाडौँमा गएका थियौँ। एउटा यस्तो कथा थियो जहाँ चाहिँ एउटा मान्छे भिरबाट खस्छ र त्यसलाई बोकेर के अरे एयरपोर्टबाट नेपालगञ्ज लैजाउँ भन्दाखेरि चाहिँ त्यहाँको टावरको मान्छेले के भन्छ, सगोर प्लेन आउन आए पनि तिमीहरू जस्ताहरू गरिबहरूलाई हुन्न, यहाँ हुने खानेहरूलाई हो यो प्लेन भने तिमीहरूले त हिँडाएर लिनुपर्छ भन्ने यस्ता वाक्यहरू चाहिँ हामीले राखेका थियौँ। त्यसले के गरेको थियो भने नेपाल नेपालमा नेपाली रङ्गमञ्च नेपाली रङ्गमञ्चलाई चाहिँ कर्णालीको नाटकले चाहिँ एउटा ठुलो मार्केट दिएको थियो नै। विकासको सन्दर्भमा 65 सालमा हामीले नाटक गर्दाखेरि तपाईँको 69 सालमा मुगु जिल्लामा गाडी उद्घाटन भएको छ, डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री हुँदाखेरि उद्घाटन 69मा गाडी पुगेको छ, त्यो हाम्रो लागि सबभन्दा ठुलो हर्षोल्लासको समय थियो। एउटा नाटकले पनि विकासमा कत्रो ठुलो असर पार्दो रहेछ भन्ने कुराको एउटा ग्रेट इक्जाम्पल चाहिँ त्यो हुनसक्छ,
5: एउटा त्यो खालको माहौल भन्ने त्यस पछाडि
4: एकदमै ठुलो। देशको तत्कालीन बहालवाला प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरू, प्रधान न्यायाधीशहरू, प्रधान सेनापतिहरू सबै त्यो नाटक हेर्नु भएको थियो र नाटकमा आएर चाहिँ रुनु पनि भएको थियो। कर्णालीको एक्चुअल कथा यो रहेछ, हामीले चाहिँ भनेको चाहिँ अर्कै रहेछ भनेर चाहिँ उहाँले चाहिँ भन्नुभएको थियो, इन्टरभ्यूहरू दिनुभएको छ। त्यसमा चाहिँ मैले बोलेको एउटा डायलग थियो, त्यो म चाहिँ रिपिट भन्न चाहन्छु,
5: कृपया हजुरले भन्न सक्नुहुन्छ।
4: यस्तो भन्छ त्यो मैले भन्ने क्यारेक्टरले, उसमा एयरपोर्टमा छौँ, हामी एयरपोर्टमा छौँ, त्यहाँ एयरपोर्टमा चाहिँ मैले बोकेर बिरामीलाई बोकेर ल्याएको छु, म टावर सोध्न जान्छु, टावर सोध्न जाँदाखेरि के भन्छु भन्दाखेरि, ओ साहब ऊ आइपिएल नआला कि नआला साहब भन्छु, त्यसले भन्छ आउँदैन आउँदैन, कति खर्खर गरे यो मान्छेले बिहानदेखि हेर, किन ऊ गरे आए पनि तिमीलाई दिने हो र टिकट त हुने खानेहरूको लागि हो भन्छ। अनि मैले यसो भन्छु, कन्ट्याक्टर गरे कन्ट्याक्टर क्या कहाँ कन्ट्याक्टर, हाम्रा रगत र पसिनाले बनाए एयरपोर्ट हो, हामीले जौका रोटा खाएर बनाए एयरपोर्ट हो, क्या तेरो बाले बनाए एयरपोर्ट हो, हामीले बनाए एयरपोर्ट हो, हामीले बनाए एयरपोर्ट हाम्रो बिरामीकाले लिन पाइँदैन भने चाहिँ हामीले बनाए के काम भयो त भनेर थर्काउँछु त्यहाँ होइन। अनि त्यस्तो कामहरू चाहिँ हामीले गरेका थियौँ,
5: कर्णाली दक्षिण बग्दो छ
4: हजुर,
5: भित्रको एउटा यो अंश हो,
4: एउटा सानो पार्ट, त्यो सबभन्दा पावरफुल थियो।
3: 24 वर्षपछि हेटौडा कपडा उद्योगमा फेरि चल्यो लुम, पुनः सञ्चालनको आशा जागेको छ। भूमि समस्या समाधानको गति सुस्त, 12 लाख भन्दा बढी लागतमा 10,000 मात्रै लाल पूर्जा वितरण गरिएको छ, स्थानीय सरकारले सहयोग नगरेको समितिको आरोप छ। मधेसमा स्थगित एमबीएस परीक्षा भदौ 15 गते सञ्चालन हुने भएको छ, मधेसका पुराना शक्ति फेरि एकै ठाउँमा नयाँ मोर्चाको घोषणा गरिएको छ, राजनीतिक अस्तित्व जोगाउने प्रयास मात्रै रहेको विज्ञको टिप्पणी छ। बैतडीमा 178 जनाले घरमै राहदानी पाएका छन्, माग पूरा नभए भदौ 12 गतेदेखि सत्याग्रह गर्ने मोहन मनोहराका सुकुम्बासीको चेतावनी छ। र जापानमा टाइफुन डल्फिनको प्रभाव, 5 घाइते, 14,000 घरमा विद्युत सेवा अवरुद्ध भएको छ, भोलि र पर्सि भारी वर्षा र हुरीको चेतावनी जारी गरिएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो, प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 24 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला, अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु, नमस्कार, शुभरात्री।
6: इस समय सूचक का साथ
7: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितौन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी, संपर्क 0556-5563-98550-77061 र 98550-77053।
8: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली, बाल मंदिर रोड भरतपुर 10 स्थित वन। फोन 0556-493-440, 493-580 र 98550-26-440।
9: It's 8 o'clock, अहिले 8 बजेको छ।
10: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै दिनेश जोशीको स्वागत छ।
11: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
10: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
11: निर्वाचनमा पराजित आठ दलका शीर्ष नेताद्वारा अग्रगामी मोर्चा गठन, आफ्नै पार्टीका सांसदको आलोचनापछि प्रधानमन्त्रीले एक्लो महसुस।
10: ग्यासको अभावपछि कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन, एक सिलिन्डर ग्यास 7,000 बेचेको आरोपमा भक्तपुरबाट एकजना पक्राउ।
11: बागमतीका मुख्यमन्त्री बानियाले आगामी भदौ 3 भित्र विश्वासको मत लिने, पुनर्स्थापना र क्षतिपूर्तिको माग गर्दै मनहराका विस्थापित सुकुम्बासी आन्दोलित।
10: 5 देशमा 100% कर लगाउन सक्ने विधेयक अमेरिकी सिनेटबाट पारित, रुसबाट तेल खरिद गर्ने देशमाथि कारवाहीको तयारी।
11: र सरकार खेल क्षेत्रको समस्या समाधान गर्न प्रतिबद्ध रहेको खेलकुद मन्त्रीको भनाई, अमेरिकी क्रिकेटर हरमित सिंहले जनकपुर बोल्ट्सको कप्तानी गर्ने।
12: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
10: थाहा सञ्चार नेटवर्कमा समाचार अब विस्तारमा। पछिल्लो निर्वाचनमा पराजित साना आठ दलका शीर्ष नेताहरू मिलेर अग्रगामी मोर्चा गठन गरेका छन्। आज नयाँ पानेश्वरको थापा गाउँ स्थित काठमाडौँ ब्याङ्कवेटमा आठ साना दलले अग्रगामी मोर्चा घोषणा गरेका हुन्। चुनाव अघि माओवादी सहितका दलले समाजवादी मोर्चा बनाएका थिए। प्रचण्डले कङ्ग्रेस एमालेसँग बार्गेनिङ गर्न बनाएको मोर्चा जस्तै अहिले उपेन्द्र यादव, सिके राउत, रमेश रेशम चौधरी र जनार्दन शर्माहरूले सरकारको आलोचना गर्न गठन गरेका हुन्। मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गरेका नेताहरूले वर्तमान सरकारको चर्को आलोचना गर्दै अब देशको मुहार फेर्न आफूहरू आउने बताएका छन्। जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री उपेन्द्र यादवले यो मोर्चा कसैको सत्ता पल्टाउनका लागि मात्र नभई मुलुकमा सामाजिक न्याय र सुरक्षा र अग्रगामी परिवर्तन सुनिश्चित गर्नका लागि क्रियाशील रहने बताउनु भएको छ। सरकारमा रहेकाहरू मोर्चाको गठनबाट त्रसित हुन नपर्ने भन्दै उहाँले स्पष्ट लक्ष्यका साथ आफूहरू अघि बढेको बताउनुभयो। यसअघि कङ्ग्रेस एमाले माओवादीसँग मिलेर पनि मधेसका समस्या समाधान हुन नसकेको बताउँदै आउनुभएका उपेन्द्रले आज सिके राउत लगायतका नेतासँग मिलेर यसअघि प्राप्त गर्न नसकेका कुरा प्राप्त गर्ने बताउनु भएको छ। पटक पटक मन्त्री र सांसद बन्नुभएका यादवले अहिले शिक्षा र स्वास्थ्यमा व्यापार भइरहेको बताउनु भयो।
13: सबैलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको प्रत्याभूति गराउने चाहिँ के भन्दाखेरि आग्रह गर्छु। सबैलाई न्याय र सबैका लागि समानताको प्रत्याभूति गराउने अग्रगामी निकास।
10: आफू सरकारमा हुँदा रामराज्य देख्ने र सत्ता बाहिर हुँदा देश डुब्न लागेको देख्ने पुराना नेताको नयाँ रोग होइन। फागुनको चुनाव अघि उपेन्द्रसँग मिलेर राष्ट्रिय सभा सदस्य बन्नुभएका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुरले सत्तामा पुग्न तिगडम गर्नुपर्ने बताउनु भएको थियो। उपेन्द्रको राजनीति बन्द गराउने उद्देश्य सहित मधेसी पार्टी खोलेका जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त राउतले भने यो मोर्चा सत्ता प्राप्तिका लागि नभएको बताउनु भएको छ। आम जनता पार्टीका अध्यक्ष एवं पूर्व मन्त्री प्रभु शाहले पनि मुलुकलाई विद्यमान अन्त्यहीन सङ्कटबाट निकास दिन नयाँ राजनीतिक मोर्चाको आवश्यकता रहेको बताउनु भएको छ। माओवादी राजनीतिबाट आएर मन्त्रीसम्म भई एमालेमा पुगेर सांसद पड्काएका शाह पछिल्लो केही चुनावदेखि नयाँ पार्टी बनाएर अघि बढ्नु भएको थियो। ठूला पार्टीमा नआउँदा मन्त्री र सांसद दुवै पद गुमेको महसुस गरेपछि शाहलाई पनि अहिले देश संकटमा परेको भान भएको छ।
11: नागरिक उन्मुक्ति पार्टी नाउपा नेपालका संरक्षक रेशमलाल चौधरीले सरकारले निर्वाचन अघि गरेका प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाउनु भएको छ। अघिल्लो सरकारमा श्रीमती रञ्जिता श्रेष्ठ मन्त्री हुँदा राज्य सत्ताको स्वाद लिएका चौधरी अहिले खुलेर बालिन सरकारको विरोधमा बोल्न थाल्नु भएको हो। चुनाव अघिसम्म पुराना दललाई होइन नयाँ दललाई विश्वास गर्नुहोस् भन्ने चौधरी श्रीमतीसँगको सम्बन्ध बिग्रिएपछि आक्रोशित बन्नुभएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय समिति अध्यक्ष सन्तोष परियारले नेपाली राजनीतिमा प्राप्त संघीयता गणतन्त्र र समावेशिता जस्ता उपलब्धिको रक्षाका लागि अग्रगामी मोर्चाले सशक्त भूमिका खेल्ने उद्घोष गर्नुभएको छ।
14: आफूलाई संख्यामा बलियो भन्ने सरकार आदर्शमा च्युत सरकार विचारविहीन सरकारले यदि त्यता कतै आक्रमण गर्न चाहन्छ भने म भन्न चाहन्छु यो मोर्चा त्यसको विरुद्ध सबैभन्दा सशक्त भएर लड्नेछ र उभिनेछ।
11: कार्यक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्माले अवधारणा पत्र र 28 बुँदे उद्देश्यहरू सार्वजनिक गर्नुभएको छ। प्रचण्डसँग पैठी जोडी खोजेर नयाँ पार्टी बनाउनु भएका शर्मा पछिल्लो चुनाव हारेपछि विप्लवको ठाउँमा पुग्नु भएको छ। अवधारणा पत्रमा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी, बहुजन एकता पार्टी नेपालका अध्यक्ष डाक्टर हरिनन्दन कुमार रञ्जन र खुम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष रामकुमार राईले पनि हस्ताक्षर गरेका छन्।
10: नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा स्वदेश फर्कने समय परिवर्तन भएको छ। यसअघि यही साउन 26 गते राति पाउने 10 बजे हङकङबाट स्वदेश फर्कने तय भएकोमा देउवा अब साउन 28 गते बिहिबार दिउँसो 12:30 बजे नेपाल आइपुग्ने हुनुभएको हो। कंग्रेस नेता मीन विश्वकर्माका अनुसार देउवा थाई एयरको उडानबाट काठमाडौँ अवतरण गर्नुहुनेछ। रातिको समयमा स्वागत गर्न असहज हुने भएपछि समय परिवर्तन गरिएको उहाँले बताउनु भयो। सिङ्गापुर र हङकङमा उपचार गराइरहनु भएका देउवाले साउन 29 गतेदेखि काठमाडौँमा हुने कंग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने तयारी छ। आज मात्र नेता प्रकाश शरण महतले देउवालाई स्वागत गर्न विमानस्थलमा आउन नेता कार्यकर्तालाई आह्वान गर्नुभएको छ।
11: देउवा फर्केसँगै इतर पक्षले नयाँ पार्टी खोल्ने र सर्वोच्च अदालतले पनि आधिकारिकताको आदेश पुनर्विचार गर्ने भएपछि संस्थापन पक्ष तनावमा देखिएको छ। कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्चले हालै गरेको आदेशले पार्टीको आन्तरिक विवादका सन्दर्भमा गत वैशाख 4 गते भएको फैसलालाई नउल्ट्याएको स्पष्ट पार्नु भएको छ। निर्वाचन आयोगले गरेको दलको अभिलेख अध्यावधिकलाई समेत उक्त आदेशले बदर नगरेको उल्लेख गर्दै उहाँले अदालतको प्रक्रियालाई स्वाभाविक रूपमा लिएको बताउनु भएको छ। अदालतको पछिल्लो आदेशमाथि उपसभापति शर्माले कुनै नयाँ प्रमाण भेटिएमा वा विगतको नजिरसँग भाजिएमा आफ्नै फैसला पुनरावलोकन गर्ने स्थापित कानूनी मान्यता रहेको बताउनुभयो। यद्यपि यस प्रकरणमा कुनै नयाँ तथ्य वा नजिरसँग भाजिने अवस्था आफूहरूले नदेखेको उहाँको जिकिर छ।
15: सर्वोच्च अदालतमा दायर भएको मुद्दा पछाडि सुनवाई चल्यो, त्यो पनि 1 दिन 2 दिन 3 दिन होइन, 1 महिना 2 महिना 3 महिना गुज्रिसकेपछि त्यस अवधिमा पटक पटकका सुनवाईहरू पश्चात चाहिँ सम्मान्य सर्वोच्च अदालत एउटा निष्कर्षमा पुग्यो। त्यसैले सुनवाईको मौकै दिइएन भन्ने अदालतको हिजोको आधार पनि यहाँनिर चाहिँ खण्डित हुन्छ।
10: नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठन आवश्यक भएको निष्कर्ष निकालेर कार्यदल बनाएको बताउनु भएको छ। आज तारकेश्वर नगर स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले पार्टीलाई वैचारिक राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउन शुद्धिकरण र सुदृढीकरण र रूपान्तरण जरुरी रहेको बताउनुभयो।
16: पार्टीलाई वैचारिक राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउन शुद्धिकरण सुदृढीकरण र रूपान्तरण जरुरी छ र त्यसका लागि पार्टी पुनर्गठन आवश्यक छ र पार्टी पुनर्गठनको कार्ययोजना बनाउनु भनेर कार्यदल बनाएको छ। हामी छलफल गर्दैछौँ, कार्ययोजना तयार भएपछि तपाईँहरूका बिचमा आउँछ।
10: यद्यपि जेएनजी आन्दोलनपछि एमाले पुनर्गठनको आवाज उठे पनि अध्यक्ष केपी शर्मा ओलीले पद नछाड्ने अडान लिनुभएको छ। दोस्रो तहका नेताहरू नेतृत्व हत्याउने प्रयासमा देखिएका छन्। पोखरेलले प्रमुख राजनीतिक दलहरूले आफ्ना कमी कमजोरी सच्याएर अघि बढ्नु नै नेपालको राजनीतिक भविष्यका लागि सुरक्षित बाटो भएको बताउनुभयो।
11: काङ्ग्रेस एमालेको किचलो र वर्तमान सरकारको अक्षमता देखेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्दिन उत्साहित देखिनु भएको छ। राप्रपा काठमाडौँ महानगरपालिका नगर समितिको अधिवेशनलाई आज काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष लिङ्दिनले यो देशलाई वर्तमान राजनीतिक तथा आर्थिक संकटबाट मुक्त गर्न आफ्नो पार्टी मात्र विकल्प हुने बताउनुभयो।
17: गरिबका लागि, सुकुम्बासीका लागि, आम जनताका लागि, देशका लागि हामी छौँ, राप्रपा छ भनेर उभिनु पर्ने जिम्मेवारी अब हाम्रो काँधमा आउँदैछ।
10: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
18: गुणस्तरीय प्लम्बिङको पर्वत नाम मार्बल।
19: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
18: सुरक्षा घरको
19: साथ जीवन भर।

0: महीना धूप को हूँ प्रभु महालक्ष्मी लाइफ इंश्योरेंस के अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इंश्योरेंस लिमिटेड।
2: यूहो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: विपक्षीले मात्र होइन सदनबाट आफ्नै पार्टीका सांसदले सरकारको विरोध गरेपछि प्रधानमन्त्री बालेन्द्र शाह तनावमा पर्नु भएको छ। गैराती उहाँले फेसबुकमा आफू एक्लै परेको उल्लेख गर्नुभएको थियो। सोही स्टाटसमा रासोपाका सांसद मनिष झाले देश बनाउन कोही एक्लो नरहेको प्रतिक्रिया दिनुभएको छ। हिजोको संसद बैठकमा झासहित सत्तारूढ रासोपाका प्रभावशाली सांसदहरूले सरकारको आलोचना गरेका थिए। सभापति रवि लामिछाने निकटका सांसदहरूले सरकारको खुलेर विरोध गरेपछि प्रधानमन्त्री शाहले बिहान सरकारले गरेको केही काम उल्लेख गरेर अर्को स्टाटस लेख्नु भएको थियो। अहिले संसदमा उठेका सुकुम्बासीको समाधान ग्यास अभावबारे केही उल्लेख नगरी प्रधानमन्त्री शाहले वर्षौंदेखि बन्द घाटा र निराशामा रहेका सरकारी उद्योग तथा संस्थानमा सुधारका संकेत देखिन थालेको दावी गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले नेपाल औषधि लिमिटेड हेटौडा कपडा उद्योग नेपाल वायु सेवा निगम दुग्ध विकास संस्थान डीडीसी र सिंहदरबार वैद्यखानामा सुधारका आस्था लाग्दा परिणाम देखिएको उल्लेख गर्नुभएको हो।
3: बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ तीनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ। मुख्यमन्त्री बानियाले विश्वासको मत लिने मितिबारे आज बसेको नेपाली कंग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले निर्णय गरेको हो। बैठकले भदौ तीनभित्रै विश्वासको मत लिने टुङ्गो लगाएको छ। गत साउन 6 अल्पमतमा रहनुभएका मुख्यमन्त्री बानियाले संवैधानिक व्यवस्था अनुसार भदौ 4 प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्नेछ। सोही बाध्यतालाई ध्यानमा राख्दै कंग्रेस संसदीय दलले एक दिन अघि नै विश्वासको मत लिने निर्णय गरेको हो। मुख्यमन्त्री बानियाले विश्वासको मत प्राप्त गर्न सत्ता साझेदार तथा अन्य दलसँग आवश्यक छलफल र समन्वय अघि बढाउने तयारी गर्नुभएको छ। बैठकले विश्वासको मत लिनु एक दिन अगाडि नै हेटौडामा उपस्थित हुन सांसदहरूलाई व्हिप जारी गरेको छ।
4: खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरमा एकजना पक्राउ परेका छन्। उपभोक्तालाई प्रति सिलिन्डर 7,000 रुपियाँका दरले ग्यास बिक्री गरेको भन्ने सूचनाका आधारमा भक्तपुरको जागो नारायण नगरपालिका 2 दुवाकोटका 57 तुलसी राम तयनालाई आज प्रहरीले पक्राउ गरेको हो। उनले सञ्चालन गरेको किराना पसलबाट 3 सिलिन्डर नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरीलाई उपरीक्षक दीपक कुमार कार्कीले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
3: काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारले उद्योग तथा डिपोको अनुगमनलाई तीव्र बनाएको छ। साबिकभन्दा बढी परिमाणमा ग्यास आयात भइरहेको नेपाल आयल निगमको दावी बीच सहजै ग्यास नपाएको भन्ने सर्वसाधारणको गुनासो शीघ्र सम्बोधन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले आज काठमाडौँमा रहेका ग्यास तथा उद्योग र डिपोको अनुगमन गर्नुभयो। मन्त्रीले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिनुभयो। उद्योगको निरीक्षणपछि उहाँ निगमको टेकोस्थित कार्यालय परिसरमा रहेको डिपोमा पुगेर अनुगमन गर्नुभएको मन्त्रीको स्वकीय सचिवालयले जनाएको छ। त्यस क्रममा उद्योग मन्त्रीले विद्यार्थी मजदुर तथा अप्ठ्यारोमा परेका नागरिकलाई प्राथमिकता दिएर ग्यास बिक्री गर्न निर्देशन दिनुभएको थियो। ग्यास अभाव देखिएपछि निगमको निर्देशनमा यही साउन 16 नेपाल एचपी एभरेस्ट सुगम र श्रीराम ग्यास उद्योगले टेकुबाट बिक्री वितरण गरिरहेका छन्। उपभोक्ताको गुनासो सम्बोधन गर्न निगमले क्विक रेस्पोन्स टिम गठन गरेर ग्यासको बिक्री वितरणलाई सहज बनाइरहेको छ। उपत्यकामा मात्रै एक दिनमा करिब 40,000 सिलिन्डर ग्यास बिक्री भइरहेको निगमले जनाएको छ। निगमको एलपी ग्यास विभागका निर्देशक विनीतमणि उपाध्यायले ग्यासको आयात नियमित भइरहेको जनाउँदै आगामी दिनमा आयातको परिणाम वृद्धि गर्ने प्रयास भइरहेको बताउनुभयो।
4: भक्तपुरको मनोहरा क्षेत्रमा वैकल्पिक व्यवस्था पन बिना सरकारले हटाएको सुकुम्बासी बस्तीका प्रभावितहरूले कोर्ट सभा आयोजना गरेका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल काठमाडौँ उपत्यका विशेष समितिको आयोजनामा बस्तीमा डोजर चलाइएको करिब चार महिनापछि कोर्ट सभा गरिएको हो। मोर्चाले प्रभावित परिवारको तत्काल व्यवस्थापन गर्न माग गरेको छ। आगामी भदौ 12 गतेसम्म माग सम्बोधन नभए अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह सुरु गर्ने घोषणा गरेको छ। माग सम्बोधन नभए आन्दोलन थप कठोर बनाउने चेतावनी समिति दिएको छ। मोर्चाले आवास अधिकार, भूस्वामित्व र सामाजिक न्यायका लागि भन्दै तीन मुख्य माग अघि सारेको छ। विस्थापित परिवारलाई भूस्वामित्व सहित स्थायी पुनर्स्थापना गर्नुपर्ने, घर टहरा तथा सामान भत्काउँदा भएको क्षतिको उचित मूल्याङ्कन गरी क्षतिपूर्ति दिनुपर्ने र प्रभावित परिवारसँग तत्काल संवाद गरी समय सीमा सहितको पुनर्स्थापना योजना सार्वजनिक गर्नुपर्ने माग छ। मोर्चाले होल्डिङ सेन्टरलाई अल्पकालीन व्यवस्थापनमा मात्र सीमित राखी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको विशेष संरक्षण सुनिश्चित गर्न पनि माग गरेको छ। त्यस्तै भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन, प्रमाणीकरण, नाप जाँच तथा निस्सा वितरणको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरिएको छ।
3: नेपाल चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका 3 साताभन्दा लामो समयदेखि अवरुद्ध हुँदा यो नाका हुँदै हुने नेपाल र चीन बीचको वैदेशिक व्यापार पनि ठप्प भएको छ। तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीले विभिन्न ठाउँको पहिरोका कारणले नेपाल र चीन बीचको वैदेशिक व्यापारमा समेत प्रभाव पारेको बताउनुभयो। नाकामा सडक अवरुद्ध भएकाले पनि चीनतर्फबाट मालवाहक सामान सहितका कन्टेनर पनि भित्रन नसकेको उहाँको भनाइ छ। सडक कहिलेदेखि सञ्चालन हुने र कहिलेदेखि सञ्चालन हुने भन्ने कुरा अहिलेसम्म टुङ्गो नलागेको उहाँको भनाइ छ।
4: नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनले 23 बुधे काठमाडौँ घोषणापत्र 2083 जारी गरेको छ। घोषणापत्रमा आदिवासी जनजातिको राजनीतिक, आर्थिक, सामाजिक, भाषिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न संविधान संशोधनदेखि मातृ पार्टी काङ्ग्रेसको विधान संशोधनसम्मका माग अघि सारिएको छ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब थाहा खबर.com मा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार सुर्खेतको बराहताल गाउँपालिका आठ हुर्के स्थित शान्ति सामुदायिक वनबाट प्रहरीले तीन थान भरुवा बन्दुक बरामद गरेको छ प्रहरी चौकी बड्डी सौर सुर्खेतबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्र परियारको नेतृत्वमा खटिएको पाँच सदस्यीय टोलीले आज सामुदायिक वनमा गस्ती गर्ने क्रममा सुकेको सालको रुखको टोर्कामा लुकाई छिपाई राखेको अवस्थामा दुई थान भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कविन्द्र सिंह बोहराले जानकारी दिनुभयो सो स्थानबाट तीन थान भरुवा बन्दुक बरामद भएको र बरामद बन्दुक बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
3: पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध कटान हुन थालेपछि स्थानीय चिन्तित बनेका छन् सुस्ता गाउँपालिका पाँचमा नारायणी नदीको पानी बस्तीमा पस्नबाट रोक्ने उद्देश्यले बाँध निर्माण गरिएको थियो नदीमा पानीको बहाव उच्च भएसँगै बाँध कटान सुरु गरेपछि स्थानीयले सुस्ता जोगाउन अस्थायी बाँध निर्माण गरिरहेका छन्
4: म्याग्दीको बेनीमा रहेको प्रदेश अस्पतालमा डायलिसिस सेवा विस्तार भएको छ गण्डकी प्रदेश सरकारको सहयोगमा अस्पतालले डायलिसिस सेवा विस्तार गरेपछि म्याग्दीका मृगौलाका बिरामीहरूलाई सहज भएको छ डायलिसिसका लागि पोखरा पर्वत बागलुङ र काठमाडौँका अस्पताल जाँदा हुने झन्झट समय र खर्चको बचत भएको धौलागिरी गाउँपालिका चार बास बोर्डका सन्तोष कुमार पूर्जाले बताउनुभयो विक्रमसम्म 2077 साउन 25 गते पाँचवटा उपकरणबाट सुरु भएको बेनी अस्पताललाई प्रदेश सरकारले हालै थप तीनवटा डायलिसिस उपकरण उपलब्ध गराएको थियो चालु रहेका नौवटा मेसिनको सहायताले दैनिक 45 जनालाई डायलिसिस सेवा उपलब्ध गराउन सकिने अस्पतालका प्रमुख डाक्टर हेमन्त वास्तुलाले बताउनुभयो
3: राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयं सेवा भन्ने नाराका साथ आज पनि पशुपति क्षेत्रस्थित गुहेश्वरी फाँटमा सरसफाई गरी नकुहिने 4 मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ बागमती सरसफाई अभियानको 691 हप्तामा यस क्षेत्रमा सरसफाई गरी 4 मेट्रिक टन फोहर व्यवस्थापन गरिएको हो पछिल्लो समय यस क्षेत्रमा नकुहिने फोहर बढेपछि गत हप्तादेखि यस क्षेत्रमा सरसफाई हुँदै आएको छ
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार अमेरिकाको माथिल्लो सदन सिनेटले भारत सहित पाँच देशहरूमा 100%सम्म भन्सार कर लगाउने विधेयक बहुमतले पारित गरेको छ अमेरिकी सिनेटले रूस र उसका पेट्रोलियम पदार्थका प्रमुख खरिदकर्ता देशहरूलाई दण्डित गर्ने उद्देश्यले ल्याइएको महत्वपूर्ण विधेयकलाई बहुमतले अनुमोदन गरेको हो अमेरिकी सिनेटले यस विधेयकलाई 86-11 भारित बहुमतले पारित गरेको हो यो विधेयकले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रूसको तेल र ग्यासका शीर्ष पाँच आयातकर्ता देशहरूबाट आउने सामानहरूमाथि 100%सम्म ट्यारिफ भन्सार कर लगाउने अधिकार प्रदान गर्नेछ विधेयक अनुसार भारत चीन स्लोभाकिया हंगेरी र अजरबैजानलाई 100% भन्सार कर लगाउन सकिनेछ यो विधेयक रिपब्लिकन र डेमोक्रेटिक दुवै दलको समर्थनमा ल्याइएको हो यसको उद्देश्य रूसको तेल राजस्व घटाउनु र यसको युद्ध लड्ने क्षमता कमजोर पार्नु रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् जुलाई 23 रूसबाट तेल र ग्यास खरिद गर्ने देशलाई 100%सम्म भन्सार कर लगाउन प्रस्ताव गरिएको थियो विधेयकको प्रारम्भिक मस्यौदामा 500% भन्सार कर प्रस्ताव गरिएको थियो तर पछि यसलाई 100%मा झारिएको हो अब यो विधेयक अमेरिकी संसदको तल्लो सदन प्रतिनिधि सभामा पठाइनेछ
3: नेपाल परिवेशमा अब खेल समाचार जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटको तेस्रो संस्करणका लागि अमेरिकी क्रिकेटर हरमित सिंहलाई कप्तानको जिम्मेवारी दिएको छ जनकपुर बोल्ट्सले आज सामाजिक सञ्जाल मार्फत सिंहलाई कप्तानको भूमिकामा क्लबमा स्वागत गरिएको जनाएको हो बायाँ हाते स्पिनर हरमित अलराउन्डर खेलाडी हुन् उनले एनपिएलको अघिल्लो दुवै संस्करण सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए। यी दुवै संस्करणमा सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पुर्याउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। हरमितले अमेरिकाको राष्ट्रिय टोलीबाट 29 एक दिवसीय अन्तर्राष्ट्रिय खेल्दै 39 विकेट लिएका छन् भने दुई अर्धशतकको मद्दतले 350 रन बनाएका छन्। यसैगरी उनले अमेरिकी टोलीबाट 29 टी20 अन्तर्राष्ट्रिय खेल्दै 31 विकेट हात पार्दा 242 रन बनाएका छन्।
4: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले 20 एसियाली खेलकुद एसियाडको बन्द प्रशिक्षणमा रहेका खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरेका छन्। एसियाडमा सहभागी हुने खेलाडीको तयारी लगायतका विषयमा जानकारी दिँदै उनले यस्तो बताएका हुन्। बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई मन्त्री पोखरेलले आज गौशाला स्थित पशुपति बुटिकमै पुगेर भेटेका हुन्। बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई पशुपति बुटिक र सिनामङ्गल स्थित रोयल बुटिकमा राखिएको छ।
3: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: निर्वाचनमा पराजित 8 दलका शीर्ष नेताद्वारा अग्रगामी मोर्चा गठन। आफ्नै पार्टीका सांसदको आलोचनापछि प्रधानमन्त्रीले एक्लो महसुस।
3: ग्यासको अभावपछि कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन। एक सिलिन्डर ग्यास 7,000 बेचेको आरोपमा भक्तपुरबाट एकजना पक्राउ।
4: बागमतीका मुख्यमन्त्री बानियाले आगामी भदौ 3 भित्र विश्वासको मत लिने। पुनर्स्थापना र क्षतिपूर्तिको माग गर्दै मनहराका विस्थापित सुकुम्बासी आन्दोलित।
3: 5 देशमा 100% कर लगाउन सक्ने विधेयक अमेरिकी सिनेटबाट पारित। रुसबाट तेल खरिद गर्ने देशमाथि कारबाहीको तयारी।
4: र सरकार खेल क्षेत्रको समस्या समाधान गर्न प्रतिबद्ध रहेको खेलकुद मन्त्रीको भनाई। अमेरिकी क्रिकेटर हरमित सिंहले जनकपुर बोल्ट्सको कप्तानी गर्ने।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र दिनेश बिदा हुन्छौँ। नमस्कार।

0: आर्थिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
3: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो, ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
4: हैन, बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
5: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैंकको अगाडि।
6: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
5: सम्पर्क 98119 32811 र 98653773687।
7: माडीवासीहरूका लागि खुसीको खबर।
8: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
9: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
6: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020352012। वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
5: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन, भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
6: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
10: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन। उद्योग तथा संस्थानमा आशा लाग्दो परिणाम देखिन थालेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। सालझण्डी सन्धि खर्क ढोर पाटन सड़क आयोजनाको निर्माणले गति लिने पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको प्रतिबद्धता। पार्टीमा नमिलेका कुरालाई मिलाएर अघि बढ्ने नेपाली कंग्रेसका सभापति गगन थापाको अठोट र चीनको पूर्वी तटीय क्षेत्रतर्फ समुद्री आँधी डल्फिन अघि बढेपछि उच्च सतर्कता। अब समाचार विस्तारमा। सरकारले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याएको छ। उद्योग सञ्चालनको जिम्मेवारी लिएको नेपाली सेनाले हाल 10 वटा तान परीक्षणको रूपमा सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले केही उद्योग तथा संस्थानमा आशा लाग्दो परिणाम देखिन थालेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत आज नेपाल औषधि लिमिटेड हेटौँडा कपडा उद्योग, नेपाल वायु सेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्य खानामा पछिल्लो समय शुरू गरिएको सुधारका प्रयासले रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव देखाएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले नियत सफा राखेर जिम्मेवारी प्रति इमान्दार हुँदै निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वय गर्न सके चुनौतीपूर्ण अवस्थामा पनि सुधारका नयाँ ढोका खुल्ने बताउनुभयो। प्रधानमन्त्री शाहले नयाँ सरकारले शुरूदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई कसरी पुनः जीवन्त र प्रतिस्पर्धी बनाउने विषयलाई प्राथमिकतामा राख्दै आएकोले इमान्दार प्रयास, कानूनको कार्यान्वयन र निरन्तरको टिमवर्कका कारण केही राष्ट्रिय उद्योग तथा संस्थानमा आशा लाग्दा परिणाम देखिन थालेको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। राष्ट्रिय उद्योग तथा संस्थानमा देखिन थालेको सुधारले लामो समयदेखि रुग्ण रहेका अन्य उद्योगमा पनि नयाँ जीवन भर्न सकिने विश्वास बलियो बनाएको बताउनुभयो। यस्तै प्रधानमन्त्री शाहले माटोमा उत्पादन बढाएर देशलाई आत्मनिर्भर बन्ने बाटोमा अघि बढाउने यो यात्रामा सबैको रचनात्मक साथ, भरथेग र विश्वासको अपेक्षा गरिएको समेत सामाजिक सञ्जालमा उल्लेख छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी सन्धि खर्क ढोर पाटन सड़क आयोजनाको निर्माणले गति लिने विश्वास व्यक्त गर्नुभएको छ। सालझण्डी सन्धि खर्क ढोर पाटन सड़क आयोजनाको स्थलगत अनुगमनका क्रममा अर्घाखाँचीको सन्धि खर्कमा संचारकर्मीसँगको कुराकानीमा मन्त्री लम्सालले सड़क निर्माणलाई गति दिन सरकार गम्भीरतापूर्वक अघि बढेको बताउनुभयो। मन्त्री लम्सालले कालो पत्र गर्न बाँकी रहेका सड़क खण्डमा चालू आर्थिक वर्षभित्रै ठेक्का प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिनुभयो। उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि नीतिगत तथा कानूनी सुधारसँगै विश्वविद्यालयमा संकाय भर्ना, विकास र पदोन्नति प्रणालीलाई पारदर्शी, समावेशी तथा परिणाममुखी बनाउनु पर्ने निष्कर्ष सहित 2 दिने नीति कार्यशाला आज सम्पन्न भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा भएको कार्यशालाले योग्य तथा दक्ष जनशक्तिलाई विश्वविद्यालयमा प्रवेश गराउनु विश्वविद्यालय सुधारको महत्वपूर्ण आधार भएको निष्कर्ष निकालेको छ। कार्यशालामा सहभागी वक्ताहरूले विश्वविद्यालयको आफ्नो नीति तथा कानूनको समयानुकूल समीक्षा गर्दै प्रमाण र तथ्यमा आधारित निर्णय प्रणाली विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यशालाको समापनमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूबीच असल अभ्यासको आदान प्रदान आवश्यक रहेको बताउनुभयो। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय दलित आयोगबाट सिफारिस भएका थरहरूको सूची सार्वजनिक गरी सरोकार भएका निकायका प्रतिनिधि तथा नागरिकसँग राय, सुझाव र प्रतिक्रिया माग गरेको छ। राष्ट्रिय दलित आयोगले प्रचलित कानून बमोजिम दलित समुदायका थरहरू सूचीकरणका लागि सिफारिस सहित मन्त्रालयमा विवरण पठाएको थियो। मुगुमा 4 वर्ष अघि आएको बाढी पहिरोबाट घरबार गुमाएका सयौं परिवारले अझै पुनर्स्थापना हुन सकेका छैनन्। 2079 साल असोज 3रो साता गएको बाढी पहिरोले ठूलो क्षति पुगेपछि सरकारले मुगुलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरे पनि स्थायी आवास तथा पुनर्स्थापनाका लागि आवश्यक बजेट उपलब्ध नहुँदा पीड़ित परिवार अझै अस्थायी बसोबास, आफन्तको आश्रय र रोजगारीका लागि भारत जान बाध्य भएको स्थानीयको भनाई छ। नेपाली कंग्रेसका सभापति गगन थापाले पार्टीको आत्मा र आदर्शलाई कायम गरेर पार्टीलाई एकताबद्ध बनाउने बताउनु भएको छ। आज स्वर्गीय श्यामबहादुर कार्कीको 19 स्मृति दिवस कार्यक्रममा सभापति थापाले पार्टीमा नमिलेका कुरालाई मिलाएर एक ढिक्का बनाउने बताउनु भयो। सभापति थापाले भोलिबाट शुरू हुने केन्द्रीय कार्य समिति बैठकले पार्टीको एकताका सन्दर्भमा आवश्यक निर्णय गर्ने बताउनु भयो। सेवाभाव र नागरिक अधिकारका लागि राजनीति गर्नुपर्नेमा जोड़ दिँदै सभापति थापाले कहिलेकाहीँ सत्ता बाहिर बसेर सेवा गर्नुपर्नेमा जोड़ दिनुभयो। पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमा पानीको उच्च बहावले बाँध कटान शुरू गरेपछि स्थानीयले हप्ता दिनदेखि नारायणीको पानीलाई बस्तीमा पस्न नदिन बोरामा बालुवा तार जाली माटो खरपात लगायत सामग्रीले अस्थायी बाँध निर्माण गरी रोक्ने प्रयास गरेका छन्। भारतले सीमा क्षेत्रमा निर्माण गरेको तटबन्ध र सड़कका कारण बाँधेको बाँकेको डुडुवा गाउँपालिका एक टेपरी गाउँका स्थानीय वर्षायामका बेला सधैँ डुबानको त्रासमा रहने गरेका छन्। तटबन्ध र सड़कले राप्ती नदीको प्राकृतिक बहाव प्रभावित हुँदा बस्ती डुबानमा पर्ने गरेको छ। मेची राजमार्ग अन्तर्गत इलाम राजदुवाली सड़क खण्ड एक महिनादेखि अवरुद्ध छ। गत असार 23 गते इलाम नगरपालिका 9 स्थित इलाम राजदुवाली खण्डमा पहिरो गएपछि अवरुद्ध बनेको सड़क अझै सञ्चालनमा आएको छैन। केही दिन यताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख पर्यटकीय गन्तव्य पुग्ने सड़क अवरुद्ध हुँदा स्थानीयवासी र पर्यटक समस्यामा परेका छन्। पहिरोले नयाँ पुल खान्द्रुक सड़क खण्ड अवरुद्ध बनेको छ। यस सड़क खण्ड अन्तर्गत अन्नपूर्ण 10 साउन 21 गते राति सिवौ खोलाले सड़क बगाउँदा घान्द्रुकसँगको सीधा यातायात सञ्जाल टुटेको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरत मान गुरूङले जानकारी दिनुभयो। सड़क अवरुद्ध भएको स्थानसम्म पोखराबाट जाने र त्यहाँ झरेपछि झोलुङ्गे पुलबाट नदी पार गरेर अर्को गाडीमा घान्द्रुक जाने अस्थायी प्रबन्ध गरिएको प्रवक्ता गुरूङले बताउनुभयो। यसै गरी कास्कीको अर्को पर्यटकीय गन्तव्य मादी गाउँपालिका एक सिक्लेस जाने सड़क भने 3 दिनपछि सञ्चालनमा आएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारु गर्नका लागि *14# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। म्याग्दीको बेनीमा रहेको प्रदेश अस्पतालमा डायलिसिस सेवा विस्तार भएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा अस्पतालले डायलिसिस सेवा विस्तार भएपछि म्याग्दीका मृगौलाका बिरामीहरूलाई सहज भएको छ। यसअघि डायलिसिसका लागि पोखरा, पर्वत, बागलुङ र काठमाडौँका अस्पताल जानुपर्ने बाध्यता थियो। तेह्रथुम जिल्लाको अस्पतालमा शल्यक्रिया मार्फत प्रसूति सिजेरियन सेवा ठप्प हुँदा सेवाग्राही मारमा परेका छन्। गत असार मसान्तदेखि आवश्यक जनशक्तिको अभावमा सिजेरियन सेवा बन्द भएपछि प्राकृतिक तरिकाले सुत्केरी हुने बाहेकका गर्भवतीहरू प्रसूति गराउन धरान, विराटनगर लगायतका तराईका जिल्ला अस्पतालहरूमा जानुपर्ने बाध्यता रहेको छ। मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर खड्गलाल पयाङ्गु लिम्बुका अनुसार सिजेरियन सेवा पुनः सञ्चालनका लागि एमडीजीपी चिकित्सक उपलब्ध गराउन जिल्ला अस्पतालले प्रदेश स्वास्थ्य मन्त्रालयसँग माग गरेको छ। जिल्ला अस्पतालमा तेह्रथुमका अतिरिक्त छिमेकी जिल्ला सङ्खुवा सभाको मादी, मूलखर्क लगायत क्षेत्रबाट समेत सेवाग्राही प्रसूति सेवा लिन जाने गरेका थिए। कैलालीमा बाल्टिनको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्लाको घोडागोडी नगरपालिका 4 जनकपुरमा स्थानीय दीपक सुवेदीका 18 महिनाका छोरा रामु सुवेदीको बाल्टिनमा राखिएको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। समुद्री आँधी डल्फिन चीनको पूर्वी तटीय क्षेत्रतर्फ अघि बढेपछि अधिकारीहरूले उच्च सतर्कता अप्नाएका छन्। आँधीको जोखिमलाई ध्यानमा राख्दै विद्यालय तथा पर्यटकीय स्थलहरू बन्द गरिएको छ। आँधीको अधिकतम निरन्तर हावाको गति करिब 162 किलोमिटर प्रति घण्टा पुग्ने अनुमान गरिएको छ। आँधीसँगै भारी वर्षा हुने र त्यसबाट बाढी तथा पहिरोको जोखिम बढ्ने अधिकारीहरूले बताएका छन्। टाइफुन भोलि राति झेजियाङ प्रान्त तथा छिमेकी फुजियान प्रान्त को उत्तरी क्षेत्रमा पुग्ने अनुमान गरिएको छ। चीनको प्रमुख आर्थिक शहर सांघाई पनि आँधीको सम्भावित मार्गमा रहेको छ। अधिकारीहरूले टाइफुनको जोखिमलाई ध्यानमा राख्दै तेस्रो तहको आपतकालीन प्रतिक्रिया घोषणा गरेका छन्। चीनको चार तहको आपतकालीन प्रणालीमा यो दोस्रो न्यून स्तर हो। भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा एउटा निजी बस सड़कबाट चिप्लिएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा 8 जनाको मृत्यु हुनका साथै अन्य 10 जना घाइते भएका छन्। दुर्घटना हिमाचल प्रदेशको राजधानी शिमलाबाट करिब 393 किलोमिटर उत्तरमा चम्बा जिल्लाको पहाड़ी क्षेत्रमा भएको थियो। यात्रुवाहक बसमा 18 जना सवार थिए। अब आर्थिक समाचार भुवन आचार्यबाट।
4: काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको बिक्री वितरणमा समस्या देखिएपछि सरकारले उद्योग तथा डिपोहरूको अनुगमनलाई तीव्र बनाएको छ। साविक भन्दा बढी परिणाममा ग्यास आयात भइरहेको नेपाल आयल निगमको भनाइका बीच सहजै ग्यास नपाएको भन्ने सर्वसाधारणको गुनासो शीघ्र सम्बोधन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले शनिबार काठमाडौँमा रहेका ग्यास उद्योग तथा डिपोहरूको अनुगमन गर्नु भएको छ। मन्त्री यादवले बालाजी स्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात बोटलिङ र बिक्री वितरणको तथ्याङ्क बारे जानकारी लिनु भएको छ। उद्योगको निरीक्षण पछि उहाँ निगमको टेकु स्थित कार्यालय परिसरमा रहेको डिपोमा समेत पुगेर अनुगमन गर्नु भएको मन्त्री यादवको सचिवालयले जनाएको छ। ग्यास अभाव देखिएपछि निगमको निर्देशनमा यही साउन 16 गतेदेखि नेपाल ग्यास एचपी र एभरेस्ट सुगम तथा श्रीराम ग्यास उद्योगले टेकुबाट ग्यासको बिक्री वितरण गर्दै आएका छन्। उपभोक्ताको गुनासो सम्बोधन गर्न निगमले क्विक रेस्पोन्स टिम गठन गरेर ग्यासको बिक्री वितरणलाई सहज बनाएको जनाएको छ। उपत्यकामा मात्रै एक दिनमा करिब 40,000 सिलिन्डर ग्यास बिक्री वितरण भइरहेको निगमले उल्लेख गरेको छ। निगमको एलपी ग्यास विभागका निर्देशक विनित मणि उपाध्यायले ग्यासको आयात नियमित भइरहेको जनाउँदै आगामी दिनमा आयातको परिणाम वृद्धि गर्ने प्रयास भइरहेको बताउनुभयो। नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार गर्ने उद्देश्यले निर्यात व्यवसायी महासंघ र ओमान स्थित गैरावासी नेपाली सोसल क्लब बीच समझदारी भएको छ। मस्कट स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विशेष कुमार शाहको उपस्थिति शुक्रबार आयोजित कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरे र क्लबका अध्यक्ष सुरेश खड्काले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको छ। महासंघका अनुसार ओमानमा नेपाली निर्यातकर्तालाई स्थानीय साना तथा मझौला व्यवसायी व्यापार तथा सम्भावित खरिदकर्तासँग जोड्न दुवै संस्थाले संस्थागत मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने सहमति गरेका छन्। त्यसबाट नेपाली उत्पादनका लागि नयाँ बजार तथा व्यापारिक सञ्जाल विस्तार हुनेछ। सम्झौता पत्रमा मेड इन नेपाल उत्पादनको प्रवर्धन लाई प्राथमिकता दिएको ओमानमा आयोजना हुने सांस्कृतिक तथा सामुदायिक कार्यक्रममा नेपाली चिया कफी अलैची तथा विभिन्न मसला हस्तकला सेल्ट गार्मेन्ट कार्पेट जडीबुटी जन्य सामग्री तथा परम्परागत पोसाक लगायत नेपाली उत्पादनको प्रवर्धनका लागि स्टल तथा प्रदर्शनीको व्यवस्था गरिने उल्लेख छ। नेपाली कला र हस्तकलाको प्रवर्धन गरी नेपाली हस्तकलाका सामग्रीको निर्यात अभिवृद्धि गर्ने उद्देश्यले नेपाली राजदूतावासद्वारा थाइल्यान्डको राजधानी ब्याङ्ककमा 1 महिना लामो कला तथा हस्तकला प्रदर्शनी शुरू भएको छ। नेपालको बौद्ध दर्शन कला संस्कृति र परम्परा झल्काउने मौलिक हस्तकला प्राकृतिक कच्चा पदार्थमा आधारित उत्पादन तथा समकालीन कलात्मक अभिव्यक्तिको संयोजनका रूपमा प्रदर्शनी आयोजना गरिएको हो। प्रदर्शनीमा अल्लो भाङ कपास ढाका र ऊन लगायत नेपाली स्थानीय कच्चा पदार्थ प्रयोग गरी थाइल्यान्डका साई कलाकार सकुन इन्ताकुनको डिजाइन अनुसार नेपालका विभिन्न घरेलु उद्योगमा आबद्ध सिद्ध हस्तशिल्प कर्मीहरूले तयार पारेका कलाकृति तथा वस्तुहरू समावेश गरिएका छन्। कार्यक्रममा नेपालको कला र संस्कृति सँगै नेपाली खानाको समेत प्रवर्धन गर्ने उद्देश्यले सहभागीहरूलाई विभिन्न नेपाली परिकारहरू उपलब्ध गराइएको थियो। प्रदर्शनी थाइल्यान्डको ब्याङ्कक स्थित रिभर सिटीमा यही अगस्त 30 तारिकसम्म सञ्चालन हुनेछ।
0: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
5: शिक्षा तथा खेलकुद मंत्री सस्मित पोखरेलले 20 एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्न आग्रह गर्नुभएको छ। एसियाडमा सहभागी हुने खेलाडीहरूसँगको भेटमा मन्त्री पोखरेलले खेल क्षेत्र र खेलाडीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले 10 राष्ट्रिय खेलकुद यसै वर्ष सम्पन्न हुने बताउनुभयो। एसियाडका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई काठमाडौँको सिनामङ्गल स्थित रोयल बुटिक र गौशाला स्थित पशुपति बुटिकमा राखिएको छ। प्रशिक्षण साउन 18 गतेदेखि सुरु गरिएको हो। 20 एसियाली खेलकुद एसियाडका लागि नेपाली बक्सिङ खेलाडीको तयारी र प्रशिक्षण भारतको गुवाहाटीमा हुने भएको छ। तयारीका लागि नेपाली बक्सिङ टोली सोमबार भारत जानेछ। टोलीमा 7 खेलाडी र 2 प्रशिक्षक रहेका छन्। जापानको आइची नागोयामा असोज 3 गतेदेखि सुरु हुने एसियाली खेलकुदमा नेपालबाट बक्सिङमा 4 पुरुष र 3 महिलाले प्रतिस्पर्धा गर्नेछन्, जसमा पुरुष 55 केजी मुनि चन्द्रबहादुर थापा, 60 केजी मुनि खगेन्द्र रोका मगर, 70 केजी मुनि दान बहादुर दर्लामी र 90 केजी मुनि रविन नेपालले प्रतिस्पर्धा गर्नेछन्। यस्तै महिला 51 केजी मुनि रमिसा श्रेष्ठ, 54 केजी मुनि अस्मिता तामाङ र 65 केजी मुनि कुसुम तामाङले भाग लिनेछन्। भारतमा खेलाडीले स्पोर्ट्स अथोरिटी अफ इन्डिया साई अन्तर्गत नेसनल सेन्टर अफ एक्सिलेन्समा 40 दिन प्रशिक्षण गर्ने नेपाल बक्सिङ महासंघका सचिव पुष्कर राज पन्तले जानकारी दिनुभयो। नेपाली टोली भारतबाटै जापान जानेछ। अमेरिकी अलराउन्डर हरमित सिंहले जनकपुर बोल्ट्सबाट यस सिजनको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट खेल्ने भएका छन्। जनकपुरले हरमितलाई कप्तानको जिम्मेवारी सहित टोलीमा अनुबन्ध गरेको हो। देब्रेहाते स्पिन अलराउन्डर हरमितले यसअघि 2 सिजन सुदूरपश्चिम रोयल्सलाई उपविजेता बनाउन ठूलो भूमिका खेलेका थिए। पहिलो सिजनको च्याम्पियन बोल्ट्स हरमितलाई भित्र्याउन पाउँदा निकै उत्साहित देखिएको छ। अनिल शाहको कप्तानीमा बोल्ट्सले पहिलो सिजनको उपाधि जितेको थियो। हरमितले अमेरिकाबाट 29 वानडे अन्तर्राष्ट्रिय खेलमा 39 विकेट र 29 टी20 अन्तर्राष्ट्रियमा 31 विकेट लिएका छन्।
0: अब मौसम। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेशका साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी प्रदेशको पहाडी र तराई भूभाग, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन। उद्योग तथा संस्थानमा आशालाग्दो परिणाम देखिन थालेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। साल झण्डी सन्धि खर्क ढोर पाटन सड़क आयोजनाको निर्माणले गति लिने पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको प्रतिबद्धता। पार्टीमा नमिलेका कुरालाई मिलाएर अघि बढ्ने नेपाली कंग्रेसका सभापति गगन थापाको अठोट। र चीनको पूर्वी तटीय क्षेत्रतर्फ समुद्री आँधी डल्फिन अघि बढेपछि उच्च सतर्कता। हवस् त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार

0: हेलो आयन, के छ
1: के हुनु यार सम्राट? यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर? हाम्रो नेपालमा
0: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
1: भिडियो अन गर न यार।
0: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
1: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0956 10 40 र 98452 0 28 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
3: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं। टेकमाइन्डलाई टेकमाइन्डलाई
4: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
5: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौं।
4: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
6: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुख कति फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
2: माडीका लागि आधिकारिक विक्रेता न्यु मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9845512206
1: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
3: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
3: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 0556493580 मोबाइल 98550426440
3: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.92 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। धार्मिक तथा सांस्कृतिक जागरणको उद्देश्य सहित बरुवा बुद्ध सोकबाट शुरूआत भएको माडी युवा भजन समितिको भजन कीर्तन अभियान शनिबार साँझ बसन्तपुरमा सञ्चालन हुने भएको छ। भजन कीर्तन समितिको आयोजनामा साँझ 8 बजेदेखि राति 10 बजेसम्म बसन्तपुर स्थित शहीद चोकमा सामूहिक भजन कीर्तन कार्यक्रम सञ्चालन हुने समितिले जनाएको हो। बरुवाबाट शुरू भएको अभियानमा स्थानीय धर्मावलम्बी तथा भक्तजनको उत्साहजनक साथ प्राप्त भएपछि अभियानलाई पाणीका विभिन्न स्थानमा विस्तार गर्दै हरेक शनिबार नियमित भजन कीर्तन सञ्चालन गर्ने तयारी गरिएको हो। समितिका अनुसार अभियान केवल भजन कीर्तन गर्ने कार्यक्रम मात्र नभई धर्म संस्कृति संस्कार र आध्यात्मिक चेतनाको संरक्षण गर्दै एक बाट अर्को पुस्तामा हस्तान्तरण गर्ने साझा अभियान रहेको छ। नदीको बाढीले कटान गर्दा क्षति पुगेको माली नगरपालिका वडा नम्बर 1 गर्दी स्थित चन्द्रपुरी तटबन्धन मर्मत तथा सुरक्षाका लागि स्थानीयवासीले श्रमदान गरेका छन्। माली नगरपालिकाले सहयोग स्वरूप उपलब्ध गराएको बाँस काट्ने तथा बोरामा बालुवा भरेर तटबन्धन गर्ने काममा माडी 1 गर्दी र सेरुवा गाउँटोलका स्थानीयवासी जुटेका हुन्। बाढीका कारण कमजोर बनेको तटबन्धनलाई तत्काल संरक्षण गर्दै थप क्षति हुन नदिन स्थानीयले सामूहिक रूपमा काम गरेका छन्। यसअघि गत साउन 18 गते लगातारको वर्षासँगै रिउ नदीमा आएको बाढीले माडी 1 गर्दी गाउँको सिरानमा रहेको चन्द्रपुरी तटबन्धनमा कटान भएको थियो। करिब 1 दशक अघि निर्माण गरिएको उक्त तटबन्धन लगातारको पानी र बाढीका कारण कमजोर हुँदै गएको थियो। चन्द्रपुरी तटबन्धनले रिउ नदीको बाढीलाई माडी 1 गर्दी सिरुवा र बनकट्टा क्षेत्रमा प्रवेश गर्नबाट रोक्दै आएको छ। तटबन्धनमा क्षति पुगेपछि स्थानीय बस्ती तथा आसपासका क्षेत्रमा बाढीको जोखिम बढेको थियो। तटबन्धनको मर्मत तथा सुरक्षाका लागि स्थानीयवासीको उत्साहजनक सहभागिता र श्रमदान रहेको माडी नगर प्रमुख तारा कुमारी काजी महत्तोले बताउनुभयो। राष्ट्रिय निकुञ्ज अन्तर्गत माडीको बनकटादेखि कसारासम्मको सुविधा प्राप्त बाटोको दुवैतर्फ झाडी फाड्न सुरु भएको छ। सडक डिभिजन कार्यालयको आर्थिक सहयोग तथा माडी नगरपालिकाको समन्वयमा शनिबारदेखि झाडी फाड्न सुरु भएको हो। अग्ला अग्ला झाडीका कारण सडक छेउमा जङ्गली जनावरहरू आवजावत गर्ने तथा सर्वसाधारणलाई हिँडुलमा समेत बाधा हुने भएकाले मानव र वन जनावर दुवैको सुरक्षालाई ध्यानमा राखी अभियान सुरु गरिएको माडी नगर प्रमुख तारा कुमारी काजी महत्तोले बताउनुभयो। सडक डिभिजनकै सहयोगमा तत्कालीन निकुञ्जभित्रको सडक मर्मत कार्य पनि सुरु हुने नगर प्रमुख महत्तोले जनाउनुभयो। डिभिजनले ग्रेडर र रोलर प्रयोग गरी हुलाकी सडक मर्मत गर्ने गरेको छ। स्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा कार्यरत करार कर्मचारीहरूले आफ्ना रोजगारी सुनिश्चितता तथा सेवा सुविधाको माग गर्दै सम्बन्धित निकायको ध्यानकर्षण गराएका छन्। शिक्षालयमा करारमा कार्यरत कर्मचारीहरूले श्रावण 6 गते शिक्षालय प्रमुख मार्फत केन्द्रीय कार्यालय प्रदेश कार्यालय तथा सम्बन्धित निकायलाई ध्यानकर्षण पत्र बुझाएका हुन्। करार सङ्घर्ष समितिको संयोजनमा बुझाइएको पत्रमा विगतदेखि जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्दै आए पनि आर्थिक वर्ष 2083-84 करार नियुक्ति 2 महिनाका लागि मात्र गर्न लागेको भन्दै असन्तुष्टि जनाइएको छ। करार कर्मचारीहरूले आफूहरूमा डर त्रास र चिन्ता उत्पन्न भएको उल्लेख गर्दै भयमुक्त वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्न माग गरेका छन्। उनीहरूले माग सम्बोधन नभए कार्यालयको कामकाज ठप्प पार्दै केन्द्रीय कार्यालय केन्द्रित शान्तिपूर्ण आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन्। ध्यानकर्षण पत्रमा रोजगारीको सुनिश्चितता महँगी तथा प्रोत्साहन भत्ता सामाजिक सुरक्षाको व्यवस्था कार्यक्रम नभएका शिक्षालयमा कार्यरत कर्मचारीको उचित व्यवस्थापन तथा करार कर्मचारीको दरबन्दी मिलान गर्न माग गरिएको छ। करार कर्मचारीहरूले आफ्ना मागप्रति सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने बताएका छन्। ध्यानकर्षण पत्रको पदार्थ केन्द्रीय कार्यालय सिटीभिटी बागमती प्रदेश कार्यालय सिटीभिटी तथा जिल्ला प्रशासन कार्यालय चितवनलाई दिइएको छ। राष्ट्रिय युवा दिवस 2026 अवसरमा माडीमा नगर स्तरीय वक्तित्व कला प्रतियोगिता आयोजना हुने भएको छ। आगामी श्रावण 27 गते सोमेश्वर माध्यमिक विद्यालयमा अनुशासित र नैतिक युवा समृद्ध समाजका आधार विषयमा वक्तित्व कला प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा नगरभित्रबाट विद्यालयबाट कक्षा 6-10 अध्ययनरत 2 विद्यार्थी सहभागी हुन पाउनेछन्। सहभागी मध्ये कम्तीमा 1 छात्रा अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ। प्रतियोगिता सोमेश्वर माध्यमिक विद्यालयमा बिहान 11 बजे शुरू हुनेछ। प्रतियोगितामा उत्कृष्ट

विद्यार्थीलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिता मार्फत युवामा अनुशासन, नैतिकता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्दै समृद्ध समाज निर्माणमा युवाहरूको भूमिकाबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ। विद्यार्थी संगठनहरूले ग्यास आपूर्ति सहज नभएको भन्दै विरोध प्रदर्शन गरेका छन्। अखिल क्रान्तिकारी चितवनले शनिबार भरतपुरको 24 कोठीमा खाली सिलिन्डर गुडाउँदै विरोध प्रदर्शन गरेको हो। जनतालाई चुलो बाल्न देऊ, भात पकाएर खान देऊ लगायतका नारा लगाउँदै उनीहरूले सरकारको विरोध गरेका हुन्। उनीहरूले ग्यास मात्र नभई किसानलाई समयमै मल उपलब्ध गराउनु पर्ने, अस्पतालहरूमा सहज रूपमा उपचार पाउनु पर्ने लगायतका नारा लगाएका थिए। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम व्यवस्थापन इकाइले स्थापनाको 10 वर्षमा वित्तीय प्रगति 70.25% हासिल गरेको जनाएको छ। सो अवधिमा सरकारबाट 56,35,92,32,000 रुपियाँ विनियोजन गरिएकोमा 39,58,80,90,000 रुपियाँ खर्च भएको छ। 10 वर्ष अघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नामबाट सञ्चालित उक्त कार्यालयले कृषि क्षेत्रको आधुनिकीकरणसँगै 23,83,000 भन्दा बढीलाई प्रत्यक्ष तथा आंशिक रोजगारी सिर्जना गरेको दावी गरेको छ। देशखबरमा अब केही राष्ट्रिय खबरहरू। नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको ऐतिहासिक दोस्रो राष्ट्रिय सम्मेलन भव्यताका साथ काठमाडौँमा सम्पन्न भएको छ। महासंघका अध्यक्ष ओम बहादुर घरती मगरको नेतृत्वमा साउन 23 गते सम्पन्न सम्मेलनले 23 बुधे काठमाडौँ घोषणा पत्र 2083 सर्वसम्मतले पारित गरेको छ। नेपाली काङ्ग्रेसको भातृ संस्थाको रूपमा रहेको उक्त महासंघले पार्टीको राजनैतिक आदर्श, मूल्य र मान्यता अनुसार राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र र समाजवादलाई आत्मसात गर्दै ऐतिहासिक रूपमा पछाडि पारिएका जनजाति क्षेत्र र लिङ्गलाई राज्य सञ्चालनको मुख्य मूलधारमा समाहित गर्न जोड दिएको छ। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पछिल्लो समय विभिन्न 4 समुदाय पार्टीबाट टाढिँदै गएको र त्यसको ठाउँ पपुलिजमले लिन खोजेको विश्लेषण गर्नुभएको छ। तारकेश्वरमा आयोजित मिशन पार्टी जागरण 2083 तथा संगठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीको पछिल्लो अवस्थाबारे यस्तो धारणा राख्नु भएको हो। भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापन बिना सरकारले हटाएको सुकुम्बासी बस्तीका प्रभावितहरूले शनिबार कोरसभा आयोजना गरेका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल काठमाडौँ उपत्यका विशेष समितिको आयोजनामा बस्तीमा डोजर चलाइएको करिब 4 महिनापछि उक्त कोरसभा गरिएको हो। मोर्चाले प्रभावित परिवारको तत्काल व्यवस्थापन गर्न माग गर्दै भदौ 12 गतेसम्म माग सम्बोधन नभई अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह सुरु गर्ने घोषणा गरेको छ। वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले टेकुस्थित ग्यास वितरण डिपोको अनुगमन गर्नुभएको छ। शनिबार अनुगमनका क्रममा मन्त्री यादवले किर्तिपुर क्षेत्रमा बस्ने विद्यार्थीहरूलाई लक्षित गरी ग्यास वितरण गर्न निर्देशन दिनुभएको छ। किर्तिपुर शैक्षिक केन्द्र भएकाले त्यहाँ धेरै विद्यार्थीहरू डेरा गरी बस्ने र उनीहरूलाई ग्यासको अभाव हुन नदिन मन्त्रीले सबै ग्यास वितरकका कम्पनीहरूलाई सचेत गराउनु भएको छ। शनिबार सिन्धुलीको गोलन्चर गाउँपालिका 526 स्थित बिपी राजमार्गमा हाइस दुर्घटना हुँदा 4 घाइते भएका छन्। मोरङबाट काठमाडौँ आउँदै गरेको 2059/59 नम्बरको हाइस दुर्घटना हुँदा 4 घाइते भएका हुन्। दुर्घटनामा धनुषा गणेशमान नगरपालिका 7 बस्ने 22 वर्षीय रुबी शाह, मोरङ सुन्दर हरेचा नगरपालिका 12 बस्ने 19 वर्षीय समित भुजेल घाइते भएका छन्। यस्तै मोरङ सुन्दर हरैचा नगरपालिका 12 20 वर्षीय उज्जवल चौधरी तथा सुनसरी इटहरी उपमहानगरपालिका 17 बस्ने 42 वर्षीय दुर्गानन्द शर्मा सामान्य घाइते भएको प्रहरीले जनाएको हो। दङ्गाका कारण स्थगित त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको स्थगित भएको परीक्षा आगामी भदौ 15 गते सञ्चालन हुने भएको छ। दिनको कार्यालयले जारी गरेको जरुरी सूचना अनुसार गत साउन 15 गतेका लागि निर्धारित मास्टर अफ बिजनेस स्टडिज कार्यक्रमको बजार व्यवस्थापन विषयको परीक्षा तोकिएका केही परीक्षा केन्द्रहरूमा स्थगित गरिएको थियो। सो परीक्षा भदौ 15 गते 11:30 बजे पूर्व निर्धारित सोही केन्द्रहरूमा सञ्चालन गर्न लागि जनाइएको छ। व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले चालक तथा सहचालकहरूको सुरक्षाका लागि कडा कानून बनाउन माग गर्नुभएको छ। शनिबार काठमाडौँको तारकेश्वर यातायात प्रणालीको 7 साधारण सभा उद्घाटन गर्दै सिटौलाले प्रहरी र ट्राफिक सरहने चालक तथा सहचालकको सुरक्षा सुनिश्चित हुनुपर्ने धारणा राख्नुभयो।
पातला गाउँपालिका नमनौ स्थित पातला अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि दुर्व्यवहार र अभद्र व्यवहार गर्नुका साथै अस्पतालभित्र अनाधिकृत रूपमा प्रवेश गरी तोडफोड गर्ने तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार भएको उक्त घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरीकारले कालीकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेश खत्रीले जनाउनुभयो। ग्यास प्रति सिलिन्डर 7,000 रुपियाँमा बिक्री गरी कालोबजारी गरेको आरोपमा भक्तपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चागुनारायण नगरपालिका नम्बर 2 दुवाकोट बारुद खाना चोकमा भाडामा बस्ने 57 वर्षीय तुलसीराम रहेका छन्। उनले सोही स्थानमा किराना पसल सञ्चालन गर्दै आएका थिए। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार उपभोक्ताहरूलाई प्रति सिलिन्डर 7,000 रुपियाँका दरले ग्यास बिक्री गरिरहेको भन्ने विशेष सूचना प्राप्त भएको थियो र उनलाई कारवाही गरिएको जनाइएको छ। वर्ष 2083 वैशाख 1 गतेदेखि साउन 23 गतेसम्मको अवधिमा देशभर कुल 4,408 विपदका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रकाशित गरेको बुलेटिन अनुसार यस अवधिमा विपदका कारण कुल 205 जनाले ज्यान गुमाएका छन्। र काठमाडौँको मानेश्वर क्षेत्रबाट अवैध अनलाइन सट्टेबाजी र भौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियानमा 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। साउन 21 गते राति करिब 9 बजे जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको विशेष प्रहरी टोलीले शंकास्पद अवस्थामा भेटिएका उनीहरूलाई चेक जाँच गर्ने क्रममा उक्त गैर कानूनी कारोबार खुलेपछि नियन्त्रणमा लिएको हो। अभौतिक मुद्रा USDT लगायतको क्रिप्टो करेन्सी मार्फत 79,068.65 USDT अर्थात् नेपाली 1,20,00,000 51,881.10 रुपियाँ बराबरको कारोबार गरेको अनुसन्धानबाट खुलेको छ। सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

Strādāji nispokšā. Sodies FM, Tirana Petroplok, 2 MHz.

নপক্ষ নবিপক্ষ সদয় নিষ্পক্ষ সুদেশ এফএম।